0: FM Science.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्व

सत्ता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु। पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस् अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसी की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू मोटी ढाल सधैँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ प्रभुको प्रतिज्ञा र तपाईँ। म उत्पत्तिको पुस्तक 12 अध्यायको 1 पददेखि 3 पदसम्म पढिदिँदछु। यस खण्डमा यसरी लेखिएको छ, परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताको घरबाट निस्केर जुन देश म तलाई देखाउँदछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु र तलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मूल हुनेछस्। तीन पद, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन् भनिकन प्रभुको प्रतिज्ञा अब्राहमलाई यही थियो। र भनिन्छ पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म 8810 प्रतिज्ञा मानिसहरूलाई परमेश्वरले दिनुभएको छ। प्रभु येशूले सृष्टिकर्ता परमेश्वर र हाम्रो सम्बन्ध चाहिँ पिता अनि छोराछोरीको सम्बन्ध त्यसरी उहाँले बताउनुभयो। र जसरी हामीले बाल बच्चाहरूलाई म यो दिन्छु तिमीहरूलाई त्यो दिन्छु यसरी पढ्यौ भने यसो गरिदिन्छु तिमीहरूको जिन्दगीमा म यसो गर्छु त्यसो गर्छु भनेर चाहिँ हामीले पनि उनीहरू सानो हुँदाखेरि त्यो प्रतिज्ञा गर्दछौ, यानि ठूलै भइसकेपछि पनि हामी कति समय उनीहरूलाई त्यसरी प्रतिज्ञा गर्दछौ भने जस्तै उहाँ असल पिता जसरी प्रभु येशूले सुसमाचारको पुस्तकमा भन्नुभयो, तिमीहरू पापी स्वभावको भएर त आफ्ना छोरा छोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने उहाँ असल पिताले कति बढी गरेर तिमीहरूलाई असल कुरा दिनुहुनेछ भनिकन प्रभु येशूले स्वर्गीय पिताको विषयमा त्यो वर्णन गर्नुभयो। भने जस्तै यहाँ सृष्टिकर्ता परमेश्वरले तपाईँको स्वर्गीय पिताले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँको वास्ता गर्नुहुन्छ र तपाईँको भविष्य सम्बन्धी उहाँलाई वास्ता छ र तपाईँको जीवनमा उहाँले धेरैवटा प्रतिज्ञा गर्नुभएको छ र तपाईँ धरतीमा त्यतिकै आउनु भएको छैन, उहाँले उद्देश्य सहित नै तपाईँलाई धरतीमा ल्याउनु भएको छ। एउटा मानिसको हातमा चम्ची छ भने यो चम्ची त्यतिकै आएको होला, यसो के बजाउनुको लागि होला भन्ने कोही मानिसले सम्झेलान् र कुनै कुनै समयमा कसैलाई यसो थाहा दिनको लागि ट्याङ ट्याङ थालमा चम्चीले बजाइएला पनि, तर चम्ची त्यसरी बजाउनको लागि होइन, चम्ची त हातले चम्ची समातेर खाना खानको लागि हो। भने जस्तै हरेक कुरा मानिसले बनाएको कुराहरू त उद्देश्य सहित नै बनाइएको छ भने तपाईँ जो परमेश्वरको स्वरूपमा परमेश्वरको प्रतिरूपमा सृष्टि हुन भएको जो परमेश्वरको दोस्रो रूप जस्तै व्यक्ति हुनुहुन्छ, तपाईँलाई उद्देश्य सहित नै परमेश्वरले धरतीमा ल्याउनु भएको छ भनिकन बाइबलले बताउँदछ र तपाईँको जीवनमा प्रभु येशूको प्रतिज्ञा छ यानि योजना छ भनेर चाहिँ बाइबलले बताएको हो। र मेरो जीवनमा के परमेश्वरको योजना छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ र उहाँको प्रतिज्ञालाई हामीले त्यो थाहा पाइसकेपछि उहाँकै प्रतिज्ञा सम्बन्धी हामी तयार पनि हुनुपर्छ, हामीले जिन्दगीको तयारी पनि गर्न पर्दछ र त्यही कुरालाई चाहिँ ज्ञान र बुद्धि भनिकन हितोपदेशको पुस्तकमा भनिएको पनि छ। सृष्टिकर्ता परमेश्वर मसीहा येशूले हरेक मानिसलाई उद्देश्य सहित नै धरतीमा जन्माउनु भएको छ र त्यो मानिसको जीवनमा उहाँले प्रतिज्ञा राखिदिनु भएको छ। उदाहरणको लागि परमेश्वरले संगतिको लागि उहाँको महिमा गराउनको लागि आदम र हावालाई सृष्टि गर्नुभयो। आदम र हावालाई दुष्ट आत्माले छलेपछि त्यो पछि उहाँको साथ साथमा हनक हिन्न भयो भनिकन बाइबलले बताउँदछ। त्यसपछि फेरि नुहालाई परमप्रभु परमेश्वरले छान्न भयो, तर नुहाले पनि शरीरतर्फ मन लगाउनु भएर मातेर लड्न थाल्नु भएपछि उहाँले त्यसपछि उहाँकै सन्तानबाट आउने जो अब्राहम थियो अब्राहमलाई साथी जस्तै गरेर छान्न भयो। र उत्पत्तिको पुस्तक 12 अध्यायको 1 पददेखि 3 पद अघि मैले पढिदिएँ, र उहाँलाई त्यो जमिन प्रतिज्ञाको भूमि दिने कनान देश दिने भन्ने कुराहरू बताउनको साथ साथै परमेश्वरको हृदयमा के छ अब्राहम सम्बन्धी भनिकन त्यहाँ उत्पत्तिको पुस्तक 12 अध्यायको 1 पददेखि 3 पदसम्म त्यहाँ बताइयो पनि आशिषको मूल बनाउनु हुने र उहाँद्वारा नै धरतीलाई आशिष दिने भन्ने कुराहरू यी सबै कुराहरू भए। त्यही प्रकारका कुराहरूबाट नै अहिले धरतीमा त्यही प्रकारले आशिष पनि भइरहेको छ र अब्राहमलाई त्यो पछि उहाँले इसाक दिने प्रतिज्ञा गर्नुभयो, तर अब्राहम र साराले
उहाँले पर्खिन सक्नु भएन। परमेश्वरको समय हाम्रो समय होइन र हाम्रो समय परमेश्वरको समय होइन भनिकन बाइबलले यो स्पष्ट गर्दछ। उपदेशकको पुस्तक 3 अध्यायमा परमेश्वरको समय छ, सबै कुराहरूको समय छ, जन्मने समय छ, मर्ने समय छ, छुटिने समय छ, मिल्ने समय छ, लगायत सबै कुराहरूको समय छ भनेर त्यहाँ परमेश्वरको समय सम्बन्धी पनि बताइएको छ। र परमप्रभु परमेश्वरले जब अब्राहमलाई म एउटा प्रतिज्ञाको छोरा तिमीलाई दिन्छु भनिकन उहाँले भन्नुभएको थियो, त्यो दिनको लागि उहाँले परमेश्वरको समय अलिक ढिलो भयो अब्राहम र साराको समय अनुसार। त्यो समयमा त अब्राहम र साराले इस्माएल त्यो हागार जो साराको दासी थिइन् तिनी मार्फत एउटा छोरा उहाँहरूको तर्फबाट नै जन्माइसक्नु भएको थियो। र यो प्रकारले अब्राहम र साराले परमप्रभु परमेश्वरको प्रतिज्ञा पर्खन नसकेको कारणले गर्दा इस्माएल घरमा जन्मिएपछि त्यहाँ झै झगडा सुरु भयो र त्यहाँ घर बस्नु लायकको ठाउँ बनेन। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, प्रभुले तपाईँलाई अति नै धेरै प्रेम गर्नुहुन्छ। तपाईँ परमेश्वरको योजना अनुसार नै धरतीमा जन्मिनु भएको छ र तपाईँको जीवनमा उहाँको प्रतिज्ञाहरू छ। तपाईँलाई हुनसक्छ बाइबल पढ्दै गर्नुहुँदाखेरि बाइबलको वचनबाट तपाईँले आफ्नो प्रतिज्ञा सृष्टिकर्ता परमेश्वर मसीहा येशूबाट मेरो जीवनमा के प्रतिज्ञा छ भन्ने कुरा उहाँले थाहा दिनु भएको हुनसक्छ। सपनाबाट तपाईँको जीवनमा के प्रतिज्ञा छ भन्ने थाहा पाउनु भएको हुनसक्छ। र कोही परमेश्वरको जनहरूले दिनुभएको वचन यानि अगमवाणी मार्फत तपाईँले आफ्नो जीवनमा परमेश्वरको प्रतिज्ञा थाहा पाउनु भएको हुन सक्दछ। र अरू कोही परिवारका सदस्यहरूले देख्नु भएको सपना यानि उहाँहरूले देख्नु भएको दर्शनबाट बताउनु भएको कुराहरूबाट पनि तपाईँको जीवनमा परमेश्वरको प्रतिज्ञा के छ भनिकन तपाईँले थाहा गर्न सक्नुहुन्छ। र प्रभुको प्रतिज्ञालाई तपाईँ र मैले पर्खेर बस्नु पर्दछ। उहाँ प्रतिज्ञामा कटिबद्ध हुनुहुन्छ, उहाँ मानिस जस्तो हुनुहुन्न। मैले मेरो बालबच्चा सानो हुँदाखेरि विशेष गरेर कान्छा छोरा सलोमले चाहिँ कतिवटा कुराहरू ममा माग गर्थ्यो र माग गरे पछाडि म हुन्छ बाबु म दिन्छु भनेर चाहिँ भन्दो रहेछु, पछि गएर बिर्सिहाल्दो रहेछु। त्यसो भए पछाडि त अब सलोम बाबुले त के गर्न सुरु गर्यो भने एउटा कपी र पेन्सिल ल्याएर जब उसले माग्यो त्यो समयमा उसले चाहिँ लेख्यो, त्यहाँ लेखेर मलाई सिग्नेचर पो गर्न सुरु गर्यो। अनि बाबु तैँले

0: भन्नुभयो पूरा गर्नु भएन, त्यसले गर्दाखेरि तपाईँ बिर्सिहाल्नु हुँदो रहेछ, त्यसले गर्दाखेरि तपाईँलाई म सिग्नेचर नै गराउँछु भने त ऊ त नियम कानून तर्फ गयो। र हामी मानिसहरू हौ, हामी कतिवटा कुराहरू प्रतिज्ञा गर्दाखेरि नसोचे म दिन्छु, यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर चाहिँ हामी भन्दछौँ र पछि गएर गर्दैनौँ। र एकछिन उनीहरूलाई खुसी पार्नको लागि पनि लो यो म गरिदिउँला भनेर पनि हामी भन्छौँ त्यो, तर पछि गएर हामी त्यसरी गर्दैनौँ। र हामी मानिस भएको कारणले गर्दाखेरि हामीले प्रतिज्ञाहरू तोड्न सक्दछौँ, तर सृष्टिकर्ता परमेश्वर मानिस जस्तो हुनुहुन्न, उहाँले जे गर्छु भन्नुभयो त्यो पूरा गरेरै छोड्नुहुन्छ, र उहाँले जे कुरा दिन्छु भन्नुभएको छ त्यो कुरा दिएरै छोड्नुहुन्छ। यहाँ अब्राहम र सारालाई एउटा प्रतिज्ञाको छोरा दिन्छु भनिकन उहाँले भन्नुभयो, उहाँले पर्खिन सक्नु भएन, अर्को छोरा जन्माइसक्नुभयो, उहाँहरूले आफ्नै तर्फबाट परमेश्वरलाई सहायता गर्ने नियतले त्यो काम भइसक्यो, तर पनि सृष्टिकर्ता परमेश्वरले आफ्नो प्रतिज्ञा बद्धर गर्नु भएन, इसाक दिएरै छोड्नुभयो। र पछि गएर साराले भनिन्, मेरो हाँस्ने माध्यम। पुरानो समयमा जो विवाहित स्त्रीले बालबच्चा जन्माएन भने धेरै मानिसले श्रापित सम्झिने कुराहरू थियो, र त्यो स्त्रीलाई देख्दाखेरि पनि श्रापित हुन्छ भन्ने जस्तो गाउँ घरमा गर्थे। हाम्रो गाउँमा पनि एकजना आन्टी हुनुहुन्थ्यो, उहाँको बालबच्चा भएको थिएन, र गाउँलेहरूले खुब कुरा काट्थे, यो बाजी आदि इत्यादि भनेर चाहिँ त्यो प्रकारले कुरा काट्दथे। र यस्तो पनि कुरा काटेको सुनिन्थ्यो, एका बिहानै त उसको अनुहार पनि हेर्न नपरोस् भन्ने जस्तो पनि उहाँहरूले गर्नुहुन्थ्यो। यो गलत थियो, त्यो गाउँलेहरूले जे गरिराख्नु भएको थियो, जे भनिराख्नु भएको थियो त्यो गलत थियो। यद्यपि मैले यहाँ भन्न खोजेको कुराहरू चाहिँ पुरानो समयमा गाउँलेहरूले बच्चा नपाउने मान्छेलाई श्रापित भनेर चाहिँ त्यसरी सम्झँदथे, र साराको समय धेरै पुरानो समय हो, र मानिसहरूले सारालाई त्यही प्रकारले सम्झेको हुन पर्दछ। र त्यही श्रापको कुराहरू सुन्दा सुन्दा सारा दिगदार भएर आफ्नै दासी हागारलाई, आफ्नै श्रीमानलाई लु बिहा गर्नुहोस् र बच्चा जन्माउनुहोस् भनेर चाहिँ भन्नुभएको पनि हुन सक्दछ। तर उहाँ सृष्टिकर्ता परमेश्वर आफ्नो प्रतिज्ञामा उहाँ कटिबद्ध हुनुहुन्छ। सारा एकदमै वृद्ध अवस्था, करिब 90 वर्षको अवस्थामा पुगिसक्नु भएको थियो, अब्राहम करिब 100 वर्षको अवस्थामा पुगिसक्नु भएको अवस्थामा त्यहाँ समय आयो, सारा गर्भवती भइन् र तिनले प्रतिज्ञाको छोरा इसाकलाई जन्माउनु भयो। इसाक जन्मिएपछि साराले नाम आइजाक यानि इसाक, मेरो हाँस्ने माध्यम भनेर चाहिँ यस प्रकारले साराले इसाकको नाम राख्नुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, सृष्टिकर्ता परमेश्वर आफ्नो प्रतिज्ञामा कटिबद्ध हुनुहुन्छ, र तपाईँको जीवनमा कुनै पनि प्रतिज्ञा उहाँले गर्नुभएको छ र ढिलो भइरहेको छ भने उहाँले भुल्नु भयो भनेर तपाईँले नसम्झिनुहोस्। उहाँ कहिले पनि भुल्नुहुन्न, र उहाँले अब यो प्रतिज्ञा क्यान्सल गरिसक्नुभयो भनेर नसम्झिनुहोस्। तपाईँले क्यान्सल गर्नुभयो भने मात्र त्यो क्यान्सल होला, तर परमेश्वरको तर्फबाट, मसीहा येशूको तर्फबाट त्यो प्रतिज्ञा उहाँले क्यान्सल गर्नुहुने छैन, उहाँले पूरा गरेरै छाड्नुहुनेछ। त्यसले गर्दाखेरि हामीले यो कुरा थाहा गर्नु पर्दछ, जो सृष्टिकर्ता परमेश्वर मसीहा येशू आफ्नो प्रतिज्ञामा उहाँ कटिबद्ध हुनुहुन्छ। उत्पत्तिको पुस्तक 12 अध्यायमा जसरी म जुन तँलाई भूमि दिन्छु भनिकन उहाँले भन्नुभयो, र अब्राहमको छोरा नातिको पालोदेखि लिएर पलाती खलाती हुँदा हुँदै ती ती कुराहरू हुँदा हुँदै इजरायल भनेर नाम आइसके पछाडि उनीहरू गएर त्यो कनान देश जुन भूमिलाई परमप्रभु परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो त्यो भूमि पारै छोडे। अहिले पनि इजरायलीहरूले त्यही भूमिमा बसोबास गरिरहेका छन्। यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मेरो नाम चाहिँ रोदा सुन्दास हो। मेरो माइती चाहिँ काप्रे जिल्ला पाँचकाल हो, अनि अहिले हाल म चाहिँ यहाँ नरेफाटमा बसिरहेको छु, अनि मेरो घर चाहिँ यता सरलाईमा पर्छ। अनि मैले चाहिँ प्रभु येशूलाई चाहिँ यसरी मैले चिनेको, मेरो दिदीलाई चाहिँ ब्लड क्यान्सर भएको थियो, अनि उहाँलाई स्याहार्ने क्रममा, उहाँलाई चर्च लाने क्रममा अनि मैले चाहिँ प्रभु येशूलाई चिनेको, अनि उहाँलाई चाहिँ दुईजना पास्टर सुक्रम अनि त्यसपछिबाट गौतम उहाँहरूले चाहिँ परमेश्वरको सुसमाचार सुनाएर अनि मेरो दिदीलाई चाहिँ चर्चमा लानुभयो, अनि मेरो दिदी चाहिँ पाटन हस्पिटल हुनुहुन्थ्यो अनि उहाँलाई

0: चाहिँ 3 दिनको डेट दिनुभएको थियो अनि उहाँ चाहिँ अब चाहिँ मर्नुहुन्छ, अब चाहिँ उसलाई उपचार पनि गर्नु पर्दैन, अब मर्नुहुन्छ भनेर डाक्टरले 3 दिनको डेट दिन क्रममा चाहिँ अनि जुन जीवित मण्डली रहेछ अनि त्यो जीवित मण्डलीको पास्टर सहारा कुवरले चाहिँ उहाँले आएर प्रार्थना गरिदिनु भयो अनि प्रार्थना गरिदिनु भएपछि चाहिँ मेरो दिदी निको हुनुभयो, बिस्तारै बिस्तारै निको हुनुभयो। दिदी मरिसकेको व्यक्ति बिस्तारै क्रममा चर्चहरू लाँदै क्रममा दिदीलाई निको हुँदै गयो अनि त्यसबाट मेरो परिवारले परमेश्वरलाई चिनेको अनि आज मैले परमेश्वरलाई चिन्दा त मलाई सुख थियो, खुसी थियो, जब मैले परमेश्वरलाई चिने अनि त्यसपछि मेरो जीवनमा धेरै संघर्षका कुराहरू, धेरै कष्टका कुराहरू, धेरै आपतका कुराहरू आए, तर पनि मैले प्रभुमा ढाडस गरे। प्रभुले भन्नुभएको छ नि त, यूहन्ना 16:33 भन्नुभएको छ नि त, तिमीहरूलाई चाहिँ संसारमा सदा संकट आइपर्छ तर ढाडस गर, मैले संसारलाई जितेको छु भनेर परमेश्वरले भन्नुभएको छ। मैले चाहिँ खासै भन्नुपर्दा चाहिँ म चाहिँ एउटा क्रिस्टियन भएर पनि, क्रिस्टियन त क्रिस्टियनैसँग मैले विवाह गरे, तर पनि मैले परमेश्वरको इच्छा अनुसार होइन, मेरो इच्छा अनुसार मैले विवाह गरेको रहेछ। आज यो दिन मैले बुझ्दैछु मेरो जीवनमा सबैभन्दा धोकाको कुरा भनेको चाहिँ अनि मेरो जीवनको संकटको कुराहरू भनेको चाहिँ विवाह हो। जब मैले विवाहहरू गरेँ अनि त्यसपछि जब मैले विवाह गरिसकेपछि मेरो जीवनमा धेरै संकटका कुराहरू, धेरै सतावटका कुराहरू चाहिँ आएको, किनभने चाहिँ मेरो श्रीमान चाहिँ कस्तो हुनुहुँदो रहेछ भने उहाँले चाहिँ बाहिर शरीरले मात्रै परमेश्वरलाई चिनेको रहेछ, भित्र आत्मा र सत्यतामा परमेश्वरलाई नचिनेको कारणले गर्दा चाहिँ मलाई चाहिँ त्यही श्रीमान मार्फत नै मलाई चाहिँ के हो त सतावट आयो। के मान्छेले शरीर रूपमा सब ठिक छ है, एकदम राम्रो छ, सिप छ, दक्षता छ, सबै कुरा छ, त्यो एउटै कुराको चाहिँ सतावट धेरै के धेरै। विवाह पश्चात कति मलाई 4 वर्ष होला, 4 वर्षसम्म चाहिँ ठिकै थियो अनि त्यस पश्चात चाहिँ अनि जब मेरो छोरा भयो नि, अगमबाडी यही मण्डलीमा भएको हो, मेरो छोरा मेरो बच्चा थिएन अनि उहाँ विदेशका कुहिरेर आउनुभएको थियो अनि उहाँबाट अगमबाडीबाट छोरा भयो अनि जब मेरो छोरा पेटमा आएकोदेखिबाट चाहिँ उहाँले मलाई राम्रो गर्नुभएन, राम्रो गर्नुभएन, उहाँ चाहिँ आफ्नो इच्छा आफ्नै चाहनाले उहाँ हिँड्नुभयो कि, तर पनि मैले गुप्त रूपमा प्रभुलाई चाहिँ यो कुराहरू राखिरहेको छु, त्यही हो मेरो समस्या चाहिँ, तर पनि प्रभुमा मैले धैर्य गरिरहेको छु, प्रभुले त्यो कुराबाट पनि समस्याको समाधान गर्नुहुन्छ। जसरी उपदेश 3:11 भन्नुभएको छ, अनि तिमीहरूको समयमा होइन अनि मेरो समयमा चाहिँ प्रभुले के गर्नुहुन्छ त्यो समस्याको समाधान गर्नुहुन्छ। मैले प्रार्थना गरेको छु एक दिन आज मेरो श्रीमान प्रभुको गवाही हुनुपर्छ, प्रभुलाई साँचो तरिकाले चिन्नुपर्छ र प्रभुमा फर्किनुपर्छ, मेरो इच्छा चाहिँ त्यही हो, आत्मा र सत्यतामा उहाँले चिन्नुपर्छ परमेश्वरलाई, मेरो चाहना चाहिँ यही हो। अनि आज म मेरो छोरा चाहिँ निरन्तर रूपमा मण्डली आइरहेको छु अनि परमेश्वर आशालाई कहिले पनि निराश पार्नुहुन्न, एक दिन मेरो श्रीमानले चाहिँ प्रभु यीशुको गवाही उहाँ बढ्नुहुनेछ, उहाँ फर्किनुहुनेछ। जब मेरो घरमा मलाई खाँचो पर्छ अनि म प्रभुसँग प्रार्थना गर्छु अनि फास्टिङ बस्छु अनि प्रभु म भन्छु, प्रभु तपाईँलाई थाहा छ मलाई कति कुराको आवश्यकता छ, तपाईँलाई थाहा छ भने जब म प्रार्थना गर्छु अनि प्रभुले चाहिँ मेरो श्रीमानको हृदयमा बोलेर मलाई जति आवश्यक पर्नेहरू पैसा उहाँ मार्फत दिनुहुन्छ। त्यो दुईटा बीचमा, यो 8 वर्षको बीचमा दिएको मैले यो संघर्षको पाइलाहरूमा उभिन सकेको भने दुईटा दर्शनले भनेको मलाई, प्रार्थना गर्छु अनि फास्टिङ बस्छु अनि फिलिपी 4:13 भन्नुभएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै सबै कुरा गर्नु सक्छ भनेर प्रभु तपाईँको वचनमा लेखेको छ। आज मैले यही वचन दावी गरेर आज मेरो संकटको दिनहरूमा प्रभुलाई पुकार्दै माग्दै आज फिलिपीको वचनमा भने चाहिँ आज मैले यसरी नै अगाडि बढ्नका लागि मैले प्रभुसँग सहायता मागे अनि प्रभुले मलाई दिनु पनि भएको छ अनि प्रभुले मलाई 3 दिनकोमा चाहिँ शक्ति दिनु भएको रहेछ त्यो कुरा चाहिँ। अनि 3 दिनको दिनमा अनि म यज्ञसम्म मण्डलीमा रहेछु अनि त्यसपछि मेरो नाम चाहिँ स्वर्गमा लेखेको रहेछ, रोजा सुन्दास रहेछ अनि मलाई चाहिँ यज्ञसम्म मण्डलीमा चाहिँ ठुलो सम्मेलन रहेछ अनि त्यो सम्मेलनमा चाहिँ मलाई त यति साह्रो त्यो 3 थरीको फूल अनि त्यसपछिबाट त्यो तकमाहरू लगाइदिनु भएको के लगाइदिनु भएको अनि मेरो नाम चाहिँ दिदी लेखेकै के दिदी स्वर्गमा त रोजा सुन्दास के अनि त्योले मलाई यति धेरै साहस बढ्यो। त्यसपछिबाट त म त लडेको थिएँ, म त खडा भए, यति साह्रो शान्ति मिल्यो, यति साह्रो आनन्द मिल्यो अनि त्यसपछि मेरो यो छाती चाहिँ अनि पोलेको थियो। त्यसपछि फेरि अर्को स्टेपमा मैले फास्टिङ बस्दाखेरि चाहिँ अनि मैले अर्को स्टेपमा देखेको चाहिँ प्रभुले मेरो यो हृदयमा त अपरेसन गरिदिएको भनेको, अपरेसन गरेर अपरेसन सफल भएर एउटा पाइप हालेर पठाइदिनु भएको। त्यसपछि त कति शान्ति, मेरो यो भित्र त पोल नै हरायो। त्यो दुईटा बीचमा, यो 8 वर्षको बीचमा दिएको मैले यो संघर्षको पाइलाहरूमा उभिन सकेको भने दुईटा दर्शनले भनेको मलाई, अचम्मै लागेको मलाई। अब अहिले पनि कुनै बेलामा त पोल्छ तर हराइहाल्छ भनेको, पाइप पनि मैले देखेको छु भनेको, पाइप रोपेर अपरेसन गरेर पठाइदिएको। हेर्नु त प्रुफमा कति धेरै सम्भव कुराहरू, हेर्नु त।
1: मेरो गवाही यतिमै राख्न चाहन्छु, जतिले सुन्नु भएको छ सुनिदिनु भएको लागि धन्यवाद। जय मसी।
2: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तीन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754 01-4770-754।

0: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
1: जयमा श्री, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
4: तपाईले कहिले प्रतिक्रिया जनाउनुहुन्छ त्यो महत्वपूर्ण छ। जयमसी, आज बिहिबार अगस्त 20 तारीक भदौ 5 गते। आजको बाइबल लेखण्ड यसायाको पुस्तक 6 अध्यायको 8 पदबाट रहेको छ र यसरी लेखेको छ, म कसलाई पठाउँ र हाम्रा निम्ति को जाने, अनि मैले भने म हाजिर छु, मलाई पठाउनुहोस्। के तपाईलाई ती 10 जना जासुसहरूको सम्झना छ जसले परमेश्वरको प्रतिज्ञा पूरा गर्ने क्षमतामाथि शंका गरेका थिए र इजरायलीहरूलाई प्रतिज्ञा गरिएको भूमि प्रवेश गर्नबाट रोकेका थिए? तिनीहरूको शंका परमेश्वरको लागि यति घृणित थियो, वहाँले मिश्रबाट प्रस्थान र लाल समुद्रको विभाजन मार्फत पहिले नै आफ्नो शक्ति प्रकट गरिसक्नु भएको थियो। त्यो देखेर परमेश्वरले त्यही न्याय ल्याउनुभयो। भोलिपल्ट इजरायलीहरूले पूरै भिन्न प्रतिक्रिया जनाए। तिनीहरूले आफ्नो मन परिवर्तन गरे, तर अब धेरै धेरै ढिलो भइसकेको थियो। एक दिनको ढिलाइले तिनीहरूको 40 वर्ष गुम्यो। तिनीहरूले प्रतिज्ञा गरिएको भूमि गुमाए किनभने तिनीहरूको प्रतिक्रिया जनाएको समय धेरै ढिलो भएको थियो। अब यसको अर्थ तपाईले अवसर गुम्ला भन्ने डरमा जिउनुपर्छ भन्ने होइन। आखिर परमेश्वर दोस्रो मौकाको परमेश्वर हुनुहुन्छ। यो कुरा तपाईले योनाको पुस्तक 3 अध्यायको 1 पदमा हेर्न सक्नुहुन्छ। तर कृपया यो बुझ्नुहोस्, निष्क्रियता पनि एउटा कार्य हो अनि अनिर्णय पनि एउटा निर्णय हो। आखिर जब तपाईँ परमेश्वरसँग व्यवहार गर्दै हुनुहुन्छ, तपाईँको प्रतिक्रिया समय धेरै महत्वपूर्ण छ। पावलको सेवा दमस्कसको बाटोमा ख्रिस्टसँग उनको जीवन परिवर्तन गर्ने भेट हुँदा शुरू भयो। तुरन्तै उनले घुँडा टेकेर कराए, प्रभु, मैले के गरेको तपाईँ चाहनुहुन्छ? यो कुरा तपाईँले प्रेरितको पुस्तक 9 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। यसायाको पुस्तकमा जब स्वर्ग खुल्यो र परमेश्वरले भन्नुभयो, म कसलाई पठाऊ र हाम्रा निम्ति को जाने, तुरन्तै अगमवक्ता यसायाले भने, म हाजिर छु, मलाई पठाउनुहोस्। उहाँले मलाई भन्नुभयो, जाओ, गएर यी मानिसहरूलाई भन। यो कुरा तपाईँले यसायाको पुस्तक 6 अध्यायको 8 र 9 पदमा हेर्न सक्नुहुन्छ। तपाईँ परमेश्वर भन्दा अगाडि जान चाहनुहुन्न अनि तपाईँ उहाँ भन्दा पछि पनि रहन चाहनुहुन्न। उहाँले तपाईँलाई दिनुभएका अवसरहरूलाई छिटो, निर्णायक रूपमा र साहसपूर्वक सकेसम्म सदुपयोग गर्न चाहनुहुन्छ। तपाईँको लागि आजको वचन छ, तपाईँले प्रतिक्रिया जनाउने समय महत्वपूर्ण छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
5: मोबाइल नम्बर 98082048 70।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
5: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
6: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र?
6: होइन होला त्यस्तो त।
8: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं।
7: समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।

0: पृष्ठ कार्यक्रम धन्यवाद बिहानीमा म पास्टर साजन नेपाल यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रह 50:23 हामीलाई भन्दछ, धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्दछ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। परमेश्वरको वचनले हामीलाई यहाँ कति स्पष्टसँग भनिएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। आज तपाईँ परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने परमेश्वरलाई धन्यवादको बलिदान चढाउनुहोस्। यो परमेश्वरको वचनले हामीलाई स्पष्ट भनेको छ अनि परमेश्वर स्वयंले नै दाऊदको मुखबाट यो कुरा भनिराख्नु भएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। तपाईँ आज परमेश्वरको महिमा गर्न खोजिराख्नु भएको छ, परमेश्वरको महिमा म कसरी गर्न सक्छु होला, मेरो जीवनबाट म परमेश्वरलाई कसरी महिमा दिन सक्छु, यो कुरा आज तपाईँले विचार गरिराख्नु भएको छ अनि प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको महिमा गर्नलाई प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको वचनले आज तपाईँलाई स्पष्ट मार्ग बताइदिएको छ कि धन्यवादको बलिदान चढाउनु। यदि तपाईँले धन्यवादको बलिदान चढाउनुहुन्छ भने परमेश्वरको महिमा त्यसबाट हुनेछ, एकदमै सजिलो। धन्यवाद दिनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। एकअर्कालाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। र फेरि भन्दछ परमेश्वरको वचनले, र त्यसले मार्ग सुधार्दछ। यदि तपाईँले परमेश्वरप्रति धन्यवादी हुनुभयो भने अनि एकअर्काप्रति धन्यवादी हुनुभयो भने तपाईँले आफ्नो मार्ग सुधारिराख्नु भएको हुन्छ। परमेश्वरको वचनले हामीलाई यसरी शिक्षा दिइराखेको छ र मार्गदर्शन गरिराखेको छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। आज तपाईँले परमेश्वरलाई धन्यवाद दिइराख्नु भएको छ भने तपाईँलाई परमेश्वरले आफ्नो मुक्ति देखाउनुहुनेछ। एकअर्काप्रति धन्यवादी भइराख्नु भएको छ भने परमेश्वरले आफ्नो मुक्ति तपाईँलाई देखाउनुहुनेछ। यसकारणले गर्दा हाम्रो दैनिक आत्मिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि छोड्नुहुन्न, त्यहाँबाट परमेश्वरको महिमा उत्पन्न भइराखेको हुन्छ। यसले परमेश्वरलाई खुसी पार्दछ। परमेश्वरलाई हामी मानव जातिले अरू दिन सक्ने कुरा केही पनि छैन। परमेश्वरको वचन यसैको पुस्तकमा भनेको छ, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। यसकारण गर्दा हामीले उहाँलाई चढाउन सक्ने, दिन सक्ने आफ्नो तर्फबाट केही पनि छैन। हामीसँग आफ्नो भन्ने कुरा, यो मेरो हो र म यो परमेश्वरलाई दिन्छु भनेर भन्न सक्ने कुरा केही पनि छैन, किनभने सबै कुरा परमेश्वरबाटै आएका हुन्। त्यही भएर रोमीको पुस्तक 11 अध्यायमा भनेको छ, आह परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम, र उहाँको मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपर्छ, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस्। यसरी परमेश्वरको वचनले हामीलाई भन्दछ, उहाँलाई कसैले पनि केही दिन सक्दैन, किनभने सबै थोक उहाँबाट हो भनेर भनिराखेको छ। उहाँलाई कसैले पनि केही उपहार दिन सक्दैन भनिराखेको छ, किनभने सबै कुरा बनाउने र सिर्जेर तयार पारेर राखिदिने त परमेश्वर नै हुनुहुन्छ भने हामीले उहाँलाई के उपहार दिन सक्छौ र? आज हामीले उहाँलाई दिन सक्ने एउटै मात्र उपहार छ, त्यो हो धन्यवादको उपहार। तपाईँले परमेश्वरलाई धन्यवादको बलिदानको उपहार चाहिँ दिन सक्नुहुन्छ। यो धन्यवादको बलिदानको उपहारलाई चाहिँ परमेश्वरले धेरै खुसी भएर स्वीकार गर्नुहुनेछ। यसकारणले गर्दा आज परमेश्वरलाई तपाईँले धन्यवाद दिनुहोस्। धन्यवाद दिनको लागि कहिले पनि नचुक्नुहोस्। परमेश्वर यस्तै बलिदानमा प्रसन्न हुनुहुन्छ, यस्तै बलिदान चाहिँ परमेश्वरलाई धेरै धेरै मनपर्छ। विश्वता हाम्रो कार्यक्रमको समय सकिन आँटिसकेको हुनाले म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आफ्नो दैनिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि नबिर्सनुहोस् र धन्यवाद दिने बानी बसाल्नुहोस् र एकअर्कालाई पनि धन्यवाद दिने बानी बसाल्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसवता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना गर्नुपर्छ र प्रार्थना किन गर्ने, कसरी गर्ने भन्ने विषयमा पनि हामी तपाईँको बीचमा कुराकानी गर्ने गर्दछौं र साथै तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। तादनी श्रोता भने त्यही कार्यलाई निरन्तरता दिनको लागि र आजको यो बिहानमा तपाईसँग प्रार्थनामा सहकार्य गर्दै तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईसँग तपाईँको रेडियो सेट मार्फत हामी एकाकार हुन आइपुगिसकेका छौं। त्यसकारणले गर्दा आउनुहोस् आदरणीय श्रोता, आजको यो बिहानलाई हामी सँगै मिलेर एउटै दर्शन, एउटै उद्देश्यको साथ बिहानलाई प्रार्थनामय बनाऊ र परमेश्वरलाई महिमा चढाऊ। आदरणीय श्रोता, तपाईँ के गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, आउनुहोस् हामी सँगै एकसाथ जोडियौं अबको आधी घण्टासम्मको लागि। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीलाई तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा फोन गरेर तपाईँले आफ्नो प्रार्थनाका अनुरोधहरू हामीसँग टिपाउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0-44-646। हजुर, 98-0-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो यो फेसबुक प्लेटफर्म रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तदनि श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले टेक्स्ट म्यासेज अथवा भोइस म्यासेज गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुन्छ र पक्कै पनि अहिले हामी कार्यक्रमको अर्को भागमा हामीले तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने नै छौं। तादनी श्रोता, अब भने हामी प्रार्थनासँग सम्बन्धित विषयमा वस्तुमाथि कुराकानी गर्दैछौ र तबसम्म तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीलाई फोन मार्फत टिपाउँदै रहनुहोस्। तादनी श्रोता, हामीले सधैँभरि एउटा कुरा सुन्दै आइरहेका छौं, हामीले चाहिँ परमेश्वरको समीपमा रहनुपर्छ, परमेश्वरको नजिकमा रहनुपर्छ, परमेश्वरलाई खोज्नुपर्छ, परमेश्वरलाई खोजेर भेट्टाउनुपर्छ भन्ने कुरा सुन्दै आइरहेका छौं। कतिजनाले यसरी परमेश्वरसँग खोज्ने कुरालाई दिन प्रतिदिन अभ्यास गर्दै र यसलाई तपाईँले साकार पार्दै आइराख्नु भएको छ र कतिजनाको अनुभव छ कि मसँग परमेश्वर यसरी बोल्नुभयो, मलाई परमेश्वरले यस्तो दर्शन दिनुभयो आदि आदि जस्ता कुराहरू गवाइदिने अनि बताउने गरेको तपाईँ हामीले सुन्दै बुझ्दै आइरहेका छौं। संसारमा कोही यस्ता थोरै मात्र सम्प्रदाय छन् जसले परमेश्वरलाई खोज्नु पर्छ भनेर भन्दैनन्। त्यस्ता केही सम्प्रदायहरू छन् जसले बाइबलमा लेखिएका कुराहरू अगाडि नै पूरा भइसकेका छन्, अब त्यसबाट हामीले शिक्षा मात्र लिने हो, अब हाम्रो जीवनमा त्यसले वास्तवमै अर्थ राख्दैन भन्ने प्रकारका विचारधारा व्यक्त गर्ने केही यस्ता सम्प्रदायहरू छन् र केही यस्ता सम्प्रदायहरू छन् कतिले चाहिँ बाइबल पढ्नु र बाइबलमा दिएका विधि विधानहरूलाई प्रयोग गर्नु एउटा धर्मविधि सामान्य धर्मविधि जस्तो मात्रै गर्ने गरेको पनि हामी देख्ने गर्दछौ। ती व्यक्तिहरूको लागि परमेश्वर त्यही तरिकाले प्रस्तुत हुनुहुन्छ। तर हामीले बाइबल धर्मशास्त्रमा लेखिएका कुराहरू शत प्रतिशत सत्य हुन् र आज पनि ती कुराहरू सक्रिय हुन्छन् हरेकको जीवनमा जसले परमेश्वरलाई खोजी गर्छन् भनेर पूरा विश्वासको साथ त्यसलाई यत्नपूर्वक प्रयास गर्नेहरूको जीवनमा भने आज पनि त्यही अनुभव ती व्यक्तिहरूले गरिरहेका छन् जुन अनुभव पुरानो नियमका सन्तहरू र साथसाथै हाम्रा अग्रज प्रेरितहरू र मण्डली धर्मपिताहरू जसलाई चर्च फादर भनिन्छ उहाँहरूले गरे। आदरणीय श्रोता, साँच्चै नै बाइबल धर्मशास्त्रका प्रत्येक शब्दहरू तथा हाम्रो जीवनमा एकाएक सक्रिय हुन्छन् ती व्यक्तिहरूको लागि जसले यो चाहिँ सक्रिय वचन हो भनेर विश्वास गर्छन्। बाइबललाई जसले जुन दृष्टिकोणले नियाल्दछ वा हेर्दछ बाइबल धर्मशास्त्र ठिक त्यही र त्यस्तै देखिन्छ। त्यसकारण बाइबल साँच्चै नै वास्तवमै हो चाहिँ के भन्ने कुराहरू बुझ्नको लागि हामी पक्कै पनि पवित्र आत्मा परमेश्वरको शरणमा नगइकन सुख छैन। आदरणीय श्रोता, यो अचम्म लाग्दो कुरा के छ भने त्यतिखेरको सन्दर्भ अलग थियो, परिवेश अलग थियो र त्यो सन्दर्भ र परिवेश अनुसार परमेश्वरले तत्कालीन मानिसहरूलाई विशेष रूपमा निर्देशन दिनु, उत्साह दिन आफ्ना वचनहरू बोल्नुभयो, चिन्ह चमत्कार गर्नुभयो। तर आज ख्रिस्ट आउनुभएको भनौं सन शुरू भएर 2021 को हाराहारीमा छौं हामी, भनौँ 21 शताब्दीको हाराहारीमा छौं र त्यो समयको तुलनामा आजको सभ्यता, आजको ज्ञान विज्ञान निकै उन्नत भइसकेको छ। त्यति मात्र नभएर समय परिस्थिति र मानिसहरू पनि पूर्ण रूपले आकाश पातालको जस्तो गरी फरक भइसकेको छ। तर पनि बाइबलको सान्दर्भिकता भन्ने कुरा चाहिँ अहिलेसम्म परिवर्तन भएको छैन। त्यो बेलामा बोलिएका वचन खण्डहरू आज पनि उत्तिकै सक्रिय भएर हरेकको जीवनलाई परिवर्तन गर्न सामर्थ्य राख्ने चाहिँ बाइबल धर्मशास्त्र भएको छ। त्यसकारणले गर्दाखेरि हामीलाई बाइबलले भन्दछ परमेश्वरलाई जबसम्म पाउन सक्छौ तबसम्म खोज, उहाँ जीवित हुनुहुन्छ, उहाँले प्रार्थनाको उत्तर दिनुहुन्छ र उहाँले शक्तिशाली अचम्म र उदेकका काम गर्नुहुन्छ भनेर बाइबलले भन्दछ। र ती व्यक्तिहरूकोले यी सब कुराहरूको अनुभव पनि गरे जसले यसमाथि विश्वास गरेका छन्। तादनी श्रोता, त्यसो भए अब हामी यी सब कुरामा खुशी हुनुपर्ने कारण के छ त भन्ने कुरा आउला। पक्कै पनि हामीले यी सब कुराहरूलाई अध्ययन गरेर हृदयगम गर्ने हो भने यहाँ खुशी हुनपर्ने सबैभन्दा ठूलो कारण छ। तपाईँ हामी संसारमा भएका उपलब्धिहरूदेखि जति खुशी हुन्छौ अथवा तपाईँले प्राप्त गर्नुभएको सफलतादेखि तपाईँ जति खुशी हुनुहुनेछ त्योभन्दा कयौं गुणा खुशी हुनपर्ने कारण छ। त्यो के हो भने आकाश र पृथ्वीका ब्रह्माण्डका रचयिता परम पवित्र अनि पवित्र परमेश्वर जो सदियौंदेखि हुनुहुन्थ्यो आज हुनुहुन्छ र भोलि पनि सदियौंसम्म हुनुहुने एकमात्र सृष्टिकर्ता परमेश्वर तपाईँ हाम्रो निम्ति यति सहज रूपमा उपलब्ध हुनुभयो कि मानौ हामीले त्यति धेरै परिश्रम गर्नै पर्दैन। हामी कहीँ कतै टाढाको तीर्थ गए झैं टाढा टाढा धाउन जान पनि पर्दैन। तपाईँको घर आँगनमा तपाईँको भान्साकोठामा यहाँसम्म कि तपाईँको बेडरूममा नै उहाँ उपलब्ध हुन सक्ने परमेश्वर हुनुहुन्छ। आदरणीय श्रोता, यही सन्दर्भमा मोसाले व्यवस्था चार अध्यायको सात पदमा यसो भन्छन्, हामीले उहाँलाई पुकारा गर्दा परम प्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनु भए झैं ईश्वर यति नजिक भएको अरू कुन चाहिँ यति महान जाति छ भनेर आफ्नो समुदायलाई प्रश्न गर्दैछन्। आदरणीय श्रोता, अझ अर्को एउटा प्रश्न, त्योभन्दा अगाडि एउटा अर्को प्रश्न तेर्स्याउँछन् आफ्नो समुदायलाई यो सन्दर्भमा कि तिमीहरू सधैँ परमेश्वरप्रति आज्ञाकारी भइराख है भन्नै अर्ती दिने सन्दर्भमा उनले एउटा प्रश्न अर्को तेर्स्याउँछन्। चार पदमा, तर परमप्रभु तिमीहरूका परमेश्वरसित लागिरहने तिमीहरू मध्येको प्रत्येक आजसम्म जीवित छ। प्रेस्वता, अब हामीले यो दुईवटा खण्डलाई राम्रोसँग अध्ययन गर्ने हो र त्यसलाई विश्लेषण गर्ने हो नि सृष्टिकर्ता परमेश्वरसँग खोजी गरेर उहाँसम्म लीन भइरहने व्यक्तिले चाहिँ यो संसारमा पनि दीर्घ जीवन पाउँदो रहेछ, अर्थात लामो जीवन पाउँदो रहेछ, लामो समयसम्म बाँच्दो रहेछ र साथसाथै यो संसारबाट विदा भइसकेपछि पनि अनन्तसम्म उहाँको स्वर्गमा अनन्त जीवन प्राप्त गरेर बस्न पाउँदो रहेछ भन्ने कुराको सन्देश यो खण्डभित्र लुकेको हामी पाउँछौ। तीन पदमा यसको विपरीत, अन्य देवी देवता जो झुटा छ जसको आफ्नो आँखाले देख्न सक्दैनन् सुक्न सक्दैनन् र सेवा गरेको कुराको महसुस पनि गर्न सक्दैनन् तिनीहरूको सेवा गर्नेहरू चाहिँ अल्प आयुमै नष्ट हुन्छन् र उनीहरू घोर अगात खाडलमा फ्याँकिन्छन् भन्ने सन्देश दिएको हामी पाउँदछौ। आदरणीय श्रोता, सबैभन्दा पहिला परमेश्वरले यो महान आशिषको लागि इसरायलहरूलाई चुन्नुभयो, तर आज यो इसरायलहरूलाई परमेश्वरले यति कुरा भनिसक्नु भएको करिब करिब 4-5 हजार वर्ष बितिसकेपछि आज ख्रिस्ट यीशुको यो समयमा अझै भनौं यो प्रेरितहरूको युग हो, यो जहाँ मण्डली स्थापना हुने काम गर्छ, जहाँ अहिले पनि प्रेरितहरूको युगमा झैं विभिन्न चिन्ह चमत्कार भएर मानिसहरूलाई प्रभुतिर फर्काउने काम प्रभुले गरिराख्नु भएको छ र यसलाई हामी प्रेरितहरूको युग भन्छौं र यो प्रेरितहरूको युग अब करिब करिब सकिन आँटेको छ र यस युगमा पनि परमेश्वरले तपाईँ हामीलाई यही भन्नुहुन्छ, हामी विश्वासीहरूलाई, तिमीहरूले खोज्यौ भने भेट्टाउनेछौ। प्रेस्वता, यसकारणले गर्दाखेरि हामीले उहाँलाई उहाँको नजिक हुनको लागि उहाँलाई भेट्नको लागि सबैभन्दा पहिला ख्रिस्ट येशूले दिनुभएको आज्ञालाई मान्नु पर्यो, फेरि त्यसपछि प्रार्थना नै गर्नु पर्यो। प्रार्थना नै एउटा यस्तो माध्यम हो जसले सृष्टिकर्ता परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने कुराको आभास गराउन सक्छ। हो श्रोता, यदि मानुष तपाईँ कहीँ यात्रामा हिँड्दै हुनुहुन्छ र तपाईँसँग तपाईँको पछि पछि तपाईँको साथी आउँदैछ र तपाईँलाई तपाईँ अघि हुनुहुन्छ तर तपाईँले पछाडि फर्केर हेर्नु भएको छैन, तर पछाडिबाट तपाईँको साथीले बोलाउँछ अनि तपाईँको साथीले बोलाउँदाखेरि तपाईँले सुन्नु भयो भएन यसले कुनै अर्थ राख्दैन, तर तपाईँ निरन्तर अगाडि बढ़िराख्नु भएको छ। तर तपाईँले फर्केर साथीलाई जवाफ दिनु भएन भने के तपाईँले त्यो साथीको उपस्थिति त्यहाँ भएको कुरा महसुस गर्नुहुन्छ? के त्यहाँ दोहोरो कुराकानी हुन सक्छ? कदापि हुन सक्दैन। ठिक त्यसै गरी सृष्टिकर्ता परमेश्वर उहाँको प्रतिज्ञा अनुसार यहुन्ना 14 अध्यायमा जुन प्रतिज्ञा दिएको छ पवित्र आत्माको बारेमा, त्यो प्रतिज्ञा अनुसार उहाँ पवित्र आत्मा बनेर तपाईँ हामीसँग तपाईँ हामी साथमै हुनुहुन्छ, हामी भित्रै हुनुहुन्छ, तपाईँ भित्रै हुनुहुन्छ, र उहाँले आफ्नो आत्मिक सुस्केराद्वारा भनौँ अझै भनौँ बाइबलद्वारा हामीसँग बातचित गर्न चाहिराख्नु भएको छ, र उहाँले आफ्नो आवाज आत्मिक रूपमा निरन्तर रूपले दिइराख्नु भएको छ। तर अब हामीले उहाँलाई प्रार्थनाका शब्दहरूद्वारा, धन्यवाद महिमा र प्रशंसाका शब्दहरूद्वारा कुनै प्रतिउत्तर दिन सक्दैनौ अथवा दिँदैनौ भनेदेखि पक्कै पनि सृष्टिकर्ता परमेश्वर र हाम्रो बीचमा कुराकानी हुँदैन, र यसरी कुराकानी नभइसकेपछि स्वाभाविक रूपमा यो स्पष्ट छ कि हामीले उहाँको उपस्थितिलाई थाहा गर्न सक्दैनौ, भनौँ उहाँलाई भेट्न सक्दैनौ। हामी विभिन्न संगतिहरूमा, सभा सेमिनारहरूमा जान्छौं र उहाँका सेवकहरूद्वारा प्रचार गरिएका वचनहरू त हामी सुनौला, तर यी सब कुराले तपाईंलाई परमेश्वरको बारेमा यथेष्ट जानकारी दिन्छ, उहाँको विशेषताको बारेमा पनि बताउला, तर वास्तवमा तपाईँले जे सुन्नु भएको छ त्यो कुराको अनुभव चाहिँ तपाईँले गर्न सक्नुहुने छैन, किनभने तपाईँले उहाँको बारेमा अनुभव गर्नको लागि त उहाँलाई तपाईँले खोज्नु पर्यो नि। अनि खोज्ने कसरी? खोज्ने तरिका यही हो कि तपाईँले सुरुमा त विश्वासको कदमद्वारा प्रार्थना गर्न थाल्नु पर्यो, तपाईँ प्रार्थनाद्वारा उहाँसँग बोल्न शुरूआत गर्नुहोस्, फेरि त्यसपछि तपाईँले उहाँलाई आफ्नो नजिकै भएको, आफूले प्राप्त गरेको तपाईँले त्यो प्रकारको एउटा महसुस गर्नुहुनेछ, र त्यसपछि उहाँको बारेमा तपाईँले सुनेर जानकारी मात्र होइन, तपाईँले आफैले उहाँ कस्तो हुनुहुँदो रहेछ भन्ने कुरा महसुस गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, पहिले सृष्टिकर्ता परमेश्वरले आफ्नो जिउँदो उपस्थिति इसरायलीहरूलाई दिएर इसरायलीहरूलाई परमेश्वरले अरू जातिहरूभन्दा महान जाति तुल्याउनु भयो, तर आज चाहिँ अब आफ्नो त्यही शक्तिशाली उपस्थिति ख्रिष्ट येशूलाई विश्वास गर्नेहरूको बीचमा दिएर अरू मानिसहरूभन्दा अलग्गै र विशिष्ट बनाउन चाहनुहुन्छ। आदरणीय श्रोता, हामीले बाइबलका अन्य केही खण्डहरूमा हेर्ने हो भने पनि यसरी लेखिएको छ, दोस्रो सामेल 7 अध्यायको 23 वचन लेखिएको छ, अनि तपाईँको आफ्नै जाति इसरायल जस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईँले आफ्नो नाउँ फैलाउनु भयो र मिश्रबाट छुट्याउनु भएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देव देवताहरूलाई धपाइदिनु भई महान डरलाग्दा र उद्वेगका कार्यहरू गर्नुभयो भनेर उल्लेख गरिएको छ। श्रोता, सायद यसलाई हामीले हाम्रो आफ्नै जीवनसँग तुलना गर्ने हो भने हामी हरेकको जीवनमा उहाँले यही कामहरू गर्नुभएको छ। आदरणीय श्रोता, हामीलाई सबै कुराबाट छुटकारा दिनुभएको छ, यो कुराको महसुस तपाईँ हामीले गरेका छौं कि छैनौं? याकुब 23 अध्याय 21 पदमा भनिएको छ, माफ गर्नुहोस्, गन्ती 23 अध्याय 21 पदमा लेखिएको छ, याकुबमा दुर्भाग्य देखिएको छैन, इसरायलमा विपद देखिएको छैन। परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूका साथमा हुनुहुन्छ र राजाको जयध्वनि तिनीहरूको बीचमा छ। अब यो खण्डलाई अलिकति मनन गरौं। इसरायल याकुब भन्नाले उनका सन्तान इसरायलीहरूलाई जनाउँदछ र त्यहाँ कुनै दुर्भाग्य श्राप विपत्ति देखिएको छैन। किन? किनकि तिनीहरूका परमेश्वर उनीहरूको साथमा हुनुहुन्छ र हुनुहुन्थ्यो। श्रोता, आज तपाईँ हामीसँग यदि पवित्र आत्मा हुनुहुन्छ, तपाईँ हामीसँग तपाईँ हाम्रो साथमा परमेश्वर हुनुहुन्छ र हामी उहाँसँग बातचित गर्छौं, उहाँसँग प्रार्थना गर्छौं, उहाँलाई खोज्छौं, उहाँलाई छामछुम गरेर प्राप्त गर्ने यत्न प्रयत्न गर्दछौं भने उहाँको प्रत्यक्ष उपस्थिति तपाईँ हामीले महसुस गर्नेछौ र अनि जसै उहाँको उपस्थिति हामीले थाहा हुन्छ, हामीमाथि एउटा यस्तो विश्वास जाग्छ कि परमेश्वर मसँग हुनुहुन्छ। तब तपाईँको विरूद्धमा उठेका सबै प्रकारका अन्धकारका शक्तिहरू, श्राप ल्याउने तत्त्वहरू सबै तपाईँबाट टाढा टाढा भागेर जानेछन्। श्रोता, भजन सङ्ग 46:1 भनिएको छ, परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकटमा सधैँ हाजिर रहने सहायता। यो एउटा सामान्य गीतका शब्दहरू या कविको कविताका साहित्यिक छन्दहरूमा लेखिएका शब्द मात्र होइन, यो हरेक ती व्यक्ति जसले सृष्टिकर्ता परमेश्वरको खोजी गर्छ र उहाँ कस्तो हुनुहुन्छ भनेर जान्ने यत्न गर्छ, प्रयत्न गर्छ, ती सबैको लागि लेखिएको परमेश्वरको प्रतिज्ञा हो। यो लिखित प्रतिज्ञा जो सम्पूर्ण रूपमा विश्वास योग्य छ। तादनी श्रोता, के तपाईँले सृष्टिकर्ता परमेश्वरलाई अर्थात येशु ख्रिस्टले आफ्नो शरणस्थान र शक्ति तुल्याउनु भएको छ? यदि तपाईँले यसो गर्नुभएको छ भने तपाईँ ढुक्क हुनुहोस्। तपाईँको हर संकटमा तपाईँको सहायताको निम्ति उहाँको उपस्थिति रहिरहन्छ र तपाईँले साना ठूला हर जो कोही समस्याको समाधान गर्नुपर्छ ती सबैमा उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ। तर त्यसको निम्ति प्रभु येशु ख्रीष्टलाई आफ्नो शरणस्थान र शक्ति तुल्याउनुहोस् र यो कार्य केवल प्रार्थनाद्वारा मात्रै सम्भव हुन्छ। श्रोता, केवल बाइबलको जानकारीहरू लिएर र प्रवचनहरू सुनेको भरमा मात्रै सम्भव हुँदैन। प्रेरित 17:27 भन्छ, तिनीहरूले परमेश्वरलाई खोजुन्, सायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो, तर पनि उहाँ हामी हरेकबाट टाढा हुनुहुन्न। श्रोता, यो वचन तपाईँ र मेरो निम्ति हो। तपाईँ हरेक व्यक्तिबाट उहाँ टाढा हुनुहुन्न जसले उहाँलाई खोजी गर्छ। श्रोता, यति भन्दा पनि यो कार्यक्रममा एउटा मिठो गीतको 7 दिन बेला भइसकेको छ र गीतपछि म पुनः आउँछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको साथमा प्रस्तोता जोनाथन गिरी र अब भने हामी कुराकानीलाई अझै निरन्तरता दिउँ। हामीले व्यवस्था 4:31 हेर्ने पनि लेखिएको छ, उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन, नाश गर्नुहुने छैन, तिमीहरूका पिता पुर्खासित उहाँले बाँध्नुभएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुने छैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ। 32 यस्तो महान घटना अघि कहिले घटेको सुनिएको थियो? पृथ्वीमा परमेश्वरले मान्छे सृष्टि गर्नुभएको आदिकालको विषयमा सोधखोज गर। आकाशको वल्लो छेउदेखि पल्लो छेउसम्म यही कुराको निधो गर। के कुनै अरू जातिले तिमीहरूले झैं आगोबाट बोल्नु हुने परमेश्वरको वाणी सुनेको छ र जीवित रहेको छ? परमप्रभुले मिश्रमा तिमीहरूका आँखाको अघि जाँच गरेर उदेकका चिन्ह र आश्चर्य कर्महरू देखाएर युद्ध गरेर आफ्ना बाहुबल र फैलाइएको पाखुरा प्रयोग गरेर भयानक आतंकद्वारा अर्को जातिबाट आफ्नो निम्ति एक जाति निर्माण गर्नुभए झैं अर्को कुन ईश्वरले यस्तो गर्न प्रयत्न गरेको छ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ, उहाँ बाहेक अरू कोही छैन भन्ने बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्। तिमीहरूलाई अनुशासनमा राख्न उहाँले आकाशदेखि आफ्नो स्वर सुनाउनुभयो, पृथ्वीमा आफ्नो ठूलो अग्नि तिमीहरूलाई देखाउनुभयो र तिमीहरूले अग्निबाट उहाँको शब्दहरू सुनियो। 39 परमप्रभुले माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ भनी उहाँ छोडी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। आज मैले तिमीहरूलाई दिन लागेको उहाँका विधि र आज्ञाहरू पालन गर, तिमीहरू र तिमीहरूका पछिको वंशको भलो होस् र परमप्रभु तिमीहरूका परमेश्वरले अनन्त कालसम्म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्। आमेन। आदरणीय श्रोता, यति भनेर उहाँले यो कुराहरू बताउनका हामी पाउँछौं र यी शब्दहरू केवल इसरायलहरूको लागि मात्र होइन आज तपाईँ र हाम्रो लागि पनि हो र यदि हामी साँच्चै येशूको आज्ञा पालन गर्छौं र प्रार्थनामा लीन हुन्छौं भने अब उहाँलाई भेट्ने र उहाँको आश्चर्य कर्म हेर्ने पालो तपाईँ र मेरो हो। भन्दै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा हामी यहाँलाई मुरी मुरी धन्यवाद दिँदै अब भने कार्यक्रमबाट प्राविधिक कक्षबाटको प्राविधिक मित्र साथ प्रस्तोता जोनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि विदा हुन्छौ र हामीलाई आज्ञा दिनुहोस् र तपाईँ चाहिँ निरन्तर प्रार्थना गर्दै बाइबल अध्ययन गर्दै रहनुहोस् र तपाईँसम्म तपाईँको दिन आशिषमय होस्। अवस्था जय मसीह।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएमसँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा। आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी लिएर प्राविधिक मित्र सुजन र म ब्राह्म उपस्थित भइसकेका छौं र अब नै केही समय हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौँ। कार्यक्रममा भने म मात्रै हुन्न, हाम्रो आदरणीय हजुरबा पनि हाम्रो साथमा आइसक्नु भएको छ र हजुरबालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरबा। वा वा नाति कस्तो जाल खबर बाबु। हजुरबा तपाईँले भन्नुहुन्छ नि हाँसेकै छु बाँचेकै छु नाचेकै छु भन्नुपर्छ हजुरबा। ल्याबा सबैभन्दा ठुलो कुरो हाँस्नु नाच्नु स्वास्थ्य रहनु नै हो क्या बा। सबैभन्दा ठुलो सम्पत्ति भनेकै चाहिन्छ कुरामा स्वास्थ्य हो। स्वास्थ्य भयो भने सबै कुरा छ, स्वास्थ्य भएन भने केही छैन। त्यो भएर धेरैले भन्ने गर्नुहुन्छ नि स्वास्थ्य नै सम्पत्ति हो ओ भनेर। त्यो भएर बाबु स्वास्थ्य राम्रो बनाउनको लागि स्वास्थ्यकर जीवन जिउनु पर्छ। अब स्वास्थ्यकर जीवन जिउन चाहिँ के गर्नु पर्छ भनेपछि परमेश्वरको व्यवस्थालाई पूरा गर्नुपर्छ। आज म 10 आज्ञाको बारेमा तिमीहरूलाई बताउने छु। हजुरबा 10 आज्ञाको बारेमा आज हामीलाई बताउँदै हुनुहुन्छ। हो बा हो, अब 10 आज्ञा त अब सुने होला नातिले हाने देखि, तर अब जीवनमा लागू भएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ क्या नाति। हजुरबा अब 10 आज्ञा त पहिलेदेखि नै सुन्दै आएको हो नि। अब नढाट्नु, नचोर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, व्यभिचार नगरु, हत्या नगर्नु सुनेकै हो त हजुरबा। ये बा हुनेर मात्रै हुन्छ त, व्यवहारमा लागू गर्नु परेन। सबैभन्दा ठुलो कुरो व्यवहारमा लागू गर्नु पर्यो। हुन्छ नि त हजुरबा, हुन्छ ल सुनाउनुहोस् आज हामीलाई 10 आज्ञाको बारेमा। सुन्न त सुनाएछ, अब यसको के भन्न चाहनुहुन्छ ल सुनाउनुहोस्। ल्यावा सबैभन्दा ठुलो कुरो चाहिँ बा अब हामीले म बाहेक अरू कुनै देवी देउता नमान्नु भन्न खोजे कुरा के हो भने बाटो सत्य र जीवन चाहिँ यीशु नै हुनुहुन्छ। यीशु बाहेक अरू कुराको हामीले आराधना गर्नु पर्दैन भन्न खोजेको, किनकि यीशुले भन्नुभएको छ बाटो सत्य र जीवन म नै हुँ, म बाहेक अरू कोही पनि छैन भनेर छर्लङ भन्नुभएको छ। त्यो भएर अब पहिलो आज्ञा त्यही छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु

र अर्को भनेको आफ्नो निम्ति खोपेर कुनै किसिमको आकृतिहरू नबनाउनु। हेर्भा कुनै पनि आकृतिहरू नबनाउनु, किनभने आत्मा र सत्यतामा परमेश्वर हुनुहुन्छ भने दुनियाँ भरि बनाएर के गर्नु, त्यो केही पनि हुँदैन वा होइन। अनि परम प्रभुको नाउँ व्यर्थमा नलिनु, परमेश्वरको नाउँ व्यर्थमा पनि लिनु भएन। ए जे पाए त्यहीमा चाहिँ अब त्यो प्रभुको नाउँ पनि लिनु भएन क्या वा। प्रभुको नाम भनेको प्रभुको नाम हो, जुन नाममा के छ काम छ, जुन नाममा के छ शक्ति छ। त्यो भएर बोल्न पाए भन्दैमा जहाँ पाए त्यही बोलेको छ, गर्न पाए भनेमा जे पाए गरेछ, खाने पाए भन्दैमा जे पाए त्यही खाएको छ। जस्तो गरेर परमेश्वरको नाम लिनु भएन, चाहिने कुरामा मात्रै परमेश्वरको नाम लिनु पर्यो र त्यो नाउँको महिमा गर्नु पर्यो। र अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ बाबु आफ्नो बुवा र आमालाई आदर गर्नु पर्यो। हेर बा, जसले आमा बुवालाई आदर गर्छ त्यसलाई परमेश्वरले आदर गर्नुहुन्छ। यदि जो हामीले आमा बुवालाई आदर गरेनौ, इज्जत गरेनौ भने कहिले पनि आशिषको जीवन हामी जिउन पाउने छैनौ। कति देखेका छु बा, अब छोरा छोरीले बिहे गरेपछि अब बुढा बुढी आमालाई अब छोराले बुहारी ल्याउँछ, बुहारीले होइन घर परिवार हेर्लान भनौ, अब म तिम्रो बा आमासँग बस्न सक्दिनँ के बा आमा छोड के मलाई छोड भनेर भनेको कुराहरू धेरै सुन्दा चाहिँ कटक्कै मुटु दुखेर आउँछ क्या बा। त्यो भएर आमा बुवालाई आदर गर्नुपर्छ, माया गर्नुपर्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ नाति। हो नि हजुरबा, म त आमा बुवालाई आदरै गर्छु, इज्जतै गर्छु। मैले एउटा सुनेको थिएँ क्या हजुरबा, हामीले जस्तो रोप त्यस्तै फल्ने अरे। मैले यतिखेर मेरो आमा बुवालाई माया गरेँ, स्याहार सुसार गरेँ भने मलाई पनि पछि मेरो छोरा छोरीले पक्कै पनि गर्नेछन्। तर मैले मेरो आमा बुवालाई मैले मन पराइन, मेरो आमा बुवालाई मैले अलग्गै राखेँ, आमा बुवा म स्याहार्न सक्दिनँ भन्यो भने हामीलाई पनि पछि त्यस्तै हुन्छ। भनेरै म चाहिँ आमा बुवालाई स्याहार्छु, आमा बुवालाई दुःख सुखमा साथ दिन्छु हजुरबा। ल अहिले चाहिँ नातिले भनेको कुरा मलाई साह्रै चित्त बुझेर आयो बा। हो यो कुरा एकदमै महत्वपूर्ण कुरा छ क्या बा। हामीले हाम्रो आमा बुवालाई आदर इज्जत गर्यौं भने चाहिने कुरामा परमेश्वरले पनि हामीलाई आदर इज्जत गर्नुहुन्छ। हो नि हजुरबा, हो

अब अर्को कुरा भनेको हत्या नगर्नु। यहाँ संसारमा मान्छेले मान्छेलाई मार्न विभिन्न षड्यन्त्रहरू गरिरहेका हुन्छन्। किन नमार्नु भन्दा जीवन र मृत्यु चाहिँ मान्छेको परमेश्वरको हातमा हुन्छ। मान्छेलाई कुटेर मार्ने, मान्छेलाई गोली हानेर मार्ने, विभिन्न प्रकारको हत्याको योजना बनाउने यो कुरा चाहिँ परमेश्वर मन पराउनुहुन्न। त्यो भएर हामीले यस्तो काम पनि गर्नुहुन्न। हत्या भन्ने कुरा हामीले कसैको गर्नु हुँदैन। मैले धेरै घटनाहरू देखेको छु, सुनेको छु, मान्छेलाई कुट्ने मार्ने यस्तो यस्तो यो घिनलाग्दो काम कसैले नगरेस् बा। कसैलाई मार्नु भनेको उसको परिवारलाई मार्नु हो, उसको छोरा छोरीलाई मार्नु हो, होइन घरको मुली मान्छेलाई नै मारिसकेपछि कस्तो हुन्छ। त्यो भएर यो हत्या भन्ने कुराबाट चाहिँ हामी अलग्गै रहनु पर्छ क्या बा। कहिले पनि भलो हुँदैन बा यो हत्याराहरूको जीवनमा। र अर्को महत्वपूर्ण कुरा भनेको व्यभिचार नगर्नु। हेर बा, व्यभिचार चाहिँ परमेश्वरले पनि मन पराउनुहुन्न। किनभने अब हामीले बे गरेपछि आफ्नो श्रीमतीसँग समय बिताउने हो, अनि श्रीमतीसँग दुःख सुख साट्ने हो। तर घरमा श्रीमती हुँदा हुँदै, घरमा श्रीमान हुँदा हुँदै अरूसँग लागेर जुन काम परमेश्वरले मन पराउनुहुन्न त्यो काम गर्यो भने परमेश्वरले दण्ड दिनुहुन्छ है भा। त्यो भएर व्यभिचार पनि गर्नु हुँदैन। व्यभिचार भन्ने कुरालाई परमेश्वरले मनै पराउनुहुन्न। चाहिने कुरामा ठ्याक पारेर अर्को महत्वपूर्ण कुरा भने चोरी नगर्नु। हे बाबा, यो चोरी भन्ने कुरा चाहिँ तपाईँको बानी छ भने पनि नचोर्नु बाबु। आज चोर हो, भोलि चोर्न मन लाग्छ, पर्सि चोर हो, निकोर्सि चोर्न मन लाग्छ। म पनि बाबु सानो छिमेकीको चाहिँ काँक्रा चोरेर खाते, आज चोरे साह्रै मिठो लाग्यो, भोलि चोरे, चोर्दा चोर्दै म त काँक्रा चोरै भएको थिएँ बा। त्यो भएर पछि मैले यस्तो गर्नु हुँदैन भने मैले चोर्दा चोर्दै ठ्याक्क छिमेकीले देख्नुभयो, अनि त्यसपछि उहाँले काँक्रा चोर भनेर भन्नुभयो, म त अब चोर भन्ने नाम पो पाएँ भनेर। त्यसपछि चोरिन बा, चोरिन मैले, त्यस्तो छोरिन। त्यो भएर मैले त्यस्तो काम पनि फेरि गरिनँ। म कन्टिन्यू गरेँ बा त यतिखेर त ठुलै चोर हुन्थ्यो होला नि त बाबु। तर यो चाहिँ गलत कुरा रहेछ भनेर मैले त्यागे। त्यसपछि मलाई त्यस्तो मन आएन क्या बा। त्यो भएर यस्तो चोरी काम पनि गर्नु हुँदैन। आखिर सियो चोर्ने पनि चोरै हो, ठुल्ठुलो कुरा चोर्ने पनि चोरै हो। चोरको दाग लागेपछि साह्रै गाह्रो छ बा यो, त्यसैले चोर्नु हुँदैन। त्यस्तै गरेर परमेश्वरको वचनले भन्दछ आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु। हामीले कहिले पनि छिमेकीको विरोध गर्नु हुँदैन, किनभने गाह्रो साह्रो पर्यो भने आफन्तहरू त कति टाढा हुन्छन् हुन्छन्, त्यही छिमेकी चाहिन्छ बा। त्यो भएर छिमेकीसँग सम्बन्ध चाहिँ गाढा बनाउनु, अरू टाढा भए केही हुँदैन बा। किनभने परेको बेला त्यही छिमेकी चाहिन्छ भने किन लडाइँ झगडा गर्ने त बा। त्यो भएर लडाइँ झगडा नगर्ने होइन, परमेश्वरमा अघि बढ्ने, यही कुरा चाहिँ महत्वपूर्ण कुरा छ बा। अनि अर्को महत्वपूर्ण कुरा, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु भनेर चाहिँ परमेश्वरको वचनले ठ्याक्क पारेर भन्छ है बा। छिमेकीको घरको लालच नगर्नु, घर ठुल्ठुलो बनाउँछ नि छिमेकीले, के को लालच गर्नु, आफूसँग जे छ त्यसै बा सन्तुष्टि हुनु पर्यो नि। मेरो दुई तला घर छ, छिमेकीको पाँच तला घर छ भने बाबु, अब छिमेकीको पाँच तला घर छ मैले रिस गरेर भयो त बा, हुँदैन बा, हुँदैन। छिमेकीको पनि लोभ गर्नु भएन। अब कहिले काहीँ कस्तो हुँदो रहेछ भने बा, अब आफ्नो छिमेकीको पत्नीको पनि लालच नगर्नु, आफ्नो बुढी हुँदा हुँदै अरूको बुढी पनि मन नपराउनु। ए बा, यो त एकदमै नराम्रो कुरा हो, यो त आँखाको सेकी हो, यो त पापै हो। अब आफ्नो घरको बुढी चाहिँ मन नपर्ने, छिमेकीको बुढी चाहिँ पर्ला होइन मन पर्ने, भएपछि त यो त राम्रो कुरो होइन बा। यस्तो कुरोले चाहिँ परिवारमा ठुलो सङ्कट, समस्या सिर्जना गर्छ। त्यो भएर जस्तै भए पनि मेरो घरकी श्रीमती चाहिँ विश्व सुन्दरी हो भनेर बस्नु पर्यो होइन, चारतिर आँखा डुलाउनु भएन बा।
त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को कुरा छिमेकीको कमारा कमारी गोरु गधाको पनि लालच गर्नु भएन, लोभ गर्नु भएन। यो लोभ भन्ने कुराले चाहिँ हामीलाई लोभै बनाउँछ है। त्यो भएर हामीले परमेश्वरको व्यवस्थामा रहेर परमेश्वरले के कुरा मन पराउनुहुन्छ के कुरा मन पराउनुहुन्न भन्ने कुरालाई चाहिँ हामीले ठ्याक्कसँग मानिलिनु पर्छ क्या बा। यो कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा छ। र आज मैले मेरो नाति नातिनालाई चाहिने कुरा नै बताएको छु। व्यवस्था भन्ने कुरा, आज्ञा भन्ने कुरा जसले पालना गर्छ उसको जीवनमा आशिषै आशिष हुन्छ। जसले परमेश्वरको व्यवस्था मान्दैन, दश आज्ञामा हिँड्दैन, उसको जीवनमा आशिष कहिले

0: अनि कस्तो लाग्यो त मेरो कुरा नाति?
1: हजुर भाइ, हजुरको कुरा एकदमै मन पर्यो मलाई। मैले दश आज्ञा त अब सानैदेखि पढेकै हो होइन, कण्ठ पनि गरेको हो, तर यति गहिरो रूपमा चाहिँ हजुरबाले भनेपछि मात्रै बुझेँ क्या हजुरबा। म त दश आज्ञालाई मान्छु हजुरबा। ल भाइ ल,
0: जसले परमेश्वरको आज्ञालाई मानो त्यो परमेश्वरको प्यारो बन्यो।
1: ल भाइ,
0: परमेश्वरको प्यारो मान्छे बन्नु पर्यो भने चाहिँ परमेश्वरको व्यवस्थालाई मान्नु पर्यो, परमेश्वरको आज्ञालाई मान्नु पर्यो, होइन त नाति?
1: हो नि हजुरबा, हो। मलाई चाहिँ आज खुसी लाग्यो हजुरबा, हजुरबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ। मलाई लाग्छ हाम्रो श्रोताहरूले पनि सुनिराख्नु भएको होला, जसरी हजुरबाले आज तपाईँ र मलाई यो अर्थपूर्ण अर्थी उपदेश दिनुभएको छ, र अर्थी उपदेशलाई मानिलिउँ भने हामीले दुःख पाउँदैनौ।
0: हो नि नाति, हो। ल बा, अहिले चाहिँ म लागे अलिक बुढो मान्छे चिसो चिसो बर्खा बर्खा छ, लडेला पानीमा भिजेला भनेर चाहिँ अब लाग्नु पर्यो भनेर।
1: हुन्छ हजुरबा, हुन्छ, धन्यवाद हजुरबा साथ दिनुभयो अर्थी उपदेशको लागि, धेरै धेरै धन्यवाद।
0: ल, मेरो नाति नातिनालाई पनि धेरै धेरै धन्यवाद, मैले भनेको कुरा मानिलिनु। जहिले पनि बुढापाका आमा बुवाले चाहिँ छोरा छोरीको भलाइ नै चाहन्छन्, त्यो भएर तिमीहरूकै भलाइको लागि कुरा राखेको छु, मनन गर्नुहोला। अहिलेलाई म पनि लाग्नु पर्यो ठ्याक पारेर।
1: हुन्छ हजुरबा, हुन्छ, धन्यवाद हजुरबाले हामीलाई साथ दिनुभयो, हजुरबालाई पनि धेरै धेरै धन्यवाद, र श्रोताहरूले पनि सुनेर साथ दिनुभयो, तपाईँहरूलाई पनि धन्यवाद, र व्यवस्थाको पालन गरौं भन्दै कार्यक्रमबाट प्राविधिक मित्र सुजन र म अब्राम बिदा हुन्छौ। धन्यवाद, जय मसीह, नमस्कार।
2: गुड न्यूज FM 105.1।
3: अब प्रस्तुत कार्यक्रम बाइबललाई बोल्न देऊ।
4: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौं।

गएको साता हामीले विश्वासको योद्धाहरूको बारेमा हिब्रू 11 अध्यायमा आधारित रहेर हेरेका थियौं। यो अध्यायको सन्देश जुन प्रेरित पौलले हिब्रू 10 अध्यायको 38 पदमा भनेका छन्, धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ भनी स्पष्टसँग वर्णन गरिएको छ। यो हिब्रू 11 अध्यायमा प्रेरित पौलले पुरानो करारबाट विभिन्न व्यक्तिहरूलाई प्रस्तुत गर्दछन्। विश्वासका योद्धाहरूको विषयमा उदाहरण दिनलाई उनले यसो गरेका छन्। सबैभन्दा पहिला हामी हाबिललाई पाउँदछौ। हिब्रू 11 अध्यायको 4 पदमा विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ गर्न योग्य बलिदान चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सहमति जनाउनु भयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। यो सूची पत्रमा हामी सबैभन्दा पहिला हाबिलको नाम पाउँदछौ, किनभने उसको अनुभव र प्राचीन समयमा विश्वास र अविश्वासको बीचमा उनको ठूलो उदाहरणले गर्दा हो। यो लडाई उनको अविश्वासी दाई कैनको साथमा हाबिलले एक्लै खडा भएर गरे। कैनले आफ्नो भाइको हत्या गरे, यसकारण यस पृथ्वीमा धार्मिकता र सत्यताको निम्ति मर्ने र शहीद हुने पहिलो परमेश्वरको सन्तान हाबिल थिए। हाबिल अरू विश्वासका योद्धाहरू भन्दा पहिलो स्थानमा भएका छन्। यो हिब्रू 11 अध्यायको 4 पदमा विश्वासको सत्यताको कुरा विचारणीय छ। यसले भन्दछ, विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ गर्न योग्य बलि चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। यसकारण यो पदमा विशेष गरी हाबिलको विश्वासलाई जोड दिएको छ। यो खण्डमा विशेष गरी हाबिल पापीको रूपमा परमेश्वरमा विश्वास गरी आएको होइन, तर बचाइसके पछिको विश्वासद्वारा मानिसले परमेश्वर प्रतिको सेवकाईको बारेमा भएको हो। यो चाहिँ उनले हासिल गरेको, प्राप्त गरेको विवरण मात्र हो। आजको अध्ययनमा हामीले उनको बारेमा हेर्नेछौ। पहिला हामी हाबिलको विश्वासको आज्ञाकारिताको बारेमा हेरौं, जसले भन्दछ, विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ गर्न योग्य बलि चढाए। यो कुरा याद गरौं, यो आराधनाको दृश्य हो। दुवै व्यक्ति कैन र हाबिल परमेश्वरको अगाडि आराधना चढाउन आए। दुवैले परम प्रभुमा बलिहरू ल्याए, तर हाबिलको मात्र गर्न योग्य भयो, किनभने उनले विश्वास योग्य साथ चढाएका थिए। यसकारण हाबिलको विश्वास चाहिँ ईश्वरीय प्रकाश अनुसारको आज्ञाकारिता थियो। यो कुरा हामीले याद गरौं कि यसो भनिएको छ, विश्वासद्वारा उनले बलि ल्याए। यो वाक्य शैलीले ईश्वरीय प्रकाशलाई जोड दिदछ। रोमी 10 अध्यायको 17 पदले भन्दछ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो ख्रिस्टको प्रसारबाट आउँछ। यहाँ हामीलाई विश्वास कुन कुरामा उभिनु पर्दछ भनी देखाइएको छ, र त्यो जग ईश्वरीय प्रकाश अनुसार परमेश्वरको वचनमा हुनु पर्दछ। हाबिलले कुनै भावनामा उनले गरेन, तर परमेश्वरको प्रकाश अनुसार असल प्रकारले उनले त्यो काम गरे, अर्थात् बलि चढाउने काम गरे। उनले के ल्याउनु पर्दछ भन्ने कुरामा सोच विचार गरेनन्। उनले बलि ल्याए जुन परमेश्वरले उनलाई देखाउनु भएको कुराहरू थियो। हामीलाई उत्पत्ति 3 अध्यायको 15 पदमा भनिएको छ, जुन स्त्रीको सन्तानले सर्पको शिर कुल्च्याउनेछ भनी प्रकाश पारिएका छन्। आउनेवाला छुटकारा दिने प्रभु येशु ख्रिस्टको बारेमा भविष्यवाणी गरिएको थियो। त्यसपछि छुटकाराले पुरानो सर्प अर्थात् शैतानको शिर कुल्च्याइनेछ, र त्यो गरिसके पश्चात उहाँले पापीहरूलाई तिनीहरूको पाप र अपराधबाट छुटकारा दिनुहुनेछ। यो ईश्वरीय प्रकाश हाबिललाई जनाइदियो, र त्यो प्रकाश अनुसार हाबिल परम प्रभुकोमा आए र त्यस अनुसार उहाँलाई आराधना चढाए। त्यहाँबाट हामीलाई एउटा साँचो विश्वासको चिन्ह देखाइएको छ, जुन चाहिँ आज्ञाकारिता हो। रोमी 1 अध्यायको 5 पदमा हामीले पढ्न सक्छौ विश्वासको आज्ञाकारिताको बारेमा। ईश्वरीय स्वभाव अर्थात् ईश्वरीय जानकारी अनुसार हाबिलको विश्वासको आज्ञाकारिताको बारेमा विशेष जोड दिँदैछ कि बचाइने विश्वासले उसलाई पतनतिर लाँदैन। यसले जहिले पनि सत्यताको केन्द्र परमेश्वरले प्रकट गर्नुभएको कुरामा आज्ञाकारी जनाउँदछ। तितस 1 अध्यायको 1 पदमा हामी परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यताको ज्ञानको बारेमा पढ्न पाउँछौ। दोस्रो तिमोथी 2 अध्यायको 25 पदले पश्चातापको बारेमा बताउँदछ, र पश्चाताप विश्वासको डोरी हो र यसले सत्यतालाई बुझ्ने मन दिदछ। यसले कैन र हाबिलको बीचमा भएको फरकतालाई बुझ्न सहायता गर्दछ। कैनले
भिन्न स्वभावलाई अङ्गाले यो प्रमाणित गर्न कि उनमा बचाइने विश्वास थिएन। यो जानकारी दिन चाहन्छु कि परमेश्वरले राख्नु भएको कुरामा साँचो विश्वासले चढ्दै जान्छ। साँचो विश्वासले परमेश्वरले नियुक्त गर्नुभएको मुक्तिको मार्गमा आफूलाई डोर्याउँदछ। यो स्पष्ट छ कि धेरैजनाले विश्वास गरेको र विश्वास भएको दावी गर्नेछन्, तर तिनीहरू परमेश्वरबाट नियुक्त गर्नुभएको र प्रकट गर्नुभएको कुरामा आज्ञाकारी भएनन्। र साँचो विश्वासले जुन सत्य छ त्यसलाई अझ शुद्ध बनाउँदछ। यो झुटो विश्वास जुन प्रयास गरी यसो भन्ने गरिन्छ, जबसम्म तिमी कुनै कुरामा ती विश्वास गर्दैनौ तिमी ठिक छौ, जुन धर्मशास्त्रले यसलाई इन्कार गर्दछ। किनभने हामी पाउँदछौ कि साँचो विश्वासले परमेश्वरमाथि विश्वास गर्दछ, ईश्वरीय प्रकाशमा विश्वास गर्दछ, जुन परमेश्वरले हामीलाई पवित्र धर्मशास्त्रमा दिनुभएको छ। साँचो विश्वासले केवल विश्वास र विचार मात्र गर्दैन, यसले मानिसको विचारलाई मात्र लिँदैन, तर यसले परमेश्वरको वचनले के भन्दछ र परमेश्वरको प्रकाशले के भन्दछ भने त्यसमा भर पर्दछ। त्यसै गरी हाबिलले विश्वासद्वारा परमेश्वरको प्रकाशमा आज्ञाकारी भए र हाबिलको विश्वासले ईश्वरीय मागलाई पनि पूरा गरे। यहाँ उनको बलि अझ गर्न योग्य भएको कुरा दिइएको छ। त्यसको मतलब यो परमेश्वरले नियुक्त गर्नुभएको बलि हो जुन उहाँको नजिकतामा आउनको लागि हो। परमेश्वरको नजिक जानुमा उहाँले के कुरा नियुक्त गर्नुभएको छ त्यो कुरा पापीहरूले आज्ञाकारिता साथ पालन गर्नु पर्दछ। यसले गर्दाखेरि कैन पूर्ण रूपमा गलत ठहरिएको हो। त्यहाँ कैनले चढाएको कुनै फलको कारणले होइन, तर यो कैनको आज्ञाकारिताको कारणले र उसको अविश्वासको कारणले भएको हो। किनभने उसले ईश्वरीय नियुक्तलाई अस्वीकार गरे जुन परमेश्वरको नजिकतामा आउनुको सम्बन्धमा थियो। यसकारण परमेश्वरले त्यसलाई ग्रहण गर्नु भएन, स्वीकार गर्नु भएन। परमेश्वरले उहाँको नजिकतामा आउनको लागि यी कुराहरू नियुक्त गरिदिनु भयो कि तिनीहरूले निष्कलङ्क पशु पंक्षी मारेर त्यसको रगत बगाएर बलिदान चढाउनु पर्दथ्यो। यी कुरा उहाँले मानिसहरूलाई प्रकाश गर्नुभयो। अब हाबिल आउँदछ र परमप्रभुमा उसले बलि चढाउँदछ। उसको भेडाको बगालबाट उसले पहिलो जन्मेका पाठाहरू ल्याउँदछ। उनले परमेश्वरको लागि होइन तर ख्रिस्टको चिन्ह हो जसले ख्रिस्टको प्रतिनिधित्व गर्दछ। एउटा पापीलाई परमेश्वरको अघि उभिन र परमेश्वरबाट ग्रहण योग्य हुन त्यहाँ उसको पापको पूरा मूल्य चुकाउनु पर्दछ र त्यहाँ ईश्वरीय न्यायलाई सन्तुष्टि दिन सक्नु पर्दछ। यसकारण आज याद राख्नुहोस्, जब हाबिलले बलि ल्याए उनले परमेश्वर पवित्र हुनुहुन्छ भने जनाउँदैछन् र पापलाई दण्ड दिनुहुन्छ, र हाबिलले आफूलाई पापी महसुस गरे र ईश्वरीय न्यायलाई खोजे। उनले यो पनि जनाउँदैछन् कि परमेश्वर अनुग्रही हुनुहुन्छ र उहाँले सट्टामा मर्नु भएकोलाई स्वीकार गर्नुहुन्छ। यसकारण विश्वासद्वारा ख्रिस्टका गुणहरू पवित्र परमेश्वरमाथि प्रकट गरेका छन्। कैनले यो गरेनन् तर गर्न स्वीकार गरे, यसकारण उनी मरे। उसको भेटी रगत बिनाको भेटी थियो, यसकारण जब ऊ परमेश्वरको अघि आए उसलाई ग्रहण गर्नु भएन परमेश्वरले। आज म तपाईँले यो जान्नु भएको चाहन्छु, हाबिलले ल्याएको भेटीलाई हेरौं र यो बुझौं कि जुनसुकै कुरा परमेश्वरबाट नियुक्त गर्नु भएको छैन ती कुराले कहिल्यै पनि ईश्वरीय न्यायलाई सन्तुष्टि दिन सक्दैन। यसकारण आज परमेश्वरमा आउनुहोस् र उहाँको मर्यादामा रहनुहोस्। प्रभु र मुक्तिदाता येशु ख्रिस्टको प्रायश्चितको मूल्यमा भरोसा राख्नुहोस् अनि तपाईँ बच्नुहुनेछ, छुटकारा पाउनुहुनेछ र तपाईँ स्वतन्त्र हुनुहुनेछ। हामी यो कुरा विचार गरौं। हाबिल विश्वास साथ आज्ञाकारी भए। हाबिलको विश्वासले यो प्राप्त गर्दछ जुन यसले भन्दछ, त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सहमति जनाउनु भयो। कसरी परमेश्वरले हाबिलको बलि उहाँको अघि ग्रहण योग्य भएको कुरामा सहमति जनाउनु भयो त? यो बलि आगोद्वारा नष्ट पारेर हो जुन प्राय सधैँ यसरी मानिसले ल्याएको बलिहरू परमेश्वरले ग्रहण गर्नुहुन्छ। स्वर्गबाट आगो खसेर बलिदान जलेर नष्ट भए, यसकारण त्यहाँ गर्नुभएको गवाही छ कि परमेश्वर खुसी हुनुभयो र पापीलाई स्वीकार गर्नुभयो र परमेश्वरको अघि धर्मी ठहराउनु भयो। किनभने ख्रिस्ट क्रुसमा जानुभयो, परमेश्वरको आगो उहाँमाथि खस्यो र उहाँले ईश्वरीय क्रोध सहनुभयो र ख्रिस्टले के गर्नुभयो त्यसमा भर पर्नुहोस्।
त्यसपछि तपाईँ बस्नुहुनेछ, तपाईँले पापबाट छुटकारा पाउनुहुनेछ र परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुनेछ। त्यो ठूलो लाभ हो जुन परमेश्वरमा ग्रहण योग्य हुन्छ। परमेश्वरको अघि हामी धार्मिक छौ भने कसरी गवाही दिन सक्छौ? र उत्तर चाहिँ हामी कलवरीमा हेर्छौ, जवाब चाहिँ हामीले कलवरीमा पाउन सक्छौ। हामी ख्रिस्टलाई जब हेर्दछौ जहाँ उहाँ मर्नु भएको थियो र हामी देख्दछौ परमेश्वर त्यससँग र त्यसको कार्यसँग प्रसन्न हुनुहुनेछ, हामी केवल विश्वासद्वारा भर पर्दछौ। हामी धर्मशास्त्रबाट निश्चय छौ कि जुन हरेक समय हाम्रो आत्मामा हुनेछ। यो सुसमाचार हो। हामीसँग यहाँ हाबिल छ जुन हिब्रू 11 अध्यायको सबैभन्दा अघि पाउँदछौ, जुन ख्रिस्ट येशूको कार्यद्वारा उहाँको प्रायश्चितको मृत्युद्वारा र परमेश्वरको एकमात्र प्रिय पुत्रको रगत बगाउनु भएको कारण पापी बचाइएको उदाहरण हामीले पाउँदछौ। आज म तपाईँको आवश्यकताको महसुस गर्न सल्लाह दिँदछु। तपाईँको पापको बारेमा विचार गर्न र तपाईँ कहाँ जाँदै हुनुहुन्छ, तपाईँलाई समय र जीवनले कहाँ लाँदैछ? यदि ख्रिस्ट तपाईँमा हुनुहुन्न भने तपाईँ नाश हुनुहुनेछ। उहाँले पूरा गर्नुभएको कार्यमा तपाईँ हुनु भएन भने सधैँको लागि तपाईँ परमेश्वरको क्रोध मुनि पर्नुहुनेछ। जो ख्रिस्टमा भर पर्नु भएको छ उहाँको कार्य पर्याप्त छ भन्ने कुरामा निश्चित हुनुहोस् र उहाँको रगतले हाम्रो आत्माको निम्ति प्रायश्चित गर्नेछ। आज तपाईँ आफ्नो काममा खुसी साथ जानुहुनेछ, जसरी तपाईँले ख्रिस्टको श्रेष्ठतामा र परमेश्वरको प्रिय पुत्रले सिद्धाउनु भएको कार्यमा भर पर्नु भएको छ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। असल र खराब, राम्रो र नराम्रो, सज्जन र दुष्ट छुट्याउन गाह्रो हुने समय आएको छ, होइन त? बाहिरबाट हेर्दा सबै उस्ता उस्तै देखिन्छन्, पछि मात्र वास्तविकता थाहा हुन्छ। पछि गएर असल प्राप्त गर्ने चाहना कसरी पूरा गर्न सकिन्छ, यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँलाई यो जानकारी गराउन चाहन्छु कि यस कार्यक्रममा प्रसारण गरिएका यी गीत भजन संगीतहरू हामीसित थुप्रै क्यासेट र सीडी मार्फत उपलब्ध छन्। तपाईँ यदि प्राप्त गर्न चाहनुहुन्छ यी सामग्रीहरू र आफ्नो फुर्सदको समयमा आनन्द लिन चाहनुहुन्छ भने मूल्य सूचीको निम्ति आज नै हामीलाई पत्र लेख्नुहोस्। हामी तपाईँलाई यी सीडी र क्यासेटको मूल्य सूची पठाइदिनेछौ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस्, सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गर्नुहोस्।

0: आत्मिक यात्रा रेडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। मानिसहरू यात्रा गर्छन्, हिँडेर यात्रा गर्छन्, मोटरमा गुडेर, हवाई जहाजमा उडेर, पानी जहाजमा चढेर यात्रा गर्छन्। यात्रा गरेपछि एउटा टुङ्गोमा पुगिन्छ, होइन र एउटा गन्तव्यमा पुगिन्छ। आत्मिक यात्राले पनि एउटा टुङ्गोमा पुर्याउँछ। आत्मिक यात्रामा मोटरगाडी छैन, हवाई जहाज, पानी जहाज, मोटरसाइकल, घोडागाडी केही छैन। यो यात्राको गन्तव्य सत्य र जीवन परमेश्वर हुनुहुन्छ। धेरैले यसरी लेखेका छन्, यो कार्यक्रम सुनेर मैले एउटा अर्थपूर्ण जीवन पाएको छु। यही नै हो हाम्रो गन्तव्य। यो यात्रा बाँचेर वा जिएर अघि बढ्नुपर्छ। हाम्रा सृष्टिकर्ता परमेश्वरलाई प्रसन्न पार्ने जीवन जिउनु नै आत्मिक यात्रा हो। यो यात्रामा जीवनको पवित्रता, शुद्धता, काममा इमानदारी, बोली वचनमा शुद्धता, सोच विचारमा पवित्रता, निष्कपटता चाहिन्छ। तपाईँको जीवनको आत्मिक यात्रा सफल होस् भन्ने कामना हामी सधैँ राख्दछौ। आज धेरै मानिसहरू धार्मिक कार्य गरे तापनि साँचो आत्मिक यात्रामा अगाडि बढ़न सकेका छैनन्। जीवनमा धेरैवटा यस्ता कुराहरू बोकेर हिँडिरहेका छन् जसले उनीहरूको जीवनलाई शरापमा डुबाएको छ। फोहोर र घिनलाग्दा कुराहरूले जीवनलाई दुर्गन्धित बनाएको छ। प्रिय मित्र, मानिसको स्वभाव वा व्यवहारमा हुने यस्ता फोहोर कुराहरू कसरी हटाउन सकिन्छ? मानिस आफ्नै खराब चाल चलनको कारण नष्ट भइरहेको छ। पवित्र शास्त्र बाइबलले भन्छ कि अज्ञानताले मानिसलाई नाश पार्दछ। प्रभु येशु यो संसारमा हुनुहुँदा उहाँले विभिन्न विषयमा मानिसहरूलाई शिक्षा दिनुभयो। भीड़का भीड मानिसहरू शिक्षा लिन उहाँका आउँथे। एकपल्ट प्रभु येशुले मानिसहरूलाई रूख र त्यसका फलको विषयमा शिक्षा दिँदै भन्नुभयो, कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्यसको फलैबाट चिनिन्छ, किनभने काँडाका झाङबाट कसैले अंजीर बटुल्दैन, न त घ्याम्पे ऐसेलुको झाङबाट अंगुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही कुरा निस्कन्छ। बाइबलमा लुका रचित सुसमाचारको 6 अध्यायबाट मैले यो पाठ गरेको छु। असल बोटले असल फल दिन्छ, खराब रूखले खराब फल दिन्छ। यीशुले भन्नुभएको कुरा स्पष्ट छ। यहाँ अन्दाज लगाउनु पर्ने कुरा केही पनि छैन। त्यस बेलाका मानिसहरू पनि साह्रै असल थिएनन्। थाहा छ मित्र, यीशु यो संसारमा जिउनु भएको बेला यो संसारको जनसंख्या केही करोड़ मात्र थियो। तापनि मानिसहरू त्यस बेला पनि स्वार्थी, पाखण्डी, भ्रष्ट थिए। यसै कारण त्यस्ता मानिसहरूको जीवनमा सुधार ल्याउनको निम्ति यीशुले धेरै पल्ट तिनीहरूलाई यस प्रकारले शिक्षा दिनुभयो। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, सबै मानिस आदर सम्मान प्रशंसा पाउन चाहन्छन्, तर धेरैको व्यवहार ती कुराहरू प्राप्त गर्ने लायकका हुँदैनन्। बाहिरबाट हेरेर मानिसलाई चिन्न सकिँदैन। मानिसको चाल चलन, व्यवहार, उद्देश्य समय आएपछि वा उसले गरेको कामद्वारा मात्र जान्न सकिन्छ। यीशुले भन्नुभयो, असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, तर दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको छ मानिसको मुखबाट त्यही निस्कन्छ। मुखबाट फोहोर बोली, अरूको निन्दा, गाली, शराब निकाल्ने मानिसको हृदयमा कस्ता कुराहरू हुँदा रहेछन् त तपाईँले बुझिहाल्नुभयो, होइन त? षड्यन्त्र गर्ने, धोका दिने, अरूलाई ठग्ने, यस्ता मानिसका हृदय पनि यस्तै फोहोरले भरिएका हुन्छन्। पवित्र शास्त्र बाइबलले भन्दछ कि परमेश्वरले हाम्रो धार्मिक कार्य, बाहिरी क्रियाकलापहरू हेर्नुहुन्न, तर हाम्रो हृदयलाई हेर्नुहुन्छ। हृदयलाई, हृदयमा कस्ता कस्ता विचार र भावनाहरू छन् त्यो हेर्नुहुन्छ। प्रिय मित्र, यति बेला तपाईँको हृदयमा कस्ता विचार छन्? तपाईँको हृदयको विचारले नै तपाईँको व्यवहार चरित्र निर्माण गर्दछ। प्रभु येशू चाहनुहुन्छ कि यो संसारका सबै मानिसमा असल विचार र व्यवहार होस्। मानिस मानिस भेटघाट हुँदा कुकुर र बिराल जस्तो झगडा नगरून्, तर मेलमिलाप होस्, शान्ति होस्, विश्वास होस्, प्रेम होस् एकअर्काप्रति। आज हामीलाई यिनै कुराको कति धेरै खाँचो छ। प्रभु येशू हामीमा निर्मल परिशुद्ध विचार र व्यवहार उत्पन्न गर्न यो संसारमा आउनुभयो। शुद्ध हृदय नहुनेहरूले कहिले परमेश्वरलाई प्राप्त गर्ने छैनन्। पवित्र शास्त्र बाइबलको वचनले भन्छ, धन्य हृदय शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँको हृदयको अवस्था कस्तो छ नि? तपाईँबाट निस्कने फलहरू कस्ता छन्? प्रभु येशूले तपाईँलाई एउटा नयाँ हृदय दिन सक्नुहुन्छ। बाइबलले भन्छ, येशूमा विश्वास गर्नेहरूको जीवन पहिला जस्तै रहँदैन, तिनीहरू नयाँ सृष्टि हुन्छन्। परमेश्वरको आत्माले यो काम गर्नुहुन्छ। उहाँले भन्नुभएको छ, म तिमीलाई एउटा नयाँ हृदय दिनेछु, पुरानो हृदय तिम्रो जीवनबाट निकाल्नेछु। कति आश्चर्यको काम यो हुनेछ जब हाम्रो हृदय नै परिवर्तन हुनेछ। के तपाईँ पनि यस्तो नयाँ जीवन, नयाँ हृदय प्राप्त गर्न चाहनुहुन्छ? आफ्नो हृदयमा आज नै एउटा निर्णय गर्नुहोस्, किनभने जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति सही असल कुरा रोज्ने अधिकार, कर्तव्य र हक पनि त तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई बिदाई दिइसकेको छ, तर पनि आजको कुराकानी सुनेर यदि तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।
2: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
3: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
4: परमेश्वरलाई तपाईँको प्रबन्धक बनाउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 20 यहाँहरूलाई स्वागत छ। प्रत्येक दर्शनलाई आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधनको आवश्यकता पर्दछ। धेरै मानिसहरूले परमेश्वरबाट दर्शन पाउँछन्, तर त्यसपछि तिनीहरूले त्यो दर्शनमा काम नगर्ने छनौट गर्छन्, किनभने तिनीहरूलाई थाहा हुँदैन कि आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधन कहाँबाट आउँछ। आफूलाई त्यस्तो हुन नदिनुहोस्। फिलिपीको पुस्तक 4:19 मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यहाँ परमेश्वरले हामीलाई जे भनिराख्नु भएको छ त्यो या त सत्य हो या त झूठ हो। यदि हामी साँच्चै हाम्रो हृदयमा विश्वास गर्छौं कि परमेश्वरको यो प्रतिज्ञा सत्य हो, तब हामी हाम्रो दृष्टिकोण प्राप्त गर्न आवश्यक विश्वासयोग्य कार्य गर्नेछौ। यो जान्दै कि परमेश्वरले यसको सफलताको लागि स्रोतहरू प्रदान गर्नुहुनेछ। बाइबलमा एउटा कथा छ जहाँ पत्रुस रातभरि माछा मार्दै थिए र उनले कुनै माछा समात्न सकेनन्। भोलिपल्ट बिहान सबेरै येशू किनारमा उभिनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो कि उनले कुनै माछा समातेका छन् कि छैनन्। पत्रुसले उनलाई भने, छैन, युहन्नाको पुस्तक 11:6। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुङ्गाको दाहिने पटि हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाको थुप्रोले गर्दा तिनीहरूको जाल तान्न सकेनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुङ्गाको दाहिने पटि हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्। प्रिय श्रोता, यस कथाबाट हामीले सिक्न सक्ने दुई अद्भुत पाठहरू छन्। पहिलो, परमेश्वरमा प्रतिज्ञाहरू प्राप्त गर्न हाम्रो तर्फबाट कार्य आवश्यक छ। हामी स्थिर र सन्तुष्ट हुँदा परमेश्वरले हाम्रो लागि केही गर्नुहुनेछ भन्ने आशा गर्न सक्दैनौ। हामीले हाम्रो दर्शनलाई ठूलो उत्साह र जोशका साथ पछ्याउनु पर्छ। दोस्रो, हामी सिक्छौ कि हाम्रो सफलता हाम्रो आफ्नै क्षमता र बलमा निर्भर गर्दैन, यो केवल परमेश्वरको हाम्रो लागि प्रबन्ध गर्ने क्षमतामा निर्भर गर्दछ। पत्रुसले रातभरि माछा समात्नको लागि आफ्नै शक्ति प्रयोग गरेका थिए। मलाई पक्का छ कि पत्रुस माछा मार्ने व्यवसायको बारेमा धेरै जानकार थिए। उसलाई आफ्नो पेसामा धेरै अनुभव थियो, तर उसले केही पनि समातेन। त्यसपछि उसले यीशुको आवाज सुने र पालना गरे, अनि अचानक उसले यति धेरै माछा समात्यो कि तिनीहरूले डुङ्गामा जाल पनि तान्न सकेनन्। दोस्रो कोरिन्थीको पुस्तक 9:8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। हाम्रो परमेश्वर चमत्कार गर्ने परमेश्वर हुनुहुन्छ, र जब उहाँलाई आवश्यक पर्दछ उहाँले तपाईँको जीवनमा चमत्कारहरू गर्नुहुनेछ, ताकि तपाईसँग तपाईँको भविष्यका लक्ष्यहरू प्राप्त गर्न आवश्यक पर्ने सबै कुरा प्रशस्त छ भने हेर्न सकियोस्। तपाईँले उहाँको नाउँमा असल कामहरू गर्नुहोस् भन्ने परमेश्वरको ठूलो इच्छा छ, र उहाँले त्यो सम्भव बनाउनका लागि सबै स्रोतहरू प्रदान गर्नुहुनेछ। 13 वर्ष पहिले म बाइबल कलेजमा पढ्दै थिएँ। मेरा आमा बुवा गरिब थिए र मेरो स्कूलको ट्यूशन दिन सक्ने अवस्था थिएन। एक दिन मलाई स्कूलको कार्यालयमा बोलायो। उनीहरूले मलाई हप्ताको अन्त्यसम्म $500 ट्यूशन दिनुपर्ने बताए, अन्यथा मैले स्कूल छोड्नै पर्ने थियो। मेरो कोही मानिसहरू थिए जसले प्रत्येक महिना मेरो ट्यूशनको लागि पैसा दान गरिरहेका थिए। तिनीहरूले प्रत्येक महिना $25, $30, सायद $50 पठाइरहेका थिए, तर मलाई त्योभन्दा धेरै पैसाको खाँचो थियो। मैले प्रार्थना गरे, मैले उहाँलाई भने, हे परमेश्वर, म यहाँ छु किनकि तपाईँले मलाई तपाईँको वचन सिक्न यो बाइबल कलेजमा पठाउनुभयो। अब म मेरो शिक्षण खर्च जुटाउन तपाईँमाथि भरोसा राख्दैछु, त्यसैले म यहाँ बस्न सक्छु। मैले यो आवश्यकताको बारेमा अरू कसैलाई भनेन। धेरै दिनपछि मैले हुलाकमा एउटा पत्र प्राप्त गरे। जब मैले यसलाई खोले, त्यहाँ ठ्याक्कै $700 चेक थियो। एउटा नोट पनि समावेश थियो जसमा व्याख्या गरिएको थियो कि उहाँ मलाई यो पैसा पठाउन प्रेरित हुनुभएको थियो। जब तपाईँ परमेश्वरले तपाईँको लागि राख्नुभएको योजनाहरू पछ्याउनुहुन्छ, तब परमेश्वरले तपाईँको जीवनमा यसरी नै काम गर्नुहुनेछ। भविष्यका लक्ष्यहरू पूरा गर्न आफ्नो क्षमता र स्रोत साधनहरू हेर्नुको सट्टा आफ्नो आँखा माथि उठाउनुहोस्। परमेश्वरलाई तपाईँको प्रदायक बनाउन पूर्ण भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
5: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
6: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
5: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
7: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु आत्मिकी जीवन यात नियन्त्रण ने तया दिस। जय मसी जोजोलपा जी अमृता महर्जन। कार्यक्रम स्पार्क माई फेथ जुगु जीवन या छेन श्रृंखला भाग दस के छिसकसित न लसकुस थौजी छिलिसे छिगु नुगया ख ल्याटेना छि थगु नुगले छु बिया छि थगु नुगले छु बिचायाना बिया दिल उकी छि थगु जीवने कथियाना हनेगु धगा निर्धारण्याई अले थुकी छिगु नुगले गुली आनन्द दही धका न कोछि हितोपदेश पेङ्गु अध्याय नि सोङ्गु पत्के धातगुदु थगु मतिया त बालक बिचाया छ मति त थे हे छङ्गु जीवने जुइगु ख जिगु नुगले जिस सुख ध्यान बिगु ख उकी जिस गथे ताई वो जिस छुयाइगु धका निर्धारण्याई जिस झिगु मनिया त थो संसारे बा मलागु ख झिस झिगु मनिया त थो संसारिया बा मलागु ख न के बिबले झिस झिपि शङ्खा याइपि वो निराश जुइ बोले झिस झिगु मनिया त परमेश्वरिया बस बिया नकेगुले झिगु नुग आशा सान्तुना वो लस्ता जाइ निगु कोरन्थी झिगु अध्याय पिगु न्यागु पत्के धाटगुदु थो संसारियागु हतियार जोना जिपे लाना सुनु मरु बरु परमेश्वर बियादिगु शक्ति मा मधुगु ख राना जुइपिन्त जिमिस बुका बियागुदु परमेश्वरिया ख अख याय त सोइपिन्त न जिमस बुका सुनुगुदु फुक्क बिचा याय त बसेकया ख्रिस्ट्या त मने याकी त सोया चुनुगुदु झिस नुगले छु बिचा याना सुना धका थन आत्मिकी नियन्त्रण ने चुने त परमेश्वर झि त धया चुङ्गुदु छि याइपि मनु त याद याइगु जुइफु सुना याबले बामलागु ख या त स्वीकार्य अयपि मनु त्यस याबले झिगु जीवने चिन्ता वो भए हैगु ख राना चुनि इमगु ख साथुली नक्सा बामलागु जुइ थो न्यस यु लिस यशु झि त बचने बियादिगुदु मत्ती झिन्गु अध्याय स्वीपेङ्गु पत्के धाट गुडु ए सर्पया मस्त छिपि थे ज्यापि मभिपि मनु त्यस गथे आना भिङ्गु ख ल्याफै छा दासा नुगले चोङ्गु खहे मुतुइ वै अले मनु त्यस थगु मनु या त थो संसारे बाम लागु बिचा याएके बिबले उमिगु मे वहे ख पिहा वै मत्ती झिन्गु अध्याय स्वीपेङ्गु पत्के धाट गुडु भीम मनुया मति भिङ्गु हे दैगुनी वो भिङ्गु हे याई अछे मभिङ्गु मनुया मति मभिङ्गु हे दैगुनी वो मभिङ्गु मभिङ्गु झक्क याई छिगु आत्मिकी जीवन या त नियन्त्रण याए त लियादिस छि थम ध्यान बित अनुमति बियादिगु विचार या त सचेत रूप नियन्त्रण याना थो याना दिस छि अथे याइगु लपु धागु परमेश्वरिया वचन वोगु वचन पाखे छि मनु या त सन्तुष्ट याइगु ख निगु कोरन्थी गुगु अध्याय यो च्यागु पदे धातगुडु अले परमेश्वर छिम्त फुक्क कथया आशिष अझ अप्प हे बियादि छिम्त गुस मगा मजा जुई मखो अले भिङ्गु ज्या याएतन छिम्के यक्कु दै सैतान छिगु नुग्ले थज्यागु बिचा तया झ्याकेगु कुत याई कि छित छु मगागु दु वो छु मगागु थे जुई वो छित धाई कि छित मगागु ख यक्कु मडु छि झिगु मनिया त उगु सुझावे ध्यान केन्द्रित या त धासा छिगु नुग मसिसे चो वो निराश महसुस जुई सुरु याई छिके छुन पर्याप्त मडु थे चुनि बले छिगु जीवने छु त ना चोङ्गुदु अले छिगु बिचारे बिचारिया थासे परमेश्वरिया बस त हिलाब्यो थो तस्क दाबिया परमेश्वर जित सभा बिहा सुने उके जी न्याब्ले न मागु सक्ता दया सुने जित मागु सक्ता या स्रोत साधन परमेश्वर बिहा सुने अले जी वेक न जित यागु मती दुगु दक्को ख याए त सक्षम जुइ फेमा निनी बाइबल बोनेगु ल्यादिस अले निगु कोरन्थी केना तगु ठेन्यागु बाइबल या बच त खनि दैबले उकी या त कन्थ याना दिस तस्मा स्वीकार याना दिस निछ्यङ्क विचार याना दिस अले पक्का न छिगु जीवन पिने खिउसे चोङ्गु इले न छिगु जीवने 눈에 안한다자소니 통구보천 니나디구니 시더 버미슈나 수바빌마 저이무스 निनामिपी छिमसा नकतिने हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपुकेना दिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
8: नमस्ते नमस्ते म नारायण शर्मा तपाई अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज एफएम रेडियोको प्रसारण।
4: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
9: जयमसिनी नमस्ते गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम मधुर संगीत लिएर आएको छु। हामी कार्यक्रम मधुर संगीतमा निकै मीठा मीठा भजनहरू सुन्ने गरेका छौं। परमेश्वरको निम्ति गाइएका मधुर मधुर भजनहरू सुन्ने गर्छौं। प्राविधिक मित्र विजय जीलाई पनि धन्यवाद दिन चाहन्छु। ढिला नगरिकन निकै मीठो गीतबाट आजको कार्यक्रमलाई शुरू गर्न चाहन्छु।

आज निकै अर्थपूर्ण भजन सुन्यौं हामीले, आराधना गर्छौं हामी बिहानको समयमा। परमेश्वरको आराधना गर्नु, महिमा गर्नु पनि बडो मनोहर कुरा हो र आज हामी यो समय चाहिँ बिहिबारको समय बिहानको समयमा हामीले परमेश्वरको महिमा गरिरहेका छौं भजनहरू सुनेर। भजनसँग 100 अध्यायको 4 पदले पनि भन्दछ, उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढाओ र उहाँका नाउँको प्रशंसा गर। परमेश्वरको प्रशंसा गर्न बाहेक हाम्रो अरू कुनै पनि काम छैन। हामीले चाहिँ परमेश्वरको महिमा गर्नु नै असल कुरो हो भन्दै फेरि पनि हामी अर्को गीत सुन्छौं।

बिहान तपाईँको करुणाको राति तपाईँको भलोपनको दिलान मुङ्गारको आवाजमा निकै मिठो भजन मैले सुनाइरहेको थिएँ. मलाई पनि एकदमै मनपर्छ यो भजन, किनभने बिहानको समयमा सुन्न मन लाग्छ यो भजनलाई. परमेश्वरको महिमा भएको आभास पनि हामीलाई हुँदछ. संगीतले चाहिँ परमेश्वरलाई धेरै हदसम्म महिमा दिएको हामीले देख्छौ, किनभने शुरूआतदेखि नै संगीतको शुरू कसले गरेको छ भन्दाखेरि पुरानो नियममा चाहिँ हामीले युबालको नामलाई देख्छौ जसले चाहिँ संगीतको शुरू गरिएको छ, र आजसम्म त्यो संगीत र प्रभुको राज्यसम्म पनि त्यो संगीत रहनेछ भन्दै कार्यक्रम मधुर संगीतमा अर्को भजन सुन्छौं.

तिन्द्र सुन्दै अन्त्य कार्यक्रम मधुर सङ्गीत छुटिनु पर्ने हुन्छ, समय सकिएको छ। श्रोता सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै म विदा हुन्छु। धन्यवाद, जय मसीह।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: सहायताको लागि पुकार। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म एउटा यस्तो कथा लिएर आएकी छु जसलाई तपाईँले आफ्नै जीवनसँग जोडेर हेर्न सक्नुहुनेछ। बिली बर्नेटले जोनी र साथीहरूमा 20 वर्षसम्म मेरो सहकर्मी भएर काम गर्नुभयो। वहाँ ढाड दुखाईको ठूलो समस्याबाट गुज्रिरहनु भएको थियो, अनि कहिलेकाहीँ जब एउटा पछि अर्को समस्या थपिँदै जान्छ तब मानिसलाई सम्मान नै धेरै गाह्रो हुन सक्छ। बिलीले एउटा गाड़ी भाडामा लिनुभएको थियो। अस्ति भर्खरै खाजा खान जाने क्रममा वहाँको गाड़ीमा अचानक एउटा चेतावनी बत्ती बल्यो र टिन टिन आवाज आउन थाल्यो, जसले गाड़ीको अघिल्लो ढक्कन खुल्ला छ भनिरहेको थियो। वहाँ गाड़ीबाट बाहिर निस्कनुभयो र ढक्कन बन्द गर्ने प्रयास गर्नुभयो, तर पनि त्यो चेतावनी बत्ती र आवाज बन्दै भएन। गाड़ी नयाँ भएकाले बिलीले आफूले के गल्ती गरिरहेको छु भनेर पत्ता लगाउनै सक्नु भएन। अघिल्लो ढक्कन किन बन्द भइरहेको छैन, राजमार्गमा जाँदा ढक्कन 81 उग्रेला कि भन्ने डरले वहाँ जनी र साथी

0: हरूको कार्यालयतिर फर्किन पनि चाहनुहुन्थ्यो। त्यसैले उहाँ मदत माग्न एउटा पेट्रोल पम्पमा रोकिनुभयो, तर त्यहाँ कसैलाई पनि के गर्ने भन्ने थाहा थिएन। बिल्ली साँच्चै दिक्क र हताश हुन थाल्नुभयो। उहाँले सोरूममा फोन गर्ने प्रयास गर्नुभयो, तर सबै लाइनहरू व्यस्त थिए। उहाँले आपतकालीन सहायता केन्द्रमा फोन गर्नुभयो, तर केवल भोइसमेल मात्र बज्यो। मित्र, जब यसरी एउटा पछि अर्को समस्या थपिँदै जान्छ, के त्यसले तपाईँले पहिलेदेखि नै भोगिरहनु भएको पीड़ालाई अझ बढ़ी गाह्रो बनाउँदैन र ससाना झन्झटहरू पनि अचानक धेरै ठूलो देखिन थाल्छन्, जसले मन र हृदयको शान्ति नै खोसिदिन्छ? बिलीको मनमा पनि विभिन्न निराशजनक विचारहरू आउन थाले। उहाँको ढाड दुखाई, शुरू हुन लागेको टाउको दुखाई अनि उहाँकी पत्नी शेरलीले भोगिरहेका हालैका स्वास्थ्य समस्याहरू, यदि यी समस्याहरू एक्ला एक्लै आएका भए बिलीले सहजै सामना गर्न सक्नुहुन्थ्यो, तर एकैसाथ समस्याहरू बज्रिँदा निराशाले उहाँलाई घेर्न थाल्यो। अन्तत बिली फेरि आफ्नो गाड़ीमा बस्नुभयो, स्टेयरिङ व्हीलमा टाउको अड्याउनुभयो र प्रभुलाई ठूलो स्वरमा पुकार्नुभयो। प्रभु, मलाई के गर्ने भन्ने केही थाहा छैन। मलाई साँच्चै तपाईँको सहायताको खाँचो छ। एक मिनट पनि नबित्दै बिल्लीको गाड़ीकै छेउमा एउटा सेतो गाड़ी आयो। त्यो गाड़ी ठ्याक्कै बिल्लीकै गाड़ीको मोडल र वर्षको थियो। कतैबाट एकजना अग्लो गोरो कपाल भएको चालक गाड़ीबाट बाहिर निस्कियो, बिल्लीको गाड़ीको ढोकानिएर आयो र भन्यो, मित्र, तपाईँलाई केही मदत चाहिएको जस्तो देखिन्छ। जसमा बिलीले जवाफ दिनुभयो, भाइ, मलाई साँच्चै मदत चाहिएको छ। मैले मेरो गाड़ीको अघिल्लो ढक्कन खोल्ने लिभर नै भेटाउन सकिन। त्यसपछि त्यो मानिसले भन्यो, अरे, केही समस्या छैन, मलाई त्यो कहाँ छ भन्ने ठ्याक्कै थाहा छ। मैले पनि त्यो कहाँ रहेछ भनेर हिजो राति भेटाएको थिए। बिलीले ढोका खोल्नुभयो। त्यो मानिस भित्र झुक्यो, ड्याशबोर्डको मुनि हात पुर्याएर एउटा सानो लिभर तानिदियो। तुरन्तै अघिल्लो ढक्कन खुल्यो। त्यो मानिस गाड़ीको अगाडि गएर ढक्कनलाई बलियोसँग ट्याक्क बन्द गरिदियो। उसले हात टकटकायो र बिलीलाई खुसी साथ मुस्कुराउँदै सोध्यो, के तपाईँलाई अरू केही मदत चाहिन्छ? बिली मुस्कुराउनु भयो र धन्यवाद दिँदै भन्नुभयो, छैन, अब सबै ठिक छ। यति भन्न साथ त्यो मानिस आफ्नो गाड़ीमा बस्यो र त्यसरी नै हाकेर गयो, मानव ऊ बिलीलाई मदत गर्ने एउटै मात्र मिशनमा आएको थियो। म के नै भन्न सक्छु र, तर सही समयमा गरिएको एउटा सानो सहयोगले कसैको मनलाई कति धेरै उज्यालो बनाउन सक्छ। के यो अद्भुत छैन र? अनि यो सबै परमेश्वरसँग सहायताको लागि गरिएको एउटा पुकारबाट शुरू हुन्छ। भजन संग्रह 57 भनिएको छ, सर्वोच्च परमेश्वरमा म पुकारा गर्छु, जसले मेरो निम्ति आफ्नो अभिप्राय पूर्ण गर्नुहुन्छ। स्वर्गबाट उहाँले पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ। के यो महान कुरा होइन र? जब हामी निराशा र समस्याले थिचिन्छौं, बाइबलले हामीलाई विस्तारै मात्र बोल्न होइन तर सर्वोच्च परमेश्वरलाई जोडले पुकार्न प्रोत्साहन दिन्छ। त्यसैले आज यदि तपाईँमाथि असह्य बोझ र अत्यन्तै कठिन आवश्यकताहरू छन् भने गाड़ीको स्टेयरिङ व्हीलमा टाउको अड्याउनुहोस्, भाँडा माझ्ने सिङ्कमा अडेस लाग्नुहोस् वा आफ्नो टेबलमा अडेस लाग्नुहोस् अनि परमेश्वरलाई पुकार्नुहोस्। आफ्ना प्रार्थनाहरूलाई केवल सुस्त स्वरमा सीमित नराख्नुहोस् तर हृदयदेखि नै जोडले पुकार्नुहोस् अनि परमेश्वरले स्वर्ग उघारेर तपाईँको निम्ति सहायता पठाउनुहुनेछ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754 01-4470-754।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार।

0: News FM 105.1 MHz. अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज। जेमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र पीजेजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी बिहिबार 10 बजेदेखि 11 बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी हाम्रा प्रियजनहरूलाई सम्झिन्छौं र उहाँहरूले हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तवरहरूबाट गर्नुभएको प्रेम वास्ता सहायता सबै कुराहरूलाई सम्झिएर हामी कार्यक्रम मार्फत एकमुष्टमा उहाँहरूलाई धन्यवाद दिने गर्दछौं। हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तवरहरूबाट हामीलाई प्रार्थनामा उचाल्नुहुने व्यक्तिहरू हुनुहुन्छ, प्रभु चिनाउने व्यक्तिहरू हुनुहुन्छ, हामीलाई उत्साह दिने, मुठी फुकाउने, होइन हामीलाई वास्ता गर्ने विभिन्न व्यक्तिहरू हुनुहुन्छ र कतिजना हामीलाई हामी चिन्छौं अथवा कतिजनालाई चिन्दैनौं, तर पनि चिन्ने नचिन्ने व्यक्तिहरूबाट पनि हामी कुनै न कुनै तवरहरूबाट हामी आशिषित भइ नै रहेको हुन्छौं र कतिचोटि त्यो मौका अवसरहरू पाइरहेको हुँदैनौं धन्यवाद दिनको लागि। र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा तपाईँले फोन गर्न सक्नुहुनेछ र उहाँहरूलाई तपाईँले सम्झिनु भएर एकदमै धेरै धन्यवाद तपाईँले गर्नुभएको यो कुराको लागि म एकदमै आशिषित छु र धन्यवाद दिन चाहन्छु भनेर तपाईँले कार्यक्रम थ्याङ्क यू गुड न्यूज मार्फत धन्यवाद दिन सक्नुहुनेछ। 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म। हेलो जय बसी पम्फाजी, कस्तो हुनुहुन्छ अहिले तपाईँ?
1: ए म एकदम ठिकठाक भइसकेँ नि हजुर, अलिकति कमजोरी फिल भइरहेको छ अनि अलिअलि पक्कै नै बाँकी छ अनि अलिअलि जिउ दुख्न पनि बाँकी छ अनि परमेश्वरलाई धन्यवाद हजुर सबैजनालाई प्रार्थनाको लागि धन्यवाद टक्राउँछ हजुर।
0: एकदमै प्रभुलाई धन्यवाद भएको एकदमै आरामै छौ हामी पम्फाजी र खुसी लाग्यो। अझै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला तपाईँ र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ।
1: हजुर सर्वप्रथम परमेश्वरलाई धन्यवाद आजको दिन पनि देख्ने मौका दिनुभयो, आजको दिन पनि आइथप दिनुभयो, आजको दिनसम्म हामीलाई बचाएर राख्नु भएको छ मलाई मेरो परिवारलाई। मेरो श्रीमानले 24 घण्टा टाको दुख्थ्यो, 24 घण्टा टाको दुख्थ्यो। 58 सालमा हस्पिटलमा 6 महिना भर्ना गरेर 6 महिनासम्म भर्ना गरेर त्यो रिपोर्टहरू निकाल्नु भएको थियो डाक्टरले टाउको सम्बन्धी, अनि डाक्टरले अब 58 सालमा 2-3 महिना मात्र बाँकी छ, अपरेसन गर्यो भने पनि कि बोलाउँछ कि मर्छ, पैसा मात्रै खर्च हुन्छ, 2-3 महिना मात्रै बाँकी छ भनेको थियो। अनि 68 सालसम्म मैले आफ्नो सम्पत्ति धन सम्पत्ति जम्मै घर जग्गा बेचेर, त्यो बेलामा स्वास्थ्य थियो, जग्गा बेचेर उपचार 58 सालदेखि 68 सालसम्म कति लाग्यो होला टाउको सम्बन्धी डक्टर छ हस्पिटल छ त्यहाँ चाहिँ कुदै कति पैसा खर्च भयो विषयकै नहुने जति औषधि 48 औषधि 52 ट्याब्लेट एकचोटिमा त्यति खाँदाखेरि पनि अलिकति तलमाथि नहुने, हामीले दिनभरि रातभरि मान्छे पालैसित टाउको ठोकेर बस्नु पर्थ्यो। अनि 68 सालमा चर्च गएपछि 2-3 हप्तामा त्यो दुख्न कहाँको, त्योपछि टाउको दुखी त दुख्दै हड्डी खिएको भन्थ्यो, फेरि हड्डी दुखेर फेरि त्यस्तै भेट्यो, त्यो पनि हराए परमेश्वर निको पार्नु, टाउको दुख्न पनि निको पार्नुभयो परमेश्वरले। बडो हो कि मेरो सङ्घर्को औषधि म छेउमै खाएको छेउमा टेबल छ, अलिक छिटै सिधै जस्तो लाग्यो, अनि म त ती राखेर काममा जानु बिहान 6 बजी निस्किन्छु, बिहान बेलुका 6 बजी आउँछु, अनि त्यो औषधि अलिक छिटो सिद्धिएको अनुभव भएछ, अलि त्यो डबल खाइदिनु भएछ कि जस्तो अनुभव लाग्यो, त्यो भएर बेहोस हुनुभएछ। म 1 बजी ज्वरो आएर काम गर्न नसकेर 1 बजी आउन त बेहोस भएर खाटमा बसिरहनु भएको छ एक्लै, अनि यसो औषधि हेरेर त छिटो सिद्धि जस्तो पनि लाग्यो, अनि औषधि डबल खायो भने उसलाई थाहा नै छ नि बेहोस, कति दिनसम्म बेहोसै होसै भएन, सुत्ने कहाँ खाने कहाँ, खान पनि नजाने, बोल्न पनि नजाने, सुत्न पनि नजाने, टोइलेट भन्ने पनि थाहा छैन जदभावी, त्यस्तो हुनुभएको थियो। अहिले परमेश्वरले निको पार्नु भएको छ, मैले हस्पिटल पनि लगिनँ हजुर, त्यो टाउको सम्बन्धी हो, अब कुनै उपचारै छैन क्या, उपचारै छैन भने डाक्टरले त्यो टाउको सम्बन्धी कि अपरेसन गर्नुपर्छ कि चाहिँ जेजिकै हो चुम्लाएर बस्ने हो भनेको थियो, कहाँ लानु भने पैसा मात्रै खेल जाने, लगेन परमेश्वरले निको पार्नु भएको छ, अहिले खानु सक्नुहुन्छ, टोइलेट जानु सक्नुहुन्छ, परमेश्वर धन्यवाद। अनि त्यो उहाँलाई स्याहार, मैले म सन्चो भइदिएको काममा जान्थेँ नि त, उहाँलाई स्याहारे बस्दैन होला भनेर परमेश्वरले खोलो चिक्क पार्नु भयो, घरमा नि बसोस् लो मेरो छोराले स्याहारोस् भनेर होला क्या। अनि यत्रो दिनसम्म मलाई कहिले पनि ज्वरो आएको थिएन, मलाई केही न केही भित्र भएको थियो होला, म जब पनि गइनँ, परमेश्वरले निको पार्नुहुन्छ भनेर घरमै बसिरहेँ। खोकीको औषधि चाहिँ एक बोतल ल्याएको थियो, ज्वरै धेर खोकी लाग्यो, अनि परमेश्वरलाई नि धन्यवाद, सबै कुरा परिस्थिति स्थिति सबै परमेश्वरको हातमा छ, हाम्रो जीवन होइन हजुर, हाम्रो असल योजना उहाँले राख्नुभएको छ, के गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ, परमेश्वरलाई नै धन्यवाद, जे जे परिआउँछ आउँछ सबै परमेश्वरलाई धन्यवाद टक्राउनुहोस्, पर सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद टक्राउनु पर्छ, हामी सबैले परमेश्वरलाई धन्यवाद। अनि हजुरलाई धन्यवाद, अलिक धेरै लामो समयले साथीहरू नरिसाउनु होला, गाली नगर्नु होला, क्षमा चाहन्छु, गुणीजन्य कार्यालयसँग पनि म क्षमा चाहन्छु, र टेक्निसियन सरहरू सबैलाई धन्यवाद, विदेशलाई धन्यवाद, र सुदन सरलाई धन्यवाद, मिसलाई धन्यवाद, धन्यवाद सन्ध्या मिसलाई धन्यवाद, सन्दीप घले सरलाई धन्यवाद, अब्राम सरलाई धन्यवाद, ताजन गुरु सरलाई धन्यवाद, सुनिल सरलाई धन्यवाद, र सुनिरहने साथीहरू सबैजना मेरो निम्ति प्रार्थना गरिदिनु भएको छ, मेरो निम्ति प्रार्थना नगरिदिनु भयो त पनि देशको निम्ति गुणीजन कार्यको लागि गुणीजन परिवारको लागि प्रार्थना गर्नुहुन्छ, देशको जनताको लागि प्रार्थना गर्नुहुन्छ, सरकारको लागि प्रार्थना गर्नुहुन्छ, सबै परिस्थितिको लागि प्रार्थना गर्नुहुन्छ, सुनिरहने साथीहरू परमेश्वर चुन्नु भएको पवित्र जन छोरछोरीहरूलाई यो सारा नेपाल देशबाट भएका विदेशमा भएका सबैलाई एकदम एकै मुस्टमा म सम्मानको साथ आदरको साथ म धन्यवाद टपाउँछु, गीत भजन गाउने लेख्ने सबै सर्जकहरूलाई पनि म्युजिसियनहरूलाई पनि एकदमै सम्मानको साथ आदरको साथ म धन्यवाद चाहन्छु, उहाँले गाएका गीतहरू उहाँले लेखेका त्यो शब्दहरूबाट हाम्रो परमेश्वरको नजिक नजिक हुने अनुभव पाएको छु पाएको छु, मैले परमेश्वरदेखि टाढा हाम्रो हृदयहरू बदलिएको छैन, त्यहाँ एफएमबाट आउने त्यो वचनहरू भजनबाट नै परमेश्वरमा अगाडि बढ्न पाएको छ, परमेश्वर भन्दा बाहेक अरू हाम्रो कोही पनि सदस्य आएर भने चाहिँ हामीले निर्णय गर्न पाएको छ, भूमि स्थापना गर्ने सबैलाई धन्यवाद, गीत भजन गाउने लेखकहरूलाई म्युजिसियनहरूलाई सबैलाई धन्यवाद टक्राउँछु, मेरो भक्तपुर मण्डल परिवार, पाठशाला मण्डल परिवार, मेरो घर परिवार सबै, मेरो आफन्तहरू सबैलाई धन्यवाद टक्राउँछु, र सुन्ने भावी साथीहरूलाई इन्डियाबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ, कुवेतबाट गर्नुहुन्छ, सबै नेपाल देशभरि पोखराबाट सुन्नुहुन्छ, फोन गर्नुहुन्छ, भाग लिनुहुन्छ, सबैलाई एक मुस्टमा म आदरको साथ सम्मानको साथ सम्झनाको साथ म धन्यवाद टक्राउँछु हजुर।
0: हजुर, एकदमै खुसी लाग्यो र प्रभुलाई धेरै आशिष चंगाइदिनु भएको हाम्रो प्रार्थना छ पम्पाजी तपाईँहरू दुवैजनाको लागि, र यसरी नै अगाडि बढ्दै गर्नु होला, र यसलाई चाहिँ हामी छुटौं, जय मसीह।
1: राख्न चाहन्छु, नौ बजे डाँडाको प्रार्थना हुँदैछ, हाम्रो त्यहाँ ग्वारकोबाट पश्चिमपट्टि जानु पर्ने छ, त्यहाँ ग्वारकोमा एफएमबाट विज्ञापन आइसकेको छ, सुन्यो होला साथीहरू, सबैजना भेला हुन सकौ, परमेश्वरको महिमा गरौ, साथीहरू सबैजना आउनु होला, र खाजा आफू आफूले ल्याउनु पर्नेछ, परमेश्वर जुटाउनु हुन्छ, पिर नगर्नु होला, नहुने साथीहरूले हजुर अप्ठ्यारो पर्छ भने नल्याउनु होला, हामी ल्याउँछौँ, सबैजना बानी चुनी खाउँला, पिर नगरिकन प्रार्थनामा चाहिँ समावेश हुनु होला, सहभागी हुनु होला भनेर म अनुरोध टक्राउँछु हजुर, धन्यवाद जय मसी।
0: हुन्छ, धेरै धेरै धन्यवाद जय मसी। र हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो कार्यक्रम मार्फत, उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानु भएको छ, र प्रभुले परम प्रभुले नै सबै कुराहरूमा हामीलाई सम्हाल्नुहुन्छ, छुटकारा दिनुहुन्छ, सहायता गर्नुहुन्छ, निको पार्नुहुन्छ, र उहाँ साँच्चै नै धन्यवादी भएर जानुभएको छ। र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो,
0: जय मसी नैनाजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर, म बिमारी छु नि दिदी, तपाईँ सन्चै हुनुहुन्छ?
0: ओहो, हामी त एकदमै ठिक छौ, तपाईँलाई के भयो नैनाजी?
2: म हिजोदेखि अचानक राति ज्वरो आएर पेट दुखेर हस्पिटल पनि गएको थिएँ, अनि इमर्जेन्सी हस्पिटल गएको राति पेट दुखेर छटपटेर पुरै कस्तो गाह्रो भएको थियो, अहिले चाहिँ ज्वरो आउँदैछ कि, तर पनि प्रोग्राममा चाहिँ भाग लिनुपर्छ, बोल्नु मन परिरहेको थियो अनि सकि नसकि बोलिरहेको छु। अलिक ज्वरो चाहिँ आइरहेको छ, अहिले पेट चाहिँ अलिक कम भयो, ज्वरो चाहिँ आइरहेको छ, हन तातो भएर पुरा गाह्रो भइरहेको छ।
0: आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नु होला, हामी तपाईँलाई प्रार्थनामा सम्झिनेछौ र आज तपाईँको धन्यवादका कुराहरू समय राख्न सक्नुहुनेछ।
2: परमेश्वरलाई धन्यवाद दिन्छु, हिजो म अलिक गाह्रै अवस्थामा थिएँ तर परमेश्वरले मलाई बचाउनु भयो। यस्तो अचानक कहिले, दिनभरि राम्रै थियो, एकैचोटि बेलुका रातभरि पनि सुत्नु सकिनँ, पेट दुखेर एक त पसिना आउने, एकदमै कामले के कामे होइन, हिजो कामे हो अनि पेट पनि दुखिरहेको थियो, मम्मी समय तर्सिनु भयो क्या हिजो चाहिँ, मलाई त अचानक त्यस्तो भयो अनि हस्पिटल एम्बुलेन्स बोलाएर हस्पिटल एकछिन गएको अनि त्यही रातमै आइपुगे, अलिक नर्मलै रहेछ रिपोर्टहरू सबै, तर पनि परमेश्वरले जोगाउनु भयो, मलाई बचाउनु भयो, आजको दिन दिनुभयो अनि म परमेश्वरलाई नै धन्यवाद दिन्छु अनि हजुरहरूको प्रार्थना हजुरहरूको माया आजसम्म छ अनि धन्यवाद भन्न चाहन्छु गुड न्युज एफएम फ्यामिलीहरू सबैजनालाई अनि अहिले भर्खर फोन गरेर जानुहुने पम्पा रोका दिदीलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। हाम्रो टेक्निसियन को हुनुहुन्छ है आज थाहा छैन, तर पनि उहाँलाई पनि मेरो हृदयदेखि नै सबैजनालाई एकै मुस्ट अनि जतिजना सुन्दै हुनुहुन्छ, जतिजनाले फोन गर्नुहुन्छ, उहाँहरू सबैजनालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु।
0: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला नैनाजी। अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, नैना थापाजी हुनुहुन्थ्यो र अहिले अलिकति अस्वस्थ हुने खालको प्रकारको माहौलहरू छ, कृपया आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुहोला पनि भन्न चाहन्छौ। एकअर्कालाई प्रार्थनामा उचालिकन हामी अगाडि पनि बढ़ौं र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ, हामी धन्यवादका कुरा राखिरहेको छौं, धन्यवाद दिइरहेको छौं भने कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न अलिकति सकिएन, केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ, हाम्रो फोन लाइन एकदमै खुला रहेको छ। र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो जयमसी सुमनजी, हामी एकदमै आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
3: म पनि एकदमै एकदमै शिक्षा छु, प्रभुको अनुग्रह कृपाले हजुरको अन्तर्दिन्छ र प्रार्थनाले हाँसेको छु, बाँचेको छु, आजको दिनसम्म देख्नु पाएको छु, प्रभुलाई धेरै धेरै धन्यवाद अनि हजुरको प्रार्थनाको कारण म आजसम्म जीवित छु, धेरै धेरै हजुरहरूलाई पनि धन्यवाद। अनि खानापिना गर्नुभयो बहिनी?
0: हजुर भइसक्यो सुमनजी, हाम्रो खानपिन भइसक्यो, तपाईँले खाना खानुभयो?
3: एकदमै एकदमै एकदमै यसरी भोजन गरेर यसो आत्मिक भोजन पनि यसो अलिकति लिउँ
0: भएर
3: नि कन्ट्याक्ट भयो, धेरै धेरै धन्यवाद।
0: हजुर सुमनजी, र आज तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
3: अनि साँच्चै नै हामी धन्यवाद दिनुपर्दछ, जति नै हामी धन्यवाद दिए पनि कमी नै हुन्छ हामीलाई, थाहा भनेदेखि हामीलाई परमेश्वरले हरेक परिस्थितिमा हरेक स्थितिमा हामीलाई जोगाउनु भएको छ, हामी लडेको बेला हारेको बेला सहारा खोज्दै हिँडेको बेला असल परमेश्वरले हामीलाई पल पलमा हामीलाई हाम्रो सहारा भनेर हाम्रो जीवनको मार्ग भनेर हामीलाई दोहोऱ्याउनु भएको छ। परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि म धन्यवाद भन्नुपर्दाखेरि हाम्रो पुनम बहिनीलाई धेरै धेरै धन्यवाद, किनकि मिहिनेतको साथमा परिश्रमको साथमा हामीलाई एकदमै त्यहाँ रहेर हामीलाई आध्यात्मिक भोजनमा हामीलाई दोहोऱ्याउनु भएको लागि धेरै धेरै धन्यवाद। हाम्रो पुनम बहिनीलाई हाम्रो विजय सरलाई पनि म धेरै धेरै सम्झनाको साथमा धन्यवाद, हाम्रो यसै गरी जोनास्थान गिरीलाई पनि धन्यवाद दिन चाहन्छु, हाम्रो सुजन सरलाई धन्यवाद दिन चाहन्छु, हाम्रो सौरभ सरलाई पनि धन्यवाद दिन चाहन्छु अनि धन्यवाद दिन चाहन्छु म हाम्रो चार्जर गुरुङ सरलाई धन्यवाद, कुमार विष्ट सरलाई धन्यवाद अनि धन्यवाद हाम्रो सुनिता सरलाई धन्यवाद, हाम्रो सन्ध्या भाइलाई धन्यवाद, सन्दीप भाइलाई धन्यवाद अनि धन्यवाद दिनुपर्छ, हाम्रो अब्राहम सरलाई पनि धन्यवाद, हाम्रो मिनिमा बहिनीलाई धन्यवाद, हाम्रो ज्ञान भाइलाई धन्यवाद दिनुपर्दछ हामी धेरै धेरै अनि विशेष गरी अनि धन्यवाद हाम्रो जति पनि हाम्रो आइजी राई हुनुहुन्छ यहाँलाई धन्यवाद, यान्दु खटौडालाई धन्यवाद, एजुरोकाजीलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ हाम्रो एकदमै हामीलाई जीवनको मार्गमा डोर्याउनु हुने हामीलाई एक दासलाई पनि धन्यवाद. उहाँ साँच्चै नै उहाँलाई पनि म सम्झेर धन्यवाद. हाम्रो मङ्गलमान महन्तजीलाई धन्यवाद, नारायण शर्माजीलाई धन्यवाद, हरि विक्कजीलाई पनि धन्यवाद, हाम्रो हाम्रो यसै गरी हाम्रो मिन कुमार सरलाई पनि धन्यवाद, हाम्रो नारायण शर्माजीलाई पनि म धन्यवाद दिन चाहन्छु. सम्पूर्ण गुन्दी एफएम परिवारलाई कतिजनाको नाम सुन्दा छ, हाम्रो जति पनि राज सरलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो सम्पूर्ण गुन्दी एफएम परिवार फ्यामिलीलाई म समुदायको तर्फबाट धेरै धेरै सम्झनाको साथमा धन्यवाद धन्यवाद धन्यवाद दिन चाहन्छु. अनि विशेष गरी अहिले भर्खरै आउनुभयो हाम्रो महिमा बहिनीलाई म धन्यवाद दिन चाहन्छु. हाम्रो पम्फा रोडका म्याडम आएर गइसक्नु भयो, अनि यहाँलाई पनि धन्यवाद. दाई हजुरको कुराहरू सुन्दै हुनुहुन्थ्यो, सुनाउँदै हुनुहुन्थ्यो, उहाँले अलिकति साथतिर भाइ साथ अलिकति उपस्थिति हुनुहुन्थ्यो, उहाँलाई धन्यवाद. दाईलाई पनि म धन्यवाद दिन चाहन्छु सम्झनाको साथमा. अनि हाम्रो अमिताभ महर्जनजीलाई धन्यवाद, मिस बाबैलाई धन्यवाद, हाम्रो यसै गरी हाम्रो सुनकनी तामाङजीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो माया बहिनीलाई धन्यवाद, लक्ष्मी मगर बहिनीलाई धन्यवाद, हाम्रो यसै गरी शोभा मिश्रलाई धन्यवाद, यसै का थापा कौर बहिनीलाई पनि धन्यवाद, लक्ष्मी मगर बहिनीलाई म धन्यवाद, हाम्रो यस्तै गरी हाम्रो जमुना राणाजीलाई पनि म सम्झेर धन्यवाद दिन चाहन्छु. एकदमै रमाइलो हँसिलो एकदमै नृत्य लिएर आउनुहुन्थ्यो, अझै हराउनु भएको छ, गायब हुनु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु. हाम्रो सुमित्रा बहिनीलाई धन्यवाद, हाम्रो तारा बहिनीलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्दछ हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई म सम्झेर धन्यवाद, यहाँ पनि हराउनु भएको छ हाम्रो. यसै गरी अलि शिवाजीजीलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो सारा बहिनीलाई धन्यवाद, हाम्रो पुनादेव बहिनीलाई धन्यवाद, हाम्रो शेखीलाई पनि धन्यवाद, सङ्गीता रिमाजीलाई धन्यवाद, पम्पा बोपाजीलेजीलाई धन्यवाद, हाम्रो ओखलढुङ्गाबाट कन्ट्याक्ट गर्नु, हाम्रो हन्दा बहिनीलाई म सम्झेर धेरै धेरै धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनु पर्दछ हाम्रो सावित्री खड्काजीलाई धन्यवाद, सावित्री रोक्काजीलाई धन्यवाद, अनि हाम्रो हरि रोक्काजीलाई म सम्झेर धन्यवाद धन्यवाद दिन चाहन्छु, हाम्रो उत्तम शिवकोटीजीलाई म धन्यवाद, हाम्रो रुदेन राईलाई धन्यवाद, अजय राईलाई धन्यवाद, हाम्रो सन्तोष राईलाई धन्यवाद, हाम्रो रामकुमार राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, अनि यसै गरी हाम्रो विशेष गरी राम्ररी कतेलजीलाई धन्यवाद, राम्ररी सिपजीलाई धन्यवाद, सुशील मगजीलाई धन्यवाद, चित्र मगजीलाई धन्यवाद, लालमान तामाङजीलाई धन्यवाद, हाम्रो माधवजीलाई म सम्झेर धन्यवाद भन्न चाहन्छु, हाम्रो भीम प्रजा पनि हराउनु भएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्छ हाम्रो कुमार राई दाईलाई म सम्झेर धन्यवाद, जसले भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ, हाम्रो राजु तामालाई सम्झेर धन्यवाद, हाम्रो विनोद तामाजीलाई सम्झेर म धन्यवाद दिन चाहन्छु, सम्पूर्ण मित्र अनि साथीहरूलाई म धन्यवाद, हाम्रो येशु भक्तजीलाई पनि धन्यवाद, हरिबोल बुढा ठुकीजीलाई धन्यवाद, सम्पूर्ण गुन्द्री एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरूलाई म सबैलाई एकै मुस्तमा यहाँलाई म धन्यवाद दिन चाहन्छु. कति प्रकारको कतिजनाको म नाम लिनु सक्दिनँ, किन नामै लिँदाखेरि धेरै काम जाने हुनाले म सम्पूर्णलाई सम्झनाको साथमा धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्छ. हामीले कहिले पनि धन्यवादमा छुटाउनु हुँदैन, यहाँहरूको सङ्गीत जति पनि गायककार कलाकार सङ्गीतकार जो जतिजना हुनुहुन्छ यहाँहरूलाई म एकदमै एकदमै धन्यवाद, यहाँहरूको गीतले नै हामी यहाँहरूको सङ्गीतले नै हामी एकदमै प्रभुमा एउटा अगाडि बढाउने एउटा माध्यम छ, प्रभुमा अगाडि बढाउने अनि साथै नै एउटा जीवनको मार्गमा उहाँहरूको सङ्गीत र उहाँहरूको गीतले हामी एकदमै अगाडि बढ्नु गर्नु पाएको छौँ, एउटा लागि एउटा उदाहरण उहाँले हामीलाई बनाउनु भएको छ, त्यो उदाहरणको साथमा हामी अगाडि बढ्ने एउटा माध्यम छ. यहाँलाई सम्पूर्णलाई गायककार कलाकार सङ्गीतकारहरूलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्दछ जो जतिजना हाम्रो भाग लिने साथीहरू जो जतिजना हुनुहुन्छ पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशा छरेर बस्नुहुनेलाई म धन्यवाद, अनि विशेष गरी मेरो करार मण्डलीको सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरू जुन ठाउँमा हुनुहुन्छ जहाँ जहाँ छरिएर बस्नु भएको छ यहाँहरूलाई म एकदमै एकदमै कामनाको साथमा म धन्यवाद धन्यवाद एल्लर चिकन पास्टर प्रकार मण्डली विशेष मण्डली सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई म एकदमै सम्झनाको साथमा धन्यवाद धन्यवाद धन्यवाद म भन्न चाहन्छु बहिनी
0: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सुमनजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, प्रभुले धेरै आशिष दिनुभएको सहिललाई चाहिँ हामी छुटाउँ। जय मसी
3: जय मसी भन्दै एकदमै सफलता उन्नति कामना विजय सर अनि हाम्रो पुनः बहिला म कामना चिताउँछु, एकदमै सफलता उन्नति प्रगति आशिष मिलेको होस् भन्दै म ओजेल पर्न चाहन्छु। जय मसी
0: हस् धेरै धेरै धन्यवाद जय मसी। र हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम मार्फत तपाईँले पनि र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सुमनजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, प्रभुले धेरै आशिष दिनुभएको सहिललाई चाहिँ हामी छुटाउँ। जय मसी
3: जय मसी भन्दै

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोनलाई एउटा बाहिरिसक्नु भएको छ र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम थ्याङ्क यू गुड न्युज सुन्दै हुनुहुन्छ, हामी धन्यवाद दिइरहेका छौँ ती व्यक्तिहरूलाई सम्झेर जसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट कुनै न कुनै समयमा कुनै न कुनै तवरबाट हामीलाई उत्साह दिइरहनु भएको छ, साथ दिइरहनु भएको छ, हाम्रो साथमा हुनुहुन्छ, हामीलाई प्रार्थना गरिदिइरहनु भएको छ, जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ। र फोन गर्नुहोला 01-4870-7054 हाम्रो टेलिफोन नम्बर रहेको छ 01-4870-7054 र 98-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ भने हामी यो समयमा अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ।

0: तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो
1: बहिनी, जय मसी बहिनी।
0: जय मसी बुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर एकदम आरामै छु, म सन्चै छु बहिनी।
0: आज कार्यक्रमबाट तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: हुन्छ, विशेष भन्नु र बोल्नु त धेरै थियो बाँकी कुराहरू है। अहिले हिजो यहाँमा उसले पम्फा बहिनीले हुन्छ म हाल्दिनु भनेर यहाँ सहरी जे पठाइदिनु भएको रहेछ, अनि त्यही भएर यहाँ गर्दैछु। अनि अलिकति यो एनटिसीमा पैसा हालेको थिएँ, हाल्दै हाल्दै बोल्छु बोल्छु भन्दा नै बुसुकै खाइदिएछ के, त्यो कारणले गर्दा अनि ठिकै छ, धन्यवाद छ प्रभुलाई। अनि म नि यहाँ थानकोट चेक पोस्टतिर सरेका छु। यसको कथाहरू कुराहरू धेरै छ, म छोटोमा भन्छु, धन्यवाद दिन्छु प्रभुलाई है। भन्ने कुरा त धेरै हुन्छ, फेरि किन धेरै बोलौँ है, बोलौँ त कति लाग्छ भन्न मन त। अनि धन्यवाद छ परमेश्वरलाई, विशेष गरी धेरै धेरै म धन्यवाद दिएर नसक्नु छ। अनि म मेरो मण्डालीलाई म धन्यवाद दिन्छु, मेरो लागि जति प्रार्थना गर्नुभएको छ, अनि अनि हजुरहरूले जति मलाई सम्झिनु र मलाई गुड न्युज, मैले यस्तो गुड न्युज पाएको छु, म धन्यवाद दिएर नसक्नु छ हजुरहरूलाई नि है। आज एउटा परमेश नदेखिने परमेश्वरमा विश्वास गरेको कारण र अनि यसरी प्रार्थना जो जतिले गरिरहनु भएको छ, सम्झिनु भएको छ, धन्यवाद। अनि त्यहाँबाट मैले गुड न्युजमा यहाँ जोडिनु यहाँ एउटा परिवार जस्तो हुनु त धेरै राम्रो र ठुलो कुरा छ के, प्रभुलाई धन्यवाद दिन्छु म। अनि जुन अप्ठ्यारो समस्यामा नि प्रार्थना पाइरहन्छु, म धन्यवाद दिन्छु। मैले राखेको छैन है, मलाई बिर्सिनु भएन भन्छु कि म है। अनि त्यो कारणले गर्दा धन्यवाद छ, किनभने जो जति विश्वव्यापी दिदीबहिनीहरू विश्वव्यापी पनि गएन, म धेरै गयो, अब जानु पर्ला भनेको छु। अनि सबैलाई सम्झिएर प्रार्थना गरिदिनु भएको छ उहाँबाट नि धन्यवाद। अनि मेरो इन्दु गुरु आमालाई धन्यवाद भन्छु, बहिनी हुनुहुन्छ, म अझ पहिलेदेखि बहिनी भनेको बहिनी नै भन्छु, गुरु आमा भन्न नि पर्दैन मलाई त भन्नुहुन्छ, मलाई यही नै सजिलो लाग्छ है। धन्यवाद छ उहाँलाई पनि, धेरै मेरो लागि सम्झिएर प्रार्थना गर्ने प्रभुको छोरी पाएको छु। अनि सबैलाई म धन्यवाद दिन्छु, अनि बहिनी ज्ञानु बहिनी पुनम बहिनी सम्पूर्णलाई सबैलाई धन्यवाद, अनि विशेष गरी मेरा परिवारलाई पनि धन्यवाद। अनि जो जति अनि पम्फा बहिनी सारा बहिनी सम्झिनु धेरै छ है, अनि म यतिमा सबैलाई जो जति बोलेर जानुभयो अनि सुनेर जानुभयो भनेर जानुभयो त्यो सबै म पनि लिएर सबैलाई धन्यवाद भन्दछु, अनि नछोडिकन आजको दिन चाहिँ प्रभुले दिनुभएको छ, धन्यवाद।
0: हजुर एकदमै धन्यवाद तपाईँलाई पनि पुनाजी, प्रभु धेरै आशिष दिनुभएको र पुना थापाजी हुनुहुन्थ्यो र उहाँले समग्रमा सम्पूर्णलाई धन्यवाद दिएर जानुभएको छ र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा तपाईँ हुनुहुन्छ, धन्यवाद दिइरहेको छौ हामी निरन्तर, विशेष गरिकन हामीलाई परमेश्वरले सबै परिस्थितिहरूमा धन्यवादी हुन सिकाउनु भएको छ, सँगसँगै हामी कुनै न कुनै तवरबाट विभिन्न व्यक्तिहरूद्वारा आशिषित भइरहेको हुन्छौं र उहाँलाई धन्यवाद दिनु एकदमै सुन्दर कुरा रहेको छ र कुनै पनि असल कार्य गर्ने व्यक्तिहरू असल कुराहरू गरिरहेका व्यक्तिहरूलाई धन्यवाद, हाम्रो धन्यवादले अझै उहाँलाई प्रोत्साहन पनि दिन्छ, अझै उत्साह पनि दिन्छ र हाम्रो हृदयको आभार पनि त हामीले व्यक्त गर्नु त सुन्दर कुरा रहेको छ नि त होइन। र तपाईँले पनि उहाँहरूलाई सम्झिनु भएर जो जो व्यक्तिप्रति तपाईँ एकदमै धन्यवाद दिन चाहिरहनु भएको छ, धन्यवाद भन्न चाहिरहनु भएको छ, कार्यक्रम मार्फत सम्झिन सक्नुहुनेछ। अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु, यो समयमा फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: श्रीमतीको आवाजमा र अवश्य पनि हामीलाई अति नै माया गर्नुहुने परमेश्वर पिता जो हाम्रो बाटो हरेक समय हेरिरहनुहुन्छ र उहाँले तपाईँ हामीलाई यति धेरै चाहनुहुन्छ, यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँ हामीलाई पर्खिरहनुहुन्छ, हेरिरहनुहुन्छ। र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी विद्याजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ हामी पनि। र आज तपाईँले आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ।
1: परमेश्वरलाई दिनुपर्छ किनभने यो दिन देख्न दिनुभएको छ, यो दिन देख्नु नपर्ने कति छन् होला। परमेश्वरले हामीलाई एक दिन एक घडी भए पनि आयु थापी दिनुभएको छ, त्यसको लागि परमेश्वरलाई हृदयदेखि
0: हजुर बिताजी
1: धन्यवाद भन्न चाहन्छु।
0: हजुर हजुर,
1: अनि परमेश्वरले कति प्रार्थनाको उत्तरहरू दिनुभएको छ, बिरामी हुँदा परमेश्वरले चङ्गाइ दिनुभएको छ, के अरे परमेश्वरको बारे सुनाउनलाई त्यो हृदय मनहरू दिनुभएको छ, अनि त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ। त्यसपछि धन्यवाद दिनुपर्छ हामीलाई जतिले बिरामी हुँदा प्रार्थना गरिदिनु भयो, चिनेर नचिनेर, अनि उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। कसैलाई पनि नछुताइकन त्यसरी नाम लिइराख्यो भने अनि छुट्यो भने चित्त दुख्ला, तर नाम नलिकन होलसेलमा सबैलाई देश विदेशबाट पनि गर्नुहुन्छ, सम्झिनुहुन्छ, अनि फोन नगरे तापनि सम्झिनुहुन्छ। स्वर सुन्न पाएको छु, गीतहरू सुन्न पाएको छु, अनि त्यहाँ गएर यसरी कार्यक्रमहरूमा बोलेको सुन्न पाएको छु भन्नुहुन्छ, सबैलाई सुनाउन चाहन्छु। सरी है, सुनाउन चाहन्छु भन्यो, उहाँलाई धन्यवाद दिन चाहन्छु, उहाँहरू सबैलाई, अनि हजुरहरूलाई धन्यवाद दिन चाहन्छु, अनि गुन्युज एफएम परिवारलाई थ्याङ्क यू गुन्युज भन्न चाहन्छु, किनभने यसरी सुनेर यसरी आशिष पाएको छु, अनि तपाईँहरू पनि सुन्नुहोस् भन्न पाएको छु। त्यहाँबाट दिएका किताबहरू अनि त्यो गुन्युज एफएमको पर्चाहरू दिन पाएको छु, अनि फोन गरेर पनि ल्याइराख्नु भएको छ, धन्यवाद धन्यवाद दिन चाहन्छु। अनि त्यहाँ आउँदाखेरि यसरी बोल्न पाउँदा एकदम खुसी हुन्छु, अनि सुनेकोहरूले पनि खुसी मान्नु भएको छ, आशिषी भन्नु भएको छ, त्यसको लागि धन्यवाद दिँदछु। जति पनि यो राम्रो राम्रो वचनहरू सुनाउनुहुन्छ, अनि जीवन गवाईहरू सुनाउनुहुन्छ, अनि त्यसपछि गीत गायककार रचनाकार सङ्गीतकार सबैलाई सुनाउन चाहन्छु,
0: धन्यवाद दिन चाहनुहुन्छ।
1: हजुर
0: विद्यार्थी, हुन्छ, धेरै धेरै धन्यवाद।
1: अनि हाम्रो मण्डली परिवार होललाई, हाम्रो जति पनि क्वाइनिन्या मण्डली अनि क्वाइनिन्या नभएका सबै मण्डलीहरूलाई, मण्डली परिवारलाई धन्यवाद दिन चाहन्छु। यहाँ जतिले फोन गर्नुहुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु, अनि फोन नगरे तापनि कतिले सुनिराख्नु भएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। एफएन परिवारलाई थ्याङ्क यू गुड न्युज भन्न चाहन्छु, भन्न चाहन्छु एफएन परिवार होललाई, कसैलाई पनि नछुटाइकन धन्यवाद
0: भन्न चाहन्छु। तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुविधाजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई छुटौँ हामी। जय मसी,
1: फोन लागेकोले पनि खुसी लागेछ।
0: हजुर धन्यवाद,
1: फोन लागेको गीत आइहाल्यो, बल्ल बल्ल फोन लागेको पनि, फोन लागेको यसरी बोल्न पाएकोलाई पनि धन्यवाद।
0: हुन्छ, धेरै धेरै
1: जोजुलप्पा भन्न चाहन्छु।
0: हस् धन्यवाद, जय मसी जोजुलप्पा, हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो, र कार्यक्रम सकेको न्यूज मार्फत उहाँले समग्रमा एकदम एकमुष्टमा आफ्नो धन्यवादका कुराहरू राखेर जानु भएको छ, र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ श्रोता, र आफ्नो धन्यवादका कुराहरू कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ। र यो समयमा हामी एउटा गीतको साथ तपाईँलाई फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

स्नेहले अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम सेकी गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट र अनलाइन मार्फत सुन्नको लागि तपाईँले लगइन गर्न सक्नुहुनेछ www.goodnewsfm.com.np र कार्यक्रममा हामी तपाईँलाई धन्यवाद दिनको लागि एकदमै प्रोत्साहन गर्ने गर्दछौं, जुन कुरा चाहिँ एकदमै महत्वपूर्ण पनि छ। हाम्रो दिनको शुरूआत नै हामी परमेश्वरलाई धन्यवाद दिएर गर्ने गर्दछौं। हाम्रो दिनको शुरूआत चाहिँ परमेश्वरसँग समय बिताएर अनि उहाँसँग संगति गरेर अनि हाम्रो हृदयको सबै धन्यवाद उहाँलाई दिएर गर्दछौं भने सँगसँगै हाम्रो जीवनमा भएका हरेक ती अवस्था परिस्थितिको लागि पनि धन्यवाद दिने र मानिसहरूको लागि पनि धन्यवाद दिने कार्य चाहिँ हामीले निरन्तर हाम्रो जीवनबाट गर्न शुरू गर्नुपर्दछ। यी कुराहरूले हाम्रो जीवनमा एक प्रकारको शान्ति र आनन्द पनि लिएर आउँदछ भने एकले अर्कालाई हामी अझै असल कार्यहरू गर्न, अझै सेवा गर्न, सहायता गर्न, होइन प्रार्थना गर्न, यी विविध कार्यहरूको लागि चाहिँ हामी प्रोत्साहन पनि दिने गर्दछौ र यही कार्यलाई हामी निरन्तर अगाडि बढ़ाउने गर्दछौ कार्यक्रम मार्फत र धन्यवादका कुराहरूलाई चाहिँ हामी राख्ने गर्दछौ र हामी यो समयमा कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। श्रोता, तपाईँको फोन कल लिन अब चाहिँ हामी असमर्थ छौं, बिदा माग्नुपर्ने बेला भइसकेको छ। आज फोन गरेर साथ दिनुहुने श्रोतालाई, कार्यक्रम सुने र साथ दिनुहुने श्रोतालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजी सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसि क्या
9: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन दिऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मे 105.1 मेगाहर्ज काठमाडौँबाट र गुनी जस्मे 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्मेको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: जय मसी, म कलाकार चिप्ले बाजी, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
17: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
18: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र विजय
19: र म प्रस्तोता जनार्थन गिरी
18: र म कुमार अब्राम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टा भरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र विशेष गरिकन समय समयमा हामी जनार्थनजीसँग पनि कुराकानी गर्ने गर्छौं। र विशेष गरिकन एउटा सेवकाईमा निकै नै अनुभव बटुलिसक्नु भएको एक प्रभुको दास हुनुहुन्छ र लामो समयदेखि गुड न्यूज एफएममा पनि जोडिराख्नु भएको हुनुहुन्छ उहाँ र धेरैलाई जुन प्रेट आवर कार्यक्रमबाट एकदम उत्साह र प्रार्थनाका विषयहरू पनि गरिराख्नु भएको छ उहाँले। र आज चाहिँ हामी दाजुभाइ एकदमै उहाँ पनि सेवकाईमा आबद्ध हुनुहुन्छ, म पनि सेवकाईमा आबद्ध छु र सेवकाईकै तिता मिठा अनुभवहरू आज कार्यक्रममा रहने नै छन्। र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट, तिर्खा लाग्दा पानी दियो, भोका लाग्दा रोटी बोलको गीत राखेर त्यसपछि हामी कार्यक्रममा अगाडि बढ्नेछौं।

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम बोलावट र दर्शन। श्रोता, हामी तपाईँको बीचमा हामी बोलावट र दर्शनको बारेमा कुराकानी गरिरहेका छौं र बोलावट र दर्शन भन्ने कुरा चाहिँ एक अर्काको परिपूरक हुन्छन् र कहिलेकाहीँ कस्तो हुन्छ नि, मानिसहरूले एउटा बोलावट हुन्छ, दर्शन अर्को बोकेर हिँडिरहेका हुन्छन् र त्यसो गर्दाखेरि कतिपय अवस्थामा चाहिँ सेवकाईमा असफल हुने कुराहरू आउँछ, साथसाथै पछि गएर आफ्नो सेवकाईको पाटोलाई नै चाहिँ परिवर्तन गर्नुपर्ने अवस्थाहरू पनि आउँछ।
1: जब कुनै पनि मान्छेले परमेश्वरबाट त्यो बोलावट त्यो दर्शन पाएको हुन्छ नि, उसले चाहिँ जस्तो सुकै परिस्थितिमा पनि त्यो दर्शन र सेवकाईलाई कहिले पनि होइन छोड्दैन, त्याग्दैन, मृत्युले उसलाई अलग नगरेसम्म उसले चाहिँ आफ्नो दर्शन आफ्नो बोझलाई चाहिँ थामी नै राख्छ। तर अहिले देख्छौँ हामी जनाथनजी बिचैमा कतिजनाले चाहिँ होइन बिचैमा छोडेर हिजो पास्टरीय सेवकाई गर्ने मान्छे आज बिजनेस गरिरहेको छ, हिजो पास्टरीय सेवकाई गर्ने मान्छे आज विदेश गएर काम गरिरहेको छ, यसको बारेमा चाहिँ तपाईँ के भन्नुहुन्छ?
0: र यो विषयमा हामीले यसो विचार गर्दाखेरि हामीले एउटा यसो मनन गर्ने हो भनेदेखि यसमा विभिन्न बिहाइन्ड द रिजन विभिन्न कारणहरू हुनसक्छ। पहिलो कुरा के हुनसक्छ भन्दाखेरि अरूको देखासिखी गरेर सेवकाईमा आएका पनि हुनसक्छन्। कति अहिले हाम्रो समाजमा एउटा मण्डली समुदायमा एउटा कुरा के चाहिँ बढी एउटा प्रख्यात छ भनेदेखि कसैले बाइबल कलेज पढ्यो, बाइबल तालिम लिइसक्यो भनिसकेपछि अब चाहिँ ऊ पास्टर नै हुनुपर्छ र अरू पास्टर नहुनेहरूले चाहिँ बाइबल कलेज पढ्नै हुन्न, बाइबल कलेज भनेको पास्टर हुनेले मात्र पढ्नुपर्छ भन्ने एउटा मानसिकता विकास भएको हुनाले गर्दा कसैले बाइबल कलेज पढेपछि अब चर्च फुटाएर हुन्छ कि अथवा कसरी हुन्छ, विद्रोह गरेर हुन्छ कि षड्यन्त्र गरेर हुन्छ, उसलाई पास्टर गर्नै पर्ने त्यो प्रकारको एउटा मानसिकता त्यो हुन्छ। यद्यपि बाइबल कलेज पढ्नु, सेमिनारीमा जानु, बाइबलको ज्ञान लिनु त सबैलाई त्यो पास्टरको सेवकाई गर्नुभन्दा पनि अरू क्षेत्रमा नि त काम लाग्ने कुरा हो नि त, होइन? अनि हो यसरी जो चाहिँ अब म बाइबल कलेज पढेँ, म जान्ने भएँ, म सबै थोक गर्न सक्छु भन्ने विचारधारा बोकेर सेवकाई गर्नुहुन्छ, उहाँहरूको वास्तविक बोलावट त्यो हुँदैन, होइन? अनि फेरि अर्को एउटा दुःखलाग्दो कुरो के छ भने बाइबल कलेजहरूले जब भर्ना गर्ने बेला हुन्छ, भर्ना हुने बेलामा पनि उनले के भन्छ भने तपाईँको दर्शन के भनेर दर्शन सोधिदिन्छन् क्या। अनि बाइबल कलेजमा इन्ट्री पाउनकै लागि भए पनि एउटा दर्शन चाहिँ बताउनै पर्ने हुन्छ, होइन? म चाहिँ यसरी फलानु ठाउँमा गएर फलानु चाहिँ एउटा सुसमाचार नभएको ठाउँमा सुसमाचार सुनाएर प्रभुको सेवकाई गर्ने, पास्टर बन्ने भनेर चाहिँ हर कोहीले चाहिँ त्यहाँ चाहिँ लेखेकै हुन्छ। कोही व्यक्ति बाइबल कलेज पढेर म चर्चको डिकन बढ्छु अथवा प्रचारक बन्छु भन्दैन, उसले होइन प्रचारक बन्छु नि भन्दैन, डिकन बन्छु पनि भन्दैन, म असल सेवक बन्छु पनि भन्दैन, म एउटा आत्मिक रूपले वृद्धि भएर प्रभुको वचनमा एउटा जानकार व्यक्ति भएर प्रभुसँग असल सम्बन्ध बनाउने मेरो इच्छा छ भनेर कसैले पनि त्यो दर्शन त्यहाँ उल्लेख गर्दैन क्या। यदि कसैले त्यसमा त्यस्तो प्रकारको दर्शन उल्लेख गर्यो भने त्यसले बाइबल कलेजमा इन्ट्री पनि पाउँदैन फेरि। त्यो कारणले गर्दाखेरि अनि अब परमेश्वरले हरेकलाई आफ्नो आफ्नो उद्देश्य राखेर उहाँले चाहिँ बोलावट दिनुभएको हुन्छ, तर मान्छेले चाहिँ सामाजिक परिस्थिति र त्यो उसलाई हेरेर चाहिँ उसले के गर्छ भन्दा आफ्नो दर्शन बनाइदिन्छ, अनि दर्शन र बोलावट मिल्दैन, नमिलेपछि दुःख पाइन्छ।
1: जस्तो तपाईँलाई अघि भन्दै हुनुहुन्थ्यो बाइबल कलेजमा जब इन्ट्री हुने बेलामा सोधिन्छ होइन, उसले दर्शन विचन लेखेरै त्यहाँ इन्ट्री हुन्छ। तर एउटा घटनाहरू कति देखिन्छ भने जब एडमिसन गर्ने बेला मान्छे 100 जति होला, तर ग्रेजुएसन हुने बेला मान्छे 50 मात्रै हुन्छन्। त्यो बीचमा विभिन्न प्रकारका बाधा अवरोध होइन, त्यो कलेजको नेम, घरमा जस्तो खान पाइँदैन, टाइममा उठ्नु पर्यो, टाइममा सुत्नु पर्यो भनेपछि मान्छे त्यो परिधिमा रहनै सक्दैन, त्यसपछि ऊ भाग्न बाध्य हुन्छ र यस्तो मान्छेले कहिले पनि सेवकाई गर्न सक्दैन।
0: त्यो त स्वत स्पष्ट रूपमा प्रमाणित भइहाल्छ नि। बाइबल कलेज भनेको केवल बाइबल घोटाउने थियोलोजी पढाउने ठाउँ मात्रै होइन, पूर्ण रूपले व्यवहारिक ज्ञान दिने एउटा चाहिँ पाठशाला पनि होइन। जस्तो उदाहरणको लागि हामी हेर्छौँ प्राचीन कालमा वैदिक कालमा जो व्यक्तिहरू धर्मशास्त्र पढ्न ऋषिहरूको बीचमा जान्थे, त्यहाँ चाहिँ अब ऋषिहरूको घरमा सबै काम गर्नु पर्थ्यो, अनि गाईहरू पाल्ने सबै गर्ने, यहाँसम्म कि गाउँ गाउँमा गएर भिक्षा पनि मागेर ऋषि आफ्नो गुरुको परिवारलाई चाहिँ पाल्नु पर्थ्यो भनेपछि अहिले बाइबल कलेजमा त्यसरी गाउँ गाउँ त घुम्नु पर्दैन, तर सबै कुरा सम्पन्न नै हुन्छ र पनि जानी बुझिकन विद्यार्थीहरूलाई किन यस्तो प्रकारको गतिविधि गर्न लगाइन्छ भन्दाखेरि मैले बुझेको कुरा, यो कुनै श्रम शोषण पनि होइन, त्यो चाहिँ हामीलाई जीवन भोगाईको क्रममा आउन सक्ने कुराहरूको निम्ति संघर्ष गर्नलाई तयार हुनको निम्ति त्यसरी चाहिँ त्यो गरिएको है।
1: किनभने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयारी चाहिँ हुनुपर्छ
0: हुनुपर्छ। तर त्यो कुराहरू तपाईँलाई थाहा छ, अब मैले सुरुमा बीटीएस पढ्दाखेरिमा हाम्रो कलेजले एउटा सानो जग्गा भाडामा लिएर हामीलाई रोपाई गर्न पनि सिकायो कि, खेत रोप्न, धान रोप्न। अनि हामी बाइबल कलेजमा हाम्रो लागि चाहिने सागसब्जीहरू हामी आफै त्यहाँ खाली जग्गाहरू खनेर उब्जाउँथ्यौँ अनि त्यहाँबाट अब नपुग चाहिँ हामी किन्थ्यौँ क्या। त्यो किन भन्दाखेरि हाम्रो बाइबल कलेज गरिब भएर पैसा नभएर होइन रहेछ नि त, त्यो त भोलि अब हामी सेवकाईको दौरानमा जुनसुकै ठाउँमा जाँदा पनि एउटा सेल्फ चाहिँ एउटा सस्टेन हुन सकियोस्, सेवकाई गर्दै गर्दै बाँच्न सकियोस् भन्नाले एउटा सिकाएको पाठ पो हो त
1: हजुर
0: होइन। अनि जो यो पाठमा अब कोही भनौँ बाइबलमा अब्बल हुन्छ तर यो व्यवहारिक कुरामा चाहिँ ऊ फेल हुन्छ भनेपछि उसले सेवकाई गर्दैन
1: होइन।
0: त्यही कारणले गर्दा हामी अब साँच्चीकै परमेश्वरको सेवा गर्न बोलावट पाएका छौँ, हाम्रो दर्शन छ भनेपछि हर परिस्थितिलाई हामी तयारी हुनु पर्यो,
1: जस्तो सुकै परिस्थितिको सामना गर्न रेडी हुनु पर्यो होइन।
0: हजुर,
1: अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, त्यसपछि भने फेरि पनि कुराकानीमा जोडिनेछौ।
0: हजुर,

0: निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रम बोलावट दर्शनमा हामी स्वागत गर्न चाहन्छौ। जस्तो जोनाथनजी, हामी देख्न सक्छौ कतिजना चाहिँ धेरै मान्छे होइन एउटा पास्टरले सेवकाई गरिरहेको देखेर, पास्टरले राम्रो सेवकाई गरेको देखेर म पनि गर्छु भनेर कति हाम फाल्छन् क्या। अनि बिचैमा उनीहरू न सेवकाई गर्न सक्छन्, न आफ्नो भेडाहरूलाई केयर गर्न सक्छन्, अन्तिममा उनीहरू नयाँ त नउता भएको धेरै देखिन्छ क्या। अनि तपाईँको विचारमा चाहिँ मान्छे के हेरेर चाहिँ सेवकाईमा हाम फाल्दा रहेछन्?
1: अब यो एउटा साँच्चै भन्नुपर्दा दुःखद परिस्थिति नै हो होइन। वास्तवमा सेवकाई गर्ने दर्शन राख्नु, सेवकाई गर्ने इच्छा राख्नु त आफैमा राम्रो कुरा हो
0: हजुर,
1: तर अरूको देखासिखी गर्नु अनि अरूले कसरी गर्दैछ त्यसको के छ भन्ने कुरा नबुझिकन सेवकाईमा फाल हाल्न खोज्नु भनेको चाहिँ गाह्रो कुरा हो होइन। अब हामीले मैले बारम्बार भन्दै आइराखेको छु विभिन्न कार्यक्रमहरूमा, कहिले पनि हामीले वन जंगललाई टाढाबाट हेर्दा त्यहाँभित्रको उजाड अवस्था कस्तो छ भनेर देख्न सकिन्न क्या, हरियाली नै देखिन्छ
0: होइन।
1: अब बाहिरबाट हेर्दाखेरि एउटा पास्टरले गाडी चढेको छ, मोटरसाइकल चढेको छ, सबैले गुरुबा गुरुबा भनेको छ, सम्मान पाएको छ, आदर पाएको छ होइन। अनि कतिजनाले अब भनौँ न अब पास्टर भइकन पनि अब राम्रैसँग आर्थिक रूपमा उन्नति प्रगति गरेको छ, प्रभुको सेवक भनेको छ भनेर देख्दाखेरिमा हर कोहीलाई ल म पनि पास्टरीय काम चाहिँ गर्नु पर्यो, प्रभुको सेवकाई गर्दा यस्तो सम्मान पाइँदो रहेछ, आदर पाइँदो रहेछ भन्ने कुराहरू उहाँहरूको मनमा आउनु स्वाभाविकै हो होइन। अब यो विषयमा हामीले अर्को कुरा के चाहिँ गर्न सकिन्छ भन्दा, कोही व्यक्तिले अब म पनि सेवकाई गर्छु भन्ने प्रकारको एउटा मनस्थिति, एउटा विचार देखाइरहेको छ अनि पास्टरले त्यो कुराहरू जान्नुभएको छ भने उसलाई चाहिँ के गर्नुपर्छ हामीले भन्दा, ऊ आफैलाई चाहिँ नि फिल्डमा उतारेर चाहिँ देखाइदिनुपर्छ है, उसलाई आफैले चाहिँ ल भनेर उसलाई केही सानो क्षेत्रहरू दिँदै होइन उसलाई तयारी गर्दै गर्छ कि गर्दैन, कतिको स्थिर छ भन्ने कुरालाई चाहिँ देखाएर उसलाई चाहिँ त्यसरी अगाडि बढाउँदै गएको खण्डमा चाहिँ यदि त्यो व्यक्तिले साँच्चैकै प्रभुको बोलावट पाएको रहेछ, दर्शन भएको रहेछ भनेपछि उसको त्यहाँ फल देखिन थाल्छ क्या होइन। जब फल देखिन्छ त्यसपछि हामीले बुझ्नु पर्यो अब उसलाई चाहिँ अब हामीले एउटा प्लेटफर्म दिनुपर्छ होइन। कतिपय मण्डलीका गुरुबाहरूको मनस्थितिमा एउटा के हुन्छ भन्दाखेरि, एउटा चर्चमा दुईटा पास्टर हुनु हुँदैन, एउटा घरमा दुईटा बाउ कसरी हुन्छ भन्ने विचार आउँछ है होइन। त्यो चाहिँ म भन्छु एउटा कन्जस्टेड, एउटा संकुचित विचारधारा हो, यसले प्रभु येशूको महान आज्ञा पूरा गर्दैन क्या। प्रभु येशू ख्रिस्टको महान आज्ञा भनेको गएर सुसमाचार सुनाएर विश्वासी बनाऊ भन्ने होइन क्या,
0: एउटा भनाइ पनि छ नि त।
1: येशूले चाहिँ विश्वासी बनाऊ भने होइन नि त, येशूले त चेला बनाऊ भने
0: हो
1: नि त होइन। अनि एउटा चेलालाई गुरुसँगै हिँडाएर गुरुले गरेको कामहरूमा उसलाई सहभागी गराउन भने चेलाले कसरी सिक्छ भन्ने कुरा एउटा कुरा आयो। र अनि ऊ एउटा असल चेला हुन्छ भनेपछि अब उसलाई हामीले के गर्नु पर्यो भनेपछि उसलाई अब एउटा प्लेटफर्म तयार गरेर कुन ठाउँमा खटाउने परिचालन गर्नु पर्यो क्या होइन। आफ्नै मण्डलीमा बसेर ऊ परिचालित हुन्छ भनेदेखि सिनियर पास्टर के गर्नु पर्यो, अर्को ठाउँमा गएर अर्को सुरु गर्नु पर्यो नि होइन। त्यही ठाउँ मेरो भनेर किन कब्जा जमाएर बस्ने, तर सम्बन्धै तोडेर ब्रेकअपै गरेर जाने भन्ने होइन। एज अ सिनियर पास्टर उसले चाहिँ अब यो भाइले अथवा बहिनीले त्यहाँ कस्तो सेवा गर्दैछ उसले अब्जर्भ गर्दै, उता आफूले नयाँ गरियो भनेपछि त उसले आफूले पहिला गरिराखेको जुन मण्डलीबाट उसले साथ सपोर्ट त पाइहाल्छ होइन। अब होइन यो त मेरै ठाउँ हो, यसले कसैले बाइबल कलेज पढेर आयो भने अहिले कति पास्टरहरूले आफूले आफूलाई अनसिक्योर फिल गर्छ, ला अब यो त सिकेर आयो जानेर आयो, अब यसले मेरो पास्टरीय पद खाइदिने हो कि खोजिदिने हो कि भन्ने विचार चाहिँ बोक्छ। त्यस्तो प्रकारको विचार बोकेर चाहिँ वास्तवमा उहाँहरूले कस्तो सेवकाई गर्नुहुन्छ, पेटको लागि सेवकाई गरे हो कि ओदाको लागि सेवकाई गरे हो कि जस्तो देखिन्छ कि। वास्तवमा प्रभुको आज्ञा के हो भन्दा

0: सबै जातिलाई सुसमाचार सुनाएर पिता पुत्र पवित्र आत्माको बप्तिस्मा दिएर येशूले आज्ञा गरेको कुरा पालन गर्न सिकाएर चेला बनाऊ भनेको हो नि। अन्त येशूको आज्ञा के हो फेरि? येशूको आज्ञा फेरि त्यही हो, गएर सुसमाचार सुनाऊ होइन। पुरा चाहिँ नि नैतिकवान जीवन मात्रै जिउनु, सुसमाचार नसुनाउनु भन्ने त होइन, येशूको आज्ञा भनेको
1: र त एउटा भनाइ पनि छ नि त, एउटा मण्डलीको भविष्य चाहिँ चेलापनमा निर्भर रहन्छ।
0: पक्कै पनि हो।
1: अब कतिको चेला बनाएको छ, कतिजना चाहिँ कस्तो हुन्छ भने आफू मात्रै सबै कुरा आफै आफै आफै, त्यहाँ अरू केही पनि हुँदैन क्या, चेलापन भन्ने निर्माणै देखिँदैन क्या कतै मण्डलीमा। अनि जब त्यो कुनै पनि पास्टर बितिसकेपछि, प्रमुख बितिसकेपछि, त्यो मण्डली तितर बितर हुनु
0: पर्छ।
1: त्यो भएर एउटा मण्डलीले चेलापनलाई पहिलो प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ, किनभने प्रभु येशू ख्रीष्टको सेवकाईमा पनि उहाँले पहिलो प्राथमिकता चेलापनलाई नै दिनुभयो। उहाँले बाह्र चेला बनाउनु भयो, बाह्रजनालाई पठाउनु भयो, त्यसपछि अरूलाई अरूलाई धेरैलाई उहाँले पठाएको त्यस्तो घटनाहरू हामी देख्दछौँ। त्यो भएर मण्डली फैलाउनु छ, प्रभुको राज्यमा मानिसहरू जित्नु छ भने चेलापन एकदमै महत्त्वपूर्ण।
0: जुन मण्डलीमा सुसमाचार र चेलापन हुँदैन त्यो मण्डली होइन क्या, त्यो चाहिँ एउटा गीत भजन गाउने एउटा कन्सर्ट मात्रै
1: होइन।
0: त्यस कारणले गर्दा हामीलाई प्रभुको कुराको आज्ञा के छ, सुसमाचार सुनौ र चेला बनाऊ। अब हामी पुरानो नियममा हेरौँ न, मोसाको चाहना के थियो थाहा छ? मोसाको चाहना 600,000 इसरायली समुदाय सबै ऊ जस्तै अगमवक्ता भइदिए त हुन्थ्यो नि भन्ने एउटा उनले त्यो विचार पोखेको छ कि होइन। मोसाको हृदयमा के रहेछ, 600,000 अरू मोसाहरू त्यहाँ अट्ने रहेछ नि त त्यही ग्रुपभित्र। तपाईँ हामी प्रभुको सेवा गर्छौँ, प्रभुको दर्शन पाएको व्यक्तिले, बोलावट पाएको व्यक्तिले, मेरो मण्डलीभित्र 1,000 जना 1,00,000 पास्टर पनि अटाउँछ भन्ने चाहिँ सोच राख्नु पर्यो क्या।
1: हजुर
0: होइन, 1,00,000 व्यक्तिहरू मेरो मण्डलीबाट पास्टर निस्कियोस् होइन। अब भोलि 1,00,000 मण्डली पास्टरहरू चाहिँ त्यो एउटा मण्डलीभित्र अटाउन सक्यो भने अब विचार गरौँ, त्यो एउटा सिनियर पास्टरको मण्डली 1,00,000 भयो नि त फेरि
1: होइन,
0: नेतृत्व गर्नलाई त्यसरी जानु पर्यो नि त। तर यहाँ विचार देख्छ नि, जबसम्म मेरो जीवन छ मेरो जीवनकालभरि यहाँ अर्को पास्टर हुनु हुँदैन भन्ने जब विचार आयो भने त्यो जस्तो घटिया विचार अरू केही पनि होइन जस्तो मलाई लाग्छ प्रभुको राज्यमा।
1: एकदमै निकै अर्थपूर्ण कुराकानी भइरहेको छ र अहिलेलाई भने फेरि पनि हामी एउटा संगीतको साथ तपाईँको लागि दिन चाहन्छौँ।

0: आदरणीय श्रोता, यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र कार्यक्रम बोलावट दर्शनमा छौं हामी र दर्शन र भिजन होइन बोलावटकै बारेमा हामी कुराकानी गरिरहेका छौं। जस्तो हाम्रो जनाथनजीले धेरै राम्रो कुराहरू हामीलाई बताइराख्नु भएको छ। जस्तो जनाथनजी, तपाईँलाई एउटा प्रश्न म फेरि सोधेँ, जस्तो परमेश्वरले मूसालाई जुन दर्शन दिनुभयो त्यो मिश्र देशको बन्धनमा रहेको 430 वर्षको बन्धनमा रहेको मिश्री युहुदीहरूलाई झिक्नको लागि जुन दर्शन देख्नुभयो नि, तपाईँ यो दर्शनलाई कसरी हेर्नुहुन्छ?
1: यो दर्शन चाहिँ वास्तवमा मूसाले देखे होइन, परमेश्वरको दर्शन हो। सबभन्दा पहिला परमेश्वरले यहुदीहरूको पुर्खा अब्राहमसँग बाँधेको करारलाई सम्झिनु भयो। सम्झिसकेपछि अब परमेश्वरले आफ्नो मनमा एउटा दर्शन बनाउनु भयो, म मेरो जातिलाई छुटकारा दिन्छु होइन। अनि त्यसपछि मात्रै परमेश्वरले मूसालाई बोलावट दिनुभएको हो, बोलाउनु भएको। यो मूसाको दर्शन होइन, मूसाले पाएको बोलावट चाहिँ हो यो होइन। दर्शन परमेश्वरको हो र बोलावट मूसालाई भएको हो। त्यही भएर त हामी देख्छौँ, यदि मूसाको आफ्नो दर्शन थियो भने उनले त अब भनौँ साथी भन्नु पर्दा, उनले जुन जलिरहेको पोथ्रामा परमेश्वरको दर्शनलाई देखे नि, परमेश्वरको जुन प्रकटीकरणलाई, परमेश्वरसँग इन्काउन्टर भयो भनौँ, अझ त्यतिखेर त उनी उहाँ मिद्यान देशमा होइन आफ्नो ससुराको भेडा पो चराउँदै थिए त होइन। एउटा भेडा गोठालोले कसरी दासत्वमा परेको जातिहरूको दर्शन देख्न सक्छ? त्यो त उसको औकातभन्दा बाहिरको कुरा हो नि त
0: होइन।
1: तर दर्शन परमेश्वरको हो र बोलावट चाहिँ मूसाले पाए। त्यही भएर हामी देख्छौँ, जब मूसालाई परमेश्वरले बोलाउनु भयो, मेरो साथ तसँग जानेछ, म तँद्वारा काम गर्नेछु, इजरायलीहरूले तँलाई सुन्नेछन्, मिश्र देशको फारोले तँलाई सुन्नेछ, तैँले भनेको मान्नेछस्, तँ चाहिँ फारोको निम्ति ईश्वर तुल्य हुनेछस् भनेर त्यत्रो धेरै प्रतिज्ञा गर्नुभयो, चिन्ह चमत्कार गर्ने वरदान दिनुभयो। त्यही तत्कालै होइन एउटा लट्ठी फ्याँटेको घरमा साँप बनेको, फेरि साँपको पुछारसँग होला फेरि लट्ठी बन्यो, त्यो त सानोतिनो चमत्कार त होइन, फेरि होइन। त्यति धेरै चमत्कार दिइसकेपछि पनि मूसा चाहिँ के भन्दैछन्? आ प्रभु, म बोल्नै जान्दिनँ होइन, म उस्तो तपाईँ बोल्नु भएपछि पनि म उस्तो सिपालु छैन होइन, कृपया प्रभु बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्, मलाई नपठाउनुहोस् भन्दै बसे हो नि त
0: होइन।
1: तपाईँलाई थाहा छ, परमेश्वरबाट यति धेरै प्रतिज्ञा पाइसकेपछि पनि उनले त्यो प्रकारको बहाना बनाउँदा उनलाई के के क्षति भयो? पहिलो कुरा, उनमा त्यो फ्रिक्वेन्टली बोल्न सक्ने जो क्षमता त्यहाँ विकास हुनेवाला थियो नि त्यो भएन, उनको चाहिँ त्यो गुम्यो, एउटा वरदान आशिष गुम्यो होइन। र अनि अर्को कुरा, परमेश्वरले उनी एक्लैद्वारा जस्तो महिमा गर्न सक्नुहुन्थ्यो, उनी त्यो महिमाको पात्र हुनबाट पनि अलिकति गुमेको हामी के अरे वञ्चित भएको हामी देख्न सक्छौँ होइन। त्यसकारणले गर्दा कसैले परमेश्वरको दर्शनलाई बोकेर हिँड्छ र उसले बोलावट थाहा गर्छ भनेदेखि हामीले चाहिँ बहानाबाजी गर्नु हुँदो रहेछ होइन। बहानाबाजी गर्दाखेरि त्यसले हामीलाई नै नोक्सानी गर्दो रहेछ
0: होइन।
1: पछिबाट त अब हारुन भनौँ न, जो अब मिश्रीहरूसँगै मिश्र देशमा त्यो रामसिस सहर बनाउनलाई माटो मुस्दै थिए नि त, भारी बोक्दै थिए, पछि त परमेश्वरले अब बाध्य भएर मूसालाई दिएको कार्यभार जो भनौँ वरदानहरू आशिषहरू जो थियो नि, त्यो त अब हारुनतिर बाँडिएर गयो नि त, यो कुराहरू आयो। अनि त्यस कारणले गर्दा अब कहिलेकाहीँ फेरि अब तपाईँ हामीलाई त्यस्तै लाग्छ, कहिलेकाहीँ बोलावट हुँदाखेरिमा भनौँ, प्रभुले तपाईँलाई कुनै ठाउँमा भनौँ बाहिर देशमा मिसिनेरी भएर जानलाई तपाईँले भन्नुभयो भने तपाईँको मनमा विभिन्न प्रश्न आउँछ होला, मेरो घर छ यहाँ, मेरो मण्डली सेवकाई छ, यो मण्डली सेवकाई कसले हेर्छ, मेरो फलान फलान ठाउँमा जग्गा जमिनहरू छ, फेरि अब यहाँ भाषा भाषीहरू पनि के अरे मेरो आफन्तहरू पनि यतै छन्, फेरि म भाषा पनि बुझ्दिनँ, विदेशको ठाउँमा भाषा सिक्नलाई समय लाग्छ, फेरि त्यहाँ फेरि केही षड्यन्त्र हुने हो कि म भाषा पनि बुझ्दिनँ आदि इत्यादि विभिन्न विभिन्न कुराहरू आउँछ नि त होइन। फेरि त्यसपछि अर्को कुरा, तपाईँलाई परमेश्वरले बोलावट दिइसक्नु भइसकेपछि अब ओहो अब म त्यो देशमा जान त जाने, पैसा कसरी जाने, कसले खर्च गर्ने, मलाई सपोर्ट कसले गर्ने होइन, मेरो आर्थिक कुराहरू के गर्ने, त्यहाँ विदेशमा गइसकेपछि त अब हावा बाहेक पानी समेत किन्नुपर्ने हुन्छ
0: एकदमै
1: होइन, भनेपछि यी सब कुराहरू तपाईँहाम्रो दिमागमा आउन थाल्छ अनि यो चाहिँ एउटा बहाना बन्न पुग्छ कि हाम्रो निम्ति। सुन्दाखेरि यो नाजायज हो जस्तो पनि लाग्दैन, तर ठिकै हो यो हाम्रो नजरमा, तर परमेश्वरले यदि तपाईँहरूलाई बोलावट दिनुहुन्छ भने नि त्यहाँ सबै कुराहरू चाहिँ परमेश्वरले प्रबन्ध गरिसक्नु भएको हुन्छ क्या।
0: जस्तो कि जनाथन चाहिँ मैले देखेको छु क्या, कयौं पास्टरहरू
1: हजुर
0: सेवका एकदम मजाले गरेर हुँदा हुन्छ क्या, प्रभुले सबै कुरामा यति राम्रो गरिराख्नु भएको हुन्छ, तर जब उनीहरूले त्यो अवसर त्यो मौका पाउँछन् नि बाहिर जाने, सबै छोडेर जान्छन् क्या, त्यो जिम्मेवारी पनि दिँदैनन् होइन, ल आजदेखि मेरो ठाउँमा यो भाइले यो मण्डली सम्हाल्नेछ पनि भन्दैनन्, त्यसलाई अभिषेक पनि गर्दैनन्। अनि त्यो मण्डली लथालिङ्ग हुनुको कारण चाहिँ के हो,
1: एउटा कुरा के छ भन्दाखेरि त्यो चाहिँ उहाँ पास्टरज्यूहरूको एक प्रकारको अविश्वास पनि भन्छु र लालच पनि भन्छु क्या, किनभने प्रभुले मलाई मिसिनेरी भएर जाने त्यो दिनुभयो, म विदेशतिर गएँ भनेदेखि अब मैले चाहिँ के विश्वास गर्नु पर्यो भने अब चाहिँ परमेश्वरले मलाई त्यो ठाउँ दिनुभएको, यो ठाउँ चाहिँ मैले अरूलाई दिनुपर्छ भनेर चाहिँ त्यसरी सोच्नु पर्ने। तर उहाँले के भन्नुभयो भने यदि विदेशमा गएर सेवाकाई सफल भएन भने एउटा विकल्प त चाहिँ छोड्नु पर्यो नि होइन, भोलि के गर्ने कसलाई थाहा छ भन्ने त्यो मानसिकता जब मान्छेमा विकास हुन्छ नि त्यसपछि उनीहरूले त्यसो गर्छन्। अनि अर्को कुरो, मान्छेको स्वभाव कोही पनि आफ्नो बराबरी भएको चाहँदैनन् के, आफ्नो बराबरी भएको अथवा आफूभन्दा अगाडि गएको नचाहने थुप्रै यस्ता व्यक्तित्वहरू आज सेवकको नाम लिएर बस्नु छ होइन। तर मोसाको हृदयमा चाहिँ त्यो थिएन क्या, मोसाले 600,000 व्यक्तिहरू मेरै बराबरी भइदिनु हुन्थ्यो भन्ने चाहना मोसाको थियो नि त,
0: थियो
1: होइन। अनि फेरि त्यसपछि अर्को अचम्म लाग्दो कुरा हेरौँ, मोसाले परमेश्वरबाट पाएको बोलावट अनुसार जे जे काम गरे त्यसको साक्षी चाहिँ यहोशूला बनायो क्या, बाइबल लेखिया छ यहोशू चाहिँ भेट हुने पालबाट बाहिर निस्कँदैन थिए भनेको छ। यहाँसम्म कि मोसा 40 दिनसम्म उपवास बस्दा परमेश्वरसँग त्यो सिनाई पर्वको टाकुरामा कुरा गर्दा पनि यहोशू साथमा थिए। भनेको तात्पर्य के हो भन्दा उनले आफ्नो सक्सेसरलाई आफ्नो लेभलमा हिँडाउन चाहे, वास्तवमा सेवकको हृदय त्यस्तो हुनु पर्यो।
0: तर अब मोसाले सिकाउँदै थिए पनि यो जस्तोलाई होइन,
1: त्यही त
0: प्रत्येक पाइलाई सिकाउँदै
1: पनि थिए, त्यसरी एउटा पास्टरको हृदय त त्यस्तो हुनु पर्यो नि त। अनि तब न परमेश्वरको सेवकाई भोलि प्रभुको आगमन नहुन्जेलसम्म चल्छ त,
0: चल्छ पनि, र परमेश्वरको परमेश्वरले दिनुभएको दर्शन पूरा पनि हुन्छ,
1: पूरा पनि हुन्छ, परमेश्वरको दर्शन पनि पूरा हुन्छ होइन। अब यो कुराहरू कहिले मान्छेहरूको एउटा सोचमा आउला भन्ने कुरामा चाहिँ प्रतीक्षामा छौँ र हामीले प्रार्थना गर्नुभएको अरू उपाय छैन।
0: र सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले अघि पनि जोड्यौँ, चेलापन चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, किनभने कोही मान्छे भोलि जोनाथनजी पनि अमर हुनुहुन्न, एक दिन हामी परमेश्वरमा जानुपर्छ, म पनि अमर छुइनँ, एक दिन परमेश्वरमा म सुत्नै पर्छ, तर त्यसपछि हाम्रो सेवकाई सम्हाल्ने मान्छे चाहिँ हामीले तयार गरेका छौँ कि छैनौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। जोनाथनजीले भने जस्तै मोसाले चाहिँ यहोशूलाई सिकाउँदै थिए, धेरै कुराहरू सिकाउँदै थिए, त्यसपछि प्रभुको सेवकाईमा आएर पनि हेऱ्यौँ भने प्रभुले आफ्नो चेलाहरूलाई सँगसँगै हिँडाइराख्नु भएको थियो, तयारी गर्दै हुनुहुन्थ्यो, पठाउनु भयो होइन, ती कुराहरू कति महत्त्वपूर्ण कुरा छन्।
1: हजुर, यसुले आफैले पनि चेलाहरूलाई के भन्नु भने तिमीहरू यदि ममा रह्यो भने मैले गरेका काम र मैले भन्दा अझै ठूलो काम गर्छौ भन्नुहुन्छ। यसको मतलब यीशु ख्रीष्टको इच्छा के रहेछ भन्दा हामी यीशु ख्रीष्ट भन्दा कमजोर भएर यीशु ख्रीष्ट भन्दा कम काम गरोस् भन्ने उहाँको चाहना भएन। पहिलो कुरा चाहिँ हामीले उहाँ बराबरको काम पनि गर्न पाउनु गर्नुपर्ने रहेछ र साथसाथै हामीले उहाँभन्दा अझै ठुलो र अझै धेरै काम पनि गर्न सक्ने रहेछौँ भन्ने कुरा चाहिँ प्रभुको चाहना यो रहेछ भन्ने कुरा बुझ्यो नि त,
0: हो नि
1: होइन। अनि वास्तवमा हामी जो मण्डलीमा अब पास्टर गुरुबा भनेर बसेका छौँ हाम्रो सोच विचार पनि त्यस्तै हुनुपर्छ।
0: हो, जस्तो अब मोसा होइन, एलिया, एलिसा उनीहरूले पनि कति शक्तिशाली काम गरेका छन् नि त, परमेश्वरले उनीहरूको जीवनमा पनि त शक्तिशाली काम गर्नुभयो होइन, त्यसरी नै त्यसपछि प्रभु येशूले गर्नुभयो, यी कुराहरू आएको छ। अब यसपछि चाहिँ तपाईँ र मेरो जिम्मेवारी छ यो देशलाई जित्नको लागि, र सबैभन्दा महत्त्वपूर्ण कुरा अघि मैले एउटा भनेको कुरा मलाई सम्झना आयो, र मण्डलीको भविष्य चाहिँ चेलाहरू निर्माणमा
1: चेलापन सुसमाचार र चेलापनमा नै
0: निर्माणमा भर पर्छ। त्यो मण्डली कति लामोसम्म जान्छ भनेर
1: कहाँसम्म फैलिने
0: भन्ने कुरा त्यहाँबाट थाहा हुन्छ।
1: एउटा मण्डली हजुरको एउटा मण्डली भर्खर आज दुई चानाबाट एउटा कोठाबाट सुरु भएको मण्डली भोलि गएर विश्वभरि त्यसको चाहिँ शाखा उपशाखा प्रशाखा हुँदा फैलिनै सक्छ नि
0: सक्छ
1: तर त्यही मण्डली मिसिनेरी पठाएर भोलि गएर त्यहाँदेखि विश्वभर मिसनको काम गर्न सक्ने एउटा मिसन मण्डली पनि त हुन सक्छ नि
0: हुन सक्छ। तर त्यसको लागि चाहिँ चेलापन चेलापन र सुसमाचार एकदमै
1: महत्वपूर्ण छ।
0: अब भने एउटा संगीतको साथ हामी तपाईँलाई दिन चाहन्छौँ।

0: आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट
1: म प्रस्तोता जनाथन गिरी
0: र म कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छौ। धन्यवाद। जय मसीह।
1: जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754 01-4470-754।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ। र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98 40 87 68 02, 98 40 87 68 02
6: र 98 18 25 12 40 98 18 25

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जय मिश्री, नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
9: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
10: जयमिसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड इभमा। र कार्यक्रम आदम एण्ड इभ लिएर म पुनः उपस्थित भइसकेको छु। प्राविधिक मित्र विजयजी हुनुहुन्छ र कार्यक्रममा चाहिँ हामी दुईजना भएर तपाईँलाई साथ दिँदै आइरहेको थियौं भने आज चाहिँ म एक्लै नै तपाईँलाई कार्यक्रममा अवधिभर साथ दिन गइरहेको छु। र अवश्य पनि म एक्लै छैन, परमप्रभु परमेश्वर मसँग हुनुहुन्छ र हाम्रो श्रोताको साथ पनि निरन्तर अबको लगभग 1 घण्टाको समय अवधिभर मसँग रहनेछ भनेर चाहिँ मैले एकदमै विश्वास लिएकी छु। र आज हामी कार्यक्रम मार्फत विशेष गरिकन विवाहसँग सम्बन्धित कुराकानीहरू नै गर्नेछौं र एकदमै महत्वपूर्ण विषयहरूलाई नै हामी उठाउन गइरहेको छौं। र तपाईँले अवश्य पनि कार्यक्रम सुनेर हामीलाई अन्तिमसम्म साथ दिनुहोला भनेर म अनुरोध पनि गर्न चाहन्छु। र आज हामी चाहिँ विवाहको बारेमा अवश्य कुरा गर्दैछौं, तर केवल विवाह कसरी चाहिँ गर्ने भन्ने कुराहरू चाहिँ होइन। आजको हाम्रो प्रश्न चाहिँ शुरूआतमा नै मैले उठाउन चाहेँ र अलिकति गहिरो प्रश्न पनि छ, विवाहमा प्रेम मात्र पर्याप्त छ त भन्ने प्रश्न पनि एकदमै महत्वपूर्ण छ। र हामी सबैलाई प्रेम चाहिन्छ, हामी चाहन्छौं मेरो श्रीमानले मलाई बुझिदिनु भएको होस्, मेरो श्रीमतीले मलाई बुझिदिनु भएको होस्, मेरो साथीले मेरो भावना बुझिदिनु भएको होस्, मलाई सम्मान गरिएको होस्, मेरो कुरा सुनिदिनु भएको होस्। तर एउटा विवाहमा दुईजना मानिसले प्रेम गर्छन् भन्दैमा मात्र विवाह राम्रो हुन्छ त? किन कतिपय मानिसहरू प्रेम गरेर विवाह गर्छन् तर केही वर्षपछि चाहिँ एकअर्काबाट उनीहरू बिस्तारै बिस्तारै भावनात्मक रूपमा विभिन्न तरिकाले टाढिँदै जान्छन्? किन कतिपय दम्पतिसँग धेरै रूपियाँ पैसाहरू हुँदैन र धेरै सुविधाहरू पनि हुँदैन तर उनीहरूको सम्बन्ध यति शान्तिमा हुन्छ, कुनै सुविधा छैन तर पनि सम्बन्ध एकदमै बलियो हुन्छ? यो पनि एउटा प्रश्न आउँछ कतिचोटि। र किन कतिपय घरमा सबै सुविधा हुन्छ तर पनि मनमा शान्ति हुँदैन? आज हामी यस्तै विषयहरूमा रहेर कुराकानीहरू गर्नेछौ र प्रेम सम्मान अनि कुराकानीहरू, क्षमाका कुराहरू, आशाका कुराहरू, कठिन समय र सबैभन्दा महत्वपूर्ण विवाहमा चाहिँ परमेश्वरको स्थान। तपाईँ विवाहित हुनुहुन्छ भने यो कार्यक्रम तपाईँको लागि हो। तपाईँ विवाहको तयारी गर्दै हुनुहुन्छ भने पनि यो कार्यक्रम तपाईँको लागि हो। र तपाईँ अहिले सिंगल हुनुहुन्छ भने पनि ध्यान दिएर सुन्नुहोस्, किनकि विवाहको तयारी विवाहको दिनबाट शुरू हुँदैन, विवाहको लागि तयार हुने व्यक्ति बन्ने दिनबाट नै शुरू हुन्छ। र कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु र बाँकी विषयवस्तुहरू सहित म उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको शुरूआतमा नै आज हामी कुन विषयमा कुराकानीहरू गर्न गइरहेको छौ भनेर चाहिँ मैले बताइसकेको छु। कार्यक्रममा गीत संगीतको साथ पनि तपाईँको लागि रहनेछ भने विवाहका विषयहरूमा पनि हामी कुराकानीहरू गर्नेछौ र अवश्य पनि एउटा सानो प्रश्नबाट नै शुरू गर्न चाहन्छु। तपाईँको लागि विवाहको अर्थ चाहिँ के हो र केवल एउटै घरमा बस्नु हो, साथी हुनु हो, परिवार बनाउनु पो हो कि दुईजना मानिसले जीवनभर एकअर्कालाई साथ दिने प्रतिज्ञा गर्नु हो? आज तपाईँ आफैलाई चाहिँ यो प्रश्न सोध्नुहोस्। तपाईँ जो कोही हुनुहुन्छ, चाहे तपाईँ विवाहित हुनुहुन्छ, चाहे तपाईँ अविवाहित हुनुहुन्छ, तपाईँले यो कुराहरू चाहिँ आफूलाई सोध्नुपर्छ र आफू पनि त्यही अनुसार तयारी पनि हुनुपर्छ। र हामी प्राय भन्छौं कि प्रेमको कुराहरूमा होइन, अब प्रेम भनेको चाहिँ भावना मात्रै होइन है भन्ने कुराहरूमा कुरा गर्दै गर्नुपर्दाखेरि चाहिँ एकचोटि म फलानुलाई धेरै माया गर्छु र म एकदमै प्रेम गर्छु भन्ने कुराहरू चाहिँ हामी गरिरहेको हुन्छौँ। तर एउटा प्रश्न सोध्न चाहन्छु, तपाईँले माया गरेको व्यक्ति तपाईँको अपेक्षा अनुसार व्यवहार नगर्दा पनि तपाईँ उसलाई माया गर्न सक्नुहुन्छ त? यो एकदमै चुनौतीपूर्ण प्रश्न हो। कसरी हामी एकदमै धेरै माया गर्छु भनेर हामी यो शब्दहरू धेरै प्रयोग गरिरहेको हुन्छौँ विवाहमा, तर त्यो व्यक्ति जसलाई हामी माया गर्छु भनेर भनिरहेको हुन्छौँ, त्यो व्यक्तिले हामीले चाहे अनुसारको व्यवहार गरिदिएन भने कि साँच्चै नै ऊ अलिकति कमजोर भइदियो भने उसको कतिवटा कुराहरूले होइन तपाईँले चित्त बुझ्दो प्रकारको तपाईँले पाउनु भएन भने कि साँच्चै नै वास्तवमै तपाईँ माया गर्न सक्नुहुन्छ त? किनकि प्रेम सजिलो हुन्छ जब सबै कुराहरू चाहिँ हाम्रो चाहना अनुसार भइरहेको हुन्छ, जब उसले हामीलाई बुझ्छ, जब उसले हाम्रो कुरा मान्छ, जब उसले हामीलाई समय दिन्छ, जब ऊ राम्रो मोडमा हुन्छ। तर विवाहको वास्तविक परीक्षा त्यति बेला सुरु हुन्छ जब उसले तपाईँलाई निराश बनाउँछ, तपाईँ दुवै थकित हुनुहुन्छ, पैसाको समस्या हुन्छ, कुनै कुरामा विचार मिल्दैन, परिवारमा समस्या आउँछ, वा तपाईँले भन्न खोजेको कुरा उसले गलत बुझ्छ, त्यति बेला प्रेम कहाँ हुन्छ? र पहिलो कोरिन्थी 13:4-7 चाहिँ प्रेमको सुन्दर चित्र दिन्छ। प्रेम चाहिँ धैर्यवान हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, प्रेमले घमण्ड गर्दैन, प्रेमले आफ्नै फाइदा मात्रै खोज्दैन। अब सोच्नुहोस्, यदि मेरो प्रेममा धैर्य छैन भने त्यो प्रेम कस्तो हुन्छ होला? यदि मेरो प्रेममा सम्मान छैन भने त्यो प्रेम कस्तो प्रेम? यदि मेरो प्रेममा क्षमा छैन भने त्यो प्रेम कस्तो प्रेम? यदि मेरो प्रेममा सेक्रिफाइसहरू छैन भने त्यो प्रेम कस्तो प्रेम? त्यागै छैन भने होइन। त्यसैले विवाहमा चाहिँ प्रेम भनेको तिमीले मलाई खुसी बनायो भने म तिमीलाई माया गर्छु होइन, बरु हामी दुवैजना कठिन परिस्थितिबाट गुज्रिए पनि म हाम्रो सम्बन्धको लागि काम गर्न तयार छु। र प्रेम चाहिँ विवाहमा यस्तो प्रकारको हुनुपर्दछ भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छु।

निकै नै सुमधुर गीत तपाईँको लागि हामीले राख्यौं र आदरमान इभ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र विवाहका कुराहरू गरिरहेको छौं हामी र अघि हामीले प्रेमको कुराहरू विवाहमा प्रेमको कुराहरू गर्दै गर्दाखेरि चाहिँ एउटा उदाहरण पनि मलाई दिन मन लाग्यो. अहिलेको हामी मोडर्न समयहरूमा पनि जिइरहेको छौं जहाँ अब यहाँ पुरूष मात्र बाहिर अफिसमा काम गर्नुहुन्न, अब महिलाले पनि काम गर्नुहुन्छ अनि यस्तो खालको माहौलहरूमा दुवैजना व्यस्त हुँदै गर्दाखेरिको सिनारियोहरूमा होइन प्रेमको कुराहरू कहिलेकाहीँ गलत बुझाइको कुराहरू हुन सक्ला, तर पनि अब हामीले प्रेमलाई चाहिँ कसरी झल्काउनुपर्छ भन्ने कुराहरू पनि महत्वपूर्ण छ, कसरी बुझ्नुपर्छ एकले अर्कालाई भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण छ. एउटा सानो उदाहरण दिन चाहन्छु. कल्पना गर्नुहोस्, श्रीमान दिनभरि काम गरेर थाकेर घर आउनुभयो, श्रीमती पनि दिनभरि घर बच्चा काम वा आफ्नो जबमा व्यस्त हुनुहुन्थ्यो, दुवै थाकेका छन्. श्रीमान घर आएर भन्नुहुन्छ आज खानामा के छ. श्रीमतीलाई लाग्छ दिनभर मैले कति काम गरे, मलाई एक पटक पनि तिमीलाई कस्तो छ भनेर सोध्न पनि तपाईँ सक्नुहुन्न भन्ने उहाँलाई लाग्ला अनि उहाँ रिसाउनुहुन्छ. श्रीमानलाई पनि लाग्छ म पनि त दिनभरि काम गरेर आएको छु, घर आउँदा पनि शान्ति छैन र सानो कुरा ठूलो झगडामा परिणत हुन्छ. अब यहाँ प्रश्न छ, गल्ती कसको हो वास्तवमा? तर सायद दुवैको पनि होइन होला गल्ती, सायद समस्या प्रेमको कमी मात्र पनि होइन, सायद दुवैजना थाकेका छन्. त्यसैले कहिलेकाहीँ विवाहमा हामीले प्रश्न बदल्नुपर्छ, को सही को गलत भन्दा पनि हामी दुवैले यो समस्यालाई चाहिँ कसरी समाधान गर्न सक्छौ भनेर चाहिँ सोच्नुपर्छ र यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण रहेका छन्. र अब चाहिँ हामी अर्को एउटा महत्वपूर्ण कुराहरू पट्टि तपाईँलाई लिएर जान चाहन्छौ जुन चाहिँ रहेको छ कुराकानी. विवाहमा सबैभन्दा ठूलो समस्या चाहिँ के हो थाहा छ? धेरै पटक समस्या चाहिँ हामी कुरा गर्दैनौ मात्र होइन, समस्या चाहिँ हामी एकअर्काको कुरा नै सुन्दैनौ. सुन्नु र जवाफ दिनु एउटै कुरा होइन, कहिलेकाहीँ हाम्रो जीवनसाथीले समाधान खोजेको हुँदैन, उसलाई केवल म तिमीलाई सुन्दैछु भन्ने मान्छे चाहिएको हुन्छ, तर हामी तुरन्तै समाधान दिन थाल्दछौ त्यसो नगर मैले त पहिल्यै भनेको थिएँ तिमीलाई, तिमीले नै गल्ती गरेको, त्यो कुरा यति ठूलो के हो र, यस्तो प्रकारको शब्दहरूले समस्या समाधान गर्दैनन्, बरु मन अझ एकदमै कठोर बनाउन शुरू गर्दछ. र तपाईँ आफ्नो जीवन साथीसँग कुरा गर्दा प्रिय श्रोता जित्न खोज्नुहुन्छ कि आफ्नो जीवन साथीलाई बुझ्न खोज्नुहुन्छ? एकपटक सोच्नुहोस् यो विषयमा, किनकि विवाह कुनै हुन्छ नि वक्तित्व कला अथवा अंग्रेजीमा भन्नुपर्दाखेरि डिबेट कम्पिटिसन होइन विवाह, जहाँ चाहिँ मैले बोलेरै जित्छु भन्ने प्रकारको हुनु हुँदैन. तपाईँले कहिलेकाहीँ अब हुन्छ नि डिस्कसनहरू जित्नुभयो तर आफ्नो जीवन साथीको मन नै होइन तपाईँले मारिदिनुभयो, उनको मनबाटै तपाईँ हार्नुभयो भने त्यो जित वास्तवमा हार हो. कारणले गर्दाखेरि चाहिँ एउटा प्र्याक्टिकल रूल पनि छ आजको कार्यक्रम एडम एन्ड इभबाट. एउटा कुरा चाहिँ याद राख्नुहोस्, कहिलेकाहीँ हामीले समस्यालाई चाहिँ नि अट्याक गर्नुपर्छ मान्छेलाई होइन, अंग्रेजीमा भन्नु पर्दाखेरि अट्याक द प्रब्लम नट द पर्सन, मान्छेलाई होइन हामीले समस्यालाई नै समाधान गर्ने प्रयास गर्नुपर्छ. समस्यामाथि कुरा गरौं न, व्यक्तिमाथि आक्रमण नगरौं, तिमी खराब छौ भनेर चाहिँ नभनौ, बरु यो प्रकारको व्यवहारले चाहिँ मलाई दुख्यो भनौ, तिमीले कहिल्यै मेरो कुरा सुन्दैनौ भन्दा म कुरा गर्दा मलाई सुनेको महसुस भएको चाहिँ म चाहन्छु भन्न सकिन्छ र शब्द सानो परिवर्तन गर्न सकिन्छ तर परिणाम ठूलो हुन सक्छ. कारणले गर्दाखेरि हामीले कुराकानीहरू गर्दा यी कुराहरूमा चाहिँ विशेष ध्यान पुर्यायौं भने हाम्रो सम्बन्ध त्यसै पनि सुमधुर छ, अझै पनि श्रीमान श्रीमती बीचको जीवनसाथी बीचको सम्बन्ध अझै सुमधुर हुनेछ. र याकुब 1:19 भने जस्तै हरेक मानिस सुन्नमा चाहिँ छिटो, बोल्नमा ढिलो र रिसाउनमा चाहिँ धीमा हुनुपर्छ है. कस्तो आशिषमय वचनको पद रहेको छ, यो पदले चाहिँ विवाहको लागि पनि कस्तो एकदमै व्यवहारिक कामहरू गर्दछ. सुन्नमा छिटो हुनुहोस्, बोल्नमा ढिलो हुनुहोस् र रिसाउनमा चाहिँ धीमा अथवा भनौ ढिलो हुनुहोस्. र आज नै तपाईँ हामी जो जति कार्यक्रम सुनिरहेको छौं
घरमा गएर यो वचनलाई चाहिँ अथवा तपाईँ जहाँ हुनुहुन्छ अहिले पनि यो वचनको पदलाई चाहिँ तपाईँले आफ्नो जीवन साथीसँग एकचोटि पढ्नुहोस् र यो वचनलाई चाहिँ तपाईँ दुवैजनाले मनन गरेर अबदेखि उपरान्त हामी यो वचन अनुसार चाहिँ जीवन जिउने प्रयास गरौं है भनेर तपाईँले एकले अर्कालाई उत्साह पनि दिन सक्नुहुनेछ भन्दै अर्को एउटा गीतको साथ फेरि पनि यो समय कार्यक्रम मार्फतमा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रममा आडम एनिफ सुनिरहनु भएको छ र म पुनम छु। प्राविधिक मित्र विजयजी साथ दिइरहनु भएको छ। विवाहका कुराहरूमा अघि हामीले कुराकानी कम्युनिकेशनको कुराहरू गर्यौं भने अब अलिकति कुराकानीहरू गरौं अर्को महत्वपूर्ण कुरा सम्मान रिस्पेक्ट अप्रिसिएसनको विषयहरूमा कुराकानी गरौं जो चाहिँ सम्बन्धमा वैवाहिक सम्बन्धहरूमा अति नै महत्वपूर्ण छ र हामी कहिले काहीँ बाहिरका मानिसलाई चाहिँ धेरै सम्मान गर्छौं। हाम्रो अब काम गरिरहेको क्षेत्रमा भएका हाम्रा सहकर्मीहरूलाई हाम्रो बोसलाई सम्मान गर्छौं हाम्रो आउनुभएको पाहुना आगन्तुकहरूलाई सम्मान गर्छौं साथीलाई सम्मान गर्छौं तर घरको मान्छेलाई कहिलेकाहीँ घरको मान्छेलाई चाहिँ हामी आफ्नो अधिकार जस्तै सम्झन्छौं किनकि ऊ त मेरो होइन मैले जे गर्दा पनि हुन्छ जसरी व्यवहार गर्दाखेरि पनि हुन्छ भन्ने प्रकारको कचोटि हामीले त्यो जानेर होस् कि नजानेर होस् थाहा पाएर होस् कि थाहा नपाएर होस् हामीले त्यसरी व्यवहारहरू गरिरहेको हुन्छौँ अनि हामीले सायद त्यही नै सिकेर पनि आइरहेको हुन्छौँ हामी मतलब त्यस्तै नै देखेर पनि आइरहेको हुन्छ हाम्रो घर परिवारमा अनि हामीबाट पनि सो त घर परिवारका मानिसहरू त हुन् सदस्य त हुन् आफ्नो परिवारको हाम्रै अधिकारको विषय त हो भन्ने प्रकारले हामी कचोटि लिइरहेको हुन्छौँ तर प्रिय श्रोता तपाईँको जीवनसाथी चाहिँ तपाईँको होइन सम्पत्ति जस्तो मात्र होइन उहाँ चाहिँ परमेश्वरले तपाईँलाई सुम्पिदिनु भएको एउटा मूल्यवान व्यक्ति हुनुहुन्छ त्यसैले हामीले चाहिँ सम्मान गर्नु अति नै आवश्यक छ र जुन एउटा सम्मानको कुराहरू भयो अप्रिसिएसनको चाहिँ एकदमै होइन एकदमै महत्वपूर्ण पार्ट छ हाम्रो वैवाहिक जीवनमा कहिलेकाहीँ तपाईँको जीवनसाथीले चाहिँ हरेक दिन गर्ने काम तपाईँलाई सामान्य लाग्न सक्छ तर एक दिन उहाँलाई भन्नुहोस् कि तिमीले हाम्रो परिवारको लागि गरेको मेहनत म देखिरहेको छु अथवा तपाईँले गर्नुभएको मेहनत हाम्रो परिवारको लागि गर्नुभएको मेहनतलाई मैले एकदमै देखिरहेको छु धेरै धेरै धन्यवाद र तपाईँ मेरो जीवनमा भएकोमा म एकदमै धन्यवादी छु ग्रेटफुल छु परमेश्वरमा यति मात्रै होइन यदि मात्रै भनेर एकचोटि हेर्नुहोस् आफ्नो जीवनसाथीलाई चाहे श्रीमानलाई होस् चाहे श्रीमतीलाई होस् त्यहाँ कति ठूलो परिवर्तन आउन सक्छ किनकि मानिसलाई सधैँ ठूलो उपहारहरू चाहिँदैन कहिलेकाहीँ उसलाई केवल म तपाईँलाई तपाईँले गर्नुभएको मेहनतमा तपाईँले गर्नुभएको त्याग बलिदानहरूमा परिवारको लागि जे गरिरहनु भएको छ ती कुराहरूमा मैले तपाईँलाई देखिरहेको छु भन्ने प्रकारको जुन एउटा भावना होइन जुन हामीले व्यवहारबाट उहाँहरूलाई व्यक्त गर्छौं नि त्यति भए पुग्छ ती कुराले यति धेरै सम्बन्धलाई बलियो बनाइदिन्छ र एकले अर्कालाई उत्साह पनि प्रदान गर्दछ। अब तपाईँले आफ्नो जीवनसाथीको मुहारलाई सम्झिनुहोस् यदि तपाईँ विवाहित हुनुहुन्छ भने उहाँले तपाईँको लागि गरेको एउटा राम्रो काम सम्झिनुहोस् सायद पहिलो भेट हुनसक्छ पहिलो कुराकानीहरू हुनसक्छ विवाहको दिन हुनसक्छ तपाईँ बिरामी हुँदा उहाँले गर्नुभएको वास्ता हुनसक्छ तपाईँ कमजोर हुँदा उहाँले दिनुभएको साथ हुनसक्छ हो सायद अहिले तपाईँहरू बीच केही दूरी भएको हुनसक्छ सायद तपाईँ आफ्नो जीवनसाथीसँग रिसाउनु भएको छ होला सायद तपाईँको मनमा कुनै चोट छ तर आज सबै समस्या समाधान गर्न नसके पनि एउटा राम्रो शब्दबाट शुरू गर्न सकिन्छ तपाईँले आफ्नो जीवनसाथीलाई धन्यवाद भन्न सक्नुहुन्छ होइन म तिमीलाई एकदमै सम्मान गर्छु अथवा म तपाईँलाई सम्मान गर्छु तपाईँले गर्नुभएको कामहरूको म कदर गर्छु भन्न सक्नुहुन्छ अथवा मलाई माफ गरिदिनुहोस् भन्न सक्नुहुन्छ यी तीनवटा वाक्यले धेरै सम्बन्धहरूलाई फेरि नजिक ल्याउन सक्छ। एफिसी 5:33 भन्दछ पतिले आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् र पत्नीले आफ्नो पतिलाई आदर गरोस् प्रेम र सम्मान दुवै एकदमै आवश्यक छ कुनै पनि वैवाहिक जीवनमा श्रीमान श्रीमतीको सम्बन्धमा यो कुराले हाम्रो वैवाहिक जीवनलाई साह्रै नै सुमधुर तरिकाले अगाडि बढ्नको निम्ति सहायता गर्न सक्दछ भन्दै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी विवाहका कुराहरू गरिरहेको छौं, सम्बन्धका कुराहरू गरिरहेको छौं कार्यक्रम आदम र ईभबाट। र जब विवाह चाहिँ अलिकति कठिन अवस्थाहरूबाट, अलिकति गाह्रो अवस्थाहरूबाट भएर गयो भने यी परिस्थितिहरूलाई हामीले कसरी सम्हाल्ने भन्ने कुराहरू पनि आउँछ। र अवश्य पनि हामीले विवाह नै समाधान हो भनेर पनि सोच्नु भएन, कारण विवाहपछि पनि विभिन्न प्रकारको चुनौतीहरूलाई सामना गर्नु पर्ला। तर जब यस्तो प्रकारको अवस्था परिस्थितिहरूबाट भएर जाँदा हामीले के गर्न सक्छौ भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण रहेको छ। र विवाहको चोटि कठिन क्षणहरू सिजनहरू बाट भएर जानुपर्ने अवस्थाहरू पनि आउँछ। कहिलेकाहीँ पैसाको रूपियाँ पैसाको अभावहरू होला, कहिलेकाहीँ बालबच्चा सम्बन्धी चिन्ताहरू आउला होइन, कहिलेकाहीँ परिवार बीच समस्याहरू हुनसक्छ, कहिलेकाहीँ करियरको प्रेसर हुनसक्छ, कहिलेकाहीँ स्वास्थ्यको चिन्ता, कहिलेकाहीँ एउटाले आफूलाई एक्लो होइन एकले अर्कालाई चाहिँ एकदमै एक्लो महसुस गरेको अवस्थाहरू पनि हुनसक्छ। र कहिलेकाहीँ एउटै घरमा बसेर पनि दुईजना मानिस चाहिँ इमोसनली धेरै टाढा भएको पनि हुनसक्छ। यदि तपाईँ अहिले त्यस्तो प्रकारको सिजनबाट भएर गुज्रिरहनु भएको छ भने अवश्य पनि तपाईँलाई हामी केही उत्साह दिन चाहन्छौ। कठिन समय भनेको चाहिँ अन्तिम समय होइन। उदाहरणको लागि एउटा दम्पतिको कल्पना गरौं। उनीहरू विवाह गर्दा निकै खुशी थिए, तर केही वर्षपछि आर्थिक समस्या आयो, ऋण भयो, तनाव भयो, एकअर्कालाई दोष दिन उनीहरूले शुरू गरे। पहिले हामी यो समस्या मिलेर समाधान गर्छौ भनेर उनीहरूले भने तापनि पछि एकले अर्कालाई दोष लगाउन शुरू भयो, होइन यो चाहिँ तिम्रो कारणले गर्दाखेरि भयो अनि यस्तो प्रकारले दोषहरू लगाउन शुरू गर्न थाले। तर पनि दोषारोपण गर्दै गर्दा पनि समस्या त आखिर समाधान भएन, समस्या उही नै थियो। तर उनीहरूको चाहिँ जुन एक प्रकारको एकता थियो त्यो बिस्तारै घुम्न थाल्यो र यहीँबाट विवाह चाहिँ कमजोर हुन शुरू गर्न थाल्यो। र प्रिय श्रोता, समस्या भन्दा ठूलो कुरा भनेको चाहिँ समस्या आउँदा हामी एकअर्काको विरुद्ध उभिन्छौ कि एकअर्काको छेउमा उभिन्छौ, यो कुराले गर्दा चाहिँ कतिजोडि सम्बन्धहरू चाहिँ कस्तो बनाउने भन्ने कुरालाई निर्भर हुन्छ। र यो अत्यन्तै महत्वपूर्ण कुरा पनि हो र प्रश्न पनि हो आफूले आफूलाई सोध्नुपर्ने। र यो कुराहरू हुँदै गर्दाखेरि चाहिँ अवश्य पनि हामीले सम्बन्धलाई नै प्राथमिकतामा राख्नुपर्दछ र आफ्नो जीवनसाथीलाई प्राथमिकतामा राख्नुपर्दछ, समस्यालाई होइन। समस्या हुन्छ अवश्य पनि र त्यो समस्याले गर्दा कचोटि तनाव कमजोरीहरू पनि शुरू हुन्छ, तर समस्यालाई प्राथमिकता दिने भन्दा पनि सम्बन्ध र आफ्नो जीवनसाथीलाई चाहिँ हामीले प्राथमिकतामा राखेर टिम वर्क गरेर होइन मिलेर समस्याको समाधान गर्नतर्फ चाहिँ अगाडि बढ्नुपर्दछ। जसमा सायद एउटा महत्वपूर्ण कुरा भनेको क्षमा भन्ने कुराहरू पनि आउन सक्छ र विवाहमा चाहिँ कहिलेकाहीँ एकदमै क्षमा माग्ने कुराहरू, सरी भन्ने शब्दहरू एकदमै शक्तिशाली हुने गर्दछ। तर हामी मध्ये धेरैलाई भन्न एकदमै गाह्रो पनि छ, किनकि हामी सोचिरहेका हुन्छौ कि पहिले चाहिँ उसले उहाँले सरी भन्नुभएको होस्, तर कसैले त शुरू गर्नै पर्छ। कहिलेकाहीँ तपाईँ सही हुनुहुन्छ, तर सम्बन्ध बचाउन तपाईँले नै पहिलो कदम चाल्नुपर्ने पनि हुनसक्छ। यसकारण सरी भन्नको लागि चाहिँ हार होइन, होइन सरी भन्नु भनेको चाहिँ हार होइन, सरी भन्नको लागि जहिले पनि तपाईँ हामी चाहिँ तयार हुनुपर्दछ। यो चाहिँ एउटा परिपक्वता पनि हो, यो कुरालाई विशेष ध्यानमा राख्नुपर्दछ। र कलसी 3:13 भन्छ, एक अर्कालाई सहन गर र एक अर्काको चाहिँ विरुद्धमा गुनासो भएमा चाहिँ क्षमा गर। तर एउटा कुरा चाहिँ स्पष्ट पनि गर्नुपर्छ कि क्षमा गर्नु भनेको चाहिँ जुन एउटा हिंसा छ, गम्भीर दुर्व्यवहारहरू छ, त्यो कुरालाई सहेर बस्नु चाहिँ क्षमा गर्नु भनेको होइन। जहाँ हिंसा दुर्व्यवहार वा असुरक्षा छ त्यहाँ सुरक्षित सहायता र उचित कदमहरू चाहिँ आवश्यक हुन्छ। तर सामान्य वैवाहिक गल्तीहरू, गलत बुझाइहरू, होइन मिसअन्डरस्ट्यान्डिङको कुराहरू र चोटका कुराहरूमा चाहिँ क्षमा सम्बन्धको लागि औषधि बन्न सक्छ र यी कुराहरूमा चाहिँ अवश्य पनि हामीले ध्यान दिन सक्छौ भन्दै अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म यो समय राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र सम्बन्धको कुराहरूमा एकदमै महत्वपूर्ण कुरा भनेको विवाहमा परमेश्वरको स्थान छ कि छैन, यो एकदमै महत्वपूर्ण छ। हामी धेरै पटक भन्छौँ हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ, तर इसाई विवाहको प्रश्न चाहिँ केवल हामी दुईजना खुशी छौं मात्र होइन, प्रश्न हो कि हाम्रो विवाहले परमेश्वरलाई कसरी सम्मान गरिरहेको छ। र यो कुरा चाहिँ अब वचनले पनि अब दुईजना चाहिँ अब एक भन्दा असल हुन्छ भनेर होइन बताएको छ, र तीन डोरीले चाहिँ बाँधेको त्यो डोरी चाहिँ हतपत्तर टुट्दैन भनेर पनि हामीले पढिरहेको हुन्छौँ। त्यसैले पति पत्नी र परमेश्वर यो केवल एउटा फर्मुला होइन, यो एउटा जीवनशैली हो, सबै हरेक जोडीहरूको लागि महत्वपूर्ण कुरा हो। सँगै प्रार्थना गर्ने, सँगै वचन पढ्ने, एकअर्काको लागि प्रार्थना गर्ने, र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ म आफ्नो जीवनसाथीलाई बदल्न चाहन्छु भन्दा पनि पहिले चाहिँ हे प्रभु मलाई बदल्नुहोस् भन्नु चाहिँ सिक्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुराहरू रहेको छ। र परमेश्वरलाई विवाहमा पहिलो स्थानमा जहिले पनि राख्नु नै पर्छ, परमेश्वर विवाहको चाहिँ केन्द्रबिन्दु हुनु नै पर्छ भन्ने कुरालाई चाहिँ एकदमै जोड दिन चाहन्छौँ। र अझै धेरै कुराहरू राख्न चाहन्थे म, तर कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छु र मैले विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आदम एन्ड इभबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वाल छँदै छ नि।
8: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
10: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
11: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
10: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
11: र फोन नम्बर 01513010 01513010।
10: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
8: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
12: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
13: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
12: अनि यी सबै कहाँ पाउने त दाई?
13: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
12: कार्यक्रम मुक्तिको मार्ग
13: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
14: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?

0: देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
4: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनर पार्टन चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
1: टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर त्यस्तै वचनलाई सुनौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। प्रिय मित्र, हामीहरू फेरि पनि पवित्र बाइबलको नयाँ करारको खण्ड अर्थात चारवटा सुसमाचारको पुस्तकको खण्डलाई बुझ्ने समयमा आइपुगेका छौ। यसमा हामी तपाईँलाई चारवटा सुसमाचारका पुस्तकलाई बुझ्नको लागि केही कुराहरू बताउनेछौ। र मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा बुझाइ क्रमाङ्क भाग 11 दिनु, प्रार्थना गर्नु र उपवास बस्नुको बारेमा मत्ती 6:1-18, लुका 11:1-4 पद र त्यसै गरेर भौतिक थोकहरूको विषयमा चिन्ताको बारेमा मत्ती 6:19-34, लुका 12:22-34 पदमा रहेको केही कुरालाई बताएका थियौं। र त्यसै गरेर हामीले तपाईँलाई अरूलाई दोष लाउनु विषयमा पनि अर्थात अरूलाई दोष लगाउने विषयमा पनि केही कुरा बताएका थियौं। मत्ती 7:1-6 पद अनि लुका 6:37-42 पदमा रहेको केही कुरा, अनि त्यसै गरेर बिन्ती प्रार्थनाहरूको बारेमा पनि हामीले तपाईँलाई मत्ती 7:6-12 पदमा रहेको केही कुरा, अनि लुका 11:5-13 पदमा रहेका केही कुरा, अनि त्यसै गरेर हामीले हाम्रो सो बुझाइ क्रमाङ्कलाई चाहिँ दुईवटा बाटोको बारेमा केही कुरा बताएर हामीले अन्त्य गरेका थियौं, जुन चाहिँ मत्ती 7:13-29 र लुका 6:43-49 रहेको वचनखण्ड थियो। र आज भने हामी तपाईँलाई चारवटा सुसमाचारका पुस्तकको बुझाइ क्रमाङ्क 12 चाहिँ हामी तपाईँलाई येशु फेरि यरुसलेममा आउनु भएको बारेमा केही कुरा बताउनेछौ, त्यहाँ भएका घटना। आउनुहोस् हामी सोतर्फ लागौं। येशु फेरि यरुसलेममा, बेतसेदामा चंगाई र त्यसको नतिजा, योहन्ना 5:1-29 हामीले यस कुरालाई पाउँछौ। येशु युदीहरूको धार्मिक चाड मनाउन गालिलदेखि यरुसलेममा आउनुभयो। त्यसबेला उहाँ एउटा जलकुण्डमा जानुभयो, जहाँ धेरैजना अन्धा र लंगडाहरू निको हुने आशा राखेर रा आउँथे। योहन्ना 5:1-5 त्यहाँ एकजना व्यक्तिले येशूलाई सहायता माग्यो। उसलाई निको पारिदिने विन्ती गरेको होइन, किनकि येशू को हुनुहुन्छ भनी उसले चिनेको थिएन, तर जलकुण्डमा पस्न सहायता मागेको थियो। त्यसको जवाफमा येशूले उसलाई तुरुन्तै निको पार्नुभयो। योहन्ना 5:6-9 पदमा तपाईँले यस कुरालाई हेरेर पनि बुझ्न सक्नुहुन्छ। त्यो निको पार्ने काम सबातको दिनमा भएकोले यहुदी अगुवाहरू त्यस कार्यका निम्ति को जिम्मेवार थियो भनी जान्न उत्सुक भए। त्यो निको भएको मानिसको गलत कार्यहरूले गर्दा नै ऊ समस्यामा परेको हो भनी येशूले जान्नुहुन्थ्यो, र उहाँले उसलाई पश्चाताप गर्ने आग्रह गर्नुभयो। तर त्यस मानिसले येशूलाई खोज्नेहरूलाई येशूको बारेमा बताइदिए। योहन्ना 5:10-15 पद। मित्र, जब यहुदी अगुवाहरूले येशूलाई सबातका नियमहरू तोडेको आरोप लगाए, तब त्यसको जवाफमा येशूले उहाँका पिताले पनि सबात दिनमा काम गर्नुहुन्छ भनी भन्नुभयो। दिनदिनै उहाँले संसारको देखरेख गर्नुहुन्छ र उहाँका सृष्टिहरूको वास्ता गर्नुहुन्छ। जब उहाँले सबातको दिनमा सूर्यलाई उडाउन लाउनुहुन्छ, झरी बर्साउनुहुन्छ र घाँसलाई बढाउनुहुन्छ, तब उहाँले व्यवस्था भङ्ग गर्नुहुन्न। येशू पितासँग एक हुनुहुन्छ र सबातमा उहाँले दयाका कामहरू गर्नुहुँदा पाप गर्नुहुन्न। यस विषयमा तपाईँले योहन्ना 5:16 पढ्न सक्नुहुन्छ। येशूले परमेश्वरलाई उहाँका पिता भन्नुभएको सुनेर यहुदी अगुवाहरूले अझ कडा विरोध जनाए। जवाफमा येशूले उहाँहरूका सबै कार्यमा पिता र पुत्र एक हुनुहुन्छ भनी भन्नुभयो। उहाँहरू अलग अलग व्यक्ति हुनुभए पनि एक परमेश्वर हुनुहुन्छ। सबाथमा निको पार्ने कार्य गरेर येशूले पिताको आज्ञा विरूद्ध काम गरिरहनु भएको थिएन, तर पिताले चाहनु भएको काम गरिरहनु भएको थियो। योहन्ना 5:18-20 पदको क खण्ड। येशू परमेश्वर हुनुभएको कारण उहाँले योभन्दा अझ महान कार्यहरू गर्नुहुनेछ।
उहाँले मृतकलाई पुनर्जीवित पार्नुहुनेछ र अन्तिम न्याय गर्नुहुनेछ। जसले पुत्रलाई इन्कार गर्छ उसले परमेश्वरको अनादर गर्छ, तर पुत्रलाई ग्रहण गर्नेहरू तुरुन्तै आत्मिक मृत्युदेखि आत्मिक जीवनमा सर्छन्। यूहन्ना अध्याय 5 पद 20 खण्डदेखि तपाईँले पद 24 यसको कुरालाई हेरेर पनि बुझ्न सक्नुहुन्छ। जब मृतकहरूलाई आत्मिक न्यायका निम्ति जीवित पारिनेछ त्यसबेला त्यो न्याय पुत्रले गर्नुहुनेछ, तर उहाँले दिनुहुने जीवनलाई ग्रहण गर्नेहरू दोषी ठहरिने छैनन्। यसकुरालाई तपाईँले यूहन्ना 5:25-29 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, अब नै हामी तपाईँलाई येशूका निम्ति साक्षीहरूका विषयमा यूहन्ना 5:30-47 रहेका केही कुरा बताउनेछौ। येशूले परमेश्वरको अख्तियार सहित कार्य गर्नुभयो, तर यहुदीहरूलाई विश्वास दिलाउन उहाँले आफ्नै पक्षमा प्रमाण दिनु भएन। परमेश्वर उहाँको साक्षी हुनुहुन्थ्यो र यहुदीहरूले स्वीकार नगरे पनि येशूले उहाँको साक्षीलाई ग्रहण गर्नुभयो। यूहन्ना 5:30-32 पद। परमेश्वर नै उहाँको साक्षी हुनु भएपछि येशूलाई अरू कसैको दरकार थिएन, तर यहुदीहरूले संसारका साक्षीहरू चाहेका भए ती उपलब्ध थिए। येशूले तिनीहरूलाई 3 साक्षी दिनुभयो जसले यहुदी व्यवस्था अन्तर्गत साक्षीहरू हुनुपर्ने नियमको आधारमा उहाँलाई दोष लाउन खोज्नेहरूलाई सन्तुष्ट पार्न सक्थे। र यस कुराको विषयमा चाहिँ हामीले व्यवस्था 19:15 पढेर पनि बुझ्न सक्छौ। बप्तिस्मा दिने यूहन्नाले गरेका मसीहको आगमनको घोषणा अन्धारो ठाउँमा बत्ती बालेको जस्तो थियो। मानिसहरूले शुरूमा तिनलाई स्वागत गरे, तर तिनले उनीहरूलाई पाप मार्गबाट फर्कने आह्वान गरेका देखेर उनीहरूको तिनमा रुचि हरायो, अर्थात् बप्तिस्मा दिने यूहन्नामा रुचि हरायो। यूहन्ना 5:33-35 यसको लागि तपाईँले पढ्न सक्नुहुन्छ। मित्र, दोस्रो साक्षी येशूको काम थियो। उहाँले गर्नुभएका आश्चर्य कर्महरू अदृश्य परमेश्वरको उपस्थिति र शक्तिको प्रत्यक्ष प्रमाण थिए। यूहन्ना 5:36-38 तेस्रो पुरानो करारको पवित्र शास्त्र थिए, जुन यहुदीहरूले परिश्रम साथ अध्ययन गर्थे र तिनीहरू व्यवस्था पालन गरियो भने अनन्त जीवन पाइन्छ भन्ने सोच्थे। तापनि तिनीहरूका अध्ययनले तिनीहरूलाई पवित्र शास्त्रले लेखाएका उद्धारकर्तालाई ग्रहण गर्ने बनाएन, यसैले तिनीहरूले अनन्त जीवन पनि पाएनन्। यूहन्ना 5:39-40 यसकोलाई हेर्न सक्नुहुन्छ। मित्र, येशूले ती यहुदीले जस्तो मानिसहरूको प्रशंसा खोज्नु भएन। यहुदीहरूले ती मानिसलाई स्वागत गरे जसले आफैलाई शिक्षक नियुक्त गरेका थिए, तर उहाँलाई इन्कार गरे जसलाई परमेश्वरले नियुक्त गर्नुभएको थियो। यसकोलाई तपाईँले यूहन्ना 5:41-44 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। यदि तिनीहरूले नियम कानूनहरूका विषयमा विवाद गर्नुभन्दा बरू मूसाको वास्तविक अर्थ बुझेका भए येशूलाई स्वागत गर्ने थिए। मूसाको शिक्षाले औलाएका व्यक्ति उनै हुनुहुन्छ भने तिनीहरूले बुझ्ने थिए, अनि उहाँलाई इन्कार गरेर तिनीहरूले मूसालाई नै इन्कार गरे, अनि तिनीहरू मूसाले लेखेकै कुराहरूद्वारा दोषी ठहरिए। यसको लागि तपाईँले यूहन्ना 5:45-47 पढेर पनि हेर्न सक्नुहुन्छ। मित्र, आज हामीले तपाईँलाई 4 संसारका पुस्तकको बुझाइ क्रमाङ्क 12 येशू फेरि यरुसलेममा आउनुभएको बारेमा बताएका छौ, जहाँ हामीले तपाईँलाई बेथस्दामा चङ्गाई र त्यसको नतिजा यूहन्ना 5:1-29 रहेको केही कुरा र येशूका निम्ति साक्षीहरू यूहन्ना 5:30-47 रहेका केही कुरा बताएका छौ। हामी तपाईँलाई हाम्रो यस बुझाइ क्रमाङ्कको अर्को श्रृङ्खलामा गालिनमा येशु फर्कनु भएको र त्यहाँ गर्नुभएको कार्यहरूको बारेमा बताउनेछौ। अहिलेसम्म हामीलाई यस बाइबल बुझाइको समयमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र आशा छ आज प्रस्तुत गरेका वचनमा रहेका यी कुराहरूले अवश्य पनि तपाईँले केही उत्साह प्राप्त गर्नुभएको छ र पवित्र बाइबल परमेश्वरको वचन
नयाँ करारको खण्डलाई अझ बुझ्नको लागि तपाईँले केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र भने हामी तपाईँलाई कार्यक्रमको अर्को भागमा लान चाहन्छौ र त्यसको लागि हामी तपाईँलाई एउटा गीत सुनाउन चाहन्छौं।

श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम हृदयलाई बुझाउमा स्वागत छ। र भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट। र अनलाइनमा तपाईँले हामीलाई लगइन गरेर www.goodnewsfm.com.nbmा सुन्न सक्नुहुन्छ। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। अब भने हामी तपाईँलाई फेरि पनि बाइबलको विषयमा केही कुरा बुझ्नको लागि पुरानो करारको खण्डमा के कुरा रहेका छन् भन्ने कुरा बताउनतर्फ लागिरहेका छौं। र मित्र, हामीले गएको श्रृंखलामा बाइबलमा भएका वितरणहरूलाई हेरेका थियौं, जसमध्ये हामीले 7 वितरणहरूलाई हेरेका थियौं र त्यसपछि हामीले पवित्र बाइबलमा भएका करारहरूलाई हेरेका थियौं। बिना शर्तको करार र शर्तको करार, 5 करारहरूलाई हामीले हेरेका थियौं। र हामी तपाईँलाई आगामी दिनमा पुरानो करारको पुस्तकहरूका विषयमा पनि बताउँदै जानेछौं। र आजको बाइबललाई बुझौ कार्यक्रममा चाहिँ हामी पुरानो करारको परिचयलाई हेर्नेछौं। प्रिय मित्र, हाम्रा गएका श्रृंखलाहरूमा पनि हेरिसकेका छौं कि पवित्र बाइबल चाहिँ 66 पुस्तकहरू वा पत्रहरू समावेश भएर बनेको एउटा विशेष पुस्तक हो। पुरानो करारमा 39 पुस्तकहरू छन् र नयाँ करारमा 27 पुस्तकहरू हामी पाउँदछौ, जसलाई करिब 40 मानिसहरूले परमेश्वरको प्रेरणामा, पवित्रात्मा परमेश्वरको प्रेरणामा 1500 वर्षको अवधिमा तयार पारेका हुन्। र त्यसैले यस पुस्तकको लेखक चाहिँ पवित्र आत्मा परमेश्वर अर्थात स्वयं परमेश्वर नै हुनुहुन्छ। धार्मिक वचन खण्डहरूमा यो एउटा नौलो धर्मशास्त्र हो, किनभने यसले यो परमेश्वरद्वारा प्रेरित भएको वचन हो भनी दावी गर्दछ। दोस्रो तिमोथी 3:16, यो परमेश्वरका मानिसहरूद्वारा लेखिएको हो जसलाई परमेश्वरको वचनहरू बोल्न र लेख्नको निम्ति परमेश्वरको आत्माद्वारा अभिप्रेरित गर्नुभएको थियो। दोस्रो पत्रुस 1:21, पवित्र बाइबल परमेश्वरको वचनको रूपमा सदा सर्वदा रहिरहन्छ। यसैया 40:8, यद्यपि यी विभिन्न भाषाहरूमा लेखिएका सानाभन्दा साना पुस्तक पनि लोप हुने छैन। मत्ती 5:18, त्योभन्दा पनि बढी परमेश्वरको वचन जीवित र शक्तिशाली छ। हिब्रू 4:12, र यसले येशु ख्रिस्टमाथि राखेको विश्वासद्वारा बुद्धिमानीपूर्वक उद्धारमा प्रवेश गर्ने सक्षम बनाउँदछ। दोस्रो तिमोथी 3:15, बाइबलको पुरानो करारलाई हिब्रूहरूको धर्मशास्त्रको रूपमा पनि लिइन्छ। यहुदीहरूको परम्परा अनुसार यसमा 24 पुस्तकहरू समावेश भएको पाइन्छ। ती पुस्तकहरूलाई व्यवस्था, अगमवक्ता र पत्रहरू गरी 3 विभाजन गरिएको छ। अंग्रेजी बाइबललाई पुरानो करारमा 39 पुस्तकहरूमा विभाजन गरेर मिलाएर राखिएको पाइन्छ, जसलाई व्यवस्था, इतिहास, कविताको पुस्तक, ठूलो गमवक्ताहरूका र साना गमवक्ताहरूका पुस्तकहरूमा वर्गीकरण गरेको पाइन्छ। पवित्र बाइबलको पुरानो करारमा उल्लेख भएका घटनाहरू ऐतिहासिक सत्यताहरू हुन्, जसलाई परमेश्वरले उहाँको उद्देश्यलाई प्रकाश पार्नको लागि छनौट गर्नुभयो र त्यसलाई धर्मशास्त्रको वचन खण्डद्वारा आफैले पनि प्रमाणित गर्दछ। निहमिया 8:9, दानियल 9, र यशुले संसारमा रहँदा गर्नुभएको सेवकाईको गवाहीद्वारा पनि यसलाई प्रमाणित गर्दछ। मत्ती 4:7 अनि मत्ती 11:13। परमेश्वरले अक्षरश रूपमा अदनको बगैँचामा भएको आदम र हब्बाको घटनालाई मत्ती 19:4-6 माछाको पेटभित्र रहेको योनाको बारेमा, मत्ती 12:40 र हाबिलदेखि जकरियासम्मको आफ्नो प्राण गुमाएकाहरूको सम्पूर्ण इतिहासलाई मत्ती 23:35 पनि उल्लेख गर्नुभएको हामी देख्न सक्दछौ। प्रेरित 7 उल्लेख गरिएको स्टिफनसको भाषणले हामीहरूलाई पुरानो करारको पुस्तकमा प्रस्तुत गरिएको
इसरायलको इतिहासको जस्तै गरी संक्षिप्त रूपमा सारांशको रूपमा त्यसबारेमा बताउँदछ। प्रेरित पावलले हामीलाई बताउँदछन् कि यी कुराहरू हाम्रो मार्ग निर्देशनको लागि यस उदाहरणलाई व्यावहारिक रूपमा बताउनका निम्ति लेखिएका हुन् र अन्तका दिनहरूमा यी प्रवृत्तिहरूलाई व्यवस्था गरिरहेका हामी देख्न सक्दछौ। पहिलो कुरन्थी 10:11। प्रिय मित्र, यस अध्ययनको उद्देश्यहरू भनेको पवित्र बाइबल परमेश्वरद्वारा प्रेरित भएको वचन हो जसलाई यसका वास्तविक लेखकहरूले कुनै पनि त्रुटि बिना नै तथ्यलाई सुरक्षित साथ लेखेका हुन् जसलाई धेरै शताब्दी अघिदेखि नै मौखिक वा परम्परागत लेखोटहरूद्वारा विशेषज्ञता साथ उल्टा गरिएको हो र हालको हाम्रो आधुनिक संस्करणहरूमा पनि यसलाई ठिक प्रकारले अनुवाद गर्नु र गराउनु हो। यस 66 पुस्तकहरूबाट कुनै एक शब्द पनि थप वा घटाइएको छैन। यसलाई परमेश्वर र मानिसद्वारा आधिकारिक र प्रमाणित गरिएको छ। गलाती 1:8 र प्रकाश 22:18-19 पदमा हामी यो कुरालाई पाउन सक्छौ। पवित्र बाइबललाई अरू कुनै पनि पुस्तकहरूसँग तुलना गर्न सकिँदैन र यसले दिने सबै सैद्धान्तिक शिक्षाहरू सत्यतासँग सम्बन्धित छन् भनी यसलाई प्रकट गराउँदछ। पवित्र बाइबलमा भएको पुरानो करार र नयाँ करारहरूमा परमेश्वरले पूर्ण सत्यताको बारेमा उल्लेख गर्नुभएको कुरा पाइन्छ र यो साधारण व्याकरणको नियमहरू र वाक्य विन्यासमा अनुवाद भएको छ। र मित्र, हामी तपाईँलाई आगामी श्रृङ्खलाहरूमा अरू कुनै पनि पुस्तकहरूसँग तुलना गर्न सकिँदैन र यसले दिने सबै सैद्धान्तिक शिक्षाहरू सत्यतासँग सम्बन्धित छन् भनी यसलाई प्रकट गराउँदछ। पवित्र

विषयमा अझ अधिक जानकारी दिने जानेछौ र बाइबललाई बुझ्नको लागि केही मदत अवश्य तपाईँले पाउनुहुनेछ। अब आउनुहोस् र मिठो गीत सुन्नेछौं।

0: प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। र मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ। आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशू ख्रिष्टको नाउँमा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। हामीले हाम्रा पछिल्ला दुई पाठहरूमा योहन्नाको पुस्तक अध्याय 3:16 हेरिरहेका थियौं। अब आजको हाम्रो पाठमा योहन्ना अध्याय 3:15 हामी हेर्नेछौ। वास्तवमा यसलाई योहन्ना अध्याय 3:16 हेर्नभन्दा अगाडि नै हेर्नुपर्ने थियो। अब जब हामीले योहन्ना अध्याय 16 जब अध्ययन गरिसकेका छौं, तब तपाईँले यसलाई योहन्ना अध्याय 3:16 अगाडि राखेर यसको विषयमा विचार गर्न सक्नुहुन्छ। यस पदले प्रभु येशू ख्रीष्टको विषयमा नै बताइरहेको छ, जसको विषयमा योहन्ना अध्याय 3:16 बताइएको छ। योहन्ना अध्याय 3:15 भन्दछ, जसले विश्वास गर्छ त्यसले उहाँमा अनन्त जीवन पाउँछ। अब यस पदले पनि करिब करिब उही कुरा नै बताउँदछ जुन यसलाई पछ्याउने अर्को पदले बताउँदछ, जुन पदलाई हामीले हाम्रा पछिल्ला दुई अध्ययनहरूमा हेरिसकेका छौ, अर्थात योहन्ना अध्याय 3:16। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र हामीले सिक्यौं कि यस्तो भन्ने शब्दको अर्थ यस किसिमले अर्थात यस रीतिले भन्ने हुन्छ। योहन्ना अध्याय 3:16 हामीलाई सिकाइरहेको छ कि परमेश्वरले यस्तो किसिमले या कस्तो रीतिले यस संसारलाई प्रेम गर्नुभयो। परमेश्वरले यो सुन्दर तथ्यलाई दुई पटक उल्लेख गर्नुभयो, पहिलो पद 15 र अब पद 16, ताकि हामीले एकदमै स्पष्टसित बुझ्न सकेका हौं कि हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्यौं भने मात्र हामीलाई अनन्त नरक दण्डको भागीदार बनाइने छैन, र यसै गरी उहाँमाथिको विश्वासले मात्र हामी परमेश्वरको क्रोधको भागीदार हुने छैनौं। मित्र, के तपाईँलाई याद छ कि हामीले हाम्रो पछिल्लो अध्ययनमा कुराकानी गरिरहेका थियौं कि यो कसरी सम्भव छ कि यदि हामीले प्रभु येशू ख्रीष्टमाथि साँचो रूपमा विश्वास गर्दछौं भने तब त यसको अर्थ यो हुँदछ कि परमेश्वरले हामीलाई हाम्रा पापदेखि उद्धार गरिसक्नु भएको छ, हामीलाई बचाइसक्नु भएको छ, र हामीले नरक दण्डलाई भोग्नुपर्ने छैन, हामी नरकको सामु आउनुपर्ने छैन। हामीहरूको निम्ति प्रभु येशू ख्रीष्ट पाप बन्नुभयो, अर्थात उहाँले आफूमाथि उहाँका मानिसहरूको पापहरू लिनुभयो। पछि हाम्रो अध्ययनमा हामी क्रुसको बारेमा र प्रभु येशू ख्रीष्ट यस संसारमा हाम्रो उद्धारकर्ताको रूपमा आउनुभएको विषयमा सिक्नेछौ, र येशू क्रुसमा बलिदान हुनुभएको क्षण त्यही समय हो जुन बेलामा परमेश्वरले उहाँको क्रोध येशूमाथि राख्नुभयो, र यो क्रोधको परिणाम यति धेरै थियो कि यो ती सबै जो जतिले उहाँमाथि विश्वास गर्दछन् तिनीहरूले नरकमा रहेर बिताउनु पर्ने अनन्तकालको सजायको बराबरी नै थियो। अर्को शब्दमा भन्नुपर्दा येशू ख्रीष्टले हामीहरूको सट्टामा प्रभावकारी तवरले नरकको दण्ड सहनुभयो, उहाँ हामीहरूको सट्टामा नरकमा जानुभयो, र उहाँले हामीहरूको पापको मूल्य चुकाउनु भएको कारणले अब हामीहरू परमेश्वरको क्रोध मुनि हुने छैनौ। यसै कारणले अब परमेश्वरले हामीहरूसित यो तथ्यको बारेमा कुराकानी गर्न सक्नुहुन्छ कि हामीहरूसित अनन्त जीवन छ। यदि हामीहरू परमेश्वरको क्रोधमुनि छैनौं भने र यदि हामीहरू हाम्रो पापको निम्ति परमेश्वरको क्रोधमुनि छैनौं भने तब त्यसको मतलब त यस्तो जस्तो हो कि हामीहरूले कहिल्यै पनि पाप गरेका नै छैनौं। परमेश्वरको कानूनले भन्दछ पापको ज्याला मृत्यु हो। हामी अनन्त जीवन पाएकाहरूका निम्ति अब यो वचन हामीहरूको विरूद्धमा खड़ा हुन सक्दैन, र परमेश्वरले उहाँको वचनद्वारा सोही कुरा नै प्रतिज्ञा गर्नुहुन्छ। र यही नै उद्धारको अद्भुत सुसमाचार हो। अब तपाईँको मनमा सायद ठिक अहिले प्रश्न उठ्दछ होला र सोच्नुहुन्छ होला, यो त वास्तवमा नै एउटा अद्भुत र उत्तम विचार हो, तर के परमेश्वर जो यति निर्दोष यति पवित्र हुनुहुन्छ र जसको विरूद्धमा मानव जातिले यति नराम्रोसित पाप गरेका छन्, उही परमेश्वरले मानव स्वभाव धारण गरी मानिस बनेर उहाँका मानिसहरूका पापहरू आफूमाथि लिएर शासना दण्ड र परमेश्वरको क्रोधलाई यति धेरै परिणाममा भोग्नुभयो जुन हामीहरूले नरकमा रहेर बिताउनु पर्ने अनन्तकालको सजायको बराबरी नै थियो। के परमेश्वरले हामीहरूको सट्टामा यस्तो गर्नु सम्भव छ? हो मित्र, म तपाईँको विचारसित सहमत छु। यो एउटा यस्तो विषय हो जसलाई हामी बुझ्न सक्दैनौ। हामीले परमेश्वरको त्यो महान प्रेमलाई बुझ्न सक्दैनौ। यो एउटा असम्भव विचार हो। परमेश्वरले किन यस्तो गर्नुभयो त? हामी सबैले अवश्य यो याद राख्नुपर्दछ कि परमेश्वर परमेश्वर नै हुनुहुन्छ। उहाँ आफ्नो हरेक गुणमा निर्दोष हुनुहुन्छ। उहाँ आफ्नो पवित्रतामा निर्दोष र पूर्ण हुनुहुन्छ। उहाँ आफ्नो न्यायमा निर्दोष हुनुहुन्छ र उहाँ आफ्नो कृपा र प्रेममा पनि निर्दोष हुनुहुन्छ। र यहाँ हामीले परमेश्वरको महान प्रेमको पूर्णतालाई देख्दछौ। हुनसक्छ अब तपाईँले सोध्नुहुन्छ होला, जे भए पनि ठिक छ, यदि परमेश्वर परमेश्वर नै हुनुहुन्छ भने हाम्रो पापहरूको क्षमाको लागि उहाँले किन यस्तो प्रकारको मार्गलाई अप्नाउनु भयो त? किन उहाँले सामान्य तवरमा नै परमेश्वरीय घोषणाद्वारा भन्न सक्नु भएन, तिमीले पाप गरेका छौ तर म राजा भएको कारणले, म सृष्टिको प्रभु भएको कारणले मैले निर्णय गरेको छु कि पापको ज्याला मृत्यु हो भन्ने मेरो कानून जुन मेरो दृष्टिमा अनन्त नरक दण्ड हो त्यसलाई म एकातिर पछ्याएर राख्नेछु। म मेरो परमेश्वरीय घोषणाद्वारा सामान्य तवरले त्यो मेरो कानूनलाई एकातिर पछ्याएर राख्नेछु र तिमीलाई अनन्त जीवन प्राप्त गर्न दिनेछु, मेरो बालक हुने अनुमति दिनेछु र तिमीलाई नरकमा पठाउने छैन। यदि परमेश्वरले यसो गर्नुभएको भए त्यसपछि समस्या यो हुने थियो कि परमेश्वरले उहाँको आफ्नो पवित्रता उहाँको आफ्नो न्यायलाई नै उल्लङ्घन गर्नुभएको हुने थियो। सायद यस्तो कार्य त एउटा मानव शासकले मात्र गर्न सक्दछ। हुनसक्छ कुनै देशको एउटा शासकले एउटा अपराधी जो जेल जानु पर्दछ उसलाई त्यतिकै छोड्ने निर्णय गर्न सक्दछ र हामीले यो अन्यायको कार्य भइरहेको सिर्फ हेरेर मात्र बस्नुपर्नेछ। तर परमेश्वरले यस्तो कार्य गर्न सक्नुहुन्न, यस्तो कार्य गर्नुहुन्न, किनभने उहाँ सिद्ध न्यायकर्ता हुनुहुन्छ, उहाँ परम पवित्र हुनुहुन्छ र यसै कारण परमेश्वरको इन्साफ र परमेश्वरको पवित्रताले हाम्रो पापहरूको सजाय भोग्नु नै पर्ने माग गर्दछ। यसै कारण यदि परमेश्वरले एउटा मानिसलाई यस दुःखदायी मानव परिस्थितिबाट त्यतिकै उम्कन दिनुहुन्छ भने त्यो कार्यले उहाँको विरूद्ध विद्रोह गरेको हुन्छ। त्यसैले यो आवश्यक छ कि परमेश्वरको त्यो मागलाई पूरा गर्नको निम्ति मानव जातिको सट्टामा कोही भेटाइनु पर्दछ जसले मानव जातिको निम्ति भनेर परमेश्वरको क्रोधलाई भोगिदिनुहुनेछ, जसले मानव जातिको ठाउँमा बसेर परमेश्वरको क्रोधलाई लिन सक्नुहुनेछ ताकि मानिस मुक्त हुनेछ। यसकारणले मानिसहरूमध्ये कोही पनि पापरहित नभएकोले र परमेश्वरको त्यो क्रोधको दण्डको परिणाम बराबरको शासना भोगाई जसले परमेश्वरको क्रोधमा परेका एकदमै धेरै मानिसहरूलाई उद्धार गर्दछ, त्यस दण्डलाई आफूमाथि उठाउन सक्ने कोही नभएको कारणले परमेश्वरले मात्रै त्यस कार्यलाई गर्न सक्नुहुन्थ्यो। यसै कारणले परमेश्वरले उहाँको महाप्रतापी प्रेममा उहाँको उद्वेगको र अद्भुत प्रेममा एउटा मानिसको रूप धारण गर्नुभयो र उहाँले हाम्रा पापहरू लिनुभयो र परमेश्वरले येशु ख्रीष्टलाई हाम्रा पापहरूका निम्ति दण्ड दिनुभयो। त्यसको फलस्वरूप मानव जातिले प्रभु येशु ख्रीष्टमाथि विश्वास गरेका छन् उनीहरूले नरकको शासनालाई भोग्नुपर्ने छैन। अब यी प्रश्नहरूको समाप्तिमा सायद यस्तै सन्दर्भमा हामीले सोध्न सक्दछौ, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु भनेको के हो? यसको मतलब प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु हो। हामीले सामान्य रूपमा उहाँलाई उद्धारकर्ता भनी स्वीकार गर्नु होइन। यसको मतलब हामीले सामान्य रूपमा पवित्र बाइबल परमेश्वरको वचन हो भनी स्वीकार गर्नु या हामीहरू पापीहरू हौ र हामीहरू हाम्रा पापहरूको कारणले नरक जानु पर्दछ भनी स्वीकार गरेको जस्तो होइन। हुन त यी सबै त्यसमा समावेश भएका कुराहरू हुन्, तर वास्तवमा प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु भन्नुको मतलब हाम्रो सम्पूर्ण जीवन उहाँलाई सुम्पनु वा समर्पण गर्नु हो। यसको मतलब हाम्रा इच्छाहरू उहाँको भरोसामा छोडिदिएका हुन्छौं र उहाँ हाम्रो जीवनको राजा हुनुभएको हुन्छ। तर त्यसो भए तापनि हामीहरू अझ पनि हाम्रा देशका शासकहरूप्रति आज्ञाकारी नै हुनुपर्दछ। हामीलाई परमेश्वरले त्यही नै भन्नुभएको छ। जबसम्म उनीहरूले हामीलाई बाइबल विपरीत कुनै कार्य गर्नलाई भन्दैनन् तबसम्म हामीहरू सम्पूर्ण रूपले हाम्रा देशका शासकहरू, ती शासकहरू जसले हामीहरूमाथि शासन गर्दछन्, हामी तिनीहरूप्रति आज्ञाकारी नै हुनुपर्दछ। तर हाम्रो आखिरी राजा, हाम्रो अन्तिम राजा जो हामीहरूको अन्तिम शासक हुनुहुन्छ, उहाँ प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। उहाँ उही हुनुहुन्छ जसप्रति हामीहरू सबैभन्दा बढी आज्ञाकारी हुनुपर्दछ। हामीहरू हाम्रा देशका शासकहरूप्रति आज्ञाकारी छौं, किनभने परमेश्वर प्रभु येशू ख्रीष्टले हामीलाई आज्ञा गर्नुभएको छ कि हामीमाथि शासन गर्नेहरूप्रति हामी आज्ञाकारी हुनुपर्दछ। परमेश्वरलाई थाहा छ कि कुनै प्रकारको एउटा राज्य र शासन प्रणालीमा छौं, तर जब हामी परमेश्वरको बालक बन्दछौं, हामीहरू एउटा देशको नागरिक भइसकेको अवस्थामा नै पनि आत्मिक रूपमा अनन्तकालको लागि हामी एउटा आत्मिक राज्यको सदस्य बन्दछौं जुन सदा सर्वदासम्म रहिरहन्छ र त्यो राज्य प्रभु येशू ख्रीष्टको राज्य हो। मित्र, हाम्रो अर्को अध्ययनमा ख्रीष्ट हामीहरूको निम्ति पाप बन्नुभयो भन्ने तथ्यलाई हामी अलिकति विस्तृत रूपमा हेर्नेछौ। अहिलेलाई भने आजको पाठलाई म यही नै अन्त्य गर्न चाहन्छु। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 56 हो।
1: हजुर, संसारमा सबैभन्दा अनमोल थोक के होला?
2: नानी, संसारमा सबै थोक भन्दा अनमोल थोक चाहिँ ख्रीष्ट येशूले आफ्नो प्राण दिनुहुँदा कालवरीको क्रुसमा बगाउनु भएको रगत नै हो।
1: के त्यो सुन, चाँदी, हिरा मोती र अरू सबै रत्नहरू भन्दा अनमोल छ?
2: नानी, येशूको रगतको तुलना संसारमा भएको कुनै पनि थोकसँग गर्न सकिँदैन, किनभने संसारमा भएको जति नै रुपियाँ पैसा, धन सम्पत्ति, मानिसले गरेको पाप र अधर्मको क्षमा त्यसले हुन सक्दैन, न त अरू कुनै पशु प्राणीको रगतले क्षमा हुन सक्छ। तर केवल येशूको अनमोल रगतले मात्र मानिसको पाप र अधर्मको क्षमा हुन सक्छ। त्यसै कारण येशूको रगत अति नै अनमोलको छ, त्यो सस्तो छँदै छैन। नानी, कुरा बुझ्यौ?
1: मलाई त बुझ्नै गाह्रो भयो हजुर बुवा।
2: लौ आऊ, म तिमीलाई स्पष्टसँग बताउनेछु।

प्रिय मित्र, अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुडिज एफएम 105.1 MHz काठमाडौँबाट र गुडिज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुडिज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझौंलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, आउ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचनको सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिष्टीय हाम्रा मुक्तिदाता प्रभु येशु ख्रिष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 1:18-27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यहाँ यसरी हामी पाठ गर्नेछौ। ससाना केटाकेटीहरू, आखिरी घड़ी यही हो, ख्रिस्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रिस्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यो अखेरी घड़ी हो। तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन्छ तिनीहरू हामी सँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूठ सत्यबाट आउँदैन भनी तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूठो को हो? झूठो त्यो हो जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यसमा पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले शुरूदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। यदि शुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, आनन्द जीवन। तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ। अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रिस्टमा रहिरहो। आदरणीय श्रोता, यो खण्डमा हामी अभिषेक जनहरूसँग एकसाथ संगति गर्न सकिन्छ भन्ने मुख्य विचार हामी यहाँ पाउँछौ। अभिषेक जनहरूसँग येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मामा जिउनेहरू, येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मा अनुसार जिउनेहरू अथवा वचन अनुसार जिउनेहरू एकसाथ संगति गर्न सकिन्छ। मण्डली संगतिमा आउने, मण्डलीमा संगति गर्ने कुराहरू र एक अर्कोसँग भेटघाट गरेर एकसाथ परमेश्वरसँग आराधना गर्नका लागि एकले अर्कालाई उत्साह दिनका लागि प्रोत्साहन दिनका लागि र एकसाथ भएर संसारमा सुसमाचार सुनाउनका लागि अभिषेक जनहरूसँगको एकसाथ संगतिले ठूलो काम गर्दछ र युहन्नाले यहाँनिर यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुन् र परमेश्वरको सन्तानहरू एकसाथ भेला भएर आराधना गर्न सकिन्छ, संगति गर्न सकिन्छ, मण्डलीमा एकसाथ प्रभुको महिमा गर्न सकिन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। र विश्वास नगर्नेहरू जसले वचन पालन गर्दैनन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्न सक्दैनन्, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ चाहिँ यहाँ भन्छ को झुटो भन्दा यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने व्यक्तिहरू चाहिँ झुटो हो भने त्यसकारण युहन्नाले यहाँ के भन्दछ भन्दा ख्रीष्ट विरोधीहरू धेरै आइराखेका छन् भनेका छन्। ससाना केटाकेटीहरू अखेरी घडी यही हो ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। को हो ख्रीष्ट विरोधी? ख्रीष्ट विरोधीहरू भनेको चाहिँ यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेहरू अब अखेरी दिनहरूमा अखेरी घडीहरूमा आउने छन् भनेर लेखकले यो कुरा दर्शकहरूलाई प्रापकहरूलाई अथवा विश्वास गर्नेहरूलाई यसरी सम्बोधन गरिराखेको हामी देख्छौ। र अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यी अखेरी घडी हो। अखेरी घडी भनेको अन्तिम दिनहरूमा चाहिँ ख्रीष्ट विरोधीहरू आउँछन् र येशूलाई ख्रीष्ट भनेर स्वीकार गर्दैनन्। ख्रीष्ट भनेको अभिषेक गरिएको छ, यीशु ख्रीष्ट चाहिँ मानव जातिको निम्ति पापको प्रायश्चितको निम्ति क्रुसमा बलिदान गर्नका निम्ति अभिषेक गरिएको अथवा छुट्याइएको एउटा व्यक्ति हो भन्ने कुरा स्वीकार नगर्नु नै झुटो हो, किनभने बाइबल भरि नै यीशु ख्रीष्ट चाहिँ यो संसारमा पापको बलिको निम्ति प्रायश्चितको निम्ति सबै मानव जातिको पापलाई शुद्ध पार्नका निम्ति मानव जातिको पाप र अधर्मलाई क्षमा गर्नका निम्ति उहाँ विश्वास गरेर धर्मी हुनका निम्ति उहाँलाई अभिषेक गरिएको उहाँ ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट भनेको उहाँलाई अलग गरिएको यही कामको निम्ति उहाँलाई अभिषेक गरिएको भन्ने कुरा अर्थ हुन्छ। तर यही कुरालाई विश्वास नगर्नेहरू अखेरी दिनहरूमा हुन्छन् भनेर यहाँ भनिएको हामी यहाँ देख्छौ। र तिनीहरू हामीबाट निस्केर गए भनेको चाहिँ येशु ख्रीष्टलाई यीशुलाई ख्रीष्ट हो भनेर विश्वास गर्ने व्यक्तिहरू, येशु ख्रीष्ट चाहिँ पापको प्रायश्चितको निम्ति हाम्रो लागि बलिदान हुनुभयो भनेर विश्वास गर्नेहरूको लागि, अनि येशुलाई नै प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबैजना अभिषेकको स्थानमा रहेका छन्। जसले येशुलाई विश्वास गर्छन्, जो ख्रीष्ट भनेर विश्वास गर्छन्, उनीहरू चाहिँ पक्कै नै परमेश्वरका सन्तान हुन् र लेखकले हामी भनेर सम्बोधन गरेको चाहिँ येशुलाई विश्वास गरेका हरू उहाँका चेलाहरू आज्ञा पालन गर्ने सबै प्रभुको वचन अनुसार जिउनेहरू सबैलाई एउटा अभिषेकको समूहमा यहाँ संलग्न गराएका छन्। त्यसैले यहाँ के भन्छ भन्दाखेरि ती व्यक्तिहरू जो झुटाहरू हुन्, जो ख्रीष्ट विरोधीहरू हुन्, उनीहरू हामीसँग संगति गर्न सक्दैन भनेको चाहिँ येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरूको समूहमा यी व्यक्तिहरू सँगै रहन सक्दैनन्। अनि यो छुट्टिनुको अर्थ पनि यही हो कि छुट्टिनलाई सजिलो पनि यही हो कि येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरू एक समूहमा हुन्छन् र येशूलाई ख्रीष्ट हो अथवा मसीहा हुनुहुन्छ, उहाँ अभिषेक जन हुनुहुन्छ भनेर विश्वास नगर्नेहरूको समूह अर्को हुन्छ। त्यसकारणले स्वत यो दुईटाको बीचमा संगति हुन सक्दैन र उनीहरू आफ्नै किसिमले अगाडि बढ्छन् र यीशुलाई विश्वास गर्नेहरू आफ्नै हिसाबले अगाडि बढ्छ। त्यसैले यहाँनिर हामी यहाँ देख्छौ ख्रिस्ट विरोधीहरू यीशुलाई विश्वास नगर्नेहरू र यीशु ख्रिस्टको ईश्वरत्वलाई इन्कार गर्नेहरू अथवा सजिलो भाषामा उहाँ ख्रिस्ट हुनुहुन्छ भन्ने कुरालाई स्वीकार नगर्नेहरू स्वत उनीहरू अलग हुन्छ र उनीहरू अलग भएकोमा नै यहाँ भन्छ कि यो ठिक हो। बीस पदमा चाहिँ तर तिमीहरूको अभिषेक पवित्र महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले सत्यलाई जान्दछ किनभने यीशुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ भनेर उहाँले आफैले यो घोषणा गर्नुभएको छ। र जसले यीशुलाई चिनेको हुन्छ विश्वास गरेको हुन्छ त्यो व्यक्ति चाहिँ महापवित्रबाट नै यो अभिषेक गरिएको हुन्छ। र आज आदरणीय श्रोताहरू यीशुलाई विश्वास गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि सोचाइहरू कस्तो हुन्छ, किन भनिएको होला, यीशुलाई किन विश्वास गर्नै पर्छ भनिएको होला, त्यो पनि हामीले एकपटक सोच्नुपर्छ। कुनै धर्मान्तरण गर्नलाई पनि होइन, यो सत्य कुरो जान्नुपर्छ, सबैले यो सत्य कुरो बुझ्नुपर्छ। एउटा व्यक्तिले आफ्नो सत्य सिद्धान्तलाई सत्यतालाई बुझ्नु भनेको सबैलाई अधिकार छ, सबैले यो बुझ्नुपर्छ किनभने यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको त बाइबल धर्मशास्त्रलाई पढ्नु भनेको त सत्य जान्नु हो नि, जुन सत्य चाहिँ सबै मानिसले जान्नु आवश्यक छ। यदि बाइबल धर्मशास्त्रले यीशु ख्रिस्टलाई विश्वास गरेपछि सत्य जान्न सक्छन् भने सबैको लागि नै हो नि सत्य जान्ने, त सत्य त एउटै हो। यीशुलाई सत्य भनेर विश्वास गर्नेहरूको लागि यो एकदमै महत्वपूर्ण छ। अनि यो पनि छ तिमीहरू सत्यलाई जान्दैन भनेर मैले लेखेको होइन, तर कुनै पनि झुटो सत्यबाट आउँदैन, सत्य जान्नेहरूले झुटा कुरा गर्दैन। झुट चाहिँ दियाबलसबाट आउँछ, झुटको पिता दियाबलस हो, त्यसै कारणले गर्दा हामी झुट गर्ने होइन, झुट बोल्ने होइन, तर सत्य बोल्ने मानिसहरू, सत्य कुरा बोल्दा सत्य कुरा परमेश्वरको वचन धर्मशास्त्र बाइबलले हामीलाई सिकाउँछ कि यीशु ख्रिस्ट सत्य हुनुहुन्छ, उहाँलाई विश्वास गर्नेहरूले सत्य प्राप्त गर्दछन्। सत्यको मूल त्यो हो, जसले यीशुलाई विश्वास गर्छ त्यसले सत्य प्राप्त गर्दछन्। र त्यति मात्रै होइन, यहाँनिर भन्छ कि पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न, जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले शुरूदेखि नै सुनेका छौ म त्यो तिमीहरूलाई तिमीहरूमा रहिरहोस्, यदि शुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई भन्नुभयो बमोजिम गर्नुभएको प्रतिज्ञा यही हो आनन्द जीवन। यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले पाउने कुरा चाहिँ आनन्द जीवन हो। यीशुलाई ख्रिस्ट हुनुहुन्छ भनेर विश्वास गर्नु, स्वीकार गर्नु सत्य जान्नु हो, र सत्य जान्ने व्यक्तिहरूले आनन्द जीवन पनि प्राप्त गर्छन्। र आनन्द जीवन भनेको चाहिँ मृत्यु पछिको पनि जिन्दगी हो, र मानिसको जीवन क्रुस भनौ मृत्युमा चिहानमा गएर सीमित हुँदैन। जसरी यीशु ख्रिस्टको चिहान रित्तो भयो, त्यसरी नै यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र सत्यले स्वतन्त्र बनाउँदछन् र स्वतन्त्रताले अनन्त जीवनमा प्रवेश गराउँछन्। त्यो चाहिँ चिहान पछिको पनि जिन्दगी बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा देखाएको छ कि यीशुलाई विश्वास गर्यो भने पक्कै पनि मानिसहरू परमेश्वरसँग अनन्त आनन्दसँग संगति गर्नेछन् र उहाँसँग सधैँ रहिरहनेछन्। र तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु, तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यक पर्दैन, तर उहाँको अभिषेक तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजे ख्रिस्टमा रहिरहो, यीशु ख्रिस्टमा रहिरहो, ख्रीष्ट येशूमा विश्वास गरिरहो भन्ने कुरा, किनभने उहाँ सत्य हुनुहुन्छ र उहाँमा आनन्द जीवन छ र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनु भएको छ। अब हामी उहाँमा रहिरह्यौं भने हाम्रो जिन्दगी अनन्त अनन्तसम्म उहाँसँग रहिरहनेछौ। परमेश्वर उहाँ हुनुभएकोले गर्दा उहाँसँग हाम्रो संगति हुँदा हामीले आनन्द जीवनको अनुभूति गर्छौ र उहाँसँगै हामी युग युगसम्म बाँचिरहनेछौ। आदरणीय श्रोता, यदि यति सुन्दर जिन्दगी मृत्यु पछि पनि जिन्दगी देख्न चाहनुहुन्छ भने हामी आज सही शिक्षामा आउनुपर्छ। झुटा शिक्षा पनि छ, सही शिक्षा पनि छ। झुटा शिक्षाले के बताउँछ भन्दाखेरि, यीशु ख्रीष्ट अभिषेक भएर आएको होइन, यीशु ख्रीष्ट यो संसारमा पाप बलिको लागि आउनु भएको होइन, मानव जातिको लागि मरेको होइन भनेर जिउनेहरू चाहिँ झुटा हुन्, झुटा शिक्षा हुन्। भने यीशु ख्रीष्ट यो संसारमा मानव जातिको पापको प्रायश्चितको लागि मानव चोलामा आएर मानव शरीर जो पवित्र शरीर हो त्यसमा बलिदानिक भएर उहाँले रगत बगाएर आफ्नो मृत्युमा सारा मानव जातिको मृत्युलाई बोकेर उहाँ आफै क्रुसमा मरेर उहाँको बलिदान भयो र मानव जातिलाई पापको प्रायश्चित दिनुभयो र पापको क्षमा गरिदिनुभयो। यो कुरामा विश्वास गर्नेहरू चाहिँ सत्य शिक्षा हो। त्यसकारणले यीशुलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र स्वतन्त्र हुनेछन्। र आज यहाँहरूले पनि यीशुलाई विश्वास गरेर सत्यलाई जानेर आनन्द जीवन प्राप्त गरेर युग युगसम्म यीशुसँग राज्य गर्नुहोस् भन्ने यहाँहरूलाई चुनौती दिन चाहन्छु। यदि यहाँहरूले यीशुलाई विश्वास गर्नुभयो भने सत्य जान्नुहुनेछ र सत्य जानेपछि आनन्द जीवनको भागीदार हुनेछ र यहाँहरू युग युगसम्म परमेश्वरसँग संगति गर्नुहुनेछ। र यो संगति, यो परमेश्वरसँगको आनन्द जीवनको यात्रामा जिउन चाहनुहुन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् र स्वर्ग राज्य समय आफ्नो यात्रा जीवनको यात्रा पूरा गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै अर्को समय नआउन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त.
1: मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै

0: गुड न्यूज एफएम 105.1
1: होइन यो झोला भित्र के छ?
2: होइन हौ यो झोला भित्र चाहिँ के छ?
1: यो झोलाको पोकाहरूमा के छ?
3: होइन यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
4: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
1: प्रस्तोता तुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
4: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754 01-4770-754

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।

0: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज पेन सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छ मा। आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म तपाईसँग म रहनेछु र झोलाभित्र 12 पोकाहरू रहनेछन् र त्यो पोका तपाईँले खोल्नुपर्ने हुन्छ। 1 नम्बरदेखि 12 नम्बरसम्म पोकामा विभिन्न प्रकारका होइन अवसर मौकाहरू रहेका हुन्छन् र तपाईँले कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र हामीले भन्छौ जे आउँछ त्यही टर्छ होइन, जे पर्छ त्यही टर्छ पनि भन्छौ। त्यो भएर भित्र झोलाभित्र के छ त्यो तर थाहा छैन, तर त्यसको सामना गर्न सक्नु चाहिँ सबैभन्दा ठूलो कुरो हो जस्तो लाग्छ मलाई। र कार्यक्रम झोलाभित्र के छमा 12 पोकाहरू छन् र त्यो पोका म तपाईँको लागि खोल्ने नै छु र कार्यक्रमको बारेमा भन्नुपर्दा हामी तपाईँलाई दुईचोटि मौका दिनेछौ, कार्यक्रममा दुईचोटि मौका पाउनुहुनेछ र तपाईँको कुनै पनि व्यापार व्यवसाय छ र यो कार्यक्रमलाई म गिफ्ट ह्याम्पर प्रायोजन गर्न चाहन्छु जस्तो तपाईँलाई लाग्छ भने तपाईँले हामीलाई फोन गरेर पनि साथ दिन सक्नुहुन्छ, हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ, हामी तपाईँको व्यापार व्यवसायको पक्कै पनि प्रचार प्रसार गर्ने नै छौं। र यो कार्यक्रमलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभीले र म्यासेज अफ गड टिभीमा चाहिँ तपाईँले परमेश्वरको वचन सुन्न सक्नुहुन्छ र यो च्यानललाई लाइक शेयर कमेन्ट गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र यतिखेर भने कार्यक्रममा कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्नुभन्दा अगाडि फोन नम्बर पनि मैले बताउनु पर्ने हुन्छ 4770754 अथवा 4770755 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। अब भने फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो,
1: हर्षर उमङ्ग बोकेर आउँछौ हरेक बिहिबार 4 बजे साँझमा, हर्षर उमङ्ग बोकेर आउँछौ हरेक बिहिबार 4 बजे साँझमा, खुसी र आशिष बोकेर ल्याउँछौ 12 झोलामा झोलाभरि हाम्रो माझमा, खुसी र आशिष बोकेर ल्याउँछौ 12 झोलाभरि हाम्रो माझमा, आनन्द र शान्तिले भरिन्छ यो मन झोलाभित्र के छ तिम्रो आगमनले, आनन्द र शान्तिले भरिन्छ यो मन झोलाभित्र के छ तिम्रो आगमनले, तिम्रो बयान कति गरौं झोलाभित्र के छ, खुसीले झुम्छ यो मन तिम्रो सम्झनाले, त्यसैले साथी तिमीलाई भेट्न छिटो भेटौ भने झोलाभित्र के छ कार्यक्रममा ढोका ढकढकाउन आए हजुर म पम्फा रोका पनि, राम्रो तरिकाले कार्यक्रम चलाउनुहोस् हजुर एफएममा बसी बसी हजुरलाई दुवै हात जोडेर धन्यवाद चक्राउँदै जयमेसी टक्राउँछ हजुर जयमेसी, हजुरलाई धन्यवाद चक्राउँदै टक्राउँछ हजुर जयमेसी,
0: धन्यवाद हाम्रो तर्फबाट पनि जयमसी जयमसी जयमसी भन्न चाहन्छु।
1: के छ कार्यक्रममा फोन गर्दाखेरि भाग लिँदाखेरि कसले विरोध गर्ला, 5 नम्बरको
0: झोला दिनुहोस् हजुर जे पर्ला पर्ला, ओहो हो जे पर्ला पर्ला, साह्रै राम्रो कविता तपाईँ र हाम्रो रश्मिलाजीलाई त कसले सक्छ र हौ, कवियत्रीहरू पनि दिनुभएको छ परमेश्वरले। ल हजुर, मैले 5 नम्बरको पोका खोले र पोकामा के लेखेको रहेछ भने एउटा हामी सबैलाई रिफ्रेस गराउने एउटा चुटकिला भन्नुहोस् महोदय भनेर भने
1: सुनेको चुटकिला म भन्छु
0: हजुर।
1: एक दिन एउटा डाक्टर साथले भर्खर पेटको अपरेसन गरेको बिरामी भएर जानु भयो छ अरे है सर
0: हजुर,
1: अनि लो भर्खर अपरेसन पेटको अपरेसन गरेर फेरि पनि एउटा अपरेसन गर्नु पर्ने भयो भनेर भन्नुभयो सर डाक्टर साहबले, अनि स्टाफले भने अरे लो न डाक्टर साहब भर्खर मेरो पेटको अपरेसन गरेर फेरि के को अपरेसन गरे गर्ने हो भने सर बिरामीले, अनि त्यहाँ डाक्टर साहब भन्नुभयो सर मेरो पन्जा तिम्रो पेटभित्र रहेछ क्या, अनि अपरेसन गरेर निकाल्नु परेन भन्नुभयो सर, अनि स्टाफले भन्नुभयो सर ए डाक्टर साहब कस्तो कस्तो तपाईँ त बरु किन्नुहोस् पैसा किनेर लाउनुहोस् अनि सर उसले पेटभित्र पन्जा गएको त झन् डाक्टर साहबलाई गर्छु भनेर पैसा दिएर पन्ध्र किलो लाउनु भनेर डाक्टर पुरा परेर हेर्नु गर्नुभएछ
2: है। लास्ट रमाइलो रहेछ, ल खुसी लाग्यो एकदमै राम्रो, हामी हाँस्यौँ मनैदेखि। हाम्रो सन्ध्याजी त झन् यति मजाले हाँसिराख्नु भएको छ, मुख छोपी छोपी हाँसिराख्नु भएको छ। हजुर हो नि हो नि हो नि, ल धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ।
0: पम्फा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो पाँच नम्बरको पोखा खोलेर। र अब भने समय तपाईँको र कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी हजुर।
2: जय मसी साराजी, आरामै?
3: जय मसी, आज त फर्स्ट टाइम पाएँ रे, झोला भित्र के पाइन्छ कि भनेर आशाले आइराखेको छु।
2: अब झोला ठुलो छ, अब पाउन पनि सक्नुहुन्छ नपाउनु पनि सक्नुहुन्छ होइन, आशा गरौँ। ल अब यो ठुलो झोला छ, यो झोलाको कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त साराजी?
3: हजुर,
2: कति नम्बरको पोका खोलौँ?
3: कति नम्बरको छ?
2: सबै बाँकी छ नि, पाँच नम्बर बाहेक।
3: म चाहिँ सात नम्बरको रोज्न चाहन्छु।
2: ल सात नम्बरको पोकामा के लेखेको रहेछ भने, बाइबलको तपाईँलाई मनपर्ने दुईवटा पद भन्नुहोस् भनेर भनेको छ।
3: ल बाइबलको पद परेछ?
2: परेछ। अब दुईटा तपाईँलाई मनपर्ने कुन कुन पद एकदमै मनपर्छ बाइबलको, दुईटा भन्नु पर्यो।
3: ल दुईटा पद पढ्छु है त।
2: हुन्छ,
3: परम प्रभु मेरो ज्योति र मुक्ति, म कसको भए मान्नु, परम प्रभु नै मेरो जीवनको किल्ला, कोसित भयभीत, जब दुष्ट मानिसले मेरो मासु खाल्न मेरो विरुद्धमा अघि बढ्दछन्, मेरा शत्रुहरू भित्रैहरू मलाई आक्रमण गर्दछन्, तिनीहरू ठक्कर खाएर जमिनमा लड्दछन्, मानिसहरूले मलाई के गर्न सक्छ, परम प्रभु नै मेरो साथमा हुनुहुन्छ। आमेन
2: आमेन आमेन आमेन। धेरै धेरै धन्यवाद साराजी, साथ दिनुभयो खुसी लाग्यो, अरेलाई छुटौ।
3: हुन्छ, जय मसीह।
0: जय मसीह। सारा तामाङजी हुनुहुन्थ्यो हामीसँग, चाबेलबाट जोडिनु भएको थियो र कार्यक्रम झोलाभित्र के छ मा तपाईँ हुनुहुन्छ र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। अनि बाह्रवटा झोला छन्, बाह्रवटा झोलाभित्र के छ त्यो हामीलाई पनि थाहा छैन, झोला खोलेपछि मात्रै थाहा हुन्छ। र यतिखेर झोला खोल्नको लागि कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी हजुर।
2: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
4: आरामै छु। अनि अर्को मोबाइलबाट गरेको बिजी भयो, यहाँ चाहिँ पाँच सात रुपियाँ रहेछ, यसबाट नगएको त गयो कि यसबाट पनि।
2: हजुर हजुर पुनाजी, अनि कति नम्बरको पोका खोलौँ त?
4: म चाहिँ कति भनौँ गर्दा, अब म एकैचोटि छिट्टो बोल्छु है, म चार नम्बरको।
2: चार नम्बरको, ल साह्रै रमाइलो परेछ आज तपाईँलाई, यति रमाइलो छ। तपाईँ फेरि जन्मने मौका पाउनु भयो भने नि कुन देशमा जन्मिनुहुन्छ भनेर यहाँ पोकाभित्र लेखिया रहेछ।
4: अब कुन देशमा जन्मिने भन्ने होला है, अब अब जन्मिने चाहिँ जन्मिएर स्वर्गमा पुग्ने हो, स्वर्ग जन्मिने, स्वर्गमा गएर जन्मिन चाहन्छु।
2: स्वर्गमा जन्मिन चाहनुहुन्छ होइन?
4: अब कहाँ जन्मिन्छ, दुःख त यहाँ जति हो नि, सकियो, अब गर्दैछु हिँड्दैछु है।
2: हजुर,
4: अब कहाँ जानु त अन्त, त मेरो बुवा कहाँ स्वर्गमा मलाई बुवाले जन्माउनु भएको छ, आमाको गर्भबाट फेरि म त्यही स्वर्गमा जान चाहन्छु, जन्मन चाहन्छु।
2: कस्तो राम्रो कुरा लाग्यो, धेरै धेरै धन्यवाद, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौ। जय मसी। पुना थापाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र अहिलेलाई पनि एउटा गीत राख्न चाहन्छु तपाईँको लागि।

0: निकै अर्थपूर्ण संगीतको साथ पनि राखे मैले कार्यक्रममा भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो, जयमसी पुनाजी, फेरि
1: मोबाइल बनाउन जान्छु, मेरो मोबाइल एकबाट गइदिएछ, दुईमा लाग्दै लागेन।
0: हजुर,
1: म यहाँ अलिकति छ यदि भन्ने भाग, अनि म जान्छु ल।
0: हुन्छ हजुर, हुन्छ।
1: दुःख दियो मोबाइलले धेरै मलाई,
0: केही छैन। कति नम्बर रोज्नुहुन्छ यतिखेर?
1: म अब कति नम्बर भनौँ, अब 9 नम्बरको टिप्छु।
0: ल, 9 नम्बरमा चाहिँ तपाईँ के छ भने किताब पाउनुभयो तपाईँले, लेखक जेम्स तामाङद्वारा लेखिएको किताब तपाईँले पाउनु भएको छ है त। हजुर, पक्कै पनि तपाईँ गुड न्युज एफएम आउनुभयो भने त किताब पाउनुहुन्छ। हजुर, धन्यवाद। जयमसी वा हुनुहुन्थ्यो, हाम्रो पुना थापाजी हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो। भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ, यतिखेर कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, हेलो, हेलो,
2: हेलो।
0: हजुर हजुर, जयमसी हजुर,
2: जयमसी कुमार सर, जयमसी, खाजा भयो त?
0: हजुर, खाजा भयो भनेपछि हाम्रो शर्मिलाजी
2: सावित्रीजी,
0: सावित्रीजी ठिकै हुनुहुन्छ?
2: एकदम ठिक छु नि। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै ठिकठाक छौँ सावित्रीजी, अहिलेसम्म
2: पढेको।
0: ल भन्नु सावित्रीजी, कति नम्बरको झोला खोलौँ?
2: कति कति छ?
0: हामीसँग त निकै बाँकी छ नि, धेरै छ। 1 नम्बर छ, 2 नम्बर छ, 3 नम्बर छ, 6 नम्बर छ, 10 नम्बर छ, 11 नम्बर छ, 12 नम्बर छ।
2: ल त्यसो भए म त त्यसुकै होस्, प्रभुको महिमाको लागि म 1 नम्बर टिप्छु।
0: 1 नम्बरमा चाहिँ के छ भने मैले खोले है त, 5 वटा नेपाली मण्डलीको नाम बताउनुहोस्।
2: 5 वटा मण्डलीको नाम?
0: हजुर, अब तपाईँले जहाँ जहाँ सुन्नु भएको छ, जुन जुन मण्डली छ, 5 वटा मण्डलीको नाम चाहिँ बताउनु पर्ने हुन्छ यतिखेर।
2: सालो मण्डली,
0: सालो मण्डली,
2: पैनानिया मण्डली,
0: हजुर,
2: गेस्तमणि
0: मण्डली,
2: अनि केलोन मण्डली,
0: 4 वटा भयो।
2: अब एउटा भन्नु पर्यो,
0: हजुर,
2: निसी मण्डली है, मलाई थाहा भएको।
0: धेरै धेरै धन्यवाद, कति मजाले सबै एकदमै पुरानो पुरानो मण्डलीको नाम भन्नुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
2: हजुर, म त्यसमा चाहिँ गएको छु नि त।
0: ए, सबैमा जानु भएको छ?
2: पहिला सालमकै हो नि त म चाहिँ।
0: ए हजुर हजुर हजुर हजुर, ल खुसी लाग्यो।
2: गएको छु त्यहाँ, तालिमहरू परेको बेला, सेमिनार परेको बेला गएको छु।
0: ल खुसी लाग्यो, हजुर, साथ दिनुभयो।
2: अनि पहिला पहिला आत्मिकी जागृति कार्यक्रम, दसैँ, यो अरूले दसैँ मनाउँथे, हामी चाहिँ निस्सीमा जान्थ्यौँ, सालोममा जान्थ्यौँ, अनि
0: सेमिनारहरूमा जानुहुन्छ?
2: हजुर हजुर, म सेमिनारहरूमा गइरहन्थे, अनि त्यही भएर थाहा भएको, अनि थाहा भएको मण्डली भन्नुभयो, मलाई थाहा भएको
0: त्यही।
2: अरू अरू पनि हुनुहुन्छ, हुन त अरू सानो मण्डलीहरू पनि हुनुहुन्छ,
0: केही छैन।
2: अनि 5 वटाको पुग्यो नि है,
0: अरूको पाली पनि आउँछ नि त
2: है। हुन्छ, जयमसी,
0: धन्यवाद। सावित्रीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। कार्यक्रम झोलाभित्र के छ मा तपाईँ हुनुहुन्छ यतिखेर, कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हेलो, हेलो, हेलो, जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: ए, म शान्ता सुनवार बोलेको दाइ।
0: ए, थानकोटबाट?
3: हरिसिटीबाट।
0: शान्ताजी आरामै हुनुहुन्छ?
3: हजुर दाइ, ठिकै छु। म अस्ति चाहिँ बिरामी भएको थिएँ, अहिले चाहिँ सन्चै छु।
0: अहिले चाहिँ ठिक हुनुहुन्छ है?
3: हजुर हजुर।
0: शान्ताजी, कार्यक्रम झोलाभित्र के छमा हुनुहुन्छ? कति नम्बरको पोका खोलौं?
3: म छ नम्बरको रोज्न चाहन्छु है।
0: छ नम्बरको? ल, मैले छ नम्बरको पोका खोले है त। हाम्रो शान्ताजीलाई मनपर्ने भजन कुन हो र त्यही भजन गाउनुहोस् भनेर भनेको छ है।
3: ए, हुन्छ, धन्यवाद। मलाई मनपर्ने भजन
0: हजुर
3: गाउँछु है त।
0: हुन्छ हजुर, सुरु गर्नुहोस्।
3: भजन होइन, कुरो सुनाउँछु है दाइ एउटा।
0: हुन्छ हुन्छ।

0: धेरै धेरै धन्यवाद साथ दिनुभयो शान्ताजी, खुसी लाग्यो अहिलेलाई छुटौं। शान्ता सुनवारजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, हजुर
2: जय मसी। चन्द्रमायाजी आरामै हुनुहुन्छ?
1: हजुर सर, आरामै छु। म त शान्ता सुनार सँगसँगै आएको अघि नै
2: है लाइनमा बसिराख्नु भएको छ होइन त?
1: हजुर, यस्तै गर्नुपर्छ क्या सर, मेरो फोन उठाएन के भन्नुहुन्छ नि, सोधेर अब यसरी बस्ने भएर रात दिनुपर्छ क्या उठाएर।
2: हजुर हजुर, पक्कै पनि उठाएर चाहिँ हजुर हो नि। चन्द्रमायाजी अलि कति नम्बरको पोका खोल्नलाई देखेर तपाईँ आतुर हुनुहुन्छ? दस नम्बरको साह्रै राम्रो आएछ हौ, तपाईँ हँसिलो रमाइलो गर्ने मान्छेलाई त्यस्तै पर्छ। अब एउटा कुरा बताउनु पर्ने भयो, श्रीमानले थाहा नपाओस् भनी ढाँटेर कहीँ गएको घटना छ? सम्झिनु पर्दा
1: त्यस्तो थाहा नपाएन वा कहाँ जानु र अनि आफ्नो घरमै
2: होइन, मा जस्तो ढाँटेर माइत पनि त जान सक्ला हुन्छ नि
1: माइ, होइन त्यस्तो गरे छैन सर, म सल्लैले सासु ससुरासँग सल्लैले म माइत चाहिँ गइरहन्थ्यो, कति जान्थे जान्थे, तर त्यसरी सल्लाह नगरी त्यो त्यसरी त हिँडे छैन सर कहिले पनि।
2: भनेपछि ढाँटेर कहीँ जानु भएको छैन?
1: त्यसरी ढाँटेर थाहा नपाउने गरी म यसरी जान्छु है भनेर त गएको छैन सर।
2: पहिले सानोमा माइतमा हुँदा
1: सर त्यस्तो माइतमा त झनै कहाँ जानु र घरबाट पनि माइत जानुहुन्थ्यो।
2: हजुर हजुर हजुर, ल साह्रै खुसी लाग्यो हो। एउटा हजुर जे हुनुहुन्छ त्यस्तै कुरा बताउनु भयो, यो यथार्थ हो, जे छ त्यही नै वास्तविकता पनि हुन्छ। प्रभुले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। अहिलेलाई छुटाउँ?
1: हुन्छ सर, जे छ त्यही बताउनु पर्छ नि।
2: एकदमै एकदम, अनि त रमाइलो हुन्छ त होइन? धन्यवाद, तैलेलाई छुटाउँ है त। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो। अब जस्तो मलाई चाहिँ कसैले प्रश्न सोधेमा म त ढाँटेर कति ठाउँ गएको छु होइन आमा बुवालाई, अनि यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा भन्दै थिए, तर अहिले एउटा गीत राख्न चाहन्छु, म छोटो गीत राख्न चाहन्छु, त्यसपछि भने उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण संगीत पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: जयमिस्त्री
0: हजुर, यस्तै आज आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम आरामै छ सर। तपाईँलाई?
0: म पनि एकदमै ठिकठाक छु हजुर, अहिले त जिन्दगी सहजै छ, कहिले काहीँ रुगा खोकी यस्तै त हो नि, होइन? यसैजी अनि हजुरको खाजा भयो त? चटपटे खाइराख्नु भएको छ। हाम्रो सन्ध्याजीले पुरै मुख मिठाई राख्नु भएको छ चटपटे भन्ने बित्तिकै। ल भन्नुहोस् यसैजी, कति नम्बरको पोका खोलौ त? हामीसँग दुई नम्बर बाँकी छ, तीन नम्बर बाँकी छ, आठ नम्बर बाँकी छ, एघार र बाह्र बाँकी छ। एघार नम्बर, ल एघार नम्बर। सायद गएको हप्ता पनि तपाईँलाई गाउँ खाने कथा परेको थियो है? ल आज पनि गाउँ खाने कथा छ है। ल अब सोच्नु पर्यो है तपाईँले। अब तपाईँ खाजा पनि खाइराख्नु भएको छ होइन? सबैले खान्छन् तर कसैले देख्दैनन्, के हो? सबैले खान्छन् तर कसैले देख्दैन। एकदम राइट एन्सर दिनुभयो। ल खुसी लाग्यो। सबैले खान्छन् तर कसैले देख्दैनन्, अक्सिजन अथवा हावा होइन? मनमा आइहाल्यो है, अस्ति चाहिँ अलिकति गाह्रो भएको थियो होइन?
1: एकदम
0: तपाईँलाई यो गाउँ खाने कथा निकै मनपर्छ जस्तो लाग्यो, त्यो भएर तपाईँलाई नै परिरहेको छ हप्तै पछि होइन? ल खुसी लाग्यो हजुर, साथ दिनुभयो, अहिलेलाई छुटौँ। धन्यवाद। सुन्नुहोस् उहाँ हुनुहुन्थ्यो श्रेया मघेयाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ र झोलाभित्र हाम्रो बाह्रवटा पोकाहरू हुँदछन् र त्यो प्रत्येक पोका चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ र त्यो भित्र जे छ त्यसलाई सामना गर्नुपर्ने हुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446, 9800244446। र विशेष गरिकन यो कार्यक्रमलाई चाहिँ रिचार्ज कार्ड अथवा गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ म्यासेज अफ गड टिभीले, र यो म्यासेज अफ गड टिभीलाई चाहिँ लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो सर,
0: हजुर फेरि पनि हजुरलाई अभिवादन, जयमसी टक्राउन चाहन्छु हजुर। कति नम्बरको पोका खोलौ त यतिखेर? ल जे पर्ला त्यही टर्ला भनिहाल्नु भयो यतिखेर भने। मैले दुई नम्बरको पोका खोलिसकेको छु र दुई नम्बरको पोकामा के लेखेको छ भने यतिखेर तपाईँलाई 2072 सालको भूकम्प अनुभव बताउनु छ। त्यो 2072 सालको भूकम्पमा तपाईँ के गर्दै हुनुहुन्थ्यो?
2: ए धन्यवाद हजुर, यस्तो राम्रो प्रश्न, मलाई कति रमाइलो लाग्छ
0: हजुर।
2: हामी चर्चमा संगतिमा थियौँ हजुर,
0: अनि
2: संगतिमा थियौँ ठ्याक्कै हाम्रो पहिलो सेवा 8 बजीदेखि 10 बजीसम्म, एघार दोस्रो सेवा 11 बजीदेखि 12 बजीसम्म हुन्छ होइन हजुर?
0: हजुर हजुर।
2: अनि त्यो बेला म दोस्रो सेवामा गएको थिएँ, म दुवाकोटमा बस्थेँ, घर दुवाकोट हो
0: हजुर।
2: अनि दुवाकोटबाट गाडी अलिक सर्टेज हुन्छ, त्यो गाडी कुर्दा कुर्दा हामी दोस्रो सेवामा पुग्यौँ। पहिलो सेवामा गए पनि त्यही घन्टौँ कि मोटरसाइकलको ऊ गर्नुपर्छ कि बाल्लाको ट्रकहरू भेट्यो भने ऊ चढ्न पाइन्छ, गाडी कुदेर बस्यो भने त त्यहाँ 3-4 घन्टा पनि आउँदैन,
0: त्यस्तो
2: ठाउँ छ। अनि दोस्रो सेवामा गएको सुरु हुन्छ हाम्रो दोस्रो

0: चाहिँ अनि ठ्याक्कै म सबभन्दा अगाडि बस्छु जहिले पनि, अनि अगाडि त्यो त्यो त्यो ठुलो ठुलो आवाज आउने त्यो हुन्छ नि सर, त्यो कालो त्यो के भन्छ कुन त्यसलाई
1: साउन्ड बक्स
0: हो त्यो ठुलो थियो, अनि त्यो माथि राख्नु भएको थियो, माथि तल पनि थियो, माथि पनि यस्तो गरेर राखे हुन्छ दुईतिर, तल पनि दुईतिर, अनि त्यसकै म अगाडि बसेको छु, अनि त्यो खस्यो मलाई लागेन, मलाई छोएन, अनि सबै हल्लायो, अनि त्यहाँबाट प्रार्थना, अनि पाठवाले उठ्यो उठ्यो सबैजना बाहिर जाउँ बाहिर जाउँ भन्नुभयो, अनि हामी सबैजना बाहिर गयौँ, अनि त्यो सङ्गति पुरा सङ्गतिहरू चाहिँ त्यो हल्लिँदा हल्लिँदै त्यो के अरे त्यो भूकम्प गएको थियो गएको बेलादेखि नै गयो, अनि बाहिर गयो, अनि मान्छेको खाली जग्गा थियो खेतमा, अनि त्यहीँ बसेर सङ्गति गर्यो, हामी प्रार्थना गर्यौँ पुरा सकाएर, अनि त्यो शान्तिनो भूतहरू त्यो पराक्रमहरू गइरहेको थियो गइरहेको थियो, अनि भक्तपुर बजार भन्दा पारिपट्टि हाम्रो चर्च भक्तपुर बजार छ, त्यो माटो धुलो धुलोलाई छेकेको थियो, अनि त्यहाँबाट घरतिर कसैलाई फोन गर्दा फोन पनि लाग्दो रहेछ, अनि हाम्रो गाउँमा घरमा के भयो भनेर के भयो कि भनेर सोध्नलाई कसैको फोन पनि लाग्दो रहेछ, त्यो बेला फोन पनि बन्द हुँदो रहेछ, अनि हामी त खासै केही डर पनि भएन, खासै केही पनि ऊहरू पनि घटनाहरू पनि भएन, पुरा सङ्गति सिद्धाएर हामी त हल्लिँदैछ, पुरा सङ्गति सिद्धाएर अनि आफ्नो आफ्नो घरमा लाग्यौँ, अनि पाठबुवाले प्रार्थना गर्नुभयो सबैलाई, अनि परमेश्वर जोगाउनु भएको होस् भनेर सबैलाई प्रार्थना गर्नुभयो, अनि हामी घर घर गयौँ, हजुर केही पनि घटनाहरू केही पनि घटेन, अनि घरमा जाँदाखेरि चाहिँ मान्छेहरूको त्यो पुरानो थोत्रो छात्री घर चाहिँ भत्किएर छ, अहिले त दुबाकोमा एकदमै त्यो बिल्डिङ मात्रै छ, कसैको केही पनि नोक्सान भएको छैन, थाहा थिएन हो, त्यस्तो केही पनि त्यो खासै घटनाहरू नराम्रो चाहिँ केही भएन हजुर, एकदमै रमाइलो होला हामीलाई त।
1: ल धेरै धेरै धन्यवाद, साथ दिनुभयो, 2072 सालको भूकम्पलाई सम्झिने कोसिस गर्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौँ। धन्यवाद जय मसी। हाम्रो पम्फा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि साथ दिन सक्नुहुन्छ, कार्यक्रममा दुईचोटिसम्म तपाईँले भाग लिन सक्नुहुन्छ, र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
2: हल्का हल्का काम गर्दै फुलबारीमै बसी दुवै हात जोडेर गरे है, भन्नु कहाँ के हो भनिदिनु सर, म सल्यानको नभन्नु कहाँ के हो भनिदिनु सर, कुन नम्बर बाँकी हो, घर त मेरो सल्यानको, अरे सल्यानको परला तिन नम्बरको झोला खोलिदिनु, जे पर्ला परला जैमा कि सर।
1: धेरै धेरै धन्यवाद, कति मिठो कतिखेर लेख्नुभयो यति मिठो कविता, हाम्रो पम्फाजी र तपाईँ कवियत्री हुनुहुन्छ दुईजना, अब भने तपाईँलाई यति राम्रो परेको छ, मलाई चाहिँ एकदमै मनपर्छ यो, के परेको छ भने नि इजरायल देशको बारेमा जानेका केही कुरा बताउनुहोस्, इजरायल देशको बारेमा जानेका केही कुरा बताउनुहोस्।
2: प्रभु यीशु इजरायलमा जन्मिनु भएको हो नै
1: होइन, ठिक छ त,
2: प्रभु यीशुलाई
1: हजुर
2: त्यो के भन्छ गाडीको ठाउँ इजरायलमा हो,
1: जन्मेको पनि इजरायलमै हो, अरू केही थाहा छ,
2: अरू त त्यस्तो केही थाहा छैन सर,
1: जस प्रभु यीशु ख्रीष्ट इजरायलमा जन्मिनु भएको हो भन्ने कुरा चाहिँ थाहा छ
2: हजुर
1: हजुर, अरू केही भन्न चाहनुहुन्छ, हजुर जस धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ,
2: हस्
1: धन्यवाद जय मसी। हाम्रो रश्मिला बोहराजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र इजरायल देशको बारेमा अलिकति म बताउन चाहन्छु, विशेष गरिकन इजरायल चाहिँ प्रभु यीशु ख्रीष्ट जन्मेको ठाउँ हो, र विशेष गरिकन इजरायल चाहिँ संसारको सबैभन्दा बीच भागमा छ, केन्द्रमा छ, र अर्को महत्वपूर्ण कुरा चाहिँ के छ भने प्रभु यीशु ख्रीष्ट इजरायलमा जन्मिनु भन्दा इजरायलमा एक प्रकारको मरूभूमि थियो, जब यीशु ख्रीष्ट जन्मिनु भयो त्यो देश यस्तो भयो कि अहिले संसारको सबैभन्दा फलफूलको राजधानी भनेर इजरायललाई चिनिन्छ, र यीशुको जन्म सँगसँगै त्यो देशमा एक प्रकारको आशिष आएको छ, शक्तिशाली सानो देश भए पनि शक्तिशाली देश छ, अहिलेलाई म यति नै बताउन चाहन्छु र फोन लाइनमा कोही मित्र हुनुहुन्छ, मलाई स्वागत गरौं। हेलो
3: हेलो
1: जय मसी, हाम्रो शान्ताजी।
3: हजुर हजुर।
1: शान्ताजी, अनि कति नम्बर रोल्न चाहनुहुन्छ?
3: अब धेरै छैन होला है दाई, म चार नम्बर रोज्न चाहन्छु है।
1: अब चार नम्बर त अलरेडी रोजिसक्नु भएको छ होइन, अब चाहिँ तपाईँको आठ नम्बर र बाह्र नम्बर मात्रै बाँकी छ।
3: ए, आठ नम्बरै रोज्न चाहन्छु दाई।
1: ल, आठ नम्बरमा चाहिँ के रहेको छ भने हाम्रो शान्ता सुनवारजीले चाहिँ रिचार्ज कार्ड पाउनु भएको छ।
3: धन्यवाद धेरै दाई।
1: यो भित्र चाहिँ रिचार्ज कार्ड रहेको छ यो झोलाभित्र है, तपाईँलाई बधाई छ।
3: हजुर,
1: अहिलेलाई छुटौँ है त।
3: हस् त, धन्यवाद दाई। जय मसी।
1: जय मसी। कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ र अहिलेलाई भने एउटा संगीतको साथ कार्यक्रममा।

0: आदरणीय श्रोता यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
1: हेलो,
2: जय मसी हजुर।
1: जय मसी हजुर, हाम्रो संगीतारी महालजी।
2: हजुर, भारी बोक्दैछु म।
1: भारी बोक्दै हुनुहुन्छ? कता हुनुहुन्छ?
2: भोलि मिल्यो भने आउनु लागेको छ क्या, त्यतातिर क्या।
1: ए हजुर हजुर हजुर, हुन्छ हजुर। यतिखेर तपाईँको भागमा अन्तिम झोला रहेको छ, होइन अन्तिम झोला रहेको छ, बाह्र नम्बर। मैले खोल्दे है त, बाह्र नम्बर छ
2: झोला, मैले अघिदेखि तयार गरेको।
1: तर अन्तिम झोला अन्तिम तपाईँ नै हुनुहुन्छ, तपाईँलाई नै पर्यो। ल अब के पर्यो भने नि, गुड न्युज एफएममा फोन गर्ने 10 जना श्रोताहरूको नाम भन्नुहोस्। अब तपाईँलाई अब यहाँ फोन गर्ने जति पनि हुनुहुन्छ उहाँहरूको नाम 10 जनाको नाम टुइकी टुई भन्नु पर्यो। अब हजुर आएर भन्नु पर्यो नि।
2: पम्पा रोका, पम्पा गोपाली,
1: दुई
2: अनि अर्जुन प्रधान,
1: तिन
2: अनि अनि ऊ के नैना थापा,
1: चार
2: अनि त्यहाँबाट ऊ विद्या श्रेष्ठ,
1: पाँच
2: अनि अर्को अर्को यीशु भक्त,
1: छ
2: अर्को अनि अर्को के भन्थ्यो के हो नामै बिर्सिन्न।
1: होइन सम्झिनु सम्झिनु, अब चारवटा त बाँकी छ नि।
2: अनि विद्या थापा भयो, अनि अर्को के अरे विद्या सेठ पनि भयो, होइन। अब बाटोमा हिँडिरहेको के छ भन्नु त हो,
1: भन्नु पर्यो नि।
2: अनि के अरे सबैको नाम बिर्स्यो हो मेरो।
1: तपाईँको त्यो अस्ति
2: अनि मेरो दिदी के अरे उसमा हुने दिदी, कलङ्के हुने दिदीको नामै बिर्सिन्छु।
1: लम्बा भनिदिन्छु, पुनाजी।
2: पुनाजी
1: सातवटा भयो।
2: अनि अर्को अर्को चाहिँ के भन्छ
1: अमिता महर्जन,
2: माया अमिता महर्जन। अनि त्यहाँबाट अर्को
1: आठ भयो।
2: अर्को के के माया भन्थे, मैले भनिरहेकै बिर्सियो,
1: चन्द्रमाया।
2: चन्द्रमाया नि भयो,
1: नौ भयो।
2: एउटा एउटा सुमन, सुमन राई होइन,
1: सुमन राई। ल मकैको भारी बोक्दै हुनुहुन्छ क्या। ल धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौँ है त।
2: धन्यवाद, जय
0: मसिंह। र श्रोता, म तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हाम्रो जति पनि श्रोताले फोन गरेर साथ दिनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद। आज बाह्रवटै पोका जो जतिले खोल्नुभयो, आफ्नो जिम्मेवारी वहन गर्नुभयो, यसको लागि धन्यवाद। र के पर्ला भने डराउनु पर्दैन क्या, जे पर्ला त्यही टर्ला होइन। यसले चाहिँ अलिकति हामीलाई एउटा डरपन पनि हट्छ, एउटा कन्फिडेन्ट तपाईँ र ममा बढ्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र धन्यवाद दिन चाहन्छु मनैदेखि जो जतिले फोन गरेर साथ दिनुभयो। र आज रश्मिलाजीले मलाई एउटा मिठो एउटा गाउँ खाने कथा भन्नुभएको थियो, तर त्यो मैले राख्न सकिनँ। र तपाईँले पनि सल्लाह सुझाव मलाई कार्यक्रममा दिन सक्नुहुन्छ। यो कार्यक्रम तपाईँ र मेरै कार्यक्रम हो, यसलाई अझै धेरै अर्थपूर्ण बनाउनको लागि तपाईँको सल्लाह सुझावको म एकदमै अपेक्षा पनि राख्दछु। र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने म्यासेज अफ गड टिभीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र सन्ध्या र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रम झोलाभित्र के छ बाट म प्रस्तुता कुमार अब्राम भने बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: हिजोको दुःखलाई सम्झँदा मुटु मेरो हुन्छ चिरा चिरा, रोऊ भने किन रोएको भनेर सोधलान मलाई। हिजोको दुःख सम्झँदा मुटु मेरो हुन्छ चिरा चिरा, रोऊ भने किन रोएको भनेर सोधलान मलाई। हाँसौ भने पागल भएछ भन्लान, दुःखको कुरा गरौं भने हाँसिदेलान, नभनौ भने मुटु पो पोल्दछ। आज प्रभुलाई मेरो आत्माको कुरा कसरी पो थाहा भएछ। सबैले उपचार गरिदिए तर आत्माको घाउ निको नै भएन। आज प्रभुले कसरी निको पारेछन् थाहा नै पाइन। प्रभुलाई धन्यवाद धन्यवाद म भन्दछु सदा सर्वदा। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। कार्यक्रम प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेसरता यो सुन्दर कविताको बानकी सबैको लागि परमेश्वरको आशिष नामको कविता संग्रह दिलकुमारी बुढा मगरद्वारा लिखित हो र त्यहाँबाट साभार गरेर तपाईँको बीचमा सुटुक्क पस्किए। तादनि श्रोता अब भने फेरि पनि यो कार्यक्रमलाई हामीले शुरूआत गरिसकेका छौं र यस कार्यक्रममा हामी अबको आधी घण्टा तपाईसँग एउटा असल उत्साह र सुसन्देशका कुराहरू बताउनको लागि आइपुगिसकेका छौं। र हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै तपाईँलाई परमेश्वरको महिमासँग सम्बन्धित कुराकानीहरू प्रस्तुत गर्ने गर्दछौ। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नै तपाईँलाई परमेश्वरको महिमामा डोर्याउनु हो, अर्थात तपाईँको जीवनमा परमेश्वरको महिमा प्रकट हुन सकोस् भन्ने उद्देश्यको साथ हामीले यो कार्यक्रम तपाईँको लागि लिएर आएका छौ। श्रोता यो कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै जीवन गवाईहरू लगायतका विभिन्न सामग्रीहरू तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै तपाईँलाई सुसमाचार सुनाउनु रहेको छ। कार्यक्रम महिमाको वेदी तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनु र कार्यक्रमसँग सम्बन्धित विषयवस्तुमा प्रतिक्रिया दिनु पनि तपाईँको आफ्नै जिम्मेवारी रहेको छ। तादनि श्रोता यदि तपाईँ हामीलाई कुनै प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगानाहरू अहिले कार्यक्रमको अन्तमा हामी प्रसारण गर्नेछौ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन हामी अनुरोध गर्दछौ। दौत श्रोता भने आजको कार्यक्रमलाई शुरूआत गरौं र कार्यक्रमको आरम्भमा सुनौ एउटा सुमधुर भक्ति गीत र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा यो मिठो गीत।

यो सुमधुर भक्ति गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी आजको कार्यक्रमको विषय वस्तु भित्र हामी प्रवेश गर्न गइरहेका छौ। आदरणीय श्रोता, आज म तपाईँसँग परमेश्वरले अर्थात प्रभु यीशु ख्रीष्टले तपाईँको आत्मालाई विश्राम दिन र भोकाएको आत्मालाई तृप्त पार्न सक्नुहुन्छ अथवा उहाँ तपाईँलाई विश्राम दिन र तृप्त पार्न चाहनुहुन्छ भन्ने विषयमा तपाईँसँग बातचित गर्न गइरहेको छु। श्रोता, के तपाईँ जिन्दगीको भागदौड़मा कहिल्यै आफूले आफूलाई आत्मामा र शरीरमा थाकेको महसुस गर्नुभएको छ? सायद धेरै पटक तपाईँले यी कुराहरूको महसुस गर्नुभएको छ होला। हो, संसार छ नै यस्तै, र कहिलेकाहीँ के लाग्छ भने सायद यी सबै कुराहरू छोडेर केही क्षण सुस्ताउन पाए पनि मेरो आत्मा बल फेरि फर्कने थियो होला, मैले केही विश्राम पाउने थिए होला भन्ने लाग्छ। अनि अझै अचम्म लाग्दो कुरो त के छ भने जतिसुकै भागदौड गरे तापनि कहिल्यै आत्मसन्तुष्टि नमिल्ने, तृप्ति नहुने, जतिसुकै अवस्थामा पनि जहिले पनि घटी कमी र अभाव खड्किरहने, मान्छेले आफूले मेहनत गरेर अथवा विभिन्न तरिकाले कमाएर कमाएर कैयौं अरबौं रुपियाँ उसले जम्मा गरिसकेको हुन्छ, र उसँग सम्पूर्ण भौतिक संसाधनहरूको प्रशस्तता पनि हुन्छ, तर फेरि पनि उसको आत्मा सन्तुष्ट भइरहेको हुँदैन। अनि त्यो आत्माको सन्तुष्टि र त्यो खालीपन भर्नको लागि ऊ फेरि पनि उसले एउटै उपाय देख्छ, मैले आफूले आफूलाई शारीरिक रूपमा व्यस्त राख्नुपर्छ। यदि मैले आफूले आफूलाई शारीरिक रूपमा व्यस्त राखिन भने ममा अनेकन प्रकारका कुराहरू आउन थाल्छन्, त्यस कारणले गर्दा मैले आफूले आफूलाई व्यस्त राख्नुपर्छ भन्दछ। र यसो भन्दै उसले आफ्नो भागदौडलाई सधैँभरि निरन्तरता दिइरहन्छ, र उसले कुनै उपाय खोज्छ भने सायद अलिकति भए पनि पैसा कमाउन भन्ने त्यस्तो विचार उसले मनमा लिएर आउँछ, र ऊ फेरि पनि पैसाकै पछाडि दौडिन्छ। र यसो गर्दा गर्दै ऊ एक दिन अन्तमा विनाशमा पुग्छ, यो संसारबाट विदा हुन्छ, र उसको आत्मा विनाशमा पुग्छ, र ऊ परमेश्वरको महिमा रहित थियो, महिमा रहित भएर जिउँछ, र महिमा रहित नै भएर त्यो जिउनेछ, र त्यो अन्तमा परमेश्वरको महिमा प्राप्त गर्ने अवसरदेखि सदाको लागि वञ्चित भएर अनन्त कष्ट र अनन्त पीडामा ऊ त्यहाँ बाँच्नको लागि फ्याँकिनेछ। यो मानिसको वास्तविकता हो। श्रोता, यहाँ हामीले हेर्ने भने यीशुसँग भएका चेलाहरू जो थिए उनीहरूलाई पनि यहाँ यस्तै भइरहेको हामी थाहा गर्छौ। उनीहरू विभिन्न प्रकारका घटिकमी समस्या र खराब परिवेशहरूद्वारा जकडिएका थिए, र उनले जब यीशु ख्रीष्टलाई उनीहरूले भेटे त्यसपछि यीशु ख्रीष्टले उनीहरूलाई विश्राम दिन थाल्नुभयो। पहिले आत्मामा विश्राम, फेरि त्यसपछि शरीरमा विश्राम, फेरि उनीहरूको अभाव र घटिकमीलाई पनि उहाँले आफ्नो स्वर्गीय शक्तिद्वारा पूरा गर्नुहुन्थ्यो। आदरणीय श्रोता, यसरी उनीहरूले प्रभु यीशुसँग हेर्दाखेरि सबै कुराको विश्राम उनीहरूले प्राप्त गरेका थिए, र अरू त अरू उहाँ जो आफू र आफ्नो चेलाहरूलाई मात्र विश्राम लिने र दिने गर्नु भएन, बरु उहाँलाई खोज्दै आएर पछ्याउने मानिसहरूलाई पनि उहाँले विश्राम दिनुभयो, र उनीहरूको शारीरिक र आत्मिक भोकलाई तृप्त पार्नुभएको हामी पाउँदछौ। मानिसहरूले सोच्ने गर्छन् यीशु ख्रीष्टले चाहिँ केवल मानिसको आत्मिक भोक र तृष्णालाई मात्रै पूरा गर्नुहुन्छ, शरीरको लागि होइन, शरीरको लागि चाहिँ मेहनत गर्नुपर्छ, काम गर्नुपर्छ, र भौतिक संसारमा भौतिक संसाधन जुटाउनु पर्छ। तर पख्नुहोस्, ख्रीष्ट यीशुले तपाईँको भौतिक संसाधनलाई पनि पूरा गर्न सक्नुहुन्छ, तरिका फरक हुन सक्छ। आजभन्दा करिब 2000 वर्ष अगाडि उहाँले 5 रोटी र 2 माछाले 5000 जनालाई खुवाउनको लागि स्वर्गीय तरिका प्रयोग गर्नु हो, तर आज स्वर्गीय तरिका प्रयोग नगरिकन यही पृथ्वीको कुरालाई पनि उहाँले प्रयोग गर्न सक्नुहुन्छ। श्रोता, म तपाईँलाई त्यो खण्ड पढेर सुनाउन चाहन्छु जो मत्ती 6:30 तल लेखिएको छ। अनि प्रेरितहरू यीशुका भेला भएर तिनीहरूले जे जे गरेका थिए र सिकाएका थिए ती सबै बयान गरे, र उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आऊ र केही थकै मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उनीहरूलाई खानसम्म पनि फुर्सद थिएन, न त चेलाहरूलाई न प्रभु यीशु आफैलाई नै। अनि उहाँहरू डुङ्गामा बसेर सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहनु भएको देखेर धेरैले चिने, अनि सबै शहरहरूबाट पैदलै दौडेर त्यता गए र उहाँहरूलाई उछिनेर अगाडि नै पुगे। जब उहाँ किनारमा उत्रनु भयो तब उहाँले एउटा ठूलो भीड देख्नुभयो र उहाँले तिनीहरूलाई चिठ्याउनु भयो,
किनकि तिनीहरू गोठालो नभएका भेडाहरू जस्ता थिए र उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन लाग्नुभयो। अनि जब दिन धेरै ढल्क्यो तब उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने यो एकान्त ठाउँ छ र अब दिन धेरै ढल्किसक्यो, मानिसहरूलाई बिदा दिनुहोस् र तिनीहरूले वरपरको बस्ती र गाउँहरूमा गएर आफ्ना लागि केही खानेकुराहरू किनुन्। उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरूसँग कतिवटा रोटी छन् गएर हेर। अनि पत्ता लगाएपछि तिनीहरूले भने 5 रोटी र 2 माछा। अनि उहाँले मानिसहरूलाई हरियो चौरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो र तिनीहरू 100-100 र 50-50 गरी ताती लागेर बसे। उहाँले ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूलाई उनीहरूको अगाडि राखिदेऊन् भनेर चेलाहरूलाई दिनुभयो र ती 2 माछा पनि उहाँले सबैलाई बाँडिदिनुभयो अनि सबैले खाएर तृप्त भए र पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू 12 डाला भरि उठाए। रोटी खाने पुरुषहरू 5,000 थिए। प्रेसवता हामी देख्छौ डालो एउटा सानो टोकरी थियो जुन निगालोको चोयाले बुनेको हुन्थ्यो। यसलाई यहुदीहरूले सधैँ उनीहरूको काँधमा बोकेर लैजान्थे। उनीहरूले खानेकुरा टोकरीमा बोकेर हिँड्थे ताकि उनीहरूले यात्राको क्रममा गैर यहुदीहरूबाट अशुद्ध खानेकुरा किन्न नपरोस् भनेर यसरी उनीहरूले बोकेर हिँड्ने गर्दथे। प्रेसवता अनि यहाँ त्यही क्रममा त्यो टोकरीमा 5 रोटी र 2 माछाहरू त्यहाँ थियो अनि प्रभु यीशु ख्रीष्टले त्यही टोकरीमा परमेश्वरसँग आशिष माग्नुभयो र त्यो घटना हुन पुग्यो। अब यसबाट हामीले के कुरा बुझ्न सक्छौ भन्दा पहिलो कुरा जसरी येशूका चेलाहरू येशूको आज्ञा अनुसार गाउँ गाउँ शहर शहरमा गएर परमेश्वरको राज्यको सुसमाचार सुनाएर मानिसहरूलाई निको पार्दै येशूसम्म आइपुगेर उनीहरू धेरै थाकेका थिए। यात्रा धेरै लामो थियो र त्यहाँ जब उनीहरूले येशूलाई भेटे अब उनीहरूको सेवकाई त्यहाँ पनि अगाडि बढ्ने वाला थियो। त्यहाँ पनि येशूको उपस्थितिमा येशूसँगै उनीहरूले भूतहरू धपाउनु पर्ने थियो र परमेश्वरको राज्यका कुराहरू घोषणा गर्नुपर्ने थियो र यस क्रममा उनीहरूको धेरै थाकेका थिए अनि येशू आफै पनि शरीरमा हुनुभएको हुनाले उहाँले पनि आफूलाई थाकेको महसुस गर्नुभयो र उहाँ आफै विश्राममा जानुभयो र आफ्ना चेलाहरूलाई पनि विश्राममा लिएर जाने विचार गरेर विश्राम दिने विचार गर्नुभयो। आदरणीय श्रोता यसबाट हामीले पहिलो कुरा के थाहा गर्न सक्छौ भने जो कोही ख्रिस्ट येशूलाई पछ्याउँछ र ख्रिस्ट येशूको आज्ञा पालन गर्छ र आज्ञाकारी हुन्छ त्यो व्यक्ति प्रभु येशू ख्रिस्टको अनन्त विश्राममा प्रवेश गर्न पाउँछ। अर्थात् ख्रिस्ट येशू मात्रै त्यो विश्राम दिने व्यक्ति हुनुहुन्छ, उहाँ आफै विश्रामको मालिक हुनुहुन्छ। यस अर्थ चेलाहरूलाई थकाई मार्नको लागि भनेर भन्नुभयो। श्रोता के तपाईँ पनि जीवनको भागदौड दौडिराख्नु भएको छ? तपाईँलाई येशूले विश्राम दिन चाहनुहुन्छ, तपाईँलाई येशूले आराम दिन चाहनुहुन्छ के? तपाईँ येशूले दिने विश्राम र आरामलाई ग्रहण गर्न चाहनुहुन्छ? येशूले मत्ती 11:28 भन्नुभयो, ए सबै बोझले दबिएका हो र थाकेका हो म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। श्रोता यो येशू प्रभुको आह्वान हो तपाईँको निम्ति। यदि तपाईँले आफूले आफूलाई आत्मिक रूपमा थाकेको महसुस गर्नुहुन्छ भने र तपाईँको जीवनमा थकाउने कुराहरू जे पनि हुन सक्छ, तपाईँको मानसिक पीड़ा, तपाईँको घटिकमी अभाव, तपाईँको रोग बिमार या आत्माको चिन्ता या डर त्रास जे कहीँ हुन सक्छ, यदि तपाईँ जुन अवस्थामा जुनसुकै दुःख कष्ट पीर चिन्ताको साथ येशूको उपस्थितिमा आउनुहुन्छ भने येशूले आज तपाईँलाई विश्राम दिन सक्नुहुन्छ र उहाँले भन्नुभयो तिमीहरू आफै पनि म कहाँ मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार। येशूले तपाईँलाई आफूसँगै थकाइ मार्नको लागि लिएर जान सक्नुहुन्छ अथवा तपाईँलाई बोलाउन सक्नुहुन्छ। श्रोता यसको लागि तपाईँ येशूका आउनु पर्यो, येशूसँग आउनु पर्यो र येशूको आज्ञा पालन गर्नु पर्यो। आदरणीय श्रोता फेरि हामीले तल हेर्छौ उहाँहरू एकान्तमा जाँदै गर्दा उहाँले हुन त केवल उहाँलाई पछ्याउने 12 प्रेरितहरूलाई भन्नुभएको थियो तर त्यहाँ मानिसहरू 12 प्रेरितहरू मात्र थाकेका थिएनन्, अन्य मानिसहरू पनि थाकेका थिए र आत्मिक रूपमा भोकाएका पनि थिए। आदरणीय श्रोता र ती मानिसहरूले देखे येशूमा साँच्चैकै विश्राम छ, आत्मिक विश्राम। हुन त ती मानिसहरूले येशूलाई भौतिक भोजन दिनुहुन्छ भनेर पछ्याएका थिएनन् होला सायद, किनकि उनीहरूले आफ्नो आत्मिक तृष्णा चाहिँ मेटाउनको लागि येशूबाट परमेश्वरको राज्यको बारेमा सुन्न र परमेश्वर
परमेश्वरको बारेमा सिक्नको लागि उनीहरूले येशूलाई मरिहत्य गरेर पछ्याएका थिए। हामी देख्छौ येशू र उहाँका चेला डुङ्गामा चढेर एकान्ततिर जाँदै हुनुहुन्छ, तर मानिसहरू दगुर्दै पैदल हिँड्दै लगभग 100 किलोमिटर हिँडेर येशूको डुङ्गा भन्दा अगाडि नै येशू पुग्न लाग्नु भएको शहरमा पुगेको हामी देख्छौ। यस्तो प्रकारको भागदौड केवल आत्मिक रूपमा तिर्खाएको गहिरो आत्मा भएका मानिसहरूले बाहेक अरू कसैले पनि गर्न सक्दैन। आज सायद संसारमा थोरै मानिसहरू यस्ता छन् जसले ईश्वरीय कुराहरूको खोजी गरेर उहाँलाई पछ्याउँछ। आजको मानिसलाई भौतिक सुख सुविधा रुपियाँ पैसाको आवश्यकता छ। आजका मानिसलाई प्रभु येशू प्रतिको तृष्णा होइन तर पैसाको र पद र शक्तिको खोजी छ। त्यही कारणले गर्दा आज दिन प्रतिदिन संसारमा अन्धकार फैलिँदै गइरहेको छ। यहाँसम्म कि अगाडि नै मसीहमा आएर ज्योतिको स्वाद चाखेका परमेश्वरको मुक्तिको स्वाद चाखेकाहरू पनि बहकिएर प्रभु येशू प्रति धोकाबाजी गरेर उनीहरू संसारतिर फर्किरहेका छन्। यो निकै ठूलो विडम्बनाको कुरा हो। यही कारण आज कतिजना इसाईहरू ओठे विश्वासी मात्रै भएका छन् र यही कारणले गर्दा उनीहरूले ख्रिस्टलाई विश्वास गरेको कयौं वर्ष 10 वर्ष 20 वर्ष 30 वर्ष भइसक्दा पनि उनीहरूको आत्मिक जीवन न त भौतिक जीवनमा कुनै सुधार नै देखिन्छ। यो गहिरो विडम्बना हो। तर यहाँ हामी देख्छौ भीड़हरू येशू र उहाँका चेलाहरूतिर दौड़ेर गएको हामी देख्छौ। जब उहाँ आराम गर्छु भनेर उत्रनु भएको थियो तब उहाँले भीड़लाई देख्नु भयो र जो गोठालो बिनाको भेडा जस्ता छरपष्ट थिए। श्रोता, जब हामी येशूलाई दिलो ज्यानले पछ्याउँछौ तब तपाईँ र मेरो अवस्थालाई उहाँले देख्नुहुन्छ। हजुर, यहाँ येशूले भीड़हरूलाई भीड़हरूको अवस्थालाई देख्नुभयो। उनीहरूको अवस्था कस्तो थियो? गोठाला बिनाका भेडाहरू जस्ता थिए। प्रेसरता, आज हामी जुन कुरामा सन्तुष्टि खोजिरहेका छौ, जुन कुरामा हामीले आफ्नो आत्मिक तृष्णालाई मेट्न खोजिरहेका छौ, ती कुराले कहिले पनि हामीलाई तृप्त पार्न सक्दैन। र जब हामी हाम्रो यस्तो असफलताको बीचमा प्रभु येशूलाई पछ्याउँछौ आफ्नो दिलो ज्यानले, तब हाम्रो आत्मा र शरीर एवं भौतिक जीवनको अवस्था प्रति उहाँले हामीमाथि दया देखाउनुहुन्छ। के तपाईँलाई येशूको दया चाहिएको छ? त्यसो हो भने तपाईँले यो भीड़ले जसरी येशूलाई पछ्याए त्यसै गरी तपाईँले पनि पछ्याउनुहोस्। श्रोता, त्यसपछि के भयो? त्यसपछि उहाँले पहिला उनीहरूको आत्मिक तृष्णालाई मेटाउनु भयो। लेखिएको छ, उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउनु भयो, अर्थात् परमेश्वरको राज्यको बारेमा, कसरी परमेश्वरसँग संगति गर्ने, कसरी परमेश्वरको राज्यमा प्रवेश गर्ने भन्ने कुरा नै हो। प्रेसवता, प्राय दिनभरि जस्तै त्यो एकान्त ठाउँमा उहाँसँग विश्राममा पस्न चाहनेहरूको आत्मिक तृष्णालाई उहाँले मेटाउनु भयो। अब परिस्थिति थियो, समय ढल्किएको थियो, उनीहरूलाई घर फर्काउनु पर्ने थियो, तर उनीहरूसँग कुनै पनि खानेकुरा थिएन, न त समय नै, त्यहाँ एउटा समस्या थियो। फेरि चेलाहरूले भन्छन्, अब डिल ढल्न लाग्यो र यो एकान्त ठाउँ छ, तिनीहरूलाई बिदा दिनुहोस्। तर येशूले भन्नुहुन्छ, हामी तिमीहरूले नै उहाँलाई तिनीहरूलाई खाना देऊ। तर चेलाहरूले फेरि समस्या थप्छन्, हामीसँग खानेकुरा छैन। येशू भन्नुहुन्छ, तिमीहरूसँग के छ? जवाफमा 5 रोटी र 2 माछा। श्रोता, अब येशू ख्रिस्टले हरेकलाई बस्ने हुकुम दिनुहुन्छ अनि के गर्नुलाई? खानुको लागि। मानिसहरूले सोच्दैछन्, अरे 5 रोटी र 2 माछाले हामी 5,000लाई कसरी खुवाउन दिन सक्नुहुन्छ? सायद सानो सानो टुक्रा बनाएर थोरै थोरै दिनुहुन्छ होला। तर होइन, कसैले कल्पना पनि गरेको थिएन कि त्यो 5 रोटी र 2 माछाले हामी 5,000 भन्दा बढी मानिसहरूको पेट अगाइकन अझ उब्रने पनि छ भनेर। तर यीशुले त्यो 5 रोटी र 2 माछालाई आशीर्वाद दिनुभयो र स्वर्गतिर हेरी प्रार्थना गर्नुभयो। अब एउटा चमत्कार भयो, रोटीहरू जति बाँडिन्छ टोकरी रितिँदैन, माछाका टुक्राहरू जति भाँच्यो कहिले पनि सकिँदैन। र यो क्रम तबसम्म चल्यो जबसम्म सबैले खाएर तृप्त भए भएनन्। अझै भनौँ, अझै त्यहाँ 12 डालासम्म उभ्रिन सक्यो, 12 वटा टोकरी। श्रोता, अब हामी विचार गरौं, येशू ख्रिस्टलाई पछ्याउने व्यक्तिलाई आत्मिक मात्र होइन अब शारीरिक तृष्णा पनि अथवा शारीरिक खाँचो पनि पूरा हुन्छ भनेर हामी थाहा गर्न सक्छौ। हामीसँग भएका कुराहरूलाई उहाँले आशिष दिनुहुन्छ र हामीसँग भएका कुराहरूलाई उहाँले वृद्धि गराउनुहुन्छ। सायद तपाईँलाई लाग्छ होला, यति सानो कुरा, यति थोरै कुरा, यसले कति पुग्ला र? तर यदि तपाईँ साँच्चै ख्रिस्ट विश्वासी हुनुहुन्छ र उहाँलाई पछ्याउँदै हुनुहुन्छ भने उहाँले तपाईँको त्यही साना कुरालाई आशिष दिएर बढाउनु हुनेछ र त्यही कुरा तपाईँको निम्ति प्रशस्त हुनेवाला छ। श्रोता,
हामीले पुरानो करारमा हेर्ने भने सर्पथको विधुवाको घरमा पनि त्यस्तै भएको छ। त्यहाँ अलिकति भुटुन तेल र अलिकति पिठो र अलिकति पानी थियो। जब त्यस घरमा एलिया आइपुग्दछन् तब तिनले तिनको छोराले र तिनजनाले त्यो अलिकति पिठो अलिकति तेल र पानी 3 वर्षसम्म खाए जबसम्म इसरायलमा खडेरीको समय सकिएन। श्रोता, त्यसै गरी हामी देख्न सक्छौ एलिसाले एकजना अगम वक्ताको पत्नीलाई उनको घरमा भएको अलिकति भाँडोमा भएको भुणुल्को तेलबाट उनको गरिबीलाई कसरी दूर गरे भन्ने कुरा। त्यो श्रोता, हाम्रो परमेश्वर सामर्थ्य परमेश्वर हुनुहुन्छ र हाम्रो काम केवल उहाँलाई पछ्याउने, उहाँलाई विश्वास गर्ने र उहाँको मार्गदर्शनलाई पालन गर्ने। हामी देख्छौ येशूले त्यो भीड़लाई चौरमा 50-50, 100-100 का दलमा बस्न लगाउनु भयो। रोटी थियो सिर्फ 5 वटा र माछा 2 वटा मात्रै। तर मानिसहरूले बिना प्रश्न बिना संकोच येशूले भन्नु भए झैं त्यहाँ बसे। त्यसपछि जसले त्यो चौरमा बसेन, येशूको आज्ञा मानेन, उसले खानु पाएन, ऊ गयो। तर जो जति त्यहाँ बसे यी सबै तृप्त भए। यो ख्रिस्ट येशूमा भएको विश्वास र आज्ञाकारिताको प्रतिफल हो। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी यो निष्कर्षमा पुग्न सक्छौ कि तपाईँ साँच्चै आत्मिक रूपले त्रिषित हुनुहुन्छ र आत्मिक रूपले भोको र शारीरिक रूपमा भोको हुनुहुन्छ। त्यसो भए येशू कहाँ आउनुहोस्। हो, तपाईँको खाँचोलाई पूरा गर्न येशूले यहाँ स्वर्गीय तरिका अप्नाउनु भयो, तर तपाईँको जीवनमा त्यो नगर्न नि सक्नुहुन्छ। तर तपाईँको जीवनमा काम गर्नुहुन्छ, अवश्य गर्नुहुन्छ। फरक तरिका फरक हुन सक्छ, माध्यम फरक हुन सक्छ, तर उहाँले अवश्य पनि तपाईँको जीवनमा काम गर्नुहुन्छ र तपाईँको सबै भोग र सबै खाँचो र अभावहरूलाई अवश्य पनि उहाँले पूरा गरिदिनुहुन्छ। श्रोता, के आजको कुराकानी सुन्न तपाईँलाई कुनै अर्थ लाग्यो? कि तपाईँसँग कुनै पनि प्रश्न अथवा जिज्ञासा छ, अथवा तपाईँ यो विषयमा थप जान्न चाहनुहुन्छ? त्यसो भए तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, हामीलाई पत्राचार गर्नुहोस्। तपाईँको सल्लाह सुझाव जिज्ञासा जे जस्तो छ तपाईँले हामीलाई पत्राचार गर्नुहोस्। अथवा तपाईँ यो विषयमा अझै जान्न चाहनुहुन्छ भने तपाईँको नजिकको मण्डलीमा जानुहोस् वा फेरि हामीलाई भेट्नुहोस्। हामीलाई पत्राचार गर्ने ठेगाना: कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। हवस्त श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। तर तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा खण्ड छोडेर जान चाहन्छौ, जुन रहेको छ यूहन्ना 6:24। लेखिएको छ, येशू र उहाँका चेलाहरू त्यहाँ नहुनु भएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्दै डुङ्गाहरूमा चढेर कफरनहुममा गए। आमेन। यो हप्ता तपाईँ पनि येशूलाई भेट्ने हप्ता बन्न सकेको छ भन्दै बिदा चाहन्छौ। अवस्था जय मसीह।

नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट

0: आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वर यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस कार्यक्रमको अन्तमा दिनेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रम परिवर्तनको सम्भाग बाइबल भन्ने विषयमा केन्द्रित रहनेछ। श्रोता, हामीले हेर्ने हो भने थुप्रै परिवर्तनका कुराहरू संसारमा देख्दछौ, त्यो चाहे सामाजिक परिवर्तन होस्, राजनैतिक, आर्थिक, धार्मिक, शैक्षिक आदि इत्यादि परिवर्तन। हरेक समयमा परिवर्तन भइरहेको हामी पाउँदछौ, अनि परिवर्तन आवश्यकता पनि हो, किनभने हरेक दिन मानवीय सोचमा परिवर्तन आउँदछ। जुन परिवर्तनले मानिस सधैँ एउटै अवस्थामा रहन सक्दैन, ऊ हरेक कुरामा परिवर्तन चाहन्छ। यही कारण आज मानिस पृथ्वी भन्दा बाहिरका विभिन्न ग्रह उपग्रहहरूमा समेत पाइला टेक्न सक्षम भएको छ। तर श्रोता, आज हामी अन्य परिवर्तनको विषयमा भन्दा पनि परिवर्तनको सम्भाग बाइबलको विषयमा आधारित जानकारी दिने कोशिश गरिरहेका छौ। आउनु श्रोता, संसारमा दिन प्रतिदिन भइरहेको परिवर्तनको उच्च विकास र बाइबलको बीचमा के सम्बन्ध छ? पवित्र धर्मशास्त्र बाइबल कसरी परिवर्तनको सम्भाग हुन सक्छ? यी र यस्तै थुप्रै विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई म हरिको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना सकुशल हुनुहुन्छ अनि यो समयमा हाम्रो कार्यक्रम सुसमाचार सबैका लागि सुनेर आध्यात्मिक लाभ उठाइराख्नु भएको छ। र आजको यस कार्यक्रममा तपाईँको लागि म विशेष सन्देश लिएर आएको छु र म आशा गर्छु आजको यस सन्देशबाट तपाईँले महत्वपूर्ण, तपाईँको जीवनको निम्ति महत्वपूर्ण शिक्षा सिक्नुहुनेछ र यीशु ख्रीष्टलाई पछ्याउने व्यक्तिगत निर्णय गर्नुहुनेछ। अनि प्रिय मित्र, आज म तपाईँको बीचमा परिवर्तनको साँचो संवाहक बाइबल भन्ने शीर्षकमा बोल्ने कोशिश गर्नेछु।

अनि यो शीर्षकमा म तपाईँहरूको बीचमा बाइबल कसरी हाम्रो लागि, हाम्रो व्यक्तिगत जीवनको लागि, हाम्रो समाजको लागि उपयोगी हुन सक्छ भन्ने कुरा म व्याख्या गर्ने कोशिश गर्नेछु। जस्तै यो सन्देशलाई म शुरू गर्दैछु, तपाईँहरूलाई बताउन चाहन्छु कि प्रत्येक देशलाई सभ्य र संस्कारको बाटोमा हिँडाउनको लागि शिक्षाको उल्लेखनीय भूमिका हुन्छ। अनि शिक्षा एकदमै महत्वपूर्ण कुरा हो समाजलाई, देशलाई र त्यसै गरी हाम्रो आफ्नो परिवारलाई सभ्यताको बाटोमा हिँडाउनको लागि शिक्षाको एकदमै महत्वपूर्ण भूमिका छ। अनि आधुनिक समाजमा आएर शिक्षाको महत्व झनै बढ्दै गइराखेको हामी देख्दछौ। तर प्राचीन समयमा हाम्रो दक्षिण एसियाली देशहरूमा गुरूकुल शिक्षा प्रणाली थियो, जहाँनिर गुरू कहाँ गएर शिष्यहरूले धार्मिक शिक्षादेखि लिएर व्यवहारिक शिक्षाहरू सिक्ने गर्दथे। अनि यसको लागि चाहिँ त्योभन्दा पनि महत्वपूर्ण भूमिका प्राचीन समयमा जो शिक्षा दिइन्थ्यो ती प्राय जसो धार्मिक शिक्षाहरू हुने गर्दथे। अनि धार्मिक शिक्षाको समाजलाई आधुनिकीकरण गर्नमा एकदमै महत्वपूर्ण भूमिका रहेको हामी देख्दछौ। अनि कतिले भन्ने गर्दछन् जो धार्मिक शिक्षा छ, जो धर्म छ, यो चाहिँ अन्धविश्वास र कुरीतिको जड हो। पक्कै पनि यो कति अर्थमा सत्य साबित पनि हुन सक्छ, तर यो पूर्णत तथ्यगत कुरा चाहिँ होइन, यो पूर्णत सत्य कुरा चाहिँ होइन। सम्पूर्ण धर्ममा भएका सम्पूर्ण कुराहरू अन्धविश्वास र कुरीतिले भरिपूर्ण छैनन्। कति कुराहरू मात्र यस्ता छन् जसमा पक्कै पनि अन्धविश्वास र कुरीतिका कुराहरू रहेका छन्। एउटा तथ्य जो हामी सबैले स्वीकार गर्नुपर्छ त्यो चाहिँ हो कि जो आधुनिक समाज जो अहिले निर्माण भएको छ, आधुनिक समाजमा धेरै प्रकारको विकास, प्राविधिक विकासहरू भइसकेको हामी देख्दछौ। अनि यो सम्पूर्ण कुरा हुनको निम्ति धर्मको सबैभन्दा ठूलो भूमिका रहेको छ। तपाईँले यो तितो सत्यलाई स्वीकार गर्नै पर्ने हुन्छ, हरेकले यो तितो सत्यलाई मान्नै पर्ने हुन्छ कि आधुनिक समाज निर्माणको लागि धर्मको सबैभन्दा ठूलो भूमिका रहेको छ। अनि म तपाईँलाई अगाडि बताउने कोशिश गर्नेछु र हामीले हेर्यौं भने आज पाश्चात्य जगत अर्थात पश्चिमी दुनियाँ, पश्चिमी संसार सबैभन्दा

0: बढ़ी विकास र प्रगतिको बाटोमा अगाडि बढ़िराखेको छ। यहाँनिर हामी जब युरोप र अमेरिकालाई विचार गर्छौं, त्यहाँनिर हामी विज्ञानको क्षेत्रमा, साहित्यको क्षेत्रमा अनि भौतिक पूर्वाधारको क्षेत्रमा, सोच विचारको क्षेत्रमा, कलाको क्षेत्रमा उनीहरूले निकै प्रगति गरिसकेका छन्। उनीहरू हामी भन्दा कसौं अगाडि यो कुराहरूमा बढ़िसकेको हामी देख्दछौ। अनि हाम्रो सामुन्ने यो प्रश्न हुन सक्छ कि पाश्चात्य जगतले यस्तो विकास र प्रगति कसरी गर्न सक्यो, यहाँ पश्चिमी संसारमा यस्तो प्रकारको विकास कसरी हुन सक्यो, जबकि पाश्चात्य जगतमा भएका भन्दा पनि बढ्ता स्रोत साधन हाम्रो देश र हाम्रो समाजमा रहेका छन्। हामीसँग पनि खानीहरू छन्, हामीसँग पनि प्राकृतिक स्रोत साधनहरू छन्, हामीसँग पनि नदी नालाहरू छन्, हामीसँग जड़ीबुटीहरू छन्, हामीसँग प्रशस्त सम्भावना छ र साथै हामीसँग पनि लामो इतिहास छ। यसको बावजुद पनि हामी दक्षिण एसियाली मुलुकहरू किन यति पछाडि छौं त? जब हामी यो कुरालाई हेर्छौं, जब हामी यसको बारेमा विचार गर्छौं, यसको लागि महत्वपूर्ण कुरा चाहिँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, हामीले जो कुराहरू पछ्याइराखेका छौं, हामीले जे कुराहरू अवलम्बन गरिराखेका छौं, हामीले जुन सिद्धान्तलाई अपनाएका छौं, त्यो चाहिँ गलत छ। त्यो कुराले गर्दाखेरि मात्रै हामी पछाडि परिराखेका छौं। अनि हामीले पालन गरेको कुरीति, हामीले हेरेको जुन संस्कार छ, जुन तरिकामा जुन हामीले विभिन्न तरिकाका प्राचीन समयदेखि हामीले जुन प्रकारका संस्कारहरू पछ्याउँदै आइराख्यौं, यसले हामीलाई धेरै पछाडि धकेलिदिएको छ। यिनी कुराहरू नै हो जसले गर्दाखेरि हामी पछाडि परिराखेका छौं। अहिले हामी नेपाली समाजमा हेर्छौं भने धेरै ठूलो परिवर्तन समाजमा आइसकेको छ, मानिसहरूको सोचमा धेरै ठूलो परिवर्तन आइसकेको छ। यसको बावजुद पनि धेरै कुराहरू अझै बदलिनु आवश्यक छ। नेपाली समाजमा थुप्रै कुरीतिहरू, कुसंस्कारहरू अझै पनि विद्यमान छन् र ती सबै कुराहरू बदलिनु एकदमै जरूरी छ। अनि नेपालमा हामी हेर्यौं भने नेपालका केही राजनीतिक दलहरूले देशमा क्रान्तिको धेरै ठूलो वकालत गरे र नेपाललाई स्विजरल्याण्ड बनाउनेसम्म पनि कुराहरू नेपालमा चल्यो। नेपालका राजनीतिक दलहरू कुरा गर्नमा पक्कै पनि पछाडि छैनन् अनि उनीहरू ठूला ठूला कुराहरू गर्ने गर्दछन् अनि धेरै ठूलो परिवर्तन देशमा ल्याउने उनीहरूको सोच रहेको छ। तर त्यसको बावजुद पनि दोस्रो जनआन्दोलन सिद्धिएको आजसम्म हेर्दाखेरि 10 वर्षभन्दा बढी पूरा भइसकेको छ। यसको बावजुद पनि देशमा किन परिवर्तन सम्भव भएको छैन, किन बदलाव आउन सकेको छैन, किन देश अझै पनि जहाँ थियो त्यही नै छ, किन हामीले आर्थिक रूपमा, भौतिक रूपमा, विकासको कुराहरूमा, भौतिक पूर्वाधारको कुरामा हामीले उल्लेखनीय प्रगति गर्न सकेनौं त? यसको पछाडि हामीले हेर्छौं भने हाम्रो संस्कारले हाम्रो सोचलाई असर पारिराखेको छ। हाम्रो संस्कारले हाम्रो जो प्राचीन समयदेखि हामीले पछ्याइ आइराखेका जुन रीतिहरू छन् तिनले हाम्रो सोचमा असर पारिराखेको छ र ती सोचले हाम्रो व्यवहारिकतामा असर पारिराखेको छ। यो कारणले गर्दाखेरि हाम्रो समाज, हाम्रो परिवार, हाम्रो देश त्यति अगाडि बढ्न सकेको छैन। तर प्रिय मित्र, तपाईँलाई बताउन चाहन्छु, जहाँ बाइबल छ, जहाँ बाइबल पढिएको छ, जहाँ बाइबललाई हेरिएको छ, त्यहाँ विकास छ, त्यहाँ शान्ति छ, त्यहाँ सुसभ्यता छ। तिनीहरू विकासका कुराहरूमा, साहित्यको कुराहरूमा, कलाको कुरामा निकै अगाडि छन्। किन यस्तो भयो त? अनि यसको एउटै मात्र जवाब रहेको छ, परिवर्तनको साँचो संवाहक बाइबल हो र बाइबलले नै समाजमा, देशमा, परिवारमा साँचो परिवर्तन लिएर आउन सक्दछ। केही समय अगाडि विश्वमा कम्युनिजम, साम्यवाद निकै प्रख्यात थियो। युरोपका देशहरू स्वात्तै अधिकतम देशहरू सबै साम्यवादको बाटोमा अगाडि बढे अनि यस्तो लाग्दै थियो कि त्यो समयमा पक्कै पनि सायद साम्यवादले विश्व नै निल्ला जस्तो। तर अहिले आएर अधिकतम देशहरूमा साम्यवाद असफल भइसकेको छ अनि हामी डेमोक्रेटको कुराहरू, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, विभिन्न वादका कुराहरू हामी गरिराखेका छौं। तर तपाईँलाई बताउन चाहन्छु, यी वादले, यी तन्त्रले केही हदसम्म परिवर्तन ल्याउन सक्छन् तर यिनले साँचो र सही परिवर्तन लिएर आउन सक्दैनन्। पक्कै पनि हुन सक्छ सायद कति कुराहरूमा परिवर्तन होला, देशले विभिन्न तरिकामा फड्को मार्न सक्छ, तर त्यहाँबाट मात्रै साँचो परिवर्तन आउँदैन। म दाबीको साथमा तपाईँलाई भन्न सक्छु, साँचो परिवर्तन ल्याउने एउटै मात्रै कुरा भनेको बाइबल हो। अनि आज म तपाईँको बीचमा बाइबल के हो र बाइबल के कुराको लागि उपयोगी छ तपाईँलाई बताउने कोसिस गर्नेछु। हुन सक्छ तपाईँहरू मध्ये कतिजनाले बाइबल पढ्नु भएको छ, कतिजना सायद पढ़िराख्नु भएको छ, या कतिले बाइबलको बारेमा सुन्नु मात्रै भएको छ। हुन सक्छ तपाईँले बाइबलको बारेमा विभिन्न कुराहरू सुनेको हुन सक्छ, अनि बाइबल के कुराको लागि उपयोगी छ, बाइबलको बारेमा धेरै कुराहरू छन् मसँग बताउनको लागि, तर ती मध्ये केवल बाइबल के कुराको लागि उपयोगी छ भन्ने बुदा मात्रै तपाईँको बीचमा व्याख्या गर्ने म कोसिस गर्नेछु। सो सबैलाई ध्यान दिइकन सुनिदिनुहोला भन्ने मेरो सादर अनुरोध रहेको छ। दोस्रो तिमोथी 3:16 बाइबलमा रहेको पुस्तक दोस्रो तिमोथीको 3:16 बाइबलको बारेमा यस्तो भनेको हामी पाउँदछौ, सम्पूर्ण पवित्र शास्त्र अर्थात सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ। यहाँनिर सम्पूर्ण बाइबल चाहिँ परमेश्वरको प्रेरणाबाट भएको हो भनेर भनेको छ। संसारमा कुनै यदि एउटा यस्तो पुस्तकको अस्तित्व छ जसलाई एकमात्र परमेश्वरले अर्थात ईश्वरले दिनुभएको हो भने त्यो पुस्तक केवल बाइबल मात्रै हो। बाइबल पूर्णत परमेश्वरले आफ्नो मुखबाट दिनुभएको वचन हो र यो 4 कुराहरूको निम्ति एकदमै उपयुक्त छ, उपयोगी छ। 4 कुराको लागि हामी यसलाई प्रयोग गर्न सक्छौ भन्ने कुरा दोस्रो तिमोथीको लेखक प्रेरित पावलले बयान गरेको हामी पाउँदछौ। पहिलो नम्बरमा सिकाउनको निम्ति अर्थात शिक्षा दिनको निम्ति र बाइबलले हामीलाई नैतिक, व्यवहारिक र आध्यात्मिक यी तीनै प्रकारका शिक्षाहरू दिदछ। नैतिक शिक्षाको खानी बाइबलमा रहेको छ, तपाईँको व्यवहारिक शिक्षाको खानी बाइबलमा रहेको छ, आध्यात्मिक शिक्षाको खानी बाइबलमा रहेको छ। तपाईँ कसरी जिउने, तपाईँले समाजलाई कुन दृष्टिमा हेर्नुपर्छ, तपाईँले परिवारलाई कुन दृष्टिमा हेर्नुपर्छ, तपाईँको व्यवहारिक जीवन कस्तो हुनुपर्छ, तपाईँको आत्मिक जीवन कस्तो हुनुपर्छ, तपाईँको नैतिक जीवन कस्तो हुनुपर्छ, त्यसको स्ट्यान्डर्ड, त्यसको माप बाइबलमा रहेको हामी पाउँदछौ। र बाइबलको शिक्षा एकदमै व्यवहारिक छ। आजभन्दा 2000 वर्ष अगाडि बाइबल लेखिएको भए तापनि, एकदमै लामो समय अगाडि बाइबल लेखिएको भए तापनि, यो आज 2000 वर्ष पछि पनि हाम्रो जीवनमा अति नै उपयोगी हामी देख्दछौ। पहिलो नम्बरमा शिक्षा दिनका निम्ति बाइबल उपयोगी छ, दोस्रोमा अर्ती दिनको लागि, काउन्सिलिङको लागि बाइबल एकदमै उपयोगी छ। हाम्रो समाजमा काउन्सिलिङलाई त्यति गम्भीरताको साथमा लिँदैन। यी दिनहरूमा ठूला ठूला शहरहरूमा काउन्सिलिङको भ्यालु, महत्व बढ़िराखेको हामी देख्दछौ, तर हामीले अर्ती दिनुपर्छ। हामीले आफ्ना बालबच्चाहरूलाई अर्ती दिनुपर्छ, हामीले देखेका विभिन्न प्रकारका समस्या भोगिराखेका मानिसहरूलाई हामीले अर्ती दिनुपर्छ। र बाइबलमा अर्ती उपदेशका कुराहरू छन्, अनि हामीले के सिकाउन सक्छौ, उनीहरूलाई के भन्न सक्छौ, कस्तो प्रकारको समस्या भोगिराखेका मानिसलाई हामीले के भन्नुपर्छ, त्यसको जवाब पनि बाइबलमा भएको हामी पाउँदछौ। हाम्रो परिवारलाई, हाम्रो व्यक्तिगत जीवनलाई, हाम्रो समाजलाई र साथै हाम्रो देशलाई नै अर्थीको खाँचो छ, काउन्सिलिङको, परामर्शको खाँचो छ, अनि त्यो कुरा बाइबलमा हामी पाउन सक्छौ। तेस्रो नम्बरमा सच्याउनका लागि, के सही हो भन्ने कुरा देखाउनका लागि, सही बाटोमा हिँडाउनको लागि बाइबल एकदमै उपयोगी पुस्तक हो। बाइबलमा जो आज्ञाहरू छन्, बाइबलमा जुन प्रकारका आदेशहरू परमेश्वरले दिनुभएको छ, बाइबलमा जुन प्रकारका कुराहरू उल्लेख छन्, ती अति नै व्यवहारिक छन्, ती अति नै सिद्ध छन्, त्यसमा कुनै पनि प्रकारको गल्ती छैन, अनि एकदमै व्यवहारिक कुराहरू तपाईँ पाउनुहुन्छ। त्यहाँनिर कुनै पनि प्रकारको टुनामुना, जादूको कुराहरू छैन कि जो तपाईँले उच्चारण गर्नुभयो, दिनमा यति रट्नुभयो र यति पटक उच्चारण गर्नुभयो भने छुमन्तर भइहाल्ने, त्यो कुरा चाहिँ बाइबलमा छैन। तर तपाईँले आफै अप्नाउनु पर्छ र तपाईँलाई सहायता गर्नको लागि ईश्वर सदैव तपाईँसँग हुनुहुन्छ। गलत कुरीतिहरू, गलत संस्कारहरू हटाउनको लागि बाइबल एकदमै महत्वपूर्ण छ। र हाम्रो समाजमा गलत संस्कार, गलत परम्पराको कमी छैन। हामीले पक्कै पनि थुप्रै प्रकारका प्राचीन समयदेखि आइराखेका विभिन्न प्रकारका गलत संस्कार र सभ्यताको कुराहरूलाई हामी देख्दैछौ। त्यसलाई हटाउनको लागि पनि बाइबल एकदमै महत्वपूर्ण छ। जस्तै बाइबललाई एउटा उदाहरण तपाईँलाई दिनु पर्यो भने म भन्न चाहन्छु, बाइबलमा जातीयताको कुरा छैन, बाइबलमा लिंगको कुरा छैन, बाइबलमा यो जात त्यो जात भन्ने छैन, बाइबलमा महिला पुरूष भन्ने छैन, सबैलाई समान दृष्टिले बाइबलले हेर्दछ। अनि यसरी यो कुराहरू यदि हामीले हाम्रो समाजमा लागू गर्छौं भने पक्कै पनि धेरै ठूलो परिवर्तन हाम्रो समाजमा आउन हुन सक्छ। त्यस कारणले नै क्रिश्चियनहरूले जातपातको कुरा मान्दैनन्, त्यस कारणले नै क्रिश्चियनहरूको बीचमा महिला पुरुषको कुराहरू हुँदैन, किनकि यी सबै कुराहरू नगर्नको निम्ति बाइबलले हामीलाई आज्ञा दिदछ। अनि चौथो नम्बरको कुरा चाहिँ धार्मिकतामा तालिम दिनको निम्ति मैले जसो पहिल्यै पनि भने आधुनिक समाज निर्माणको निम्ति धर्मको निकै ठूलो भूमिका रहेको छ। प्राचीन समयदेखि धर्मको निकै ठूलो भूमिका रहेको छ समाजलाई विकसित तुल्याउनको निम्ति, समाजमा सोचमा विचारमा र व्यवहारिकतामा परिवर्तन ल्याउनको निम्ति धर्मको निकै ठूलो भूमिका रहेको हामी पाउँदछौं। अनि धर्म बिना समाजको निर्माण हुन सक्दैन, धर्म बिना समाज अगाडि बढ्न सक्दैन। हाम्रो समाजलाई सही बाटो हिँडाउनको निम्ति सही धार्मिक शिक्षाको खाँचो छ, अनि त्यो एकदमै सिद्ध र असल धार्मिक शिक्षा चाहिँ बाइबलले हामीलाई दिदछ। अनि यसको प्रमुख विशेषताहरू मध्ये एउटा, बाइबलको प्रमुख विशेषताहरू मध्ये एउटा चाहिँ यसले ख्रिस्ट येशूमा भएको हाम्रो विश्वासको निम्ति हामीलाई शिक्षा दिदछ। बाइबलको पहिलो पुस्तक उत्पत्तिदेखि लिएर अन्तिम पुस्तक प्रकाशसम्म हामीले हेर्यौं भने बाइबलमा जम्मा जम्मी 66 पुस्तक छन् र बाइबललाई दुईवटा भागहरूमा, पुरानो करार र नयाँ करार भनिकन दुईवटा भागहरूमा विभाजन गरिएको छ। बाइबलमा भएका 66 पुस्तकले नै येशू ख्रीष्टमा हामीले विश्वास गर्यौं भने हामीलाई मुक्ति दिन सक्छ। येशू ख्रीष्टमा विश्वास गर्यौं भने हामीले मुक्ति पाउँछौ भन्ने कुराको बारेमा व्याख्या गर्दछ। अनि विशेष गरी बाइबलले हामीलाई ख्रिस्ट येशूमा भएको हाम्रो विश्वासबाट हामीले मुक्ति पाउँछौ भन्ने शिक्षा हामीलाई दिन्छ। अनि यसलाई कसैले पनि अनर्थमा लिएर हामीले हेर्नु हुँदैन। कतिजनाले बाइबलको विषयमा धेरै तरिकामा कमेन्ट गरेको, टिप्पणीहरू गरेको म पाउँदछु। तपाईँले निस्वार्थ भइकन, निष्पक्ष भइकन बाइबललाई पढिदिनुहोस्, तपाईँको जीवनमा साँचो परिवर्तन आउनेछ। अनि हुनसक्छ हामी मध्ये धेरैजनाले सायद उनको नाउँ हामीले सुनेको हुन सक्छौ, किङ मार्टिन लुथरको नाम तपाईँले सुनेको हुन सक्छ। उनी अमेरिकामा रंगभेदी जो व्यवस्था थियो त्यसलाई हटाउनमा धेरै ठूलो भूमिका उनले खेलेका थिए। अनि उनले जो एउटा भाषण दिएका छन् जो संसारमा अति नै प्रख्यात छ र विशेष गरी इन्टर र ब्याचलर लेभलमा गएर यसको अध्ययन पनि गर्ने गरिन्छ। अनि उनले जो भाषण दिएका छन् जसलाई चाहिँ मैले एक सपना देखेको छु, आई हेभ अ ड्रीम भन्ने जो उनको भाषण छ, यो दुनियाँमा अति नै प्रख्यात छ र यसलाई पढ्ने पाठकहरूले बुझ्नुपर्ने कुरा चाहिँ यो हो कि यो भाषण पूर्णत बाइबलबाट इन्सपायर थियो, बाइबलबाट प्रेरित थियो, बाइबलबाट प्रेरणा पाएर लेखिएको यो भाषण हो। अनि उनले यो भाषणमा थुप्रै पटक बाइबलका विभिन्न कुराहरूलाई उल्लेख गरेको हामी पाउँदछौ। मार्टिन लुथर मात्रै यसको उदाहरण होइनन्, संसारमा त्यस्ता थुप्रै क्रान्तिहरू, थुप्रै वादहरू, थुप्रै कुराहरू जन्माउनको लागि बाइबलको निकै ठूलो भूमिका छ। यसै कारणले नै आज युरोप र अमेरिका यति अगाडि पुग्न सके, यसै कारणले नै आज युरोप र अमेरिकामा यति ठूलो क्रान्ति, बदलाव र परिवर्तन आयो। अनि हामीले यो कुरा बुझ्नुपर्छ कि बाइबलले मात्रै साँचो परिवर्तन ल्याउन सक्दछ। अनि एकजना अति नै महान शिक्षक बिल्ली ग्राहमले बाइबलको बारेमा भनेको एउटा भनाई म तपाईँको बीचमा अन्तिम उल्लेख गर्न चाहन्छु। उनले भनेका छन्, कति पुस्तकहरूले जानकारी मात्र दिन्छन्, कति पुस्तकहरूले सुधार ल्याउँछन् भने बाइबल मात्र एउटा यस्तो पुस्तक हो जसले परिवर्तन ल्याउँछ। बाइबल मात्र एउटा यस्तो पुस्तक हो जसले परिवर्तन ल्याउँछ। प्रिय मित्र, म आशा गर्छु तपाईँहरू सम्पूर्ण श्रोता मित्रहरूले आजको यस सन्देशबाट थुप्रै आशिष पाउनु भएको छ। तपाईँले बाइबललाई पछ्याउने, बाइबल पढ्ने र बाइबललाई हेर्ने तपाईँले निर्णय लिनु भएको छ। यो कुनै तन्त्र मन्त्रको पुस्तक होइन, यो पढेर तपाईँलाई कुनै पनि तरिकामा शारीरिक रूपमा हानि हुँदैन, यसले तपाईँलाई परमेश्वरको अझै नजिक ल्याउनेछ, तपाईँको जीवनमा परिवर्तन ल्याउनेछ, तपाईँको परिवारमा परिवर्तन ल्याउनेछ, तपाईँको सोचमा, तपाईँको सोच्ने शैलीमा यसले परिवर्तन ल्याउनेछ, तपाईँ विकासको बाटोमा अगाडि बढ्नुहुनेछ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा, तपाईँ येशू ख्रीष्टको नजिकमा जानुहुनेछ र तपाईँ मुक्तिको बाटोमा अगाडि बढ्नुहुनेछ। आज तपाईँको सामुन्ने यो प्रश्न म राख्न चाहन्छु, के तपाईँ तपाईँको जीवनमा परिवर्तन चाहनुहुन्छ, के तपाईँ तपाईँको जीवनमा बदलाव चाहनुहुन्छ? त्यसो भने बाइबल पढ्नुहोस् र परमेश्वरले तपाईँलाई साँचो परिवर्तनको लागि लिएर जानुहुनेछ। तपाईँ, तपाईँको परिवार, तपाईँको समाज, तपाईँको देशले परिवर्तन देख्नेछ। त्यसको एउटै मात्रै समूहक बाइबल हो बाइबललाई पढ्नुहोस् र यीशु ख्रिस्टको नजिकमा जानुहोस् भन्ने म तपाईँहरू सबैलाई व्यक्तिगत रूपमा अनुरोध गर्दछु। म आशा गर्छु प्रिय श्रोता मित्रहरू, तपाईँले आजको यस सन्देशबाट प्रशस्त आशिष पाउनु भएको छ अनि हाम्रो महान परमेश्वरको अनुग्रह उहाँको आशीर्वाद तपाईँहरू सबैको जीवनमाथि सधैँभरि भइरहोस्।
1: धन्यवाद दाई हरिलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनमा भने जस्तै संसारमा थुप्रै कुराहरू परिवर्तनको सम्भावको रूपमा हामी देख्ने गर्दछौ, जुन अस्थिर र छोटो अवधिको लागि मात्र उपयोगी भएको हामी पाउँदछौ। तर बाइबल चाहिँ त्यो परिवर्तनको सम्भावको जो धेरै शताब्दीदेखि अहिलेसम्म समान छ, यसमा कुनै पनि फेरबदल भएको हामी पाउँदैनौ। जुन वचनले मानिसको हरेक क्रियाकलापलाई उत्तिकै प्राथमिकताको साथ परिवर्तन गर्न सक्ने क्षमता राख्दछ। हामीले आजको वचनमा सुने जस्तै आज जति पनि विकसित शक्तिशाली राष्ट्रहरूको सूचीमा जुन राष्ट्रहरू अग्रपंक्तिमा छन् ती देशहरूमा बाइबलको शिक्षालाई सबैभन्दा महत्वपूर्ण स्थानमा राखेको हामी पाउँदछौ, जसकारण ती देशहरूमा अरू शिक्षा भन्दा बाइबलीय शिक्षा गुणात्मक रूपमा महँगो छ। प्रिय श्रोता, बाइबल ईश्वरको वचन हो। बाइबलमा सबै कुराहरू हामी पाउँदछौ, जसले हामीलाई संसारमा रहँदासम्मको लागि मात्र नभएर संसार पछि अर्थात हाम्रो मृत्यु पछिको कुरालाई समेत यसले वास्ता राख्दछ, जसलाई हामीले पाउने अनन्त जीवन र मुक्ति ख्रिस्टमा रहेको कुरा यसले बताउँदछ। प्रिय श्रोता, हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो कि बाइबल चाहिँ जीवित ईश्वरीय वचन हो, जसको अध्ययनले मानिसलाई म कहुँ मेरो जीवन चाहिँ कति अमूल्य छ आदि इत्यादि थुप्रै कुराहरूको बारेमा मानिसलाई सचेत गराउँदछ, जसकारण मानिसले यो कुरा सजिलै बुझ्न सक्छ कि मानिस ईश्वरले बनाएको सुन्दर सृष्टि हो र मानिसको मृत्युपछि मानिस कि त नरक या स्वर्गमा जाने कुरा निश्चित छ। यसकारण यदि कसैले ख्रिस्टमा विश्वास गर्छ भने उसको विश्वासले उस स्वर्गको भागीदार हुने कुरा बाइबलले प्रमाणको साथमा बताउँदछ। यसकारण श्रोता, बाइबल अध्ययन गर्नुहोस् र आफ्नो जीवन ईश्वरको निम्ति कति अमूल्य छ भन्ने कुरालाई हृदयदेखि विचार गर्नुहोस् र अरूलाई पनि यो कुरा भन्नुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37 454। सम्पर्क नम्बर फेरि एकपटक 98580 37 454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाई हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरलाई तपाईँको प्रबन्धक बनाउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 20 यहाँहरूलाई स्वागत छ। प्रत्येक दर्शनलाई आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधनको आवश्यकता पर्दछ। धेरै मानिसहरूले परमेश्वरबाट दर्शन पाउँछन्, तर त्यसपछि तिनीहरूले त्यो दर्शनमा काम नगर्ने छनौट गर्छन्, किनभने तिनीहरूलाई थाहा हुँदैन कि आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधन कहाँबाट आउँछ। आफूलाई त्यस्तो हुन नदिनुहोस्। फिलिपीको पुस्तक 4:19 मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यहाँ परमेश्वरले हामीलाई जे भनिराख्नु भएको छ त्यो या त सत्य हो या त झूठ हो। यदि हामी साँच्चै हाम्रो हृदयमा विश्वास गर्छौ कि परमेश्वरको यो प्रतिज्ञा सत्य हो, तब हामी हाम्रो दृष्टिकोण प्राप्त गर्न आवश्यक विश्वासयोग्य कार्य गर्नेछौ। यो जान्दै कि परमेश्वरले यसको सफलताको लागि स्रोतहरू प्रदान गर्नुहुनेछ। बाइबलमा एउटा कथा छ जहाँ पत्रुस रातभरि माछा मार्दै थिए र उनले कुनै माछा समात्न सकेनन्। भोलिपल्ट बिहान सबेरै येशू किनारमा उभिनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो कि उनले कुनै माछा समातेका छन् कि छैनन्। पत्रुसले उनलाई भने, छैन, युहन्नाको पुस्तक 11:6। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुङ्गाको दाहिने पट्टि हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाको थुप्रोले गर्दा तिनीहरूको जाल तान्न सकेनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुङ्गाको दाहिने पट्टि हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्। दुई श्रोता, यस कथाबाट हामीले सिक्न सक्ने दुई अद्भुत पाठहरू छन्। पहिलो, परमेश्वरमा प्रतिज्ञाहरू प्राप्त गर्न हाम्रो तर्फबाट कार्य आवश्यक छ। हामी स्थिर र सन्तुष्ट हुँदा परमेश्वरले हाम्रो लागि केही गर्नुहुनेछ भन्ने आशा गर्न सक्दैनौ। हामीले हाम्रो दर्शनलाई ठूलो उत्साह र जोशका साथ पछ्याउनु पर्छ। दोस्रो, हामी सिक्छौ कि हाम्रो सफलता हाम्रो आफ्नै क्षमता र बलमा निर्भर गर्दैन, यो केवल परमेश्वरको हाम्रो लागि प्रबन्ध गर्ने क्षमतामा निर्भर गर्दछ। पत्रुसले रातभरि माछा समात्नको लागि आफ्नै शक्ति प्रयोग गरेका थिए। मलाई पक्का छ कि पत्रुस माछा मार्ने व्यवसायको बारेमा धेरै जानकार थिए। उसलाई आफ्नो पेसामा धेरै अनुभव थियो, तर उसले केही पनि समातेन। त्यसपछि उसले येशूको आवाज सुने र पालना गरे, अनि अचानक उसले यति धेरै माछा समात्यो कि तिनीहरूले डुङ्गामा जाल पनि तान्न सकेनन्। दोस्रो कोरिन्थीको पुस्तक 9:8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। हाम्रो परमेश्वर चमत्कार गर्ने परमेश्वर हुनुहुन्छ, र जब उहाँलाई आवश्यक पर्दछ उहाँले तपाईँको जीवनमा चमत्कारहरू गर्नुहुनेछ, ताकि तपाईसँग तपाईँको भविष्यका लक्ष्यहरू प्राप्त गर्न आवश्यक पर्ने सबै कुरा प्रशस्त छ भने हेर्न सकियोस्। तपाईँले उहाँको नाउँमा असल कामहरू गर्नुहोस् भन्ने परमेश्वरको ठूलो इच्छा छ, र उहाँले त्यो सम्भव बनाउनका लागि सबै स्रोतहरू प्रदान गर्नुहुनेछ। धेरै वर्ष पहिले म बाइबल कलेजमा पढ्दै थिएँ। मेरा आमा बुवा गरिब थिए र मेरो स्कूलको ट्युसन दिन सक्ने अवस्था थिएन। एक दिन मलाई स्कूलको कार्यालयमा बोलायो। उनीहरूले मलाई हप्ताको अन्त्यसम्म $500 ट्युसन दिनुपर्ने बताए, अन्यथा मैले स्कूल छोड्नै पर्ने थियो। मेरो कोही मानिसहरू थिए जसले प्रत्येक महिना मेरो ट्युसनको लागि पैसा दान गरिरहेका थिए। तिनीहरूले प्रत्येक महिना $25, $30, सायद $50 पठाइरहेका थिए, तर मलाई त्योभन्दा धेरै पैसाको खाँचो थियो। मैले प्रार्थना गरे, मैले उहाँलाई भने, हे परमेश्वर, म यहाँ छु किनकि तपाईँले मलाई तपाईँको वचन सिक्न यो बाइबल कलेजमा पठाउनुभयो। अब म मेरो शिक्षण खर्च जुटाउन तपाईँमाथि भरोसा राख्दैछु, त्यसैले म यहाँ बस्न सक्छु। मैले यो आवश्यकताको बारेमा अरू कसैलाई भनिन। धेरै दिनपछि मैले हुलाकमा एउटा पत्र प्राप्त गरे। जब मैले यसलाई खोले, त्यहाँ ठ्याक्कै $700 चेक थियो। एउटा नोट पनि समावेश थियो जसमा व्याख्या गरिएको थियो कि उहाँ मलाई यो पैसा पठाउन प्रेरित हुनुभएको थियो। जब तपाईँ परमेश्वरले तपाईँको लागि राख्नुभएको योजनाहरू पछ्याउनुहुन्छ, तब परमेश्वरले तपाईँको जीवनमा यसरी नै काम गर्नुहुनेछ। भविष्यका लक्ष्यहरू पूरा गर्न आफ्नो क्षमता र सुसाधनहरू हेर्नुको सट्टा आफ्नो आँखा माथि उठाउनुहोस्। परमेश्वरलाई तपाईँको प्रदायक बनाउन पूर्ण भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: स्पार्क माई फेथ, जिगु विश्वास के चमक हया बिउ। छिगु आत्मिकी जीवन यात नियन्त्रण ने तया दिस। जय मसीह। जोजलपा जी अमृता महर्जन, कार्यक्रम स्पार्क माई फेथ जिगु जीवन या छिन श्रृंखला भाग 10 के छि सकसित न लसकुस थौजी छिलिसे छिगु नुगया ख ल्याटेना छि थगु नुगले छु बिया छि थगु नुगले छु बिचायाना बिया दिल उकी छि थगु जीवने कथियाना हनेगु धगा निर्धारण्याई अले थुकी छिगु नुगले गुली आनन्द दै धका न कोछि हितोपदेश प्यङ्गु अध्याय नि सोङ्गु पचके धातगुदु थगु मतिया त बालक बिचाया छ मति त थे हे छङ्गु जीवने जुइगु ख जिगु नुगले झिस सुख ध्यान बिगु ख उकी झिस गथे ताई वो झिस छु याइगु धका निर्धारण याई झिस झिगु मनिया त थो संसारे बा मलागु ख झिस झिगु मनिया त थो संसार या बा मलागु ख न के बिबले झिस झिपि शङ्खा याइपि वो निराश जुइ बोले झिस झिगु मनिया त परमेश्वरिया बस बिया नकेगुले झिगु नुग आशा सान्तुना वो लस्ता जाइ निगु कोरन्थी झिगु अध्याय पिगु न्यागु पत्के धाटगुदु थो संसार यागु हतियार जोना जिपे माना सुनु मरु बरु परमेश्वर बिया दिगु शक्ति मा मधुगु ख हाना जुई पिन्त जिमिस बुका बियागुदु परमेश्वरिया ख अख याय त सोइपिन त न जिमस बुका सुनुगुदु फुक्क बिचा याय त बसे कया ख्रिस्ट्या त मने या कि त सोया सुनुगुदु झिस नुगले छु बिचा याना सुना धका थन आत्मिकी नियन्त्रण ने चुने त परमेश्वर छि त धया सुङ्गुदु छि यायपि मनु त याद याइगु जुइफु सुना याबले बाम लागु ख या त स्वीकार याइ अयपि मनु त्यस न्याम्ने झिगु जीवने चिन्ता वो भए हैगु ख लाना चुनी इमगु ख छाथुली नक्सा बामला गुजुई थो न्यस यु लिस यशु झित बचने बिया दिगुदु मत्ती झिन्युगु अध्याय यो श्री पेङ्गु पत्के ध्यात गुदु ए सर्पया मस्त छिपि थे ज्यापि मभिपि मनु त्यस गठे आना भिङ्गु ख ल्याफै छादासा नुगले चोङ्गु खहे मुतुइ वै अले मनु त्यस थगु मनु या त थो संसारे बाम लागु बिचा याएके बिबले उमेगु मे वहे ख पिहा वै मत्ती झिन्युगु अध्यायु श्री पेङ्गु पत्के धाटगुदु भीम मनुया मती भिङ्गु हे दैगुणी वो भिङ्गु हे याई अठे मबिङ्गो मनुया मती मबिङ्गो हे दैगुने वो मबिङ्गो मबिङ्गो झक्कै छिगो आत्मिकी जीवन या त नियन्त्रण याय त लेयादिस छि थम ध्यान बित अनुमति बियादिको विचार या त सचेत रूप नियन्त्रण याना थो याना दिस छि अथे याईगो लपो ध्यागो परमेश्वरिया वचन वोगो वचन पाखे छि मनु या त सन्तुष्ट याईगो ख निगु कोरन्थी गुगु अध्याय यो च्यागु पदे धातु डो अले परमेश्वर छिम्त फुक्क कथया आशिष अझ अप्प हे बियादी छिम्त गुस मगा मजा जुई मखो अले भिङ्गु ज्या याए तन छिम्के यक्कु दई सैतान छिगु नुगले थज्यागु बिचा तया झ्याके गु कुत याई कि छित छु मगागु दु वो छु मगागु थे जुई वो छित धाई कि छित मगागु ख यक्कु मडु छि झिगु मनिया त उगु सुझावे ध्यान केन्द्रित या त धासा छिगु नुग मसिसे चो वो निराश महसुस जुई सुरुयाई छिके छुन पर्याप्त मडु थे चुनी बले छिगु जीवने छु त ना चोङ्गुदु अले छिगु विचारे विचारिया थासे परमेश्वरिया बस त हिलाब्यो थो तस्क दाबिया परमेश्वर जित सभा ब्यासुने उके जी न्याप्लेन मागु सक्ता दयासुने जित मागु सक्ता या स्रोत साधन परमेश्वर ब्यासुने अले जी वेक न जित यागु मती दुगु दक्को ख याय त सक्षम जी फेमा निनी बाइबल बोनयगु ल्यादिस अले निगु कोरन्थी केना तगु थेन्यागु बाइबल या बच त खनि दैवले उकिया त कन्थ याना दिस तस्म स्वीकार याना दिस निछ्यङ्क विचार याना दिस अले पक्का न छिगु जीवन पिने खिउसे चोङ्गु इले न छिगु जीवने दुने आनन्द जाया चोनी थोङ्गु वचन येना दिगुनी छित परमेश्वर सुभाविमा जयमसे नमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गुड न्यूज एफएम 105.1।
7: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। तै हामीले निरन्तर रूपमा हाम्रो यो भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा अगाडि बढ़ाइरहेका छौं। र यस अध्ययनले चाहिँ हामीलाई ख्रिष्टको उद्धारको निश्चयता र ख्रिष्ट हाम्रो शरण स्थान हुनुहुन्छ भन्ने कुराहरूलाई चाहिँ सिकाउँदै आएको छ। अनि आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढ़ाउनेछौ
8: भाइ? आजको दिनमा हामी भजन संग्रहको पुस्तक 90 र 91 खण्डहरूलाई लिएर
7: मार्गलाई निरन्तर अघि बढ़ाउ। तै हामीले निरन्तर रूपमा हाम्रो यो भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा

0: भजनहरूमा हामी विशेष रूपमा चाहिँ के कुराहरू चाहिँ हेर्न जाँदैछौ?
1: भाइ, यो भजन 90 मोसाले लेखेको प्रार्थना हो। उनले परमेश्वरलाई पुस्तौंदेखि आफ्नो शरण स्थान भएको स्वीकार गर्छन्। साथै मानिसको जीवन छोटो र अस्थिर भएकोले प्रत्येक दिन बुद्धिमानीपूर्वक जिउन सिकाइदिन परमेश्वरसँग प्रार्थना गर्छन्। अनि भजन 91 परमेश्वरको सुरक्षा र संरक्षणको अद्भुत प्रतिज्ञा दिन्छ। उहाँको शरणमा बस्ने मानिसले उहाँको सुरक्षा अनुभव गर्छ भन्ने कुरा हामीलाई बताउनेछ।
0: कस्तो राम्रो कुरालाई सुन्दै आनन्द लाग्यो। यी दुवै भजनहरूले हामीलाई एउटा कुरा विशेष रूपमा चाहिँ महसुस गराउने रहेछ। त्यो हो, मानिसको जीवन क्षणिक छ तर परमेश्वर अनन्त हुनुहुन्छ।
1: ठिक भन्नुभयो भाइ तपाईँले। हाम्रो जीवन कति लामो हुन्छ भन्ने कुरा हाम्रो हातमा छैन, तर बाँकी समय कसरी बिताउने भन्ने निर्णय हामीले गर्न सक्छौं। त्यसैले परमेश्वरको महिमा हुने जीवन जिउनु नै साँचो बुद्धिमानी हो भन्ने कुरा हामीले थाहा गर्नेछौँ।
0: हजुर, साँच्चै नै हो नि भाइ। तपाईँले भन्दै गर्नुहुँदाखेरि यो महसुस भयो कि यस भजनले चाहिँ कुनै पनि विश्वास गर्ने व्यक्तिलाई चाहिँ समस्या मुक्त जीवनको चाहिँ प्रतिज्ञा गर्दैन, तर कठिन परिस्थितिको बीचमा पनि परमेश्वर साथमा हुनुहुन्छ भन्ने चाहिँ आश्वासन पक्कै पनि दिन्छ। उहाँ हाम्रो शरण स्थान, किल्ला र भरोसाको आधार हुनुहुन्छ। यसको अर्थ डर र अनिश्चितताले चाहिँ भरिएको संसारमा पनि परमेश्वरमाथिको भरोसाले हाम्रो हृदयलाई स्थिर राख्न सक्छ भन्ने कुरा चाहिँ आजको दिनले हामीलाई सिकाउनेछ जस्तै मलाई लाग्दैछ।
1: एकदम सही कुरा भन्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ आज भविष्यको चिन्ता, रोग, डर वा कुनै कठिन परिस्थितिहरूमा हुनुहुन्छ भने यी भजनहरूले तपाईँलाई सम्झाउनेछ कि हाम्रो जीवन क्षणिक भए पनि हाम्रो परमेश्वर अनन्त हुनुहुन्छ र उहाँको शरणमा रहनेहरूलाई उहाँले कहिले त्याग्नुहुन्न। त्यसैले आउनुहोस्, यही कुरालाई मनमा राख्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकदेखि गरिरहेका छौं। आज हामी यो भजन संग्रहको पुस्तकहरूको अध्ययनको क्रममा भजन 90 अध्यायदेखि भजनहरूको गन्ती खण्डबाट आरम्भ गर्न गइरहेका छौं। यो भजनको गन्ती खण्डमा भजन 90 अध्यायदेखि 106 अध्यायसम्म पर्दछ। हा मित्र, मैले पहिले नै भनिसकेको छु कि यसले भजनहरूको पञ्चशास्त्रमा गन्तीहरूको पुस्तक यानि चौथो खण्डको आरम्भ गर्छ। यो मोसाको प्रार्थनासँग आरम्भ हुन्छ। मित्र, हामीसँग भएको यो मात्र मोसाको भजन हो। मोसा बाइबलको सबभन्दा पहिलो लेखक थिए र तपाईँ स्वाभाविक रूपमा सोच्नु हुनेछ होला कि उसको भजन पहिलो हो। यदि तपाईँ र मैले भजनहरूको सुव्यवस्थित तरिकामा मिलाएर राखे, हामीले यस भजनलाई सम्भवत सबभन्दा पहिले राख्ने थियौं। तर हामी यो सुव्यवस्थित रूपमा मिलाएर राख्ने काम गरेनौ। अनि म यो विचार गर्ने एक व्यक्ति हौ, परमेश्वरले मिलाएर राख्ने कुराको पनि सर्वेक्षण गर्नुहुन्छ, किनभने भजन 90 अध्याय 90 चैप्टर त्यस स्थानमा त्यस किसिमको सुन्दर अद्भुत तरिकामा पर्दछ। गन्तीको पुस्तकले त्यस्तो पिँढीको बारेमा रेकर्ड गर्दछ जो उजाड स्थानमा अविश्वासको कारण मरेथे र आफ्नो लक्ष्य प्रतिज्ञाको मुलुकमा पुगेनन्। ओ, यो भजन 90 अध्याय जुन मोसाको प्रार्थना हो, त्यस खण्डसँग यसको आरम्भ कति उचित छ। आज हामी भजन 90 अध्याय र 91 अध्यायबाट वचन देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ 90 अध्याय, जुनको विषय हो मोसाको प्रार्थना। यो भजनको सेटिङ चाहिँ इसरायलीहरूको पथभ्रष्टको अवधिमा त्यो उजाड

0: स्थान मरुस्थलमा छ। तपाईलाई यादै होला, जब इसरायलका जाति मिश्रको दासत्वबाट मुक्त भएर आएथे, तिनीहरूलाई सबभन्दा पहिले सिनै पर्वततिर दोहोर्याइएका थिए, जहाँ परमेश्वरले तिनीहरूलाई व्यवस्था दिनुभएको थियो। त्यसपछि तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न गए, तर त्यहाँ प्रवेश गर्नको सट्टामा तिनीहरू त्यो भयानक डरलाग्दो मरुस्थलमा उजाड स्थानमा फर्किआए। 38 वर्ष तिनीहरू त्यो उजाड स्थान मरुस्थलमा पथभ्रष्ट भएर त्यस समयसम्म निरन्तर घुमिरहे, भौतारिरहे, जबसम्म त्यो पहिलो पिँढी मरेन। मूसाले धेरै मानिस मरेको देखे, अनि उसको भजन मृत्युको भजन हो। मेरो निम्ति यो उल्लेखनीय भजन हो, मार्टिन लुथरले लेखे। जसरी मूसाले व्यवस्थाको सिकाउने काम गर्थे, त्यही नै यो भजनमा पनि गर्छन्, किनकि उसले मृत्युको यानि पाप र निन्दाको प्रचार गर्दछन्। यस कुराको खातिर कि उसले ती घमण्डीहरूलाई सावधान गराउन सकुन् जो आफ्ना पापहरूमा सुरक्षित ठान्छन्, साथै यस कुराको खातिर पनि कि उसले तिनीहरूका पाप र दुष्टता तिनीहरूकै आँखाको सामने प्रकट गरिदिउन्। मेरो मित्र, त्यो नै भजनको शिक्षा हो। यो भजन कति ऐश्वर्यपूर्ण आरम्भ हुन्छ, यसको ध्यान राखौं। भजन संग्रह 90:1-2 पदमा भनिएको छ, हे परम प्रभु, पुस्तादेखि पुस्तासम्म तपाईँ हाम्रा धाम हुनुभएको छ। पहाड़हरू उत्पन्न हुनुभन्दा अघि र तपाईँले पृथ्वी र संसार सृजना भन्दा अघिदेखि अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। यहाँ हामी देख्छौ कि परमेश्वर हरेक कुराको सृष्टिकर्ता हुनुहुन्छ, साथै उहाँ सनातनको परमेश्वर, अनन्तकालको परमेश्वर हुनुहुन्छ, जसको कुनै आदि र अन्त छँदै छैन। अनि 3 पदमा भनिएको छ, तपाईले मानिसलाई धुलोमा परिवर्तन गर्नुहुन्छ र भन्नुहुन्छ, ए मानिसका सन्तान हो, फर्केर आओ। मित्र, बाइबलले सिकाउँछ कि परमेश्वरले मानिसलाई धुलोबाट, माटोबाट बनाउनुभयो। मानिस कुनै जीवबाट विकास हुँदै यो अवस्थामा विकसित भएको प्राणी होइन, मानिसलाई परमेश्वरले माटोबाट बनाउनुभयो। परमेश्वरले आदम हब्बाले पाप गरिसकेपछि र तिनीहरूमाथि श्रापको घोषणा गरिसक्नु भएपछि उहाँले भन्नुभयो, त माटोबाट आइस, माटोमा नै फर्किजानेछस्। अमित्र, यो हाम्रो दुर्बल शरीर माटोमा नै फर्किजान्छ जब हामी मर्छौं। यदि प्रभु बेलामै आउनु भएर हामीलाई आफूसँगै लिएर स्वर्गमा जानु भएन भने कुरा जेसुकै होस्। यहाँ भजनकार भन्छन् कि मानव शरीर कमजोर दुर्बल हो, परमेश्वरको अनुग्रह बेगर जीवन बेकार छ। 4 पदमा भन्छन्, किनकि तपाईँको दृष्टिमा 1000 वर्ष बितेको हिजको दिन जस्तै र रातिको एक पहर जस्तै हुन्छ। मानिलिउ तपाईँ मेथिसेला बाँचेको जति नै बाँच्नुभयो, यानि 1000 वर्ष, त्यो हिजो जस्तै र रातिको एक पहरा जस्तै हुनेछ। अर्को शब्दमा अनन्त कालको तुलनामा जीवन अति नै छोटो छ, क्षणिक छ। आगे पद 5 र 6 भनिएको छ, बाढले लगे झैं तपाईले तिनीहरूलाई लैजानुहुन्छ, तिनीहरू निन्द्रा जस्तै छन्, तिनीहरू बिहान उम्रने घाँस जस्ता छन्, त्यो बिहान पलाउँछ र बढ्छ, बेलुकी त्यो काटिन्छ र ओइली हाल्छ। यो मानिसको तस्विर हो मित्र। उजाड स्थानमा मूसाले लाखौं मानिसहरू मरेको देखे। सम्भवत मूसा अरू कुनै मानिस भन्दा धेरै दाह कर्महरूमा मलामी कार्यक्रियामा भाग लिने व्यक्ति थिए। मानिसको शरीर माटोबाट लिइएको थियो र मूसाले त्यही माटोमा फर्की गएको मिसिन गएको देखे जहाँबाट ऊ आएथ्यो। यसले मलाई अर्को विषयतिर जान प्रेरित गर्दछ। मलाई धेरै मानिसहरूले सोध्ने गर्दछन् कि लासलाई जलाउने काममा निर्विचार के छ। अमित्र, म विश्वासीको लासलाई जलाउने काममा विश्वास गर्दिन। मेरो मतलब यो होइन कि यदि तपाईँको लास जलाइए तपाईँको शरीरलाई परमेश्वरले पुनरुत्थानको दिनमा उठाउन सक्नुहुन्न। अह, मेरो मतलब यो होइन। तर लासलाई जलाउने काम विश्वासीहरूको निम्ति उक्तम गवाही होइन। अमित, मैले एउटा लेख अमेरिका दक्षिण क्यालिफोर्नियाको बारेमा पढिरहेको थिएँ कि धेरै अविश्वासीहरू आफ्ना शरीरहरूलाई जलाएर खरानी समुद्रमा छर्न चाहन्छन्। अनि एकजना पाइलटको कथनलाई पढिरहेको थिए जो पाइलट थिए र उसले ती जलाइएका लासहरूको खरानीमाथि हवाईजहाजबाट माथि उडाएर चारैतिर समुद्रमा छर्ने गर्थे। त्यो नै काम उसको थियो। अमित्र, ती मानिसहरू जो आफ्ना शरीरलाई जलाएर आफ्नो लासको खरानी पूरा समुद्रमा छर्न चाहन्छन् किन त? तिनीहरूको त्यो गर्ने इरादाको उद्देश्य के थियो भन्दा, तिनीहरू मध्ये धेरैजना आफ्नो जीवनदेखि वाक्क भइसकेका छन्, यो जीवनदेखि वाक्क भइसकेका छन् र आफ्नो शरीरलाई मरेपछि फेरि पुनरुत्थान भएको चाहँदैनन्। तिनीहरू सोच्दछन् कि परमेश्वरले तिनीहरूको शरीरलाई फेरि एकै ठाउँमा ल्याउन सक्नुहुन्न। कस्तो मूर्खता! ख्रिस्टियन मित्र, जब तपाईँको प्रियजन मर्दछ जो ख्रिस्टमा छन्, उसको दफनको समयमा साक्षी दिनुहुन्छ। योहन्ना 12 अध्याय 24 पदमा प्रभु येशू ख्रिस्टले भन्नुभयो, साँचो साँचो म भन्दछु, गहुँको दाना भुइँमा परेर मरेन भने त्यो एक्लै रहन्छ, मर्यो भने त्यसले धेरै फल फलाउँछ। यो प्रभुको मृत्यु र पुनरुत्थानको तस्विर हो। जब तपाईँ आफ्ना प्रियजनलाई पोर्नुहुन्छ, दफनाउनुहुन्छ, तपाईँ आफ्ना प्रियजनको त्यो शरीरलाई रोपिरहनु भएको छ, यो आशा गर्दै कि कुनै दिन उसको त्यो जीवन पुनरुत्थान हुनेछ। प्राचीन समयमा कब्रिस्तानका दुई नाउँहरू दिइएका थिए। पहिलो आवास पौवा, त्यो स्थान जहाँ मानिसहरू केही समयको निम्ति सुत्दछन्, आराम गर्छन्, अनि दोस्रो खेत बारी, त्यो स्थान जहाँ बिउ रोपिन्छ। तपाईँ आफ्नो बिउलाई जलाउनुहुन्न, हुन्छ र? जब तपाईँ आफ्ना प्रियजनहरूलाई पूर्णहुन्छ, तपाईँ बिउको छरिरहनु भएको छ, रोपिरहनु भएको छ। तपाईँको साक्षी यो हो कि तपाईँ परमेश्वरको त्यो कुरालाई विश्वास गर्नुहुन्छ जुन उहाँले पुनरुत्थानको प्रतिज्ञा गर्नुभएको थियो, र तपाईँ कुनै दिन आफ्ना प्रियजनहरूसँग पुनः मिलन हुन प्रतीक्षा गरिरहनु भएको छ। आगे पद 8 भनिएको छ, तपाईँले हाम्रा अधर्म आफ्नै सामु राख्नु भएको छ, हाम्रा गुप्त पापहरू तपाईँकै मोहडाको प्रकाशमा छन्। डाक्टर लेविस चेफर भन्ने गर्थे, पृथ्वीमा गोप्य पाप, स्वर्गमा खुला कलङ्क हो। स्वर्गीय दूतहरू तपाईँलाई चियो गरिरहेका छन्। यहाँ पृथ्वीमा तपाईँ के गर्नुहुन्छ, तिनीहरू हेर्छन्, चियो गर्छन्। 9 पदमा भनिएको छ, किनकि हाम्रा सारा दिन तपाईँकै क्रोधमा बिति गएका छन्, सुस्केरामा हामी आफ्ना वर्ष बिताउँछौ। हिब्रूमा यो पद लाक्षणिक अलङ्कारिक हो। हाम्रा सालहरू सुस्केरामा बिताउँछौ, हामी जीवन सुस्केरामा भएर जान्छौ। यदि तपाईँ आज उद्धारकर्ताको जान्नुहुन्न भने र अनन्त कालको निम्ति कुनै आशा छैन भने, तपाईसँग जिउनको निम्ति कुनै कुरा छैन, छ र? तपाईसँग जीवनमा वा कुनै दिशामा पनि उद्देश्य छैन। 10 पदमा भनिएको छ, हाम्रा आयु त 3 कोरी र 10 वर्ष मात्र छन्। पर्वतले 4 कोरीसम्म त होला, तापनि तिनीहरूको घमण्डता केवल दुःख र मेहनत मात्र हुन्छन्, किनकि त्यो चाँडै बित्छ र हामी ओडी जान्छौ। मित्र, 3 कोरी र 10 वर्ष भनेको चाहिँ 70 वर्ष हो, 4 कोरी भनेको 80 वर्ष हो, 1 कोरीमा 20 वर्ष हुन्छ। यदि तपाईँ 80 वर्षसम्म आइपुग्नुभयो भने तपाईसँग विभिन्न किसिमका कमजोरीहरू, रोगहरू हुन्छन्, घोडा दुख्ने, कम्मर दुख्ने, पीड दुख्ने इत्यादि। ओ, यसले यहाँ हाम्रो जीवनको कस्तो तस्विर दिन्छ। यदि तपाईँ 80 वर्षसम्म बाँच्नुहुन्छ भने यो श्रम साध्य छ। हाम्रा सालहरू, हाम्रा वर्षहरू हामी सुस्केरामा बिताउँछौ, त्यसकारण भविष्यको आशा पाउने कुरा उक्तम हो अनि त्यही नै विश्वासीसँग छ, अर्थात महिमित भविष्य, जब उसले ख्रिस्टमा आफ्ना विश्वास राख्दछ। 12 पदमा भनिएको छ, यसकारण हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस् र हामीले बुझ्ने हृदय पाऊ। मित्र, यदि तपाईसँग ख्रिस्ट छ भने तपाईसँग त्यो महिमित आशा छ, त्यसको प्रतीक्षा गर्न सक्नुहुन्छ। आगे 17मा भनिएको छ, हाम्रा परम प्रभु परमेश्वरको सुन्दरता हामीमा रहोस् र हाम्रा हातका कामहरू हाम्रा निम्ति स्थिर गर्नुहोस्। हाम्रा हातका कामहरू चाहिँ तपाईँले नै स्थिर गर्नुहोस्। मित्र, यस जीवनमा गरिएका कामहरूको अनन्त कालमा महत्व पाउनेछ, त्यसकारण प्रभुको खातिर कुनै किसिमको काम गर्न नछोड्नुहोस्, त्यसको कुनै रीतिले व्यर्थ हुने छैन। मेरो मित्र, त्यस उजाड स्थान मरुस्थलमा हरेक दिन कसैलाई पूर्ण दफनाउन रोकिँदाखेरि जीवनको बारे सापेक्ष महत्वको उद्देश्यको पाए जुन हामी धेरैसँग छैन। ओ, यो कस्तो सुन्दर र व्यवहारिक भजन हो। यसपछि भजन 91 अध्यायतिर पनि लागौं, यहाँ हामी देख्छौ ज्योतिको र जीवनको गीत। भजन 90 चाहिँ मृत्युको भजन थियो भने भजन 91 चाहिँ जीवनको भजन हो। यो मसीह सम्बन्धको भजन हो, यानी मेसायनिक साम, र येशु ख्रिष्टको यसले तस्विर दिन्छ। साथै यसले हाम्रो निम्ति सुरक्षाको अद्भुत सुन्दर स्थानको प्रकट गर्दछ। यो भजन परमेश्वरका जनहरूको बीचमा अति नै लोकप्रिय छ, सबै युगका दुवै वृद्ध र जवानहरूको निम्ति। धेरैजना यसद्वारा अति नै धेरै गरी आशिषित भएका छन्। भजन संग्रह 90 पहिलो मानिस आदमको तस्विर थियो र आदममा सबै मर्छन्, यो मृत्युको भजन थियो। तर भजन 91 चाहिँ स्वर्गीयबाट प्रभुको तस्विर हो, र यो वास्तवमा मसीह सम्बन्धको भजन, मेसायनिक साम र जीवनको भजन हो। यो भजन नै शैतानद्वारा उद्धृत गरिएको थियो। त्यसले अति नै राम्ररी जान्ने यो अध्याय हो जुन हामी देख्नेछौ। 91 अध्याय 1 र 2 पदमा भनिएको छ, जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ त्यो सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। परम प्रभुको विषयमा म भन्छु, वा मेरो शरण स्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमा म भरोसा राख्दछु। मित्र, यो सुन्दर भाषा हो, परम प्रभुको विषयमा म भन्दछु, वा मेरो शरण स्थान र मेरो किल्ला हुनुहुन्छ। हाम्रो निम्ति यस पदहरूमा चित्रित गरिएको उही मानिस हुनुहुन्छ जो भजन 1 अध्यायमा धन्य मानिस थियो, जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, सिद्ध, पवित्र र पाप रहित मानिस। उहाँ सधैँ परम प्रधानको गुप्त ठाउँमा बास गर्नुहुन्छ। मेरो समस्या यो हो कि म त्यहाँ कहिले कहीँ मात्र हुन्छ, मेरो त्यहाँ बसै होटलमा बसै जस्तो मात्र हुन्छ, एकपल्टमा खाली 1-2 रात बस। आगे 3-5मा भनिएको छ, किनभने उहाँले तिमीलाई सिकारीको पासुबाट र हानिकारक रोडीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण लिनेछौ। उहाँको सत्यता सानो ढाल र ठूलो ढाल हो। तिमी रातको ठूलो त्रासदेखि दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ। मित्र, एकजना श्रोता विश्वासी फौजीले यो पद उसकै निम्ति दावी गरेथे। उसले महसुस गरे कि यसले उसलाई युद्धबाट सुरक्षित रूपमा बचाएर ल्यायो। अनि आगे पद छमा भनिएको छ, राति चल्ने रोडीदेखि दिउँसो छ गर्ने नाशदेखि डराउने छैन। अनि अर्को जवान व्यक्तिले जसलाई म चिन्दछु, जसले यो पदलाई आफ्नै निम्ति लिए जब उनी नेभीमा जल सेनामा एयर कप्समा थिए, उनी अति नै असल जवान मानिस थिए, विश्वासी मानिस र कमाण्डर भएर सेनावृत्त भए। हाय मित्र, यो पद उसले आफ्नो निम्ति दावा गरे। आगे सात र आठमा भनिएको छ, 1,000 जना तिम्रो नजिक लौट्नेछन् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक कोही आइपुग्दैन। तिम्रो आँखाले मात्र त्यो हेर्नेछौ र दुष्टहरूको प्रतिफल देख्नेछौ। मित्र, म विश्वास गर्दछु कि यी पदहरू परमेश्वरका जनहरूद्वारा प्रयोग गर्न सकिन्छ र धेरै पल्ट परमेश्वरले आफ्ना मानिसहरूलाई ती कुराहरू वास्तविक बनाई दिनुभएको छ, तर वास्तवमा तिनीहरूले हाम्रा प्रभुको तस्विर दिन्छ। म तपाईँलाई डाक्टर एसी गाइबेलको कथनको दिन चाहन्छु, जो पूर्व पीढ़ीका महान बाइबल शिक्षक थिए। यो अनुच्छेदको बारेमा उससँग भन्नलाई यो कुरा थियो, सबभन्दा पहिले उहाँ स्वयंको हामी सोचौं, उहाँमा कति पनि पाप थिएन, अनि त्यो जुन पापको परिणाम रोग र मृत्यु हो उहाँमाथि कुनै दावी थिएन। हरेक क्षेत्रमा उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो र उहाँले परमेश्वर आफ्ना पितालाई विश्वास गर्नुभएकोले गर्दा सिद्ध आज्ञाकारितामा हिँड्नुभयो र शैतानले उहाँलाई पकड्न सकेन, न कुनै विनाश र हैजाले रोडीले उहाँलाई छुन सक्यो। उहाँको पिताद्वारा आफ्नो पखेटा मुनि ढाकेर पृथ्वीमा सिद्ध मानिसले उहाँको निरन्तर शरण पाउनुभयो। उहाँले कुनै डर भय थाहा पाउनु भएन, जुन अरूहरू कहाँ आउने कुनै कुरा उहाँको नजिक पनि आउन सकेन। अनि उहाँका आफ्ना जनहरू आज्ञाकारिता र भरोसामा आफ्नो जीवनमा त्यो सुरक्षाको पनि दावी गर्न सक्छन्। मित्र, मैले उल्लेख गरेका ती दुई मानिसहरू जसले यो भजनबाट पदहरूको दावी गरे, त्यो गर्न पूर्ण अधिकार थियो तिनीहरूसँग र परमेश्वरले तिनीहरूको जीवनमा त्यो वास्तविक बनाइदिनुभयो। आगे पद 9 र 10 भनिएको छ, किनकि हे परमप्रभु, तपाई मेरो शरण स्थान हुनुहुन्छ, तिमीले परम प्रधानलाई आफ्नो वासस्थान तुल्याएका छौ, तिमीमाथि कुनै खराबी आउने छैन, कुनै रोडी तिम्रो पालको नजिक आउने छैन। देख्नुभयो, यसले ख्रिष्टको तस्विर दिन्छ। अनि पद 11 र 12 भनिएको छ, किनकि उहाँले आफ्ना दूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई कड़ा आज्ञा दिनुहुनेछ, तिनीहरूले तिमीलाई आफ्ना हात माथि माथि नै उठाउनेछन्, नत्र त तिम्रा खुट्टाले ढुङ्गामा ठेस खानेछन्। यो नै अनुच्छेदको शैतानले उद्धृत गरेको थियो। चाखलाग्दो कुरा यो छ कि शैतानले जान्दथ्यो कि यो पद केवल प्रभु येशूको निम्ति लागू थियो। त्यसले केही त्यो कुरा जान्दथ्यो जुन आज धेरै धर्म विद्वान प्रोफेसरहरूले जान्दैनन्। प्रभुका परीक्षाको समयमा शैतानले भन्यो, किनकि यस्तो लेखिएको छ, उहाँले आफ्ना दूतहरूलाई रक्षा गर्नलाई कड़ा आज्ञा दिनुहुनेछ। यो कथनको लुका 4 अध्याय 10 पदमा रेकर्ड गरिएको छ। यो यस्तो देखिन्छ कि शैतानले यो शास्त्रको आफ्नै उद्देश्यको निम्ति उद्धृत गरे। मलाई लाग्दैन कि उसले यसको उद्धृत गर्न सक्छ, तर त्यसले यसको गलत उद्धृत गर्न सक्छ र यस मामलामा त्यसले त्यही नै गरे। त्यसले यी शब्दहरूको छोडे तिम्रा सबै मार्गमा। मित्र, प्रभु येशु ख्रीष्ट पिताको इच्छा पूरा गर्न आउनुभयो। यदि उहाँले ढुङ्गालाई रोटी बनाउन प्रयत्न गर्नुभए वा शैतानबाट उहाँले ती राज्यहरूको ग्रहण गर्नुभएको भए वा उहाँले आफै स्वयंलाई मन्दिरको गजुरबाट फ्याँक्नु भएको भए उहाँ परमेश्वरको इच्छाबाट पूरा गर्ने कामबाट बाहिर हुनु हुने थियो। अर्थात ती कुनै कुरा गर्ने काम परमेश्वरको इच्छा बाहिरका कुरा हुने थियो। मित्र, आगे प्रतिज्ञा यो हो भनिएको छ 11 पदमा, किनकि उहाँले आफ्ना दूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई कड़ा आज्ञा दिनुहुनेछ। अनि 14 पदमा भनिएको छ, उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउने छु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु। देख्नुभयो, सिद्ध मानिस मृत्युको मुखमा जानुभयो, उहाँ पृथ्वीको सबभन्दा गहिरो नीच स्थानमा जानुभयो, जुनको अर्थ मृत्यु र चिहान। छुटकारा तेस्रो दिनमा आयो जब परमेश्वरले प्रभु ख्रीष्टलाई मृत्युबाट बिउताइ उठाउनुभयो र महिमा दिनुभयो। परमेश्वर भन्नुहुन्छ, म उनलाई उच्च स्थानमा राख्नेछु, अनि उहाँले त्यो गर्नु पनि भयो। ओ, यो भजनमा हामीसँग ख्रीष्टको कस्तो तस्विर छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको अध्ययनले हामीलाई हाम्रो जीवनको मूल्य चाहिँ नयाँ तरिकाले बुझायो। हाम्रो जीवन हरेक दिन परमेश्वरको उपहार रहेछ, त्यसैले प्रत्येक दिन उहाँको इच्छा अनुसार चाहिँ हामी जिउन अत्यन्तै आवश्यक छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। भजन 90 हामीलाई समयको मूल्य सिकाउँछ भने भजन 91 परमेश्वरको उपस्थितिमा सुरक्षित जीवनको आश्वासन दिन्छ। यी दुवै सत्यहरू हाम्रो दैनिक जीवनका लागि अत्यन्त आवश्यक छन्।
1: हजुर, साँच्चै नै दाई। अनि अर्को सबैभन्दा बढी हौसला दिने कुरा यही लाग्यो कि परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। संसारका सबै कुरा परिवर्तन हुन सक्छन्, तर उहाँको सुरक्षा र प्रेम कहिले परिवर्तन हुँदैन।
2: हो भाइ, जब हामी परमेश्वरमाथि भरोसा गर्छौं तब डरले हाम्रो जीवनमाथि
1: भएको छ भने परमेश्वरको उपस्थितिमा आउनुहोस्। उहाँ तपाईँको शरण स्थान र बल हुनुहुन्छ र उहाँले हामीहरूलाई नयाँ बनाउनुहुन्छ।
3: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707।
4: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। परमेश्वरको वचन पढ्नु यो हाम्रो लागि आशिषको कुरा हो। परमेश्वरको वचनले सदैव परमेश्वरको खोजी गर्नु, परमेश्वरको चाह गर्नु, परमेश्वरको चरित्रलाई अवलम्बन गर्नु अनि उहाँ प्रेम हुनुहुन्छ र त्यही प्रेममा रहनु एकअर्कासँग भन्ने कुरालाई बताउँदछ। हाम्रो जीवनमा थुप्रै खोजीहरू हुन्छन् र ती खोजीहरूको जवाफ हामी कैयौं पटक गलत स्थानहरूमा खोज्ने गर्छौं अनि परमेश्वरले हामीलाई बारम्बार बोलाउनुहुन्छ, तिम्रो प्रश्नको जवाब यहाँ छ भनेर, अनि उहाँले आफ्नो वचनतर्फ हामीलाई डोर्याउनुहुन्छ। र त्यस्तै हाम्रा जीवनका विभिन्न प्रश्नहरूको खोजी हामी परमेश्वरको वचनमा गर्ने जमर्को गर्दैछौँ, विभिन्न अध्ययन, व्याख्या, विश्लेषणद्वारा। आउनुहोस् आजको हाम्रो अध्ययनलाई पनि अगाडि बढाउँ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ कति कृपामय परमेश्वर हुनुहुन्छ, तपाईँ कति भला परमेश्वर हुनुहुन्छ। तपाईँले यो सारा संसारको सृष्टि गर्नुभयो, तपाईँले हाम्रो उद्धारको व्यवस्था मिलाउनु भयो, तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ अनि तपाईँले सबैको ख्याल गर्नुहुन्छ। हे करुणा सागर, हे दया सागर, तपाईँको चरणमा हामी आउँदछौँ। हामीलाई क्षमा गर्नुहोस् हाम्रो भूल अपराधको निम्ति भनेर हामी माफी माग्दछौँ तपाईँसँग। र तपाईँ जस्तै प्रेममा रहने अनि प्रेमिलो मानिस बन्न सक्ने भूमि हामीलाई दिनुहोस् भन्ने विन्ती गर्छौँ। यो अध्ययनको समयमा हामीलाई बुद्धि र ज्ञान दिनुहोस् भनी पनि विन्ती गर्छौँ। प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हुन त हामीले यी दिनहरूमा कसरी निस्वार्थ जीवन बिताउन सकिन्छ, कसरी आफ्नो जिम्मेवारीलाई उचित तरिकाले वहन गर्न सकिन्छ भन्ने कुरालाई हेरिरहेका छौँ। स्वार्थी जीवनको विपरीत निस्वार्थी प्रेमको जीवन जिउन सक्ने शक्ति र चाहना हामीमा परमप्रभुको पवित्र आत्माले जगाउन सक्नुहुन्छ भन्ने कुरालाई हामीले मनन गर्ने प्रयास गरिरहेका छौँ। नयाँ करारको रोमीको पत्रमूलक पुस्तकको पाँचौं अध्यायको पाँच पदले यस्तो भन्दछ, परमेश्वरले दिनुहुने आशाले हामीलाई निराश गराउँदैन, किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ भनेर प्रेरित पावलले हामीलाई सम्झना गराउँदछ कि कसरी परमेश्वरले उहाँको प्रेममा हामीलाई डोर्याउन चाहनुहुन्छ, त्यो अथाह प्रेमले हामीलाई भरिभराउ पार्न चाहनुहुन्छ। हाम्रो आफ्नै दुर्बलता र कमी कमजोरीको कारण हामीले सिद्ध रूपमा परमेश्वरको आज्ञाहरू पालन गर्न सकिरहेका हुँदैनौं, किनभने मानिसको चरित्र, मानिसको कमजोरी कहाँ पनि देखिन्छ भने अब देखिन्छ म यो धुम्रपान गर्दिन भनेर मान्छेले भन्छ, प्रण पनि गर्छ, तर त्यसको 24 घण्टा नबित्दै उसले अर्को सर्को तानिसकेको हुन्छ। हाम्रो आफ्नै कमी कमजोरीको कारण, हाम्रो मानवीय दुर्बलताको कारण हामी जे गर्छौं भनेर भन्छौ त्यो गर्न सक्दैनौ अनि जे गर्दिन भनेर भन्छौ त्यही गरिरहेका हुन्छौ। अझ भन्ने हो भने हाम्रो सांसारिक स्वार्थी मनले परमेश्वरको प्रेमको व्यवस्था, यानि कि उहाँका खुशीका नियमहरू, जुन हामी उहाँको आज्ञाहरू भनेर पनि बुझ्न सक्छौ, जुन उहाँले हाम्रो भलाइको लागि दिनुभयो, त्यसलाई समेत हामीले नकारिरहेका हुन्छौ। हामी यस्तो रुन्छे बच्चा जस्तो भएका छौं जसलाई बिरामी हुँदाखेरि आमा बाबुले उसलाई औषधिको डोज उसको भलाइको निम्ति दिइरहेको हुन्छ, तर उसले औषधि चाहिँ लिन मानिरहेको हुँदैन। परमेश्वरले पनि हामीलाई हाम्रो भलाइको निम्ति, मानव भलाइको निम्ति केही खुसीका नियमहरू दिनुभएको छ, तर ती उहाँका खुसीका नियमहरूलाई नकार्दाखेरि त्यसले हामीलाई समस्यामा पार्दछ भन्ने कुरालाई हामीले बिर्सिरहेका छौँ। तसर्थ निस्वार्थ रूपमा प्रेमको जीवन जिउन पनि हामीलाई उहाँकै शक्तिको आवश्यकता पर्दछ आज्ञाकारितामा अघि बढ्नको लागि। परमेश्वरको प्रेमलाई आत्मसात गर्ने मानिस अरूहरूलाई प्रेम गर्न प्रोत्साहित भइरहेको हुन्छ, किनभने जब हामी परमेश्वरलाई प्रेम गर्दछौ हामी उहाँका आज्ञाहरूमा हिँड्ने र तिनको मनन र पालन गर्ने पनि चाहना गरिरहेका हुन्छौँ। ख्रिस्टको प्रेमले हामीलाई एक अर्का प्रति प्रेम र सम्मानको हार्दिकतामा रम्न मदत गर्दछ भनी दोस्रो कोरन्थीको 5 अध्यायको 14 पदले हामीलाई बताउँदछ। श्रोता मित्रहरू, परमेश्वरको कृपामय अनुग्रह र आज्ञा पालनाको बीचको सम्बन्ध के कस्तो होला भनी कहिले काहीँ वचन अध्ययन गर्दै गर्दाखेरि मनमा जिज्ञासा उठ्न पनि सक्दछ र यसलाई सही तरिकाले बुझ्नु पनि पर्दछ। श्रोता मित्रहरू, अनुग्रह र आज्ञा पालनको बीच के कस्तो सम्बन्ध छ भनेर, नत्र भने हाम्रो व्याख्या विश्लेषण वा बुझाइ सतही हुन जान्छ। आजभोलि कैयौं पटक त्यसो देखिएको छ। कतिपय मण्डलीहरूमा के देखिन्छ भने अनुग्रहको नाम लिएर उनीहरूले आज्ञा पालनलाई कामसँग दाच्ने गर्दछन् अनि त्यसपछि आज्ञा पालन गर्नु पर्दैन भनेर भन्ने गर्दछन्, अनि कैयौंले चाहिँ आज्ञा पालनको त कुरा गर्दछन् र अनुग्रहलाई बिर्सने गर्दछन्। अनुग्रह जो परमेश्वरको हो र आज्ञा जो उहाँले दिनुभएको जसको पालना हुनुपर्छ भन्ने उहाँ चाहनुहुन्छ, जसलाई खुसीका नियमहरू भनेर हामी भन्दछौं, ती दुई वास्तवमा हेर्ने हो भने हाम्रो दुई कुम जस्ताहरू हुन्, सँगसँगै हिँड्छन्, अथवा एउटा साइकलको दुई पाङ्राहरू हुन्, तिनीहरू सँगसँगै हिँड्छन्। जो मान्छेले अनुग्रह पाएको छ ऊ आज्ञा पालनमा हिँड्ने उसमा चाह हुन्छ र त्यो प्रयास उसले गर्दछ। यदि कसैले उदार पाएको छ भने त्यो उदार पाएको छ भनेर देखिने चिज के हो, उसको आज्ञा पालनको जीवनमा त्यो देखिन्छ, उसले परमेश्वरलाई चिनेको छ जानेको छ भनेर थाहा हुन्छ। श्रोता मित्रहरू, त्यसैले तपाईँ र मेरो वचनको बुझाइ र व्याख्या विश्लेषण पनि एकदमै सन्तुलित हुनुपर्दछ उहाँको चाहना अनुसार। परमेश्वरले मानिसहरूलाई दिनुहुने उहाँको उद्धारको उपहार प्रत्येकको निम्ति सित्तैमा हो, किनभने यसको अथाह मूल्य उहाँको पुत्रले मानव रूपमा यो संसारमा आउनुहुँदाखेरि कलवरीको क्रुसमा आफ्नो जीवन अर्पण गरेर चुकाउनु भइसकेको छ। हामीले आफ्नो निम्ति उद्धार सम्भव गराउन वा कमाउन नसक्ने हुनाले र यो तथ्य उहाँलाई थाहा भएको हुनाले उहाँले नै यो उद्धार सित्तैमा हाम्रो निम्ति दिनुभएको, सम्भव बनाउनु भएको। यो प्राप्त गर्ने बाटो भनेकै विश्वासद्वारा मात्रै हो। परमेश्वरको अनुग्रहद्वारा हामी परमेश्वरको अगाडि ठिक ठहरिन पुग्दछौ विश्वासद्वारा, किनकि मुक्ति उहाँले सित्तैमा सम्भव गराउनु भएको छ। यही कुरालाई एफिसीको पत्रमूलक पुस्तक जुन नयाँ करारमा तपाईँले पाउनुहुन्छ, प्रेरित पावलद्वारा लिखित, यसको 2 अध्यायको 8 र 9 यसलाई अर्थात यो तथ्यलाई यसरी उजागर गर्दछन्। यसो भन्दै, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ र त्यो तिम्रो आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, यो कसैको कामद्वारा होइन, न त मान्छेले के गर्छ घमण्ड गर्नेछ भनेर प्रष्टता पूर्ण तरिकाले त्यहाँ अनुग्रह विश्वास उद्धार यी कुराहरूको बीचको सम्बन्धलाई हामी देख्न सक्छौ, थाहा गर्न सक्छौ। हामीले हाम्रो आफ्नै ताकत र प्रयासमा सिद्ध रूपमा परमेश्वरको खुसीका नियमहरू, उहाँको चरित्रको उजागर गरे, उहाँको नैतिक दशाज्ञाको पालना गर्न कहिले पनि सक्दैन र फेरि त्यसै बखत आज्ञा पालनाले उद्धार पनि त दिन सक्दैन। तर त्यसको बावजुद पनि एउटा यथार्थ के हो भने, जब हामी थुमा कहाँ आउँछौ र उद्धार प्राप्त गर्छौ, हाम्रो हृदय उहाँको प्रेमले भरिन पुग्दछ। उहाँको निस्वार्थ प्रेमले भरिएको हृदयले उहाँकै सतचरित्रको चाहना पनि गर्दछ र त्यो पुत्र ख्रीष्ट जसले मानव रूपमा यो संसारमा रहँदा सदैव पिता परमेश्वरको सिद्ध प्रेमको चाहनामा रही उहाँको आज्ञाहरूमा चल्नुभयो, हो उहाँलाई हेर्दा, उहाँलाई पछ्याउँदा, अनि हामीमा पनि उहाँ जस्तै आज्ञा पालना गर्ने प्रेमको उत्कट चाहना प्रस्फुटित हुँदै जान्छ। उहाँको प्रेमको शक्ति जब हाम्रो हृदयमा बास गर्दछ, तब हामी उहाँको आज्ञाहरूलाई खुसी र हर्षका साथ पालन गर्न सक्छौँ। उहाँको प्रेम हाम्रो जीवनमा जब देखिन्छ र छल्केर जब यो पोखिन्छ, श्रोता मित्रहरू, हामीले बिस्तार आफ्नो स्वार्थी र सीमित देखावटी प्रेमले नभइकन उहाँको अथाह र असीमित निस्वार्थताले भरिएको प्रेमले अरूलाई प्रेम गर्न थाल्दछौ। परमेश्वर भला हुनुहुन्छ, परमप्रभु प्रेमिलो हुनुहुन्छ भन्ने ज्ञान महत्वपूर्ण छ। तर यदि यो ज्ञान पाएर त्यो उहाँको प्रेम अनुसार जिउने चेष्टा र चाहना गरिएन भने त्यो त हाम्रो लागि अर्थ न वर्थको उखान जस्तै हुन जान्छ। इनारमा पानी छ भन्दैमा त्यसले प्यास मेट्दैन। जबसम्म हामीले त्यो पानी आफ्नो निम्ति उगाएर हामी पिउँदैन हो मित्र, परमेश्वरसँगको हाम्रो सम्बन्ध पनि त्यस्तै हो। उहाँलाई महसुस गर्नु, उहाँसँग हिँड्नु र उहाँमा रहनु भनेको उहाँको सिद्ध प्रेमको निम्ति अथवा उहाँको त्यो प्रेमको नीति अनुसार उहाँका आज्ञा र वचनहरूको पालना गर्दै शान्तिप्रिय सद्भावपूर्ण प्रेम र मिलापको जीवनमा अग्रसर हुनु हो भाइचारामा। र त्यही कुरा ख्रिस्टले आफ्नो मानव शरीरमा उदाहरणीय रूपमा देखाउनको लागि उहाँ आउनुभयो। तपाईँ र मलाई हामी के हौ र परमेश्वर को हुनुहुन्छ भन्ने कुरा बुझाउनको लागि भन्दै आजको यो अध्ययनको क्रममा समयले संकेत गरेको हुनाले म शिशिर विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमबानीय पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमबानीय आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमबानीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमबानीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारे उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टी र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौ। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नतिर जाउँ।
1: के परमेश्वर कुनै बेला परिवर्तित या बदलिनुहुन्छ?
0: प्रिय मित्र, परमेश्वर कहिल्यै परिवर्तित या बदलिनुहुन्न। उहाँ हिजो, आज र सदा सर्वदा एक समान हुनुहुन्छ। आउनुहोस् पवित्र बाइबलमा रहेका केही पदहरूलाई पढौं जसले यही कुरालाई स्पष्ट पार्दछ। हरण संग्रह 102:27 हामी पढ्छौ, तर तपाईं त एकै नाशका हुनुहुन्छ र तपाईंका वर्षहरूको अन्त्य नै हुँदैन। त्यसै गरी मलाकी 3:6 पढौं जहाँ परमप्रभु परमेश्वरले हामीलाई भन्नुहुन्छ, म परमप्रभु कहिल्यै परिवर्तित हुँदिन, त्यसैले हे याकुबका सन्तान हो तिमीहरू नष्ट भएका छैनौ। अनि हिब्रू 13:8 हामी पढ्छौ, येशु ख्रिष्ट हिजो, आज र सदा सर्वदा एक समान हुनुहुन्छ। मित्र, म आशा गर्छु यी वचनहरूद्वारा तपाईँले अब स्पष्ट बुझ्नुभयो कि परमेश्वर कहिल्यै बदलिनुहुन्न, येशु ख्रिष्ट कहिल्यै बदलिनुहुन्न। उहाँ हिजो, आज र सदा सर्वदा एक समान हुनुहुन्छ। अब तपाईँको अर्को प्रश्न के छ?
1: कृपया मलाई बताइदिनुहोस्, हामीले परमेश्वरलाई देख्न सक्छौं कि सक्दैनौ?
0: प्रिय मित्र, हामीले यस शरीरमा र यस भौतिक आँखाले परमेश्वरलाई देख्न सक्दैनौ, तर उहाँले तपाईलाई, मलाई र संसारमा रहेका हरेक मानिसहरूलाई हर समय देख्न सक्नुहुन्छ। आउनुहोस् यस कुरालाई अझ स्पष्ट बुझ्नको लागि परमेश्वरको वचन पवित्र बाइबललाई पढौ। पवित्र बाइबलको योना 1:18 हामी पढ्छौ, परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन, पिताको साथमा हुनुहुने एकमात्र पुत्रले

0: उहाँलाई प्रकट गर्नुभएको छ। त्यसै गरी पहिलो टिमोथी 1:17 हामी पढ्छौं, युग युगका राजा अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदा सर्वदा होस्, आमीन। मित्र, यसरी हामीलाई यी दुई पदहरूले बताउँदछ कि परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन र उहाँ अदृश्य परमेश्वर हुनुहुन्छ। साथै हामीलाई यो पनि थाहा हुन्छ कि परमेश्वरलाई पुत्रले अर्थात येशु ख्रीष्टले हाम्रो माझमा प्रकट गर्नुभएको छ र येशु ख्रीष्ट स्वयं परमेश्वर आफै हुनुहुन्छ जो यो संसारमा पापीहरूलाई उद्धार गर्न मानिसको रूप लिएर आउनुभयो। मित्र, त्यसै गरी हितोपदेश 5:21 चाहिँ हामीलाई थाहा हुन्छ कि परमेश्वरले तपाईंलाई मलाई र हरेक मानिसलाई हर समय देख्न सक्नुहुन्छ। आउनुहोस् पवित्र बाइबलमा रहेको हितोपदेश 5:21 पढौं, किनभने मानिसको चाल त सधैं परमप्रभुको दृष्टिमा रहिरहन्छ र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ। प्रिय मित्र, मेरो विश्वास छ कि तपाईंले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईंको अर्को प्रश्न के छ?
1: कृपया मेरो लागि बाइबलमा रहेको उत्पत्तिको पुस्तकको अध्याय 1:1 पढिदिनुहोस् र उत्पत्तिको पुस्तकको बारेमा पनि केही कुरा भनिदिनुहोस्।
0: आउनुहोस् उत्पत्ति 1:1 पढौं। आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। प्रिय मित्र, उत्पत्ति अध्याय 1:1 पदमा रहेको वाक्यांश आदिमा हिब्रू शब्द बेरेसियाबाट अनुवाद गरिएको हो, जसलाई उत्पत्ति अर्थात सबै कुराहरूको शुरूआत भनी नामाकरण गरियो। मित्र, उत्पत्तिको पुस्तकमा सृष्टिको वर्णन मात्र भएको छैन, तर अझ उदेकको घटना, अब्राहमद्वारा इसरायल जातिको उत्पत्ति र त्यही इसरायली राष्ट्रको निर्माणद्वारा परमेश्वरको मुक्तिको विश्वव्यापी परियोजनाको प्रथम प्रभातको उल्लेख यहाँ गरिएको छ। यस पुस्तकलाई विशेषत सम्बन्धको पुस्तक भनेर पनि चिनिन्छ। विशेष गरी यसमा परमेश्वर र प्रकृतिको सम्बन्ध, परमेश्वर र मानिसको सम्बन्ध र मानिस बीचको सम्बन्ध आदि उल्लेख गरिएका पाउँदछौ। अब तपाईँको अर्को प्रश्न के छ?
1: के मानिसले असल कामहरू गरेर पाप र पापको दण्डबाट छुटकारा पाउँछ?
0: मानिसले असल कामहरू गरेर पाप र पापको दण्डबाट छुटकारा पाउँदैन। हामी मानिसहरूले परमेश्वरको अनुग्रहद्वारा मात्र छुटकारा पाउँदछौ। हामीले विश्वासद्वारा उद्धार पाउँदछौ। हामीले गर्ने असल कामहरूले न त हाम्रो दण्डलाई रद्द गर्छ, न त हामीलाई परमेश्वरको अघि स्वीकारयोग्य नै बनाउँदछ। रोमी 3:20 हामीलाई सोही कुरा बताउँदछ। आउनुहोस् त्यस वचनलाई पढौं। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ। प्रिय मित्र, येशु ख्रीष्टले मानिसहरूको निम्ति जे गर्नुभएको छ केवल त्यसैको आधारमा मात्र परमेश्वरले मानिसहरूको पाप क्षमा गर्नुहुन्छ र हामी मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ। हामीले उद्धार पाएपछि असल कामहरू गरेको होस् भन्ने नै परमेश्वरको चाहना हो। वास्तवमा यही कारणले गर्दा नै उहाँले मानिसहरूको उद्धार गर्नुहुन्छ। तितस 2:14 हामी पढ्छौ, ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोसिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। प्रिय मित्र, जब हामी ख्रिस्टियनहरूले पवित्र बाइबलबाट परमेश्वरको स्वभाव र उद्देश्यहरूका बारेमा सिक्दै जान्छौं, तब हामीहरू असल कामहरू गर्न तयार हुँदै जान्छौं। यस्ता असल कामहरू स्वयं हामीहरूको निम्ति र अरूहरूका निम्ति पनि फाइदाजनक हुन्छन् र यो परमेश्वरलाई प्रशंसा दिने एउटा माध्यम बन्दछ। पहिलो पत्रुस 2:12 हामी सोही कुरालाई पढ्छौं, अन्य जातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्, कसैले तिमीहरूलाई कुकर्मीहरू भनी तिमीहरूका विरूद्ध बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। असल कार्यहरू साँचो विश्वासको प्रमाण हुन् र ती कार्यहरू परमेश्वरले सित्तैमा दिनुभएको उद्धारको कारण उहाँप्रति व्यक्त गरिने प्रेम र कृतज्ञताबाट उत्पन्न हुन्छ। प्रिय मित्र, असल कार्यहरू घमण्ड गर्ने कार्यहरू होइनन्। आखिरमा त्यो ख्रिस्टियन कर्तव्यको एउटा अंग हो, तापनि ख्रिस्टियनहरूले निर्दय हृदय लिएर वा नियम सम्झेर असल कार्यहरू गर्नु हुँदैन। शुद्ध विवेक सहित अरूप्रति साँचो प्रेम भएको कारण ती कार्यहरू गर्नुपर्दछ। हामी विश्वासीहरूले आफ्नो होइन परमेश्वरको प्रशंसा होस् भन्ने कुरामा ध्यान दिनुपर्दछ। पहिलो कुरेन्थी 10:31 हामी पढ्छौ, यसकारण चाहे तिमीहरू खाओ अथवा पियो वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। त्यसै गरी प्रकाश 22:12 यसो भन्नुहुन्छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ। अनि दोस्रो कोरिन्थी 5:10 हामी पढ्छौं, किनकि हामी सबै ख्रिस्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा हामीले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। त्यसपछि मत्ती 6:1 हामी पढ्छौं, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। मित्र, म आशा गर्छु तपाईँले निश्चय नै स्पष्ट रूपमा थाहा पाउनुभयो कि मानिसले असल कामहरू गरेर कुनै पनि हालतमा आफ्नो पाप र पापको दण्डबाट छुटकारा पाउँदैन। र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ, कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला, धन्यवाद। श्रोता, फेरि पनि तपाईलाई म यो याद दिलाउन चाहन्छु कि प्रभु येशू ख्रिष्टले दिनुहुने मुक्ति असल कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जो जति परमेश्वरको सन्तान बन्न पुगेका छन्। मेरो विश्वास छ कि तपाई पनि परमेश्वरका परिवारको एउटा सदस्य बनाइनु भएको छ र यसुलाई आफ्नो उद्धारकर्ता भनी हृदयदेखि नै अरूहरूले पनि चिनोस् भन्ने कार्यलाई विस्तार गर्ने काममा लाग्नु भएको छ, किनभने तपाईले निश्चित रूपमा थाहा पाउनु भएको छ कि यसुले मात्र मानिसहरूलाई पापदेखि उद्धार गर्नुहुन्छ।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

माछा भनेर होप नहुनु है सारै सँग कालो फ्यागु तो है पर्दा होला निद भङ्ग माछा माछा भनेर होप नहुनु हो सारै दङ्ग कालो फ्यागु तो है पर्दा होला नि

श्रोता पवित्र शास्त्र बाइबलको यूहन्ना 8 34-36 मा यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईंलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईंले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईंलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशुख्रीष्टलाई तपाईंले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशूख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कल्भरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जेएमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौ। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौ र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौ र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: जयमिश्री, हामी आज फेरि तपाईँहरूको माझमा विश्वासकर्ता कार्यक्रम खेलकुद कार्यक्रममा अनि प्रस्तुत भइसकेको छ। म प्रस्तुतकर्ता परशुराम गिरी। आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो आदरणीय महेन्द्र खड्का सर, उहाँ आशिष चर्चमा हुनुहुन्छ। जयमिश्री हजुरलाई
3: जयमिश्री,
2: सबैभन्दा पहिला हजुरको परिचय र जीवनको पृष्ठभूमि बारे बताइदिनुहोस् न।
3: अब मेरो नाम महेन्द्र खड्का हो। मेरो खास मेरो ओरिजन सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 10 पर्छ। मेरो बाल्यकाल त्यही सुर्खेतमै बित्यो र पढाइको सिलसिलामा अनि म काठमाडौँतिर आएँ। पढाइ अनि सँगसँगै काम गर्दै पढ्दै यसरी आफ्नो जीवनलाई अगाडि बढाउने क्रममा आज तपाईँको माझमा छु। मेरो घरमा मेरो श्रीमती, मेरा दुईटा नानीहरू छन्, छोरीहरू, अनि मेरो आमा हुनुहुन्छ, अनि हामी तीन दाजुभाइ अनि एउटा दिदी हो मेरो परिवारमा। सबै कुरा राम्रै छ। मेरो जीवन पनि अरू मानिसहरू जस्तै सामान्य सङ्घर्षबाटै सुरु भएको हो।

0: ब्लड क्यान्सरको बारेमा कुरा गर्नुभयो, तपाईँ ब्लड क्यान्सर जस्तो गम्भीर जुन चाहिँ एउटा गम्भीर रोगबाट तपाईँ कसरी बच्नुभयो, केही यस बारेमा बताइदिनुहुन्छ?
1: मलाई आजभन्दा लगभग 15-16 वर्ष अगाडि ब्लड क्यान्सर भएको थियो। त्यो बिचमा अब क्यान्सर भन्ने बित्तिकै अनि हाम्रो समाज अनि हाम्रो भोगाई एकछिन त अब स्तब्ध भइन्छ, होइन, जहाँ सुने म त्यहीँ थचक्कै बसेको स्थिति थियो। त्यस्तो अवस्थामा अनि म जब सुनेपछि म सबै ट्रिटमेन्टहरू कहाँ के कसरी गर्न सकिन्छ भनेर बुझ्ने क्रममा त्यसको भोलिपल्टै म इन्डियाको दिल्लीमा गएर मैले त्यहाँ आफ्नो उपचार सुरु गरेँ। लामो समयको उपचार पश्चात म गइरहेको थिएँ र उपचार गर्दा गर्दै पनि मलाई त्यति राम्रो निको भइरहेको थिएन, त्यसमा फेरि मुटुमा अलिकति समस्याहरू थपिएको थियो। त्यो बीचमा धेरै अशान्तिहरू भएका थिए, घरमा औषधि गर्ने कुराहरूदेखि लिएर घरमा अन्य अशान्तिहरू कुराहरू, घरमा मेरो भाउजूहरू पनि जिउहरू कामले उहाँहरूको पनि सायद शैतानले काम गरिरहेको थियो। त्यो बीचमा औषधिले पनि काम नगरेको अवस्था थियो। जब त्यो सबै कुराहरू जिन्दगीमा अब सकिँदैन, सबै कुराहरूबाट निराशा भइसकेपछि अब कहाँ गएर के हुन्छ, धामी झाँक्री अब सबै कुराहरू गर्ने कुराहरू भयो, त्यो पनि नभइसकेपछि, त्यसले पनि ठिक नभइसकेपछि सपनामा जहिले पनि साँपहरू आएर सपनामा साँपहरू डस्ने त्यस्तो अवस्था थियो। त्यो भइसकेपछि हो परमेश्वरमा जानुपर्छ, परमेश्वर त हामीलाई थाहा थिएन, क्रिस्चियन हुनुपर्छ भन्ने हाम्रो कुरा भएको थियो। सायद परमेश्वरको योजना नै थियो होला, मलाई पहिला क्रिस्चियन भन्ने बित्तिकै म एकदमै हेट गर्ने मान्छे, क्रिस्चियनलाई एकदमै हेरेको दृष्टिले हेर्ने मान्छे थिएँ। परमेश्वरले यसैलाई नै चुन्नुपर्छ भन्ने भएको हुनुपर्छ मेरो विचारमा। अनि म यहाँ काठमाडौँमा दुःख पाइरहेको थिएँ अनि मलाई उपचार गर्ने पैसाहरू थिएन। त्यतिखेर त पैसा धेरै चाहिने, अब उपचार गर्नलाई पनि पैसा चाहिने, घर व्यवहार केटाकेटी पढाउन लेखाउन सबै गर्नु पनि, आफ्नो भएको बास पनि नभएको अवस्था, अरूलाई बेचेर भाडामा बसेको अवस्था थियो। त्यस्तो बिचमा यहाँबाट सुर्खेत गएको थिएँ, मेरो आफ्नो सम्पत्ति केही बेचेर या ब्याङ्किङ लोन गरेर अब विदेश जानुपर्छ उपचार गर्न भन्ने सोचिरहेको बेलामा सुर्खेत जब घरमा पुग्यौँ अनि मेरो आमा पनि मसँगै हुनुहुन्थ्यो, किनकि उहाँ आमालाई सँगै लानुपर्ने थियो किनकि उहाँको नाममा प्रपर्टीहरू थियो, त्यो गर्न भनेर गयौँ हामी। तर त्यो सबै भइसकेपछि जब म सुर्खेत गएको थिएँ, आमा र म चाहिँ ब्याङ्कतिर गयौँ अनि मेरो भाउजू हुनुहुन्थ्यो ज्योति भाउजू घरमा, अनि उहाँले चाहिँ नानीहरूलाई, तिनवटा नानीहरूलाई स्कुलबाट निकाल्नु भएछ, निकालेर चाहिँ अब आज मामाको घर जाने भन्नुभएछ। अनि मामाको घर जाने क्रममा चाहिँ त्यो बिचमा भेरी नदी पर्छ अनि उहाँहरू तिनजना केटाकेटी र भाउजू चारजना एकैपटक त्यो नदीमा सुसाइड गर्ने भनेर उहाँहरूले डिसिजन गर्नुभएछ। त्यो हामीले सुन्यौँ अनि हामी पनि त्यो नदीकोतिर जान कोसिस गर्यौँ अनि साधनहरू खोजेर हामी गयौँ त्यहाँ। त्यो गइसकेपछि त्यो नदीको छेउमा पुगिसकेपछि मेरो भतिजी कान्छी चाहिँ नानीले चाहिँ मम्मी म चाहिँ मर्दैन, तपाईँहरू चाहिँ जानुहोस् भनेर ऊ चाहिँ भेरीको पुलको बिचमा जङ्गलको बिचमा बसिरहेको अवस्था थियो। अनि उताबाट कोही गाउँले एकजना दाई आउनुभएछ अनि उहाँले चिनजानको तँलाई जङ्गलको बिचमा कसले ल्यायो नानी भनेर सोधपुछ गर्ने क्रममा चाहिँ यसो यसो भयो भनेपछि अनि त्यो दाईका कारणले परमेश्वरले फेरि त्यहाँ पनि सहायता गर्नुभयो हामीलाई भन्नुपर्छ अनि म पनि पुग्नु अनि त्यो दाईले पनि त्यो भाउजूहरूलाई समातेर राखेको अवस्था थियो अनि उहाँहरूलाई असारको महिनाको पानीको समय थियो, उहाँहरूलाई लिएर हामी आयौँ। अनि आएपछि मेरो एकजना फुपू हुनुहुन्छ, उहाँ त इसाई भइसक्नु भएको थियो, उहाँको धेरै स्वास्थ्य समस्या भएर 7 चाहिँ अपरेसन गरेको, उहाँलाई इसाई भएपछि स्वास्थ्य लाभ भएको थियो। अनि म चाहिँ त्यही घरमा मेरो घरभन्दा अगाडि उहाँको घर थियो, म त्यहीँ झरेँ, गाडीमा झरेर अनि त्यहीँ गएँ। घरमा अब दाजु पनि विदेशमा हुनुहुन्थ्यो, आमालाई छोडेँ, अब कसैले बुवा पहिले बित्नु भएको अनि त्यस्तो अवस्था थियो। अनि त्यो दिन त्यहीँ बस्यौँ हामी, त्यसको भोलिपल्ट बिहान चिया खाने क्रममा चाहिँ भाउजूसँग बस्यौँ, अब भाउजूलाई यस्तो छ, यस्तो समस्याहरू छ, जिउ कामले मनस्थिति ठिक छैन भन्ने अवस्था भएपछि अब के गर्ने कसो गर्ने, अब म त फेरि जानुपर्छ उपचार गर्न, मलाई टाइम छैन भन्ने कुरा भइरहेको थियो। अनि त्यो बिचमा चाहिँ मैले भने भाउजूलाई पुलिसमा जिम्मा लगाइदिउँ अनि म त जानुपर्छ, अब सुशीरमा आएर केही सल्लाह गर्ला उनीहरूसँग भन्ने कुरा गरिरहेको थिएँ। फुपूले भन्नुभयो त्यसो गर्नु हुँदैन, नचाहिने काम गर्नु हुँदैन, अब क्रिस्चियन हुनुपर्छ बाबु भन्नुभयो। अनि मैले भने फुपू म सबै हुन तयार छु, चाहे क्रिस्चियन बनाउनुहोस् चाहे मुस्लिम बनाउनुहोस्, तर म यो समस्याबाट मुक्त हुन चाहन्छु, क्यान्सर छ, घरको समस्या छ, नानी केटाकेटी आफू कहिले मर्ने थाहा छैन, त्यस्तो अवस्थामा थाकेको थकित अवस्थामा अनि त्यो पाइसकेपछि सबै कुराहरू सुरु भयो। शनिबार गएर ग्रहण गरियो अनि त्यसको एक महिना जति मेरो भाउजूले निरन्तर मण्डली प्रार्थना गर्दा उहाँलाई निको भयो। उहाँको पहिला ब्रेन ट्युमर छ भन्ने कुरा थियो, त्यो पनि निको भयो अनि उहाँ स्वास्थ्यमा लाभ उहाँको भयो। मेरो आमाको पनि स्वास्थ्य लाभ भयो किनकि मेरो आमालाई पनि किडनीको समस्या थियो पहिला, त्यो पनि ठिक भयो। तर मलाई क्यान्सर ठिक भइरहेको थिएन, अलिक टाइम लागेको थियो र विश्वासी भएको 3 महिनापछि एउटा थलीमा एउटा राजु पास्टर हुनुहुन्छ दाई, जेपी भन्छन् धेरै, अनि उहाँले मलाई बोलाउनु भएको थियो।

0: यसो कृष्णनगरबाट जापानमा उहाँसँग मेरो भेट भएको थियो, अनि डाक्टर सुन्दर थापाहरू लगायतका थुप्रै हुनुहुन्थ्यो, अनि मैले उहाँहरूलाई भने तपाईँहरूको धर्म काम लाग्दो रहेछ भने मैले
1: विश्वास गरिसकेपछि
0: के भयो बाबु भन्नुभयो राजुले जेपी दाईले, अनि मैले भने कि खै मलाई ठिकै भएको छैन, उहाँ हाँस्नुभयो, अनि एक दिन मेरो मण्डलीमा आउनु मिल्छ भाइ भन्नुभयो, मैले भने धेरै धामी झाँक्री काँगै तिमी एक दुई आइदिउँ दाई होइन भनेर कुराकानी गरेँ मैले। त्यसपछि उहाँले चाहिँ हुन्छ आउनुहोस् भन्नु, म गएँ, मेरो नानी ठुलो नानीलाई पनि लिएर गयौँ, सानै थियो उसको दाहिने याद चल्थेन बेला बेलामा, बाबु छोरी गयौँ हामी। त्यहाँ गइसकेपछि सङ्गतिको दुई घन्टा पछि अनि उहाँले तेल राखेर हातमा प्रार्थना गर्नुभयो, बाबु अब ठिक हुन्छ भाइ भन्नुभयो, मैले ठिक भएको छैन दाई भन्नुभएन, उहाँ हाँस्नुभयो अनि एकछिन बसौँ भन्नुभयो। अनि त्यो दिन मलाई उहाँले धेरै कुराहरू सिकाउनु भयो, बाइबल कसरी पढ्ने, प्रार्थना कसरी गर्ने, विश्वासको अलिकति भाग परमेश्वरलाई कसरी राख्ने विश्वासमा भनेर कुराहरू गर्दै गएपछि चाहिँ उहाँले सिकाउनु भयो, त्यो कुराहरू म लिएर आएँ। असारको महिना अन्तिम या साउन पहिलो हप्ता थियो, गर्मी समय थियो, अनि म बहालमा बस्थेँ नक्सालमा। त्यो दिन आएर मैले साँचो रूपमा घुँडा टेकेर 45 मिनट चाहिँ प्रार्थना गरेँ राति, प्रभु मलाई हजुरको चरणमा आएँ, मलाई जीवन दान दिने या मलाई उठाउने हजुरको इच्छा प्रभु, यदि मलाई दुःख यहाँभन्दा सन्चो नहुने हो भने म प्रार्थना गरेको बेलामा हजुरले मलाई उठाउनुपर्छ प्रभु भनेर म दोर दोर गरेर धेरै प्रार्थना गरेँ। 45 मिनट प्रार्थना गरेपछि सुते म, त्यस्तो दिन वा त्यसको भोलिपल्ट मलाई थाहा छैन, सपनामा मलाई जिजस क्राइस्टले दर्शन दिनुभयो। म त्यसरी नै रोएर प्रार्थना गरिरहेको थिएँ, अहिले पनि मलाई झल्झली याद छ, सेतो कपडामा कालो कपास कालो दारी भएको परमेश्वर अग्लो आउनुभयो, म प्रार्थना गरेको गरेछु प्रभु मलाई तपाईँले छुटकारा दिनुपर्छ या तपाईँले मलाई साथमा लानुपर्छ भनेर म प्रार्थना गरिरहेको थिएँ, अनि परमेश्वर हाँस्नुभयो र हात उठाएर जानुभयो, बोल्नु भएन मसँग। त्यसको उठेँ म 2:15 बजेको रहेछ राति, त्यतिकै सुतेँ त्यो दिन। अनि प्रभु धन्यवाद, आजसम्म मैले कुनै एउटा पहिले हिन्दू थिएँ, कसैको दर्शन पाएको होइन, र आज मैले साँचो परमेश्वरको दर्शन पाएँ, म आजबाट पक्का इच्छा गर्छु प्रभु भनेर मैले धन्यवाद दिएँ परमेश्वरलाई। अनि त्यसको भोलिपल्ट त्यही काठमाडौँकै नक्सालमा जहाँ बहालमा बस्थेँ म, त्यो घरमा फेरि सपना देखेँ मैले राति। त्यो सपना यहाँ सुते तापनि म सुर्खेतको देखेँ, जुन घरमा म जन्मेको हुर्केको ठाउँ थियो, त्यहाँ चाहिँ मलाई एउटा साँपले फेरि खेद्दै थियो। पहिला पहिला म साँप देखे एकदमै भाग्थेँ। त्यो दिन चाहिँ मलाई कहाँबाट परमेश्वरले त्यो ज्ञान बुद्धि दिइदिनु भयो, जब मलाई साहस दिनुभयो, पहिला भाग्ने मान्छे म घर गएर मेरो घरको त्यो पुरानो घरमा 3 तलामाथि तरवारहरू थियो, त्यहाँ छेत्री घरमा तरवार हुनु पर्यो, म 2 जायत तरवार लिएर आएर मैले त्यो ठुलो न ठुलो अहिलेको भाषामा भन्दा अब त्यो एनाकोन्डा भनौँ या ठुलो अजिङ्गर भनौँ त्यस्तो टाइपको सर्पले मलाई खेप्दै थियो, तर मैले त्यसलाई धेरै टुक्रा गरेँ सपनामा, टुक्रा गरेर अनि मैले सपनामा त्यो अरूलाई भन्दैछु यसलाई वालमा राख्नुपर्छ भित्तामा, सबले देख्नुपर्छ मैले गरेको काम भनेर त्यो सपना मैले जब काटेँ, काटिसकेपछि त्यो दिनदेखि मेरो शरीरमा चङ्गाइ आयो र हेर्दा रातिको 2:00 बजेको रहेछ। त्यो दिनदेखि मेरो परिवारमा स्वास्थ्यमा म काम काज केही नभएको मान्छे, फेरि मरिसकेको एउटा धुलो भइसकेको मान्छेलाई परमेश्वरले फेरि जोडेर डल्ला बनाएर जोडजाड गरेर फेरि मेरो जीवनमा आशिष दिनुभयो, खाना लाउनलाई समस्या हुन दिनु भएन, सबै कुरा मेरो सकिसकेको स्थिति थियो, मसँग केही पनि थिएन, शैतानले त्यसरी लगेको थियो, परमेश्वरले फेरि मलाई एउटा आशा दिनुभयो, एकदमै त्यो ठ्याक्कै मिल्न जान्छ। त्यस कारण मलाई अयुबको पुस्तक एकदम मनपर्छ, म धेरै पढ्छु, मण्डलीहरूमा पनि यसलाई म भन्छु धेरै।
1: भनेपछि तपाईँको चरणमा जब तपाईँले अहिले हेर्दाखेरि सोच्दाखेरि त्यति बेलामा तपाईँ पारिवारिकमा आत्महत्याको संकट आयो भन्दा सुन्दा कस्तो फिल भएको थियो? अहिले सुन्दाखेरि कस्तो भएको थियो तपाईँलाई, गाह्रो भएको थियो, कस्तो भएको थियो?
0: त्यो गाह्रो त नहुने कुरा भएन, त्यतिखेर म इसाई नहुने कुरामा एउटा थियो, जब इसाई भइसके जब परमेश्वरलाई पाइसकेपछि, जस्तो भजन संग्रह 23:1 भनिएको छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहीको कमी हुने छैन, यो कुराले म भावुक पनि हुन्छु बेला बेलामा। त्यो निराशामा भएको, अभावमा भएको, दुःखमा रहेको, अशान्तिमा रहेको, समाजदेखि त्यागिएको म जस्तो मान्छेलाई परमेश्वरले फेरि जोड्नु, यो कुरा अन्य जातिका मान्छेहरूलाई त अचम्म लाग्छ होला, जो विश्वासमा रहेका मान्छेहरू, जो मेरो घरमा पटक पटक यस्ता घटनाहरू घटेका छन्, बुवा क्यान्सरले बित्नुभयो, आमालाई किडनी फेल भयो, मलाई क्यान्सर भयो, त्यो समस्याबाट गुज्रेको मान्छे हामीहरू, सम्पूर्ण जीवन औषधि गर्दा गर्दै सकिएका हामीहरू, अहिले मेरो घरमा साधारण रोगाखोकी त हुन्छ होला, नत्र ठुलो रोग छैन।
1: तपाईँलाई आमाको किडनीको बारेमा, अब तपाईँले त्यो क्यान्सर हुँदा हुँदै आमाको किडनी फेल भयो भन्दा सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो?
0: अब मलाई क्यान्सर हुनुभन्दा अगाडि आमाको किडनी बिग्रेको, त्यो उपचार चलिरहेको थियो, उपचार चलिरहेको
1: त्यसपछि तपाईँको क्यान्सर हुनु अरू अरूको त्यो आत्महत्याको कुराहरू छ तपाईँको
0: सबै
1: यस्तो त्यति बेला कसरी सम्हाल्नु छ
0: यस्तो सिलसिलेवार घटनाहरू घट्यो कि म काठमाडौँको भेनस हस्पिटलमा बोर्ड मेम्बर भएँ म त्यो हस्पिटलमा अलिकति लगानी गरेर जानको एउटै कारण के थियो त भन्दा मेरो घरका मान्छे धेरै बिरामी हुन्छन् र त्यहाँ सेक्योर हुन्छ सधैँ पैसा हुँदैन घरमा कमसेकम मेरो हस्पिटल भयो भने त पैसा नहुँदा नि उपचार हुन्छ केही छुटमा उपचार हुन्छ यस्तो दिन आयो कि मलाई त्यो क्यान्सर हुने बेलासम्ममा चाहिँ प्रत्येक दिन घरको एउटा मान्छे हस्पिटल लानु पर्थ्यो एभ्री डे अनि पछि पछि म बाहिर हुन्थेँ कामकाजमा हुन्थेँ क्यान्सर भए तापनि म सानसानो कामहरू गरिरहेको थिएँ अनि घरमा कसैले बिरामी भयो भने म घर जान दिक्क लाग्ने तिमीहरू हस्पिटलतिर सिधै आउनु म यताबाट हस्पिटल जान्छु भन्ने त्यस्तो अवस्था थियो परमेश्वरले सबै कुराहरूबाट मलाई त्यो पीडाहरूबाट मुक्त गर्नु
1: भनेपछि हाम्रो मन्दिर छ यो भनेपछि परमेश्वरले जुन चाहिँ तपाईँहरूको घरमा भएको तपाईँले यसलाई के श्राप मान्नुहुन्छ
0: हो एकदमै दुईवटा कुरा छ यसमा अब एउटा श्राप त हो नै परापूर्व कालदेखि अनि मलाई कस्तो लाग्छ भने कहीँ कतै हाम्रा पुर्खाहरूले केही मिस्टेकहरू गरेका हुन सक्छन् उहाँहरूले आर्जन गरेको सम्पत्तिले हामीले हकको गरिरहेका हुन सक्छौँ उहाँहरूको सम्पत्ति चाहिँ हामीले लिने र उहाँहरूको त्यो पाप नलिने भन्ने हुँदैन त्यो सँगसँगै आउँछ है अनि एउटा कुरा त्यो अनि एकजना अर्को मेरो आफ्नै काकी एकजना हुनुहुन्थ्यो अब उहाँलाई मैले क्षमा गरिसकेको छु उहाँलाई उहाँसँग मेरो केही कुरा छैन उहाँलाई मैले उहाँको लागि प्रार्थना गर्छु उहाँले हाम्रो विरुद्धमा पूजाहरू गर्नुहुन्थ्यो उहाँहरू पञ्चबलि दिनुहुन्थ्यो विभिन्न पूजाहरू गर्नुहुन्थ्यो अनि त्यो कारण पनि हिन्दू धर्ममा रहिरहेको भए अहिलेसम्म मलाई उहाँले सक्नुहुन्थ्यो जब मलाई परमेश्वर मेरो एउटा ढाल भनेर मेरो अगाडि उभिनुभयो त्यो कुराहरूले मलाई छुन सकेन र उहाँहरूलाई पनि राम्रो छैन तर उहाँहरूको लागि अहिले पनि मेरो प्रार्थना छ उहाँहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस् उहाँहरूले पनि परमेश्वरलाई चिन्नु भएको होस् र उहाँहरूको जीवनमा पनि त्यो मैले पाएको जस्तो आशिष उहाँहरूले पनि पाउनु भएको होस् भन्न म चाहन्छु
1: भनेपछि हजुरको भनाइ अनुसार जति पनि हाम्रो पिता पुर्खाले गरेका पापहरू अधर्महरू ती श्रापहरूलाई चाहिँ प्रभु येशु ख्रीष्टको रगतद्वारा मात्र त्यो शुद्धिकरण अथवा त्यो क्षमा अथवा त्यो काट्न सक्छ भन्ने तपाईँको भन्नु
0: एकदमै अहिले अन्य जातिका मानवहरूले मानिसहरूले जुन गर्नुहुन्छ रक्तदान गर्नुहुन्छ त्यहाँ पनि बलि चढाउनुहुन्छ तर त्यसबाट पाप क्षमा हुँदो रहेनछ किनकि मैले पनि त्यो गरेर मलाई क्यान्सर भइसकेपछि मैले धेरै मठ मन्दिरमा रगतको बलि चढाएको छु तर त्यसले मलाई मुक्ति दिन सकेन त्यो बलि यस्तो चिजको हुनु पर्यो जो निष्खुट छ जो पवित्र छ त्यो अरूमा सम्भव छ
1: थुमाकोले मात्र हुँदैन पशुकोले
0: हुँदैन त्यो पवित्र येशु ख्रीष्टको रगतले हाम्रा पिता पुर्खादेखिका सबै पापहरू पखालिन्छ हामी चाहिँ आशिषित हुने कुरा त्यसले मात्र हो त्यसकारण जब परमेश्वरले हामीलाई बाइबलमा भन्नुभएको छ यर्मिया 30:17 म तलाई स्वास्थ्य दिन्छु र तेरा घाउहरू निको पार्नेछु परमप्रभु भन्नुहुन्छ उहाँ बिना कसै वा डक्टरबाट या अन्य कुराबाट सम्भव छैन उहाँको चरणमा आएर हामीले गरेका पापहरू धोई पखाली गर्ने र हामीसँग भएका सम्पूर्ण कुराहरूलाई निको गर्ने परमेश्वर मात्र हुनुहुन्छ अरूमा सम्भवै छैन त्यो किनकि त्यो भोगेर आएको मान्छे हो हामीहरू हामी कुनै कुरा मलाई क्यान्सर भयो भन्दै हिँडेको होइन किनकि हामीसँग डक्टरको रिपोर्ट छ औषधि गरेको ठाउँहरूको प्रमाण छ र भोग्दा भोग्दै धेरै संसारका मलाई चिन्ने जतिले देख्नु भएको छ त्यो रोग लागेर पनि फेरि यो लेभलमा आउनु साधारण जीवन फेरि जिउन सक्नु त्यो अरू कहीँ पनि सम्भव छैन हाम्रो यसो खिस्मा मात्र
1: भनेपछि तपाईँ एउटा मेडिकल व्यवसाय मेडिकल क्षेत्रमा तपाईँ एकदमै राम्रो दखल भएको मान्छेलाई ब्लड क्यान्सर भएपछि अब तपाईँले यसो निको हुन्छ भनेर तपाईँले 100% कति पर्सेन्ट मात्र मेडिकलले निको पार्छ अथवा हुन्छ भन्ने थियो तपाईँको
0: त्यतिखेर जब म रोग लागेको थियो म परमेश्वरमा आइपुगेको थिइनँ त्यतिखेर म आफ्नो सके जति कति दिन बाँच्छु गर्छु भन्ने थियो जब म परमेश्वरमा आइसकेपछि जस्तो एक्ट 5:15 भनिएको छ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ जब हामी घुँडा टेक्यौँ परमेश्वरमा सम्पूर्ण विकल्पहरू कहीँ केही नभएपछि अनि हामी त्यहाँ आएका थियौँ अनि हाम्रो त्यो प्रार्थना परमेश्वरले सुन्नु
1: भनेपछि तपाईँले अहिले जुन यो कुराहरू गरिरहनु भएको छ तपाईँको मेडिकल व्यवसायहरूलाई अथवा तपाईँको साथी डक्टरहरूलाई अनि भन्दाखेरि तपाईँले कसरी भन्नुहुन्छ अथवा कसरी तपाईँले गवाही दिनुहुन्छ
0: म उहाँहरूलाई अहिले पनि भन्छु चाहे सोसियल मिडियामा होस् चाहे व्यक्तिगत रूपमा भेट्दा होस् परमेश्वरले मलाई निको गर्नुभयो अनि उहाँहरू पनि भन्नुहुन्छ एउटा चमत्कार तपाईँको जीवनमा भयो उहाँहरू पनि स्वीकार गर्नुहुन्छ
1: तर उहाँले प्रभुलाई चाहिँ विश्वास गर्नुहुन्छ
0: उहाँहरूले गर्नुभएको छैन तर पनि कहिले काहीँ भन्नुहुन्छ प्रार्थना गरिदिनु है भन्नुहुन्छ त्यसकारण हामीलाई बचाउने भनेको जब हामी विश्वासमा रहेर जब घुँडा टेक्छौँ प्रार्थनामा रहन्छौँ अनि हामीलाई परमेश्वरले त्यसरी बचाउनुहुन्छ अनि आशिष दिनुहुन्छ र कति पनि दुःखमा निराशामा जब मेरो घरमा आत्महत्याका कुराहरू आए, सुसाइड गर्ने कुराहरू आए, त्यस्तो बेलामा पनि जब हामीले घुँडा टेक्यौं, जब त्यसपछि हामी प्रार्थनामा आयौं, जसरी यहुन्ना 10:10 भनिएको छ, म तिमीहरूले जीवन पाउन र प्रशस्त पाउन भनेर आएको हुँ। हामी जस्ता पापीहरूका लागि, हामी जस्ता दुःखमा कष्टमा अभावमा रोगमा दुःखमा भएका मान्छेहरूलाई बचाउनलाई जब परमेश्वर स्थितिमा आउनुभयो भने, यदि हामीले उहाँका नाउँमा घुँडा टेक्यौं भने सबै कुराहरू सम्भव रहेछ। एउटा उदाहरण, म मेरो परिवार हो, मैले अहिले यहाँलाई भन्न चाहन्छु, मलाई क्यान्सर हुँदा मेरो नानी जम्मा 10 महिनाको थियो, ठुलो नानी, आज त्यो नानी एसी दिँदैछु यो वर्ष, त्यतिखेर म प्रार्थना गर्ने प्रभु मेरो नानीलाई एसएलसी दिने बेलासम्म मलाई देख्ने मलाई दिनु होला प्रभु, परमेश्वरले त्यो दिन पनि अहिले ल्याउनु भयो।
1: भनेपछि तपाईँले त्यो बेलालाई हेर्दाखेरि सोच्दाखेरि त एउटा यो जीवनको त्यो परिवेशमा तपाईँले अहिले फर्केर हेर्दाखेरि कस्तो अनुभूति हुन्छ?
0: तपाईँलाई नानीको कुरा जोडिहालेँ मैले, प्ले ग्रुपमा नानीलाई भर्ना गर्ने बेलामा म स्कुलहरू खोज्दै थिएँ, अनि नक्सालको एउटा बृहस्पति विद्या सदन स्कुलमा म पुगेँ। म रोगमा थिएँ, समस्यामा थिएँ, मसँग पैसा त थिएन, तर त्यो स्कुल म थियो, अनि मैले नानीलाई त्यहाँ भर्ना गरेँ। भर्ना गर्ने एउटै कारण थियो, एलकेजी युकेजी केकेकेजीमा 3-4 गर्दाखेरि त्यहाँ 1 वर्ष कम रहेछ, अनि मैले त्यहाँ नानीलाई भर्ना गरेँ, कारण 1 वर्ष पनि मेरो नानी अगाडि छिटो बढ्ला, म बाँच्दा बाँच्दै उसले माथि प्रगति गर्ला भनेर मैले त्यसरी भर्ना गरेको थिएँ। आज त्यो नानीले एसी दिँदैछ चैतको 19 गतेदेखि।
1: भनेपछि तपाईँको जीवन त परमेश्वरले एउटा नयाँ एउटा वरदान दिनुभएको जीवन,
0: दुई मात्रै छैन। मैले भने त्यो समयमा यस्तो पीडामा थिएँ म, नानीहरूलाई दुध किन्ने पैसा हुन्थेन, घर बाल किन्ने पैसा हुन्थेन, नानीहरूलाई चक्लेट किन्ने पैसा हुन्थेन, किराना पसलमा उधारो हुन्थ्यो, यी सबै कुराहरू थिए, नानीहरूको फी तिर्न सक्थेन टाइममा।
1: भनेपछि यो कुरालाई लिएर हेर्दाखेरि बेला बेला मानस पटलमा आउँदाखेरि परमेश्वरलाई तपाईँलाई झन् धन्यवाद दिन मन लाग्छ।
0: परमेश्वरले गर्नुभएको उपकार त मैले कसरी तिर्न सक्छु? सम्भवै छैन त्यो, मेरो त्यो जीवनभरि नै सम्भव छैन त्यो कुरा। तर उहाँले जहिले पनि आशिष दिनु कुरा अहिले पनि कमी गर्नुभएको छैन, हरेक क्षण मलाई परमेश्वरले आशिष दिइरहनु भएको छ, त्यसको त वर्णनै गर्न सक्दैन शब्दमा।
1: भनेपछि महेन्द्र सर, परमेश्वरले तपाईँलाई अब परमेश्वरको सन्तान हुने अधिकार पनि दिनुभएको छ यहुन्ना 1:12 अनुसार, अनि तपाईँलाई एउटा वैभव व्यवसाय र चर्चको अगुवा बनाउनु भयो, अनि यसलाई तपाईँले कसरी हेरिरहनु भएको छ र यसलाई कसरी अगाडि लानु भएको छ तपाईँ? सेवा,
0: मैले सेवा यस्तो निस्वार्थ रूपले गर्नुपर्छ भन्ने एउटा परमेश्वरबाट आशिष पाएको छु। जसरी हामीलाई सिकाइन्छ, बाइबलले सिकाउँछ, देऊ त तिमीलाई दिइनेछ, त्यो कुरा म आफ्नो जीवनबाट पनि लागू गर्छु। म दिन दुखीहरूलाई सहायता गर्छु, परमेश्वरले मलाई गरी खानलाई काम दिनुभएको छ, हो कहिले काहीँ व्यस्तता भइन्छ, धेरै कामहरू हुन्छ, सेवा गाई गर्ने टाइम पुग्दैन, तर पनि म बचेको समय एकदमै सदुपयोग गर्छु, विश्वासीहरूको बीचमा जाने, मण्डलीको काम गर्ने कुराहरूमा म एकदमै आफूलाई व्यस्त राख्न खोज्छु। मलाई गुरुवार पनि भन्नुहुन्छ तिमी कसरी भ्याउँछौ भन्नुहुन्छ, किनकि परमेश्वरले जुन योजना राखेर मलाई जिउँदो बनाउनु भएको छ, जुन आशिष दिनुभएको छ, अझ धेरै समय मैले दिनु पर्थ्यो परमेश्वरलाई, किनकि म त काल पर्खेर बसेको मान्छे थिएँ, त्यस्तो बीचमा पनि उहाँले फेरि जीवित बनाउनु भयो, आशा दिनुभयो, भोकबाट रोगबाट अभावबाट समाजमा एउटा गिरेको जस्तो अवस्थामा फेरि झुरुक्कै उठाउनु भयो, समाजमा एउटा स्थापित गर्नुभयो, त्यो चान्चुने कुरा छैन, अरू कहीँ कतै सम्भव छैन, किनकि अनुभव गरेर आएको मान्छे उहाँले। त्यस कारण कहिलेकाहीँ गर्व लाग्छ, कहिलेकाहीँ मात्तिन पनि खोजिन्छ, अलिकति घमण्ड पनि आउँछ, मेरो साथमा परमेश्वर हुनुहुन्छ भनेर, त्यो ठुलो आशिषको कुरा छ।
1: भनेपछि तपाईँले अघि प्रसङ्गवश भन्नुभएको फुपूले जुन चाहिँ देवतालाई भाकल गरेर तपाईँलाई मार्न खोजेको छ भन्ने थियो, त्यसमा चाहिँ सैतानिक शक्ति र परमेश्वरको शक्तिको बीचमा जुन चाहिँ एउटा युद्ध छ नि, जसरी हामीले FEC 6 अध्यायमा हामीले हेऱ्यौँ भने आत्मिक लडन्तको कुरा छ। भनेपछि तपाईँलाई चाहिँ बचाउनको लागि परमेश्वर चाहिँ ढाल भएर बसिदिनु भयो, यो कुरामा अझ हाम्रो श्रोता बहिनीलाई कसरी तपाईँले व्याख्या गर्नु?
0: मेरो फुपू होइन, काकी
1: सरी
0: हो, उहाँहरूको त्यो नेगेटिभिटी जुन सैतानिक शक्तिहरूबाट परमेश्वरले मलाई ठ्याक्कै बचाउनु भयो, नत्र भए उहाँले मलाई सक्नुहुन्थ्यो यदि म परमेश्वर नपाएको भए। उहाँका बीचमा परमेश्वरको अगाडि सैतान जहिले पनि हारेको छ। हामीले सबै कुराहरू हेर्दै गयौँ भने बाइबल अनुसार परमेश्वरको अगाडि कुनै कुरा टिक्न सक्दैन, चाहे त्यो कुकर्म होस्, चाहे सैतानी स्वभाव होस्, चाहे सैतान आफै होस्, त्यो परास्त हुन्छ। र अन्य जातिहरूका बीचमा, हाम्रा विरोधीहरूका बीचमा परमेश्वरले भन्नुभएको छ, तैँले तिनीहरूलाई माफी दे र तेरा पापहरू अपराधहरूको बारेमा माफी दिन्छु, जब परमेश्वरले भन्नुभएको छ, त्यस्तै कुरा मैले पनि उहाँहरूलाई कुनै रिस लाग, उहाँहरू पनि मेरो छैन, मैले पनि अघि पनि भने यहाँलाई परमेश्वरसँग मेरो प्रार्थना छ, परमेश्वरले उहाँहरूलाई पनि आशिष दिनुभएको होस्, उहाँलाई चुन्नु भएको होस्, उहाँहरू पनि दुःखमा समस्यामा अभावमा हुनुहुन्छ, उहाँहरूलाई पनि बचाउनु भएको होस् परमेश्वरले भन्ने मेरो अनुरोध छ परमेश्वर।
1: भनेपछि महेन्द्र सर, तपाईँको विश्वासको बिउ चाहिँ तपाईँले यसो फर्केर हेर्दाखेरि कहिलेबाट सुरु भएको जस्तो लाग्छ? कि तपाईँ त्यो घुँडा टेकेको अवस्थामा तपाईँ रोएर बस्ने बेलामा त्यसपछि कि
0: हो हामीले परमेश्वर योजना रहेछ पक्कै पनि, परमेश्वर योजना नभएको भए म यसरी आइपुग्थेन र मलाई त्यो रोग पनि यहीसँग जोडिएको जस्तो लाग्छ, नत्र भए म परमेश्वरसँग आउँथिन। म अहिले घमण्डमा रहेको मान्छे, म 26 वर्षको उमेरमा कलेजको प्रिन्सिपल भएको, 26 वर्ष मैले आफ्नै कलेज चलाएको, किङ्स कलेज चलाएको, आर्थिक रूपमा सबै कुरा टाटो टुक्रो ठिकठाक भइसकेको र एउटा घमण्डमा पनि आइसकेको मान्छे म, मसँग त सबै छ नि भन्ने भइसकेको अवस्थामा थिएँ। त्यो सबै कुराहरू मलाई असल मान्छे बनाउनलाई, एउटा ढुङ्गाको मुटु भएको मान्छेलाई फेरि मासुको मुटु बनाउनु पर्ने अवस्था परमेश्वरको योजनामा थियो अनि मलाई सबै कुराहरूबाट लानुभयो। अनि घरको अलिकति म दाजुभाइ दिदी बहिनीहरूमा परिवारमा अलिक ठिकठाकको मान्छे, मैलाई नै शैतानले ढाल्न खोजेको थियो। तर जब म परमेश्वरमा आइसकेपछि शैतानले जहिले पनि के गर्छ त भन्दा जो सक्षम छ त्यसलाई ढाल्छ ताकि त्यो परिवारलाई खान सकु भनेर। जब म परमेश्वरमा आएपछि मेरो सम्पूर्ण परिवारले घुँडा टेकेको, दाजुभाइ दिदी बहिनी मेरो 80 वर्षको आमाले सुद्धा परमेश्वरमा घुँडा टेक्नु भएको छ। त्यस कारण परमेश्वरसँग नहाएको भए मेरो जीवन सकिन्थ्यो र म मात्र होइन मेरो सँगसँगै मेरो परिवार सकिन्थ्यो।
1: रोग बिमार
0: कोही पनि खाली छैन। यस्तो समय थियो कि मैले सुन छोएँ भने पनि फलामुने अवस्था थियो, जुन काम छोयो त्यही बिग्रिने। सबै छु, पढ्या छु, लेख्या छु, ज्ञान बुद्धि सबै छ, नेपालको बारेमा संसारमा नलेज छ, तर हुँदैन त केही पनि। त्यहाँनिर परमेश्वरको जब आशिष आइसकेपछि सबै कुराहरू बिस्तारै बिस्तारै बिस्तारै, जुन हामी भन्छौँ आशिषको झरीको कुरा गर्छौँ, परमेश्वरले अलिअलि अलिअलि गरेर आशिष दिनु।
1: भनेपछि तपाईँको त्यो एउटा विश्वासको बिउले त्यो ठुलो फलहरू फलिरहेको छ र त्यो बेलामा फलि पनि रहेको छ होइन? त्यस कारण पनि अब मन्दिर हामी कार्यक्रमको अन्त्यमा आएको छु। आज तपाईँलाई, तपाईँको बीचबाट, तपाईँबाट श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अन्त्यमा?
0: अब सन्देश त धेरै कुराहरूबाट दिन सकिन्छ। पहिलो कुरा त मेरो आफ्नै जीवनबाट पनि विश्वासमा रहेका म जस्ता धेरै मान्छेहरू, लाखौं मान्छेहरू संसारमा हुनुहुन्छ, उहाँहरू पनि केही न केही दुःख पीड़ा राखेरै परमेश्वरमा आउनुभएको छ। सुखमा आनन्दमा रहेको मान्छे कमै देख्छु म परमेश्वरमा आएको। आज म यति भन्न चाहन्छु, जुनसुकै परिस्थिति होस् परमेश्वरलाई नछोड्नुहोस्। जसरी म मृत्युको मुखबाट फर्किएको मानिस हुँ, मलाई शैतानले मिल्नै खोजेको थियो र परमेश्वरले मलाई बचाउनु भयो, मेरो परिवार बच्यो, मेरो आमा बस्नुभयो अनि मेरो दुईटा नानीहरू छन्, सन्तानहरू मैले पाएको छु, उनीहरूलाई पढाउन लेखाउन सबै कुराहरू परमेश्वरले आशिष दिनुभयो र मैले आफ्नो एउटा व्यवसाय गर्न पाएको छु र सँगसँगै परमेश्वरको सेवा पनि गर्न पाएको छु। यो एउटा विरलै मान्छेले पाउने एउटा आशिष हो यो, र परमेश्वरमा रह्यो भने असम्भावना केही पनि छैन। त्यसकारण रोमी 8:28 भनिएको छ, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै हुन्छ, परमेश्वरको नजिक हुने मान्छेहरूलाई परमेश्वरले आशिष नदिने भन्ने कुरै हुन्न। तर हामी आफू कति पवित्र छौँ, हाम्रो मन कस्तो छ, परमेश्वरप्रतिको हाम्रो लगाव कस्तो छ, र अर्को कुरा, अरू मान्छेप्रति हामीले क्षमा दिएका छौँ कि छैनौँ। यदि तपाईँ सबै कुरा गर्न सक्नुभयो भने तपाईँको जीवन पनि ठ्याक्कै यसो खिस्क जस्तै हुन सक्छ, किनभने उहाँले सबैलाई आफू रित्तिएर आफू शरीरको एक एक थोपा रगत पछि पनि जुन र शरीरमा बग्ने पानीको थुपा हुन्छ नि, त्यो पनि उहाँले हाम्रो लागि सक्नुभएको छ। त्यसकारण त्यस्ता परमेश्वर पाएका हामीहरू त्यसै पनि आशिषित छौँ। त्यसकारण 2 कोरिन्थी 5:17 भनिएको छ, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो। परमेश्वरमा जब हामी आइसक्छौँ, परमेश्वरमा आइसके परमेश्वरलाई जब पाउँछौँ, सबैले पाउने कुरै छैन यो, जसलाई परमेश्वरले चुन्नुहुन्छ त्यो आशिषको कुरा पहिलो कुरा त, र त्यसपछि हामी कति रहन सक्छौँ परमेश्वरको विश्वासमा। पाउनु ठूलो कुरा छैन, परमेश्वरमा रहेर टिक्नु ठूलो कुरा छ। मान्छेहरू आज पनि तपाईँले मैले कुरा गर्दै पनि आज हजारौं लाखौं मान्छेहरू परमेश्वर आयो होला, तर त्यो परमेश्वरसँगको त्यो सँगै सँगैको हिँडाइ कति मान्छेले हिँडेका छन्, त्यो नै प्रमुख ठूलो कुरा हो। त्यसकारण म एकदमै परमेश्वरप्रति धन्यवादी छु, सबै कुरा उहाँले नै सिर्जनु भएको हो। उहाँको इच्छा भएसम्म हामीलाई कुनै कुराको कमी घट्यो, चाहे त्यो भौतिक कुरा होस्, चाहे त्यो आत्मिक रूपमा होस्, चाहे हाम्रो समाजमा रहोस्, चाहे हाम्रो मान सम्मानमा रहोस्, हामीले परमेश्वरलाई गरेको सम्मान उहाँले हामीलाई पनि सम्मानमा राख्नुहुन्छ, उहाँले हामीलाई आशिष दिनुहुन्छ।
1: हुन्छ, हाम्रो श्रोताबिन, हामी यो समय सकेको हामी घोषणा गर्न चाहन्छौँ। अनि आज हाम्रो बीचमा महेन्द्र खड्का सर आउनुभएको छ, उहाँले एकदमै मार्मिक, सान्दर्भिक अनि विश्वासको कुराहरू गरेर हामीसँग एउटा आशिषको कुरा राख्नुभयो, त्यसको लागि म महेन्द्र सरलाई धेरै धेरै धन्यवाद छ। अब हामी यो कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ। आज खेलकुद तथा विश्वासको कार्यक्रमबाट म प्रस्तुतकर्ता परशुराम गिरी पनि बिदा हुन चाहन्छु। आगामी दिनहरूमा यस्तै विश्वासको तथा खेलकुदको कार्यक्रम लिएर तपाईँहरूको माझमा म आउनेछु। हुन्छ, सबैलाई जय मसी।
0: जय मसी।
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौं। र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. A report from Bangladesh shares how one family is struggling after multiple assaults. Luck is a Christian evangelist. She was warned to stop sharing the gospel message. One day, a radical Muslim mob attacked her home. Luck and her husband were beaten. 15 Bibles were burned. However, Luck praised God and rejoiced to suffer for Christ. Sometime later, a group of men assaulted her 11-year-old daughter as she walked home from school. This traumatic event caused the entire family to become afraid. Pray for Luck and her family. May their faith and witness remain strong, despite the suffering they've endured.
3: I will not let my brothers and sisters suffer in silence.
4: Nor will I let them serve alone.
3: To join me in prayer for persecuted Christians,
4: go to vomradio.com. .net.
0: Good News FM 105.1.
5: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु. तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु. योहन्ना 15:5 पदले भन्छ, मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन. परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ. यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ. म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ. यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ. यसले आफै फल फलाउन सक्दैन. फल फलाउनु आन्तरिक कार्य हो. यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो. मानव कुनै एक क्रिस्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु. अहिले थोरै धैर्य, पछि थोरै भलाई, अर्को समयमा थोरै संयम हुनेछ. म आफै यो गर्नेछु. यो असम्भव छ. यो आत्माको फल हो, शरीरको प्रयास होइन. यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ. तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्. तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ. तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ. बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरह. आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो, अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो. यसो भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु. जय मसीह. नमस्कार.

आज सफा निकै मिठो गीत हामीले सुन्दै थियौं। गीतपछि फेरि पनि आइसकेको छु कार्यक्रम नयाँ उदयमा, र हामीले आज भने एउटा विषयवस्तुमा लिएर कुरा गर्नेछौ, अन्तर सम्बन्धका कुरा। तपाईँलाई कतिको थाहा छ अन्तर सम्बन्ध भनेको के हो? होइन, मलाई पनि कति अवस्थामा अन्तर सम्बन्ध के रहेछ अनि यो कस्तो किसिमको सम्बन्ध रहेछ भनेर बुझ्ने कौतूहलता थियो। अनि अध्ययन गरिसकेपछि यो कुरा थाहा भयो कि अन्तर सम्बन्ध त असाध्यै हाम्रो जीवनमा नभई नहुने महत्वपूर्ण कुरा रहेछ। अन्तर सम्बन्ध भनेको के हो त भन्दाखेरि, दुई वा दुई भन्दा बढ़ी कुरा, व्यक्ति वा घटना बीच रहेको आपसी सम्बन्धमा जोड़ भन्ने बुझिन्छ। जस्तै उदाहरणको लागि, मानिस र समाज बीचको अन्तर सम्बन्ध, यसमा कस्तो किसिमको सम्बन्ध भन्नाले, मानिसले समाजलाई प्रभाव पार्छ र समाजले पनि मानिसलाई प्रभाव पार्छ, यो किसिमको सम्बन्ध। प्रकृति र मानिस बीचको सम्बन्ध अन्तर सम्बन्ध अर्को हुन्छ। प्रकृति र मानिस बीचको अन्तर सम्बन्ध, मानिस प्रकृतिमा निर्भर हुन्छ र मानिसका गतिविधिले प्रकृतिलाई पनि असर गर्छ। र सरल भाषामा भन्ने हो भने, एक अर्का

जोडिएको सम्बन्ध अन्तर सम्बन्ध हो। एउटा इसाई भइसकेर परमेश्वरको एउटा छोरो भइसकेर अथवा छोरी भइसकेर सन्तान भइसकेर चाहिँ हामीमा अन्तर सम्बन्धका कुरा पक्कै पनि हुनुपर्छ। अन्तर सम्बन्धका केही थप उदाहरणहरू हामीले हेर्नुपर्दा शिक्षा र रोजगारीको अन्तर सम्बन्धलाई देख्छौं। जस्तै राम्रो शिक्षा पाए रोजगारीको अवसर बढ्न सक्छ। हामीले हाम्रो अध्ययन राम्रो गर्यौं र हामीले धेरै ग्रेजुएसन गर्यौं, हाम्रो शिक्षालाई चाहिँ एकदम उच्च बनायौं भनेदेखि त्यही अनुरूपको जागिरहरू हामीले पाउन सक्छौं, नोकरीहरू, जसले गर्दाखेरि अन्तर सम्बन्ध चाहिँ राम्रो हुन्छ। स्वास्थ्य र खानपानको अन्तर सम्बन्ध पनि त्यस्तै छ। खानपानले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको हुन्छ। जस्तै हामीले कुन कुरो खाने कुन कुरो नखाने भन्ने कुराहरू चाहिँ थाहा छ। र अर्को सम्बन्ध मानिस र वातावरणको सम्बन्धमा के हुन्छ भन्दाखेरि वातावरणले मानिसको जीवनमा असर गर्छ र मानिसका कामले वातावरणमा असर गर्छ। दुवैजनाका एक परिपूरक अथवा दुवैजनासँग अन्तर सम्बन्ध भएर मात्रै यो काम हुन्छ। जस्तै म प्रकृतिलाई रुचाउँछु अनि प्रकृतिमा केही कुराहरू रोप्छु अनि त्यसको आशा गर्दछु त्यसबाट फल्छ भनेर, अनि प्रकृतिले पनि त्यही अनुरूप मैले मेहनत गरे अनुरूप फलाइदिनुहुन्छ, भनेपछि हामी दुईजनाको अन्तर सम्बन्ध त्यहाँ हुन्छ। र अर्को छ परिवार र समाजको अन्तर सम्बन्ध कस्तो हो त भन्दाखेरि परिवार समाजको एउटा आधार हो र समाजले परिवारलाई प्रभावित पार्छ। हाम्रो परिवार अलिकति उदाहरणीय इमान्दारितामा अगाडि बढ्ने, अरूले जे भने पनि आफू राम्रो भएर असल भएर हिँड्ने गरिएको छ भने समाजमा पनि हाम्रो सम्बन्ध राम्रो हुन्छ अनि समाजले पनि हामीलाई असल व्यक्तिको रूपमा थाहा पाउँदछन्। जस्तै अर्को उदाहरण पानी र कृषिको सम्बन्ध भनौँ न, पर्याप्त पानी भए कृषि उत्पादन राम्रो हुन्छ। कहिलेकाहीँ खडेरी पर्दाखेरि हाम्रो भनौँ न कति बाली नालीहरू लगाउन सकिँदैन अनि मानिसहरू दुःख मान्छन् किनभने वर्षभरि गरेको खेतीले खानुपर्ने हुन्छ, तर समयमा पानी परेन भनेदेखि चाहिँ यो चाहिँ बिग्रन जान्छ, सबै कुराहरू बिग्रन्छ। त्यसरी गर्दा अन्तर सम्बन्ध पानी र कृषिको हुन्छ। त्यस्तै यो उदाहरणहरू मात्रै हुन् र यो अन्तर सम्बन्ध राम्रो भएन भने चाहिँ यसले धेरै नराम्रो परिणामहरू पनि देखाउँछ। र जस्तै कारणहरू बाली राम्रो नहुन सक्छ र विकासका अवसरहरू बढ्न सक्छन्, आमदानी प्राप्त हुन सक्छ। जस्तै श्रम आमदानीको अन्तर सम्बन्धमा आमदानी प्राप्त भयो, यसरी यसको अनुरूप हामीले यसको फल पनि पाउँछौँ। र यस्तै अर्को कुरा छ परमेश्वरसँगको सम्बन्धबारे बाइबलका केही पदहरू म पढ्न जान्दछु। अहिलेसम्म चाहिँ हामीले शरीरका कुराहरू अथवा संसारका कुराहरूसँगको सम्बन्धलाई कायम राख्यौं अनि त्यसबाट आउने नतिजाहरूलाई हेर्यौं। अब परमेश्वरसँगको सम्बन्धलाई चाहिँ बाइबलले के भन्दछ भन्दाखेरि याकुबको पुस्तक 4:8 परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। यो चाहिँ परमेश्वर र मानिसको सम्बन्ध हो। याकुबले लेख्दछन् 4:8 परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। सबैभन्दा पहिले चाहिँ मानिस परमेश्वर कहाँ जानु पर्यो अनि परमेश्वर हामीसँग आउनुहुन्छ र हाम्रो अन्तर सम्बन्ध बन्दछ भन्ने कुराहरू थाहा पायौं। र दोस्रो कुरा युहन्ना 15:5 भन्दछ, यीशुले भन्नुभयो, म बिना तिमीहरूले केही पनि गर्न सक्दैनौ। यो येशूसँग जोडिएको जीवनको महत्व यसले बताउँदछ, अन्तर सम्बन्धलाई बताउँदछ। र येशूले भन्नुभयो साँच्चै नै उहाँ बिना केही पनि हामीले केही पनि गर्न सक्दैनौ। आज मैले ठूल्ठूला डिग्रीहरू हासिल गरेँ, धेरै शैक्षिक योग्यताहरू प्राप्त गरेँ अनि धेरै कुरा म पोख्त छु, तर मसँग येशू हुनुहुन्न भनेदेखि मेरो जीवन व्यर्थ छ। त्यसैले येशूसँग जोडिएको अन्तर सम्बन्ध चाहिँ बलियो हुनुपर्छ। यसले त्यही कारणले भन्नुभयो तिमीहरूले केही गर्न सक्दैन म बिना। र अर्को त्यस्तै परमेश्वरसँगको अन्तर सम्बन्धमा युहन्ना 15:4 भन्दछ, ममा रहो र म तिमीहरूमा रहनेछु। यसले भन्नुभयो ममा रहो र म तिमीहरूमा रहनेछु। पहिले चाहिँ मानिसलाई भनेको छ तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु। सुरुमा पनि हामीले परमेश्वरको नजिक तिमीहरू आओ अनि म पनि तिमीहरू कहाँ जानेछु भनेर भन्नुभएको छ। पहिले गर्नुपर्ने चाहिँ मानिसले हो, अन्तर सम्बन्ध बनाउनु पर्ने चाहिँ मानिसले हो, किनभने परमेश्वरले प्रेम हामीलाई गर्नुहुन्छ तर पनि उहाँले पार गरेर हेर्नुहुन्छ। हाम्रो जीवनले चाहिँ हाम्रो अन्तरात्माले चाहिँ परमेश्वरलाई भुलाउँछ अथवा परमेश्वरलाई रुचाउँछ अथवा परमेश्वरलाई विश्वास गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ हामीलाई थाहा दिनुहुन्छ। जस्तै भजन 73:28 भन्दछ, तर परमेश्वरको नजिक हुनु मेरो लागि असल हो भनेर भजन लेखकले चाहिँ
73 28 मा भन्छन्, परमेश्वरको नजिक किन हुने त भन्दाखेरि यो असल कुरा रहेछ नि त। असल कुरा भइसकेपछि असल काम त हामीले गर्नुपर्छ, असल कुराले हाम्रो जीवनमा फाइदा दिन्छ, असल खानाले हामी स्वस्थ हुन्छौ, असल सुनाइले हाम्रो ज्ञान बढ्दछ, असल हिँडाइ असल ठाउँमा हिँडेका कुराहरूमा प्रगतिहरू हुँदछ, होइन राम्रो प्रतिफलहरू पाउँदछौ। त्यसैले परमेश्वरको नजिक जानु चाहिँ असल कुरा रहेछ। यर्मियाले पनि लेख्दछन् 29:13 तिमीहरूले मलाई खोज्नेछौ र आफ्नो सम्पूर्ण हृदयले खोज्दा मलाई भेटाउनेछौ भनेर लेख्नुहुन्छ। त्यस्तै रोमी 5:1 पावलले लेख्छन्, विश्वासद्वारा धर्मी ठरिएपछि परमेश्वरसँग हाम्रो मेलमिलाप शान्ति भएको कुरा बताउँछन्। र मुख्यतया परमेश्वरसँगको सम्बन्ध भनेको उहाँलाई विश्वास गर्नु र उहाँको नजिक रहनु, प्रार्थना गर्नु र उहाँको वचन अनुसार जीवन बिताउनु नै हो। यो कुरो चाहिँ मलाई एकदमै मन परेको छ। अब फेरि पनि भन्छु, परमेश्वरसँगको सम्बन्ध भनेको के हो त भन्दा उहाँलाई विश्वास गर्नु, उहाँको नजिक रहनु, प्रार्थना गर्नु र उहाँको वचन अनुसार जीवन बिताउनु अति असल हो भनेर भनिन्छ। यो अन्तर्सम्बन्धका कुराहरू गर्नुपर्दा परमेश्वरसँगको अन्तर्सम्बन्ध हामीले गर्यौँ। यतिखेर हामी निकै मिठो एउटा गीत सुन्छौँ श्रोता मित्र। गीतपछि म फेरि पनि अन्तर्सम्बन्धका कुराहरू नै लिएर आउनेछु। अहिले भने यो गीत सुन्नुहोस्।

निकै अर्थपूर्ण भजन हामीले सुनिरहेका थियौं श्रोता। कार्यक्रम नयाँ उदयमा हामीले आज अन्तर सम्बन्धका कुराहरू गरिरहेका छौं र यो गीतपछि फेरि पनि म अगाडि बढ्दछु। अन्तर सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले बुझिसक्नु भएको छ र परमेश्वरसँगको अन्तर सम्बन्ध पनि हामीले केही बुझेका छौं। मानिसले तपाईँसँग जस्तो व्यवहार गरून् भन्ने तपाईँ चाहनुहुन्छ, तपाईँले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर्नुहोस् भनेर मत्तीको पुस्तकले लेख्दछ। र आफूले मात्रै त्यसको फिडब्याक पाउने, आफूले मात्रै फाइदा पाउने, मैले चाहिँ के गरेको छु भन्ने प्रश्न त्यहाँ आउँछ। जीवनमा आफूले गरिसकेपछि त्यसको ब्याक हामीलाई राम्रो किसिमले आउँदछ भन्ने कुरा वचनले सिकाउँदछ। यस उदाहरणमा अन्तर सम्बन्धका महत्वपूर्ण रहस्यहरू छिपेर रहेका छन्। जस्तै मानिसले तपाईँलाई जस्तो व्यवहार गरून् भन्ने चाहनुहुन्छ, तपाईँले पनि उनीहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने सिद्धान्तमा चाहिँ यहाँ के छिपेको छ भने, यसकारण अन्तर सम्बन्धका अरू कुनै पनि तथ्यहरू बुझ्नु अघि यो उदाहरणलाई हामीले बुझ्नु राम्रो हुन्छ। यदि यस तथ्यलाई बुझेर पालन गर्यौं भने हाम्रो सम्बन्ध अवश्य स्वस्थ, प्रगाढ, फलदायी र सफल हुन्छ। हामी अरूबाट के चाहन्छौं त्यस विषयमा स्पष्ट हुन सक्यौं भने हामीले अरूप्रति कस्तो व्यवहार गर्नुपर्ने रहेछ भन्ने कुरा पनि स्पष्ट हुनेछ। जस्तै अरूले तपाईँलाई उत्साह दिउन् भन्ने चाहनुहुन्छ भने तपाईँ पहिले तपाईँले पनि उत्साह दिनुहोस्। कस्तो राम्रो कुरा छ होइन? अरूले तपाईँलाई उत्साह दिउन् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले उत्साह दिनुहोस्। अरूले तपाईँका बारेमा सकारात्मक कुरा गरून् भन्ने चाहनुहुन्छ भने पहिला तपाईँले अरूको बारेमा सकारात्मक कुरा गर्न थाल्नुहोस्। अरूले तपाईँसँग हाँसेर मिठो बोलुन् भन्ने इच्छा गर्नुहुन्छ भने तपाईँले पनि त हाँसेर मिठो बोल्नु पर्यो नि होइन? अरूले तपाईँलाई सहयोग गरून् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले पनि केही सहयोग त गर्नै पर्यो। तपाईँप्रति अरू व्यक्ति इमान्दारी हुन् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँ पनि अरूप्रति इमान्दारी बन्नुपर्छ। जीवन चलाउन सजिलो भने छैन, परमेश्वरको वचनमा रहेर जीवन चलाउन सजिलो पक्कै पनि छैन श्रोता। लापरवाहीको जीवन हामीले देखाउन सक्दैनौ अनि परमेश्वरलाई लुकाउन छल्न हामीले केही पनि सक्दैनौ। हाम्रो जीवन प्रत्यक्ष छ, परमेश्वरको अगाडि छर्लङ्ग छ। र अर्को कुरा के छ भने अरूले तपाईँको निन्दा नगरून् भन्ने चाहनुहुन्छ भने तपाईँले पनि त अरूको निन्दा कतै गर्नुभएको छ कि, अरूको विरूद्धमा बोल्नु भएको छ कि, भनौँ न खुसामदीका कामहरू गर्नुभएको छ कि, ती कुराहरू हामीले छोड्नुपर्ने हुन्छ। अरूले तपाईँको आदर इज्जत गरून् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले पनि अरूलाई आदर इज्जत गर्न थाल्नुपर्छ। अरूले तपाईँलाई केही दिउन् भन्ने चाहनुहुन्छ भने तपाईँले पनि केही दिएको हुनुपर्छ। यो सबै चाहिँ आफूले नगरी चाहिँ नपाइने रहेछ भन्ने कुरा चाहिँ थाहा पाएका छौँ। किनभने कतिजनाले चाहिँ अरू कुरा, अरूको आशा मात्रै गर्ने व्यक्तिहरू पनि संसारमा धेरै हुन्छन्। परमेश्वरको वचनलाई पाएर पनि आफू मेहनत नगर्ने अनि अरूको आशा गरेर बस्ने व्यक्तिहरू प्रशस्तै पाउँदछौ। तर बाइबलले त्यो भन्दैन, तब तिमीले पहिले गर, त्यसपछि तिमीमा ती कुराहरू थपिनेछन्। सिद्धान्त एउटा यस्तो छ कि जे रोप्यो त्यही फल्छ, संसारमा पनि मानिसले त्यही भन्दछ। पक्कै पनि हो, मकै फलेर त्यहाँ सिमी फल्दैन होइन, त्यहाँ भटमास रोपेर त्यहाँ दाल फल्दैन। त्यसैले गर्दा जे रोप्यो त्यही फल्छ, यो संसारभरि लागू हुने समय रहित सत्य हो। तपाईँले पालन गरे पनि वा नगरे पनि यो सत्य नै हो, फल्छ फल्छ, जे रोप्यो त्यो फल्छ नै। यो सधैँ र सबै विषयमा लागू हुन्छ। के रोप्छौ, कसरी रोप्छौ, त्यसमा हामीहरू होसियार हुनुपर्दछ। के मकै रोपेर धान कटनी गर्न मिल्छ र, अथवा केरा रोपेर सुन्तला फल्छ र, के घृणा र बदला रोपेर प्रेम र क्षमा पाउन सकिन्छ र, असत्य रोपेर सत्यको आशा गर्न सकिन्छ र? सकिँदैन। त्यसैले गर्दा हामीले परमेश्वरसँग मात्रै नभएर सबैसँग अन्तर सम्बन्ध राम्रो राख्नुपर्छ भन्ने नै हाम्रो सिद्धान्त हो र हामी चाहिँ परमेश्वरका जनहरू हौ र हामीले ती कुराहरू एकदमै विचार गर्नुपर्ने हुन्छ। फेरि पनि योभन्दा 15:4 म जान्छु, यहाँ लेखिएको छ, ममा रहो र म तिमीहरूमा रहनेछु। त्यस्तै मिठो एउटा गीत तपाईँमा आज म राख्छु, त्यसपछि फेरि पनि आउनेछु।

गाँसिएको छु म जीवन्त दाकबाट सित निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौं। कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदयमा हामीले परमेश्वरसँगको अन्तर सम्बन्धका कुराहरू, मानिससँगको अन्तर सम्बन्धका कुराहरू, विविध कुराकानीहरू गरिरहेका छौं। अब अन्य कुराहरू पनि अगाडि हामी हेर्नेछौं। जस्तै सम्बन्ध भन्ने बित्तिकै तपाईँको बोली वचन र व्यवहारका कुराहरू पनि आउँदछन्। र तपाईँ र म मैले बोल्ने बोली वचन र व्यवहार कस्तो हुनुपर्छ, कतिजनाले बोल्दाखेरि एकदम मिठास आउँछ अनि कतिजनाले बोल्दाखेरि तिमी कति मजाले बोल्दछौ, दुखेको घाउ पनि निको हुन्छ भनेको जस्तो मानिसको बोली पनि हुन्छ, र कतिजनाको रुखो बोली हुन्छ अनि उसले जति राम्रो बोल्न खोज्दाखेरि पनि नराम्रो सुनिरहेको हुन्छ। मनमा नराम्रो भए पनि मुखको बोलीले चाहिँ नराम्रो जस्तो लागिरहेको हुन्छ। त्यसैले गर्दाखेरि हामीले बोली वचनमा चाहिँ सुधार गर्नुपर्छ पक्कै पनि। र हामीले अरूसँग एउटा रुखो शब्द भन्दाखेरि पनि नम्रताको शब्दले अरूलाई सम्झाउने, अरूलाई वचन सुनाउने, अरूलाई सहायता गर्ने, अरूसँग बोल्दाखेरि अन्तर्क्रिया गर्दाखेरि हामीले नम्रतामा गर्नुपर्ने हुन्छ। तपाईँ र मेरा धेरै कुराहरूले अरूलाई प्रभाव पारिरहेको हुन्छ, जस्तै तपाईँको पोशाक, सरसफाई, बोली वचन, व्यवहार आदि। यी पक्षहरूमा सुधार गरी प्रभावकारी बनाउनुहोस्। अरूलाई बाधा पार्ने, घोस्ने आदि काम नगर्नुहोस्। साथै अरूलाई दिक्क लाग्ने वा रिस उठाउने कुनै प्रकारका व्यवहारहरू नगर्नुहोस् र एउटा ढोङ्गीपना र नकली जीवन नजिउनुहोस् भनेर चाहिँ हामी भन्न चाहन्छौ। हामीलाई यसरी चाहिँ वचनहरूले भन्दछ। र यहाँ मैले एउटा कुरा गर्दै गर्दाखेरि पोसाकका कुराहरू आए, सरसफाका कुराहरू आए होइन। जीवनमा मैले प्रत्यक्ष थाहा पाएको छु, अलिकति फोहोर लुगा लगाएको होइन, राम्रो पोसाक छैन भनेदेखि अनि सडकमा हिँड्ने जनावरहरूले पनि त्यसलाई आक्रमण गर्न खोज्ने त्यहाँ देखिएको छ। तर त्यो फोहोर त कसैलाई पनि मन पर्दैन होइन। र यहाँ परमेश्वरको वचनले चाहिँ हाम्रा पोसाक, सरसफाई, बोली वचन, व्यवहार आदि चाहिँ शुद्ध हुनुपर्छ भनेको चाहिँ के हो भन्दाखेरि हामीले लगाउने पोसाक पनि एउटा मर्यादित हुनुपर्छ होइन। कसैलाई असर गर्ने खालको हुनुहुँदैन, सरसफाईमा ध्यान दिनुपर्ने सबै कुराहरू हुन्छ। र यी सबै कुराले चाहिँ अन्तर सम्बन्ध प्रगाढ हुँदै जाँदछ। र भिन्नताहरू कम गरी एक अरूसँग

एक हुन सिक्नुपर्छ, हामीले भिन्नताहरू कम गर्नुपर्छ। ऊ त्यस्तो, ऊ यस्तो, मेरो ब्याकग्राउन्ड छुट्टै, उसको ब्याकग्राउन्ड छुट्टै, म फलानाको छोरो, ढेस्कानाको छोरो, मेरो यति सम्पत्ति छ, उसको यति छ भनेर हामीले एउटा भिन्नता छुट्याउँछौँ भनेदेखि यो परमेश्वरले मन पराउनुहुन्न र यो भिन्नतालाई कम गरिहाल्नु पर्दछ र अरूसँग एक हुन सिक्नु पर्दछ। जस्तै सहमति र मिल्दोपनाले अरू व्यक्तिसँग घनिष्ठ सम्बन्ध हुन थाल्छ। तपाईँको रुचि झैं सबैको रुचि हुनुपर्छ भन्ने छैन, तर कुनै पनि व्यक्तिले आफ्नो रुचि र आस्थामा आँच आओस् भन्ने चाहँदैन। यसकारण खुल्ला हृदयले अरूलाई आदर र इज्जत गर्नुपर्छ। नजिक भएर व्यवहार गर्दै जाँदा सुरु सुरुमा देखा परेका मन नपर्ने कुराहरू सबै निराकरण हुन्छन् र व्यक्तिलाई मन पराउने, ग्रहण गर्ने काम हुन थाल्छ। साथै विभिन्न प्रकारका अप्ठ्यारा परिस्थितिहरूमा भेटघाट गर्ने, सान्त्वना दिने, उत्साह दिने र सक्दो सहयोग गर्ने काम गरिरहनुपर्छ। यसले घनिष्ठ सम्बन्ध बनाउँछ। अर्को त्यस्तै छ, अरूहरूप्रति असल हुनु। अरूभन्दा अरूसँग बोल्दा र व्यवहार गर्दा असल हुनुपर्छ। अभिवादन गर्ने, धन्यवाद दिने, सुझाव सुनाइदिने, सकारात्मक मूल्याङ्कन टिप्पणी गर्ने आदि कार्य अन्तर सम्बन्धमा प्रयोग गरिनुपर्छ। अरूको अपमान र निन्दा गर्ने, होच्याउने काम र नकारात्मक मूल्याङ्कन गर्नुहुँदैन, यसले सम्बन्ध बिग्रन्छ। जस्तै मन नपराउने व्यक्तिलाई पनि प्रेम गर्न थाल्नुहोस् भन्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हो हामीलाई। यो प्राय व्यक्तिले गर्न सक्दैन, किनभने मानिस यस्तो जाति हो, कसैलाई पनि क्षमा दिन मान्दैन। म सर्वेसर्वा हुँ, मैले ठिकै गरेको छु भन्ने आउँदछ। कसैलाई क्षमा माग भन्दाखेरि सकेसम्म क्षमा माग्दैन उसले। त्यसले गर्दाखेरि यहाँ के भनेको छ भन्दाखेरि, बाइबलले त आफूले मन नपरेका व्यक्तिलाई पनि प्रेम गर्न थाल्नुहोस् भनेर भनेको छ। आफूलाई मन नपराउने व्यक्तिलाई प्रेम गर्न सजिलो छैन। सामान्य मानिसका निम्ति अरू आफूलाई मन नपराउने व्यक्तिलाई बदला लिनु सजिलो र उत्तम लाग्छ। आफूलाई मन नपराउने व्यक्ति त्यो हो जसले हाम्रो उन्नति, सुधार र फाइदा होस् भन्ने चाहँदैन। उसले हाम्रो प्राण, शरीर र आमदानीका स्रोतहरू विकासहरूमा बाधा पनि दिन सक्छ। उसले हाम्रो जीवनलाई खतरामा हाल्न चाहन्छ। यस्तो व्यक्तिलाई तपाईँ हामीले मानवीय बुद्धिमा प्रेम गर्न सक्दैनौ। बरु बदलामा उपाय अपनाउन थाल्छौ। बदला र प्रतिस्पर्धाको कुनै अन्त्य छैन। बदलामा मृत्यु छ, प्रेम र क्षमामा जीवन छ। झगडाको समाधान झगडा होइन, न त निष्प्रेमको समाधान निष्प्रेम हो। यसको समाधान मिलाप र क्षमा हो। बदला लिँदा अथवा हत्या गरेपछि समस्या समाधान हुनेछ, रिस मर्नेछ र आफ्नो इच्छा पूरा हुनेछ भन्ने ठानेर मानिसले बदला लिन्छन्। तर मृत्यु भएर पनि बदलाको अन्त्य हुँदैन। यो त पुस्तौं पुस्तासम्म रहिरहन्छ। यसले परिवार, समाज, जाति र राष्ट्रलाई नै सबै खराबीतिर, सधैँ खराबीतिर लागिरहन्छ। यो विष हो। यो विष आफूले खाने र अरूलाई खुवाउने काम गर्नुहुँदैन। त्यसले गर्दाखेरि अन्तर सम्बन्धका धेरै पक्षहरू छन्, धेरै हाँगा बिगाहरू छन्। यी सबै कुराहरू चाहिँ हाम्रो जीवनमा लागू हुनुपर्नेछ। र हुन्छ, यतिखेर एउटा गीतको पालो भएको छ। रेन देवानको आवाजमा एउटा गीत सुनाउँदैछु, त्यसपछि विविध कुराकानी लिएर म आउनेछु।

0: हरेक व्यक्ति भिन्न र अनुपम छन्। आफूलाई अरूसँग तुलना गर्ने व्यक्तिको समझ हुँदैन, किनभने उसले असन्तुलित प्रकारका विचारहरू मनमा राखेर आफूलाई तुच्छ ठान्ने वा अभिमान गर्ने काम गर्छ। आफूलाई जस्तो सम्झनुपर्छ त्योभन्दा बढी नसम्झिने बाइबलले हामीलाई बताउँदछ। यसरी विचारमा परिवर्तन र सुधार आउन अति आवश्यक छ। बाइबलले पनि यस विषयमा फेरि पनि भन्छ, आफूलाई जस्तो सम्झनुपर्छ त्योभन्दा बढी नसम्झने, एकले अर्कालाई सर्वश्रेष्ठ ठानेर हामीले सेवा गर्दै जाने। कसैलाई बाहिर दृष्टिकोणले पनि जज गर्ने अथवा हेर्ने हाम्रो नजरहरू चाहिँ ठिक गर्नुपर्छ। हरेक व्यक्तिमा एउटा दृष्टिकोण हुन्छ जसको आधारमा उसले अरूलाई हेर्ने र मूल्याङ्कन गर्ने काम गर्दछ। प्राय सबै व्यक्तिमा यो दृष्टिकोण एउटै प्रकारको पाइन्छ भन्ने कि पाइन्छ, किनभने मानिसले रूप हेरेर विचार गर्छ, हृदय हेर्न जान्दैन। रूप हेरेर निर्णय गर्न छिटो र सजिलो छ, तर यो सत्य चाहिँ होइन। व्यक्तिलाई हेर्दा उसको पृष्ठभूमि, नेपालमा जात थर, शिक्षा पद, लवाई खवाई, रूप रंग, बनोट, पोशाक र हावभावको आधारमा एउटा दृष्टिकोण बनाउन सानैदेखि तालिम पाएका हुन्छन्। बाहिरबाट हेर्दा आकर्षक र प्रभावशाली देखिएका व्यक्ति पनि भित्र अनैतिक, नकारात्मक र झूठ पनि त हुन सक्छ। मानवीय बाह्य दृष्टिकोण अस्वस्थ र पूर्वाग्रही हो हुन्छ। यदि तपाई साँच्चै मानव जातिलाई निस्वार्थ प्रेम गर्न चाहनुहुन्छ भने मानिसलाई हेर्ने दृष्टिकोण आजैबाट परिवर्तन गर्नुहोस्। जसरी सृष्टिकर्ताले सबै मानिसलाई निष्पक्ष, समान र निस्वार्थ प्रेम गर्नुहुन्छ, त्यसरी नै तपाईले पनि व्यवहार गर्न थाल्नुहोस्। व्यक्तिलाई धन, सम्पत्ति, वर्ग, स्तर र बाह्य कुराको आधारमा हेर्न पक्षपात गर्नु हो। त्यस्तै छ अर्को, अरूको काममा बाधा नपार्ने कुराहरू नहाल्नुहोस्। आफ्नो लक्ष्य र उद्देश्यमा अरू कुनै व्यक्तिले आँच पुर्याउने काम गरेमा स्वत त्यस सम्बन्ध बिग्रन पुग्छ। प्राय धेरै मानिसहरूमा अरूको निन्दा गर्ने, सल्लाह दिने, उपदेश छाँटिँदै हिँड्ने, योजनाहरू थुपारिदिने तर हातले र कामले एउटा पनि सहयोग नगर्ने बानी हुन्छ। यस्तो गर्नुको सट्टा अरूको काम, दर्शन, पेशामा उत्साह दिनुका साथै सक्दो सहयोग गर्नुपर्छ। बिना सत्य प्रमाण सरसल्लाह दिनु पनि ठिक हुँदैन। सबै कुराहरू बुझेर हामीले बुद्धिमत्ता पूरा साथ काम गर्नुपर्छ। ज्ञान बिनाका धेरै सल्लाह हुनु समाजका लागि हानिकारक कुरा पनि हो। एउटा विदेशीले भनेका थिए, नेपालमा सबै मानिस डाक्टर नै रहेछन्, किनभने जसको मुखमा पनि स्वास्थ्य सम्बन्धी परम्परागत सल्लाह दिने बानी रहेछ। रोग, बिमार र गरिबीको दास बनेका व्यक्तिले बिना वैज्ञानिक प्रमाण सल्लाह दिँदा ती ऋषिले किन सुन्थे र? यसरी बिना प्रमाण कुरा गर्नु, सल्लाह थुपार्नु, बरु सट्टा सोध्नु, तपाईँको दर्शन के छ, योजनाहरू के छन्, म के कसरी सहायता गर्न सक्छु आदि। यदि तपाईँले केही सहायता गर्न सक्नुहुन्छ भने खुल्ला हृदयले मदत गर्नुहोस्, अनि नसक्ने कुरा छ भने क्षमा याचना गरेर शुभकामना व्यक्त गर्नुहोस्। त्यसैले सदा हामीले हाम्रो चरित्रलाई सुधार्ने धेरै विशेषताहरू छन्। हाम्रो चरित्र एउटै किसिमको छैन, अनि ठ्याक्कै अहिले जति कुराहरू हामीले वर्णन गर्यौँ ती कुराहरू हाम्रो मनमा छ। साँच्चै नै शत्रुलाई प्रेम गर्न नसक्ने होइन, हाम्रो मनमा अरूलाई, हाम्रो मनसँग अरूको तुलना गर्ने, अरू यस्तो छ म पनि त्यस्तै हुन्छु भनेर तुलना गर्ने, जसले गर्दा नकारात्मक सकारात्मक फाइदा दुइटै हाम्रो जीवनमा आउन सक्छ। त्यसैले स्वस्थ भएर रहनको निम्ति चाहिँ समानतामा परमेश्वरसँग सम्बन्ध राखेर अगाडि बढ्नुपर्छ। सबै कुराहरू, हाम्रा सोच विचार, सबै कुराहरू पवित्र हुनुपर्छ भनेर बाइबलले भन्छ। त्यस्तै अन्त्यमा के भन्न चाहन्छु भन्दाखेरि, याकुबको पुस्तकले भनेको जस्तो, तिमी मेरो नजिक आयो भने म तिम्रो नजिक आउनेछु, अनि तिमी मसँग रहौ र म तिमीसँग रहनेछु। यसरी नै प्रभुले भन्नुहुन्छ र हाम्रो जीवन सधैँ उहाँसँगको अन्तर सम्बन्ध बलियो र प्रगाढ हुँदै जाओस् भनेर भन्न चाहन्छु। अब भने कार्यक्रमको लगभग अन्ततिर म आइसकेको छु, कुराकानी गर्दा गर्दै समय गइसकेको छु, छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने श्रोतालाई धेरै धन्यवाद दिन चाहन्छु। कस्तो लाग्यो तपाईँलाई सम्बन्धका कुराहरू? फेरि पनि आउने दिनहरूमा नयाँ विविधता लिएर म आउनेछु। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म बिदा हुन्छु। धन्यवाद। जय श्री
1: टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है

0: ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त।